क्रमेश अरियालले जानकारी दिनुभयो। उहाँका अनुसार यसअघि प्यान नम्बर रिजर्भ भए पनि दर्ता प्रक्रियाका लागि छुट्टै फारम र समय लाग्ने गर्थ्यो। अब कम्पनी रजिष्ट्रारको कार्यालयमा उपलब्ध विवरणका आधारमा त्यहीबाट सिधै प्यान नम्बर पाइने जनाइएको छ। यसले गर्दा व्यवसायीले प्यानका लागि फेरि राजस्व कार्यालयमा गएर लाइन बस्नुपर्ने वा प्रक्रियामा दोहोर्याउनुपर्ने झन्झट अन्त्य भएको छ।

यो नयाँ वर्षको अवसरमा सेनसेनका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।

0: यो नयाँ वर्षको अवसरमा मेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिसवासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक मन्त्रालय थप्नेमा नेपाल पहिलो भएको यौनिक अल्पसंख्यकहरूले बताएका छन्। आइतबार विश्व यौनिक अल्पसंख्यक विरूद्धको घृणा शनि अभिव्यक्ति विरूद्धको दिवसका अवसरमा नेपाल ब्लू डायमण्ड सोसाइटीले नेपाल यौनिक अल्पसंख्यकहरूका लागि मन्त्रालय राख्ने मुलुकमा पहिलो रहेको जानकारी दिएको हो। सोही क्रममा नेपाल ब्लू डायमण्ड सोसाइटीका अध्यक्ष उमिसा पाण्डेले नेपाल सरकारको सराहना गर्दै यौनिक अल्पसंख्यकहरूको लामो संघर्षपछि यौनिक तथा अल्पसंख्यक मन्त्रालय थपिनु ठूलो उपलब्धि भएको बताउनुभयो।
3: पेट्रोलियम पदार्थमा भएको अप्रत्याशित मूल्य वृद्धिले निर्माणाधीन अवस्थामा विकास निर्माणका कतिपय ठूला आयोजना गम्भीर रूपमा प्रभावित भएका छन्। डिजेल, पेट्रोल, अलकत्रा लगायतका इन्धनमा महँगिएपछि ठेक्का सम्झौता हुँदाको समयमा भएको दरभन्दा अहिले सबै प्रकारका निर्माण सामग्रीको मूल्य दुब्बर वृद्धि भएको र त्यसबाट आर्थिक संकटमा परेकाले बीचैमा काम छोडेर भाग्नुपर्ने अवस्था आएको निर्माण व्यवसायीहरूले बताएका छन्।
2: आगामी आर्थिक वर्ष 83-84 लागि काभ्रे पलाञ्चोकमा सञ्चालन गरिने योजनाको प्रस्ताव आएसँगै ती योजनालाई आयोजना बैंकमा समावेश गर्ने काम शुरू भएको छ। बागमती प्रदेश सरकारले वार्षिक आयोजना प्रस्ताव तथा छनौट सम्बन्धी निर्देशिका 2083 जारी गरेर आगामी आर्थिक वर्षको योजना तर्जुमाको शुरूआत गरेको छ। जिल्लाका 13 वटै स्थानीय तहबाट प्रस्ताव भएर आएका योजनाका विषयमा छलफल भएको छ। जिल्लामा प्रदेश सरकार अन्तर्गत रहेका विषयगत कार्यालयले आगामी आर्थिक वर्षका लागि प्रस्ताव भएर आएका योजनाको निर्वाचन क्षेत्र स्तरीय छलफल गरेको हो।
3: नेपाल सरकारले आफ्ना नागरिकलाई युक्रेन जान पूर्ण रूपमा रोक लगाएको छ। यो सँगै युद्धग्रस्त क्षेत्रमा रहेका सम्पूर्ण नेपालीलाई तत्काल सुरक्षित रूपमा स्वदेश फर्किन पनि सरकारले आग्रह गरेको छ।
2: चालू आर्थिक वर्ष समाप्त हुन 2 महिना मात्र बाँकी रहँदा पनि लुम्बिनी प्रदेश सरकारको बजेट कार्यान्वयन अत्यन्त सुस्त देखिएको छ। विकास निर्माणका योजना प्रभावकारी रूपमा अघि बढ़न नसक्दा प्रदेश सरकारको समग्र खर्च प्रगति 40% भन्दा कम भएको हो। अधिकांश मन्त्रालयले विनियोजित बजेटको आधा रकम समेत खर्च गर्न नसकेको तथ्याङ्कले देखाएको छ। प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि पूँजीगत तर्फहरू 23,47,14,65,000 र चालू तर्फहरू 15,43,85,35,000 गरी कुल रू 38,81 करोड़ बजेट विनियोजन गरेको थियो।
3: सरकारले एक वर्षमै 85,22,00,00,000 राजस्व छूट दिएको छ। आर्थिक ऐन 2081 दफा 18 नेपाल सरकारले प्रचलित कानून बमोजिम लगाइएको दस्तुर शुल्क महसूल वा करको दर घटाउन बढ़ाउन वा आंशिक वा पूर्ण रूपमा राजस्व छूट दिन सक्ने व्यवस्था गरिएको छ। यसैगरी भन्सार महसूल ऐन 2081 अनुसूची 4, 5, र 6 पैठारी महसूल पूर्ण वा आंशिक रूपमा छूट हुने व्यवस्था छ। उक्त व्यवस्था अनुसार आर्थिक वर्ष 2081-82 भन्सार विभागको तथ्याङ्क अनुसार भन्सार राजस्वतर्फ 85,23,16,00,000 छूट भएको महालेखा परीक्षकको कार्यालयको 63 संक्षिप्त प्रतिवेदनमा उल्लेख गरिएको छ।
2: अब शेयर बजार। गत साताको कारोबारलाई हेर्दा नेप्सी परिसूचक अघिल्लो साता भन्दा 13.71 अंक घटेको देखिन्छ। अघिल्लो साताको अन्तिम कारोबार दिन 2,745.65 बिन्दुमा रहेको नेप्से गत साताको अन्तिम कारोबार दिन भने 2,731.94 बिन्दुमा बन्द भएको हो। गत साता घटेको बजारबाट लगानीकर्ताले 23,38 करोड़ रूपियाँ भन्दा बढ़ी गुमाएका छन्। कुल बजार पूँजीकरण अघिल्लो साता भन्दा गत साता 0.50% खटेको हो। अघिल्लो साताको अन्तिम कारोबारको दिन 46,82 अर्ब रूपियाँ भन्दा बढ़ी रहेको कुल बजार पूँजीकरण गत साताको अन्तिम कारोबार दिन भने 46,59 अर्ब रूपियाँ भन्दा बढ़ी कायम भएको हो।

0: हजारमा त्यस होमर सबरी रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा रे अवसर प्राप्त गर्नुहोस्।
1: जेसो खुसीको कनेक्सन।

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारू गर्न #14#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरुरी सूचना, आफ्नो मोबाइलमा आएको ओटिपी कोड कसैलाई नबाँड्नुहोस्। स्क्रिन सेयरिङ एपबाट टाढै रहनुहोस्, तपाईँको सानो गल्तीले खाता खाली हुन सक्छ। राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोशलमा सैन्य कमाण्डरसँग उभिएको आफ्नो तस्विर पोस्ट गरेका छन्। क्याप्सनमा उनले लेखेका छन्, यो आधी आउनुभन्दा अघिको शान्ति थियो। एनिमेटेड तस्विरमा ट्रम्प युद्धपोतको डेकमा उभिएका छन् अनि आसपासको वातावरण आधीबेरी जस्तो देखिन्छ भने जहाजमा इस्लामिक गणतन्त्रको झण्डा फहराइरहेका छन्। ट्रम्पको यो पोस्ट न्यूयोर्क टाइम्सले अमेरिका र इजरायल फेरि इरानमा हमला गर्ने तयारीमा रहेको रिपोर्ट प्रकाशन गरेको केही दिनपछि आएको हो। न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार अमेरिकाले अर्को हप्ता इरान विरूद्ध अर्को सैन्य हमला गर्ने तयारी गरिरहेको छ।
4: अब खेल र खेलाड़ीका खबर। नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु वर्माले एसएससी महिला टी20 प्रिमियर लीगमा उत्कृष्ट प्रदर्शन गर्दै एसियन गेम्समा छनौट हुने आशा व्यक्त गरेकी छिन्। मलेसियामा आगामी जून 1-13 तारीकसम्म महिला टी20 प्रिमियर कप आयोजना हुँदैछ।
3: त्यस्तै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज उन्यास केन्द्रीय कार्य समितिको आयोजना तथा अनिशास कोलोराडो च्याप्टरको संयोजनमा राडोमा तेस्रो साता हुन गइरहेको नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ। त्यहाँ आयोजित पत्रकार सम्मेलनमा अनिशासको बोर्ड अफ ट्रस्टीका सभापति पदम विश्वकर्माले सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभएको हो।
4: अब विचार विश्लेषणको पालो। प्रधानमन्त्री सामु निरीह रासोपा शीर्षकमा राजाराम गौतमको विचार कान्तिपुर दैनिकमा छापिएको छ। बालिनले थालेका कतिपय सुशासन र शासकीय सुधारका प्रयत्नहरू सकारात्मक छन्, तर ती सुधार र परिवर्तन लोकतान्त्रिक प्रणाली भित्रैबाट हुनुपर्दछ। हामीले विधि र प्रणालीको संस्थागत विकास र स्थायित्व चाहेको कि क्षणिक लोकप्रियतावाद? जनताबाट निर्वाचित प्रधानमन्त्री जवाफदेही हुनुपर्छ भन्नुलाई परम्परावादी र नयाँ राजनीतिक ट्रेन नबुझेको भाष्य निर्माण गर्न खोज्नुले अन्तत निरंकुशतालाई नै मलजल गर्छ।
3: त्यस्तै संसदीय संस्कारको संकल्प शीर्षकमा गोर्खापत्रमा भुवन नेउपाने लेख्नुहुन्छ, संसदीय संस्कार केवल नियम वा संरचनाको विषय होइन, यो राजनीतिक संस्कारको प्रश्न हो। सांसदहरूमा लोकतान्त्रिक मूल्यप्रति आन्तरिक प्रतिबद्धता नभएसम्म संरचनागत सुधारले मात्र अपेक्षित परिणाम दिन सक्दैन। संसदीय संस्कारको संकल्प केवल भाषणको विषय होइन, व्यवहारमा उतार्नुपर्ने प्रतिबद्धता हो।
4: अस्त नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: 99.1
1: हावा हुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भीड़भाड़मा भए नआत्तिने, भागदौड़ नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावा हुरी चलेको बेला के नगर्ने,
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
0: अहिले बिहानको 6 बजे
3: हजुरको रेडियो 102.1 MHz
4: देशभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर CINखबर.com CINको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
5: आज 2083 साल जेठ 4 गते सोमबार, मे 18 तारिक सन् 2026, नेपाल सम्बत 1146, जेठ शुक्ल पक्षको द्वितीय तिथि।
4: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
5: गौरव तथा रणनीतिक सड़कलाई स्रोत सहमति, लुम्बिनी प्रदेशका चारवटै गौरवका आयोजना निर्माण सुस्त, 2000 कन्सल्टेन्सी छानबिनको घेरामा।
4: अध्यादेशबारे राष्ट्रिय सभामा दलहरू विभाजित, सगरमाथा आरोहणमा कामेरिता र लाक्पाको कृतिमान, कैद कट्टा सुविधा कार्यान्वयनमा आएन, मौखिक यौन जन्य दुर्व्यवहार गर्नेलाई सेवाबाटै बर्खास्त गर्न सकिने सर्वोच्चको व्याख्या।
5: माहुरी पालन गर्ने किसानहरू चरन क्षेत्रको अभावमा पलायन हुँदै, आर्थिक सर्वेक्षणको आधा काम सकियो, विस्थापित सुकुम्बासीको तथ्य पत्ता लगाउन 1 महिना लाग्ने।
4: विश्वभर रासायनिक मलको मूल्य 12% वृद्धि, भेनेजुएलाका पूर्व मन्त्रीलाई अमेरिका बुझाइयो, अस्ट्रेलियामा विद्यार्थी श्रम शोषणको मारमा।
5: र आईसीसी विश्वकप लीग 2 को आजको खेलमा शीर्ष स्थानको स्कटल्याण्डसँग नेपाल खेल्दै, चौथो नेपाल सुपर लीग 20 भदौबाट एसीसी प्रिमियर खेल्न नेपाली महिला टोली मलेसिया प्रस्थान।
6: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
5: साझा खबरको सबैभन्दा शुरूमा गौरव तथा रणनीतिक सड़कका लागि सरकारले दिएको सहजिलो सहजताको प्रसंग।
4: सरकारले चालू आर्थिक वर्षमा नयाँ ठेक्का गर्ने गरी राष्ट्रिय गौरव र रणनीतिक महत्वका आयोजनालाई स्रोत सहमति दिएको छ। लामो समयदेखि निर्माण र शुरू भए पनि काम नसकिएका यस्ता आयोजनामा नयाँ ठेक्का गर्ने गरी सहमति दिएको हो। स्रोत सहमति पाउनेमा प्राय गौरवका सड़क र सिंचाई आयोजना छन्। सड़क विभागका अनुसार राष्ट्रिय गौरवको हुलाकी राजमार्गलाई चालू वर्षका लागि 29.7 करोड़ 19 लाख रूपियाँ स्रोत सहमति दिएको छ। स्रोत सहमति भएसँगै चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र बाहेक सबैतिर नयाँ ठेक्का गरिने हुलाकी राजमार्ग निर्देशनालयका आयोजना निर्देशक कुबेर नेपालीले बताउनुभयो। उक्त रकमबाट प्राप्त आर्थिक वर्षमा 69 पुल, 10 कलवट र 7 सड़क खण्ड गरी 150 किलोमिटर सड़क निर्माण र कालोपत्र गर्ने गरी ठेक्का गर्नुपर्नेछ। कालीगण्डकी करिडोर अन्तर्गत बेनी जोमसुम कोरोला खण्डका लागि 3.15 करोड़ रूपियाँ को स्रोत 3.15 करोड़ रूपियाँको स्रोत दिएको सहमति दिएको छ। यही खण्ड अन्तर्गत 5 पुल निर्माण गर्न 96.80 करोड़ रूपियाँ उपलब्ध गराइएको छ। महाकाली करिडोर अन्तर्गत तिमुर पाटा हुती धौलाकोट सड़क खण्डको 6.2 किलोमिटरका लागि 51.99 करोड़ रूपियाँको सहमति पनि दिएको छ। यसैबीच लुम्बिनी प्रदेशको महत्वपूर्ण गौरवको आयोजना रामपुर कपुर कोट सड़क 6 वर्ष बित्दा पनि कामको गति सुस्त छ। लुम्बिनीका चारवटा गौरवका आयोजना अगाडि बढ़ाइएको छ, तर कुनै पनि आयोजना निर्धारित समयमा सम्पन्न हुने गरी सन्तोषजनक रूपमा काम हुन सकिरहेको छैन। प्रदेश सरकारले रामपुर कपुरकोट सड़क, लुम्बिनी प्रादेशिक अस्पताल, प्रदेशको थाई राजधानी र लुम्बिनी प्रादेशिक विश्वविद्यालयलाई गौरवको आयोजनाका रूपमा अगाडि बढ़ाएको छ। तीमध्ये प्रदेश राजधानीमा सरकारका प्रशासनिक भवनहरूको काम भए पनि प्रदेश सभातर्फको काम अझै जारी छ। प्रादेशिक अस्पतालमा झण्डै 1 अर्ब निर्माण कम्पनीलाई दिनुपर्ने बक्याउँदछ। त्यस्तै रामपुर कपुरकोट सड़कको हालत पनि निकै दयनीय रूपमा रहेको छ।
5: सर्वोच्चले आफ्नो नजिर बदर गरेको छ। सर्वोच्च अदालतले कर्मचारी समायोजन ऐन अनुसार प्रदेशमा समायोजित कर्मचारीको बढ़ुहामा संघीय कानून लागू हुने संयुक्त इजलासबाट प्रतिपादित नजिर बदर गरेको हो। डाक्टर जगदीश जोशी विरूद्ध प्रदेश लोकसेवा आयोग सुदूरपश्चिममा समेत विपक्षी भएको मुद्दामा प्रतिपादित नजिर पूर्ण इजलासले बदर गरेको हो। संयुक्त इजलासले संघीय र प्रदेश कानूनको असंगति देखाई बढ़ुहामा संघीय कानून लागू हुने जिकिर स्थापित गरेको थियो। पूर्ण इजलासले उक्त नजिर बदर गरेको हो। न्यायाधीशहरू सपना प्रधान मल्ल, सुनिल कुमार पोखरेल र शान्ति सिंह थापाको पूर्ण इजलासले नेपाल स्वास्थ्य सेवा हेल्थ इन्सपेक्सन समूहको अधिकृत सातौं तहका नरेश कुमार यादवको रिट यस अघिको नजिरलाई फैसलाको मितिदेखि नै लागू हुने गरी बदर गरेको हो। प्रदेश निजामती सेवा प्रदेशको एकल अधिकार रहेकाले कर्मचारी समायोजन ऐनको व्यवस्था आकर्षित नहुने पनि फैसलामा उल्लेख गरिएको छ। यसैबीच सर्वोच्च अदालतले मौखिक र शारीरिक यौन दुर्व्यवहार उत्तिकै गम्भीर रहेको भन्दै यसका कारण पनि सेवाबाट बर्खास्तको निर्णय गर्न सकिने जनाएको छ। महिलाको संवेदनशील अंगबारे गरेको टिप्पणीका कारण जागिर गएपछि अदालत पुगेको एक मुद्दामा सर्वोच्चले यस्तो फैसला सुनाएको हो। प्रस्तुत मुद्दामा प्रत्यार्थीले पीड़ित महिलाको शरीरमा संवेदनशील अंगहरू सम्बन्धी प्रत्यक्ष र अनुचित मौखिक टिप्पणी गरेको तथ्य यौनजन्य दुर्व्यवहारको कानूनी परिभाषाको परिधिभित्र पर्ने देखिन्छ। फैसलामा भनिएको छ, यौनजन्य दुर्व्यवहार निवारण ऐनको दफा 4 लाई आधार मानि अदालतले यस्तो जनाएको छ। न्यायाधीशहरू हरिप्रसाद फुयाल र सुनिल कुमार पोखरेलको इजलासले गत 8 फागुनमा यस्तो फैसला गरे पनि हालै पूर्ण पाठ सार्वजनिक भएको हो। पछिल्लो समयमा विभिन्न किसिमका घटनाहरू यसरी सार्वजनिक हुने क्रम बढ़ेको भन्दै यसमा पनि ध्यानाकर्षण सरोकारवाला निकायका प्रतिनिधिले गराउँदै आएका छन्। कार्यस्थलमा हुने यौन हिंसा विरूद्ध शून्य सहनशीलताको नीति लिनु रोजगारदाताको नैतिक र कानूनी दायित्व रहेको भन्दै इजलासले पदीय शक्तिको दुरूपयोग रोक्न, पुनरावृत्ति निरुत्साहित गर्न तथा पीड़ितको मर्यादा पुनस्थापित गर्न पनि यस्ता कसूरमा संलग्नहरूलाई सेवाबाट हटाउने निर्णय गर्न सकिने जनाएको छ।
4: नीति तथा कार्यक्रम मार्फत सरकारले आगामी दशकमा 3000 मेगावाट विद्युत उत्पादन लक्ष्य राखेको छ। सरकारवाला भने सरकारको लक्ष्य उक्त लक्ष्य हासिल गर्न विद्युत खरीद बिक्री सम्झौता नखुलाई नहुने बताएका छन्। सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा 30000 मेगावाट बिजुली उत्पादन लक्ष्य प्राप्त गर्न ऊर्जा, वन, भूमि तथा वातावरण सम्बन्धी कानून परिमार्जन गरी एकद्वार प्रणाली लागू गर्ने घोषणा समेत गरेको छ।
5: चरीचरणको अभाव, वन विनाश र सरकारी उपेक्षाका कारण मौरी पालन पेसा संकटमा परेको किसानहरूले गुनासो गर्न थालेका छन्। सर्लाहीमा 2 दशक अघि करिब 300 को हाराहारीमा रहेका मौरी पालक किसान अहिले घटेर थोरैमा सीमित छन्। धेरै किसानले यो पेसा छोडेर अन्य विकल्प पनि रोज्न थालेका छन्।
7: यो मौरी पाल्दा मह चाहिँ धेरै देखियो भनेपछि ओहो यत्रो धेरै मह आउने रहेछ, यसबाट त आय आर्जन त हुने रहेछ भन्ने हिसाबले त्यसमा लाग्यो।
8: सर्लाहीको बागमती नगरपालिका 11 कर्मैयाका कमल बडालले 2060 सालदेखि मौरी पालन गर्दै आउनु भएको छ। 10 वटा घरबाट व्यवसाय शुरू गर्नु भएको उहाँले एक समय 60 देखि 70 घरसम्म विस्तार गर्न सफल भए पनि अहिले फेरि 30 घरमै सीमित हुनुभएको छ। कारण बारे बताउनु हुँदै उहाँले भन्नुभयो,
7: पहिला जति हुन्थ्यो मौरीबाट उत्पादन त्यसको आधी ठ्याक्कै आधी नै भएछ। त्यही पनि हामीले अब यो मौरीले नै देशभरिको किसानहरू मौरी किसान माझमा चिनाएको छ यो फलानु भनेर, अब त्यो हुँदाहुँदै नयाँ छोडेर अरू पेसा गर्यो भने अरू नयाँ थाहा हुँदैन, चिन्दैन, कसरी पुग्दैन है। यो अस्ति भर्खर लाग्यो नयाँ फुर्ती लाग्यो भनेर त्यस्तो हेर्ने हेपाई प्रवृत्ति पनि हुन्छ।
8: चराउने ठाउँको अभाव, खेतीमा बढ्दो विषादीको प्रयोग र सरकारी अनुदानमा बिचौलियाको पहुँच बढ्दा उहाँको उत्साह घट्दै गएको छ। अहिले यो पेसामा मेहनत अनुसारको प्रतिफल पाउन गाह्रो हुँदै गएको उहाँको भनाइ छ।
7: केही बिचौलियाहरू भनौँ न मौरी चराउने थोरै मौरी राख्ने छन् त्यो एरियामा, अन्यत्रबाट मह आयात मह पनि अब चै मह हो होइन, अब त्यो किनेर खानेलाई किसानहरूलाई थाहा छैन, खाँदा गुल्यो भयो भइहाल्यो उनीहरूलाई।
8: मौरीका लागि सिसौ र रुदिलो जस्ता बिरुवा अत्यन्त महत्वपूर्ण मानिन्छन्। यिनै बिरुवाबाट मौरीले पर्याप्त रस संकलन गर्न पाउँदा मह उत्पादन राम्रो हुन्छ। तर पछिल्लो समय वन विनाशका कारण यस्ता बिरुवा हराउँदै गएका छन्, जसको सिधा असर मह उत्पादनमा परेको छ। लालबन्दी नगरपालिका एक नवलपुरका मौरी पालक रवि भण्डारी:
9: चरिचरण चाहिँ अलि अगाडि चाहिँ हामी प्युठानसम्म पुग्थ्यौ, पछिल्लो समय प्युठानमा चाहिँ स्थानीय तह कारणले हामी विवादमा परेर त्यहाँ जाने अवस्था छैन। चितवन, परासी, त्यसपछि गएर हामी लुम्बिनीसम्म पुग्छौँ।
8: ईश्वरपुर नगरपालिका चार सागरनाथका अनुभवी किसान हेमराज देवकोटाले 2058 सालमा 2 गोला मौरीबाट शुरू गरेर अहिले 400 घरसम्म पुर्याउनु भएको छ, तर उहाँ पनि चिन्तित हुनुहुन्छ।
10: सागरनाथ वन विकास परियोजनाले यो सिसौ हटाइदिएपछि रुदिलो पनि हट्यो, त्यसपछि चरण अलिकति खस्किएको हो जस्तो छ, तर मसला चाम्रेको हिसाबले चाहिँ नेपालमा सबभन्दा राम्रो जिल्लामै पर्छ यो। किसान चाहिँ घटेको अवस्था छ अहिले पहिलेको तुलनामा।
8: 2050 सालमा गरिएको सरकारी सर्वेक्षणले सर्लाही र चितवनलाई उपयुक्त क्षेत्र मानेपछि विदेशबाट मौरी ल्याएर अनुसन्धान समेत गरिएको थियो। अहिले मुख्य गरी मेलिफेरा र सेरेना जातका मौरी पालिन्छन्। सरकारले प्रत्येक वर्ष केही अनुदान दिने गरे पनि वास्तविक किसान भन्दा बिचौलियाले बढी फाइदा लिएको गुनासो छ। कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमल देव प्रसाद कुशवाहा पनि अनुदान वितरणमा समस्या रहेको स्वीकार गर्नुहुन्छ।
11: मौरीमा यति विवाद छ तपाईँको, त्यहाँ एकजनाले केही मान्ने कार्यक्रम मौरीमै हुन सकिरहेको, त्यसै एकजनाले आउँछ निवेदन हाल्छ, पोसाल मैले त्यसै देखेँ, अर्कोजना आएर के भन्छ मैले अनुदान नपाऊ भनेर निवेदन दिन्छ।
8: अहिले सर्लाहीमा मौरी पालनलाई मुख्य पेसा बनाएका करिब 68 घर परिवार मात्रै बाँकी छन्। यहाँ वार्षिक करिब 100 टन मह उत्पादन हुने गरेको छ, तर चिन्ताको विषय के छ भने पछिल्लो एक दशकमा मात्रै करिब 200 भन्दा बढी परिवार यो पेसाबाट पलायन भइसकेका छन्। जनार्दन खत्री, सीआईएन रेडियो एकता, सर्लाही।
4: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा आर्थिक क्षेत्रको अवस्था र योजनाका लागि सर्वेक्षणको महत्व,
12: तथ्याङ्कहरू सङ्कलनमा पनि राम्रो तथ्याङ्कहरू प्राप्त भएको देखिएको छ, धेरै व्यापार व्यवसायले दिएको तथ्याङ्कहरू एकदमै उचित दिएको हो कि भन्ने हामीले अनुमान चाहिँ गरेका छौँ। अहिले
13: 2000 कन्सल्टेन्सी छानबिनको घेरामा, अध्यादेशबारे राष्ट्रिय सभामा दलहरू विभाजित, सगरमाथा आरोहणमा कामी रिता र लाक्पाको कीर्तिमान लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: रामी, यो के चलाएको हो यस्तो धुवाले? त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
15: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
16: रामी दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
14: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
17: नमस्कार, नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
15: ए, जनप्रतिनिधि नानी पनि आउनु भएछ नि?
17: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
15: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
18: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
19: एकीकृत
4: पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
20: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु, वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुखा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
13: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
4: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा अध्यादेशबारे राष्ट्रिय सभामा दलहरू विभाजित शीर्षकमा खबर प्रकाशित छ। सरकारले ल्याएका आठवटा अध्यादेशका सम्बन्धमा माथिल्लो सदन राष्ट्रिय सभामा दलहरू विभाजित बनेका छन्। कांग्रेस र एमाले चार चार अध्यादेशमा असहमति जनाएका छन् भने एमाले आठवटै अध्यादेश निष्क्रिय बनाउने पक्षमा छ। जनता समाजवादी पार्टी जसपा मौन छ भने राष्ट्रिय जनमोर्चाले एक अध्यादेशमा असन्तुष्टि जनाएको छ। प्रतिनिधि सभामा झण्डै दुई तिहाई मतसहित सरकार सञ्चालन गरिरहेको रासोपाको राष्ट्रिय सभामा उपस्थित छैन। सुरुमा एमाले र कांग्रेस बीच सबै अध्यादेश निष्क्रिय बनाउने मोटामोटी समझदारी बने पनि कांग्रेसभित्र शिवप्रभासँग जोड़िएका अध्यादेश रोक्दा जनतामा गलत सन्देश जाने भन्दै प्रश्न उठेपछि दलहरू विभाजित बनेका हुन्। त्यस्तै विद्यालय बल्खुबाट वैधता शीर्षकमा अर्को खबर छ। बहिर्गमनका लागि सारथीहरूबाटै बढ़दो दबाव, स्वास्थ्य अवस्था र भू राजनीतिक परिस्थिति लगायतले शक्ति क्षीण हुँदै गएका अध्यक्ष ओलीले एकाएक विद्यालय पार्टी मञ्चको शीर्ष तहमा उभ्याएर एमालेलाई तरंगित बनाउनु भएको खबर छ। त्यस्तै विस्थापित सुकुम्बासीको स्क्रीनिङमा कम्तीमा एक महिना लाग्ने शीर्षकमा खबर प्रकाशित छ भने 2000 कन्सल्टेन्सी छानबिनमा शीर्षकमा भित्र पृष्ठमा खबर प्रकाशित छ। त्यस्तै कानूनमा आएन कैद कट्टा सुविधा शीर्षकमा टिकराज थामीले नयाँ पत्रिकाको भित्री पृष्ठमा खबर लेख्नु भएको छ। त्यस्तै बुटोलमा सुकुम्बासी र भूमिहीनको प्रदर्शन शीर्षकमा अर्को खबर छ। नेपाल अव्यवस्थित बसोबास तथा भूमिहीन र सुकुम्बासी संघर्ष समिति रूपन्देहीको आयोजनामा हिजो बुटोलमा प्रदर्शन गरिएको छ। बुटोलको राजमार्ग चौराहाबाट शुरू भएको प्रदर्शन मिलनचोक हुँदै विभिन्न ठाउँमा पुगेर कोनसभामा परिणत भएको थियो। सभामा 23 जिल्लाका प्रतिनिधिहरू पुगेको पनि बताइएको छ। त्यस्तै दुई सातामा दुई पटक आउने थाई निक्षेप सुविधालाई दैनिक बनाउँदै शीर्षकमा अर्को खबर छ भने सगरमाथा आरोहणमा कामिरिता र लाक्पाको कृतिमान शीर्षकमा अर्को खबर भित्रपृष्ठमा प्रकाशित छ।
13: कोरोला चिनिया भेप तस्करीको नयाँ नाका बन्दै शीर्षकमा आर्थिक कारोबार दैनिकमा खबर छ। मुस्ताङबाट यही शनिबार मात्रै झण्डै 600 कार्टुन विद्युतीय चुरोट बरामद गरिएको छ। भेप र नक्कली चुरोटले स्वदेशी उद्योग मारमा परेको खबरमा उल्लेख गरिएको छ। कान्तिपुर दैनिकमा सम्पत्ति शुद्धिकरण अनुसन्धानमा खोट प्रक्रियामा त्रुटि शीर्षकमा मातृका दाहालले लेख्नु भएको खबर छ। देउबा दम्पति विरूद्ध इन्टरपोलले रेड नोटिस जारी गर्न अस्वीकार गरेपछि सम्पत्ति शुद्धिकरण विभागको अनुसन्धान प्रक्रियामाथि कानूनविदहरूले पनि प्रश्न उठाएका छन्। नायब महान्यायाधिवक्ता संजीव राज रेग्मीले अनुसन्धानकारी निकायले प्रक्रियागत त्रुटि गर्दा आरोपित विरूद्धको मुद्दा कमजोर बन्ने र अपराधबाट आर्जित धन शुद्धिकरण गरेकै रहेछ भन्ने पनि कसुरदारले उन्मुक्ति पाउने जोखिम रहने बताउनुहुन्छ। वरिष्ठ अधिवक्ता विपिन अधिकारीले अपवादलाई छाड्ने हो भने कार्यकारी र विभागीय निर्णय अधिकारीको इच्छा मुताबिक आरोपितलाई थुन्ने अनि सुन्ने प्रवृत्ति झाँगिदो रहेको बताउनुभयो। सम्पत्ति शोधिकरणमा यसलाई प्रोत्साहन गर्न नहुने उहाँको भनाइ छ। कस्ता अभिव्यक्ति असंसदीय शीर्षकमा कृष्ण बहाबले लेख्नु भएको छ। सभामुखले कुनै अभिव्यक्तिलाई मर्यादा विपरीत ठाने अभिलेखबाट हटाउन सक्छन्। कतिपय अवस्थामा अडियो भिडियो सामग्रीमा त्यस्ता अंश म्यूट वा ब्लर गरिन्छन्। संसद परिसरमा भ्यूजको दौड शीर्षकमा दया दुधराजले लेख्नु भएको खबर छ। होडबाजीमा लागेका कन्टेन्ट क्रिएटरको घेराबन्दीमा सांसद र मन्त्रीहरू पर्ने गरेका छन्। भित्रीपन्नामा छापिएको अर्को खबर पनि छ। गर्मी छल्न बिहारदेखि भेटेटार शीर्षकमा यो खबर पर्वत पोर्तेलले विराटनगरबाट लेख्नु भएको हो। भारतको बिहारमा यति बेला तापक्रम वृद्धि भइरहेको छ। बिहारमा 35 डिग्री सेल्सियस तापक्रम नागेका बेला विराटनगरमा 30 डिग्री आसपास हुन्छ। विराटनगरबाट 60 किलोमिटर उत्तरमा रहेको पर्यटकीय गन्तव्य भेटेटारमा भने यति बेला पनि जाडो छ। त्यहाँको तापक्रम 20 डिग्री हाराहारी छ। त्यसमाथि जति बेला लाग्ने बाक्लो हुस्रो हुन्छ बेला बेला सिमसिम पानी पर्छ। क्षणभरमै घाम पनि लाग्छ। समुद्री सतहबाट करिब 1400 मिटर उचाइमा रहेको भेटेटारमा गर्मी छल्न आन्तरिकसँगै भारतीय पर्यटकहरू पनि बढ़न थालेका छन्। अर्को खबर सरकारको लक्ष्य 30,000 मेगावाट पीपीए खुलाउन निजी क्षेत्रको माग शीर्षकमा सीमा तामाङले लेख्नु भएको छ। सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा 30,000 मेगावाट बिजुली उत्पादन लक्ष्य प्राप्त गर्न ऊर्जा वन भूमि तथा वातावरण सम्बन्धी कानून परिमार्जन गरी एकद्वार प्रणाली लागू गर्ने घोषणा गरिसकेको छ। व्यवसायीहरूले पनि आफ्नै तरिकाले माग गरेका छन्। नागरिक दैनिकमा स्वास्थ्य संस्थामा व्यतिथि म्याद गुज्रिएका करोड़ौंका औषधि मौजदात महँगा उपकरण प्रयोगविहीन शीर्षकमा भुवन शर्माले लेख्नु भएको खबर छ। महालेखा परीक्षकको कार्यालयले विभिन्न सरकारी अस्पतालमा म्याद गुज्रिएका 9 करोड़ रूपियाँ बराबरका औषधि भएकाले प्रतिस्थापन गर्न भनेको छ। त्यस्तै उसले करोड़ौं रूपियाँ स्वास्थ्य उपकरण पनि प्रयोगमा नल्याइएकाले प्रभावकारी प्रयोगमा ल्याउन सुझाव समेत दिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा कांग्रेस विवाद एकताको पहल विभाजनको त्रास शीर्षकमा राधा खनालले लेख्नु भएको छ। कांग्रेस पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शनिबार घोषणा गर्नुभयो, पार्टी विभाजनको डीलमा छ तर म पार्टी विभाजनको बाटोमा जानुहुन्न भन्छु। पार्टीको संस्थापन सभापति गगन थापा पक्षीसँग वार्ता र भेटघाट भइरहेका बेला खड्काको यस्तो अभिव्यक्ति आएको हो। गृह जिल्ला सुर्खेतमा आयोजित पूर्व संस्थापन पक्षको भेलामा खड्काले दिएको यो अभिव्यक्तिले कतै कांग्रेस विभाजनको डीलमा त पुगेको होइन भन्ने आशंका उब्जाएको छ, तर नेता कार्यकर्ताहरूले पार्टी एक बनाउनु पर्ने भन्दै विभिन्न प्रस्तावहरू पारित गरेका छन्। हटेन टुकुचाको अतिक्रमण शीर्षकमा गोर्खापत्र दैनिकमा बहुज प्रसाद यादवले लेख्नु भएको खबर छ। काठमाडौँ महानगरको हात्तीसार स्थित जय नेपाल सिनेमा हल क्षेत्रमा उत्खनन भएको 4 वर्ष पुग्न लाग्दा पनि टुकुचा खोला इच्छुमतीको बहाव क्षेत्र र सो खोलामाथि निर्माण गरिएका संरचनाहरू अझै हटाउने काम भइसकेको छैन।
4: ताजा खबरमा अब विदेशका खबर। अस्ट्रेलियामा अध्ययन तथा रोजगारीका लागि पुगेका अन्तर्राष्ट्रिय विद्यार्थी र अस्थायी भिसामा रहेका आप्रवासी श्रमिकमाथि व्यापक श्रम शोषण भएको एक अध्ययनले देखाएको छ। अध्ययन अनुसार दुई तिहाई आप्रवासी श्रमिकले अस्ट्रेलियन कानूनले तोकेको भन्दा कम पारिश्रमिक पाएका छन् भने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले मात्रै वार्षिक 3 अर्ब अस्ट्रेलियन डलर भन्दा बढ़ी पारिश्रमिक गुमाइसकेको अध्ययनले देखाएको छ। प्रतिवेदन अनुसार 36% श्रमिकले अस्ट्रेलियाको राष्ट्रिय न्यूनतम ज्याला भन्दा कम तलब पाएका छन्। विश्व बैंकले सन् 2026 पहिलो त्रैमासमा रासायनिक मलको मूल्य 12% वृद्धि भएको जनाएको छ। विश्व बैंक समूहको रासायनिक मल मूल्य सूचांकले पछिल्ला 7 त्रैमास मध्ये 6 पटक वृद्धि भएको जनाएको हो। यो 4 वर्ष यताकै उच्च हो। इरान इजरायलको द्वन्दका कारण हर्मुज जलघाटी बन्द हुँदा आपूर्तिमा समेत अवरोध भएका कारण विश्वमा रासायनिक मलको मूल्य वृद्धि भएको तथ्याङ्कले देखाएको छ। भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मादुरोका निकट मानिएका पूर्व उद्योग मन्त्री एलेक्स साबलाई अमेरिका बुझाइएको छ। एलेक्स साब अर्बपति हुन्। कोलम्बियामा जन्मिएका साब निकोलस मादुरोका निकट मानिएका छन्। त्यस्तै अमेरिकी नौसैनिक युद्ध तोप अमेरिका फर्काइएको छ। अमेरिकी रक्षा मन्त्रालयले यसको पुष्टि गरेको हो। इरान विरूद्ध युद्ध शुरू भए अघि नै अमेरिकाले यो युद्ध तोपलाई पश्चिम एसिया पठाएको थियो।
13: साझा खबरमा अब खेल खबर। नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख बलर सन्दीप लामिछाने, करण केसी र सोमपाल कामी व्यक्तिगत रेकर्ड नजिक पुग्नु भएको छ। नेपालका लेग स्पिनर सन्दीप कम खेलमा एक दिवसीय फर्म्याटमा 150 विकेट लिने विश्वकै पहिलो बलर बन्ने संघारमा हुनुहुन्छ भने उहाँले 72 खेलमा 148 विकेट पूरा गरिसक्नु भएको छ। त्रिवी क्रिकेट मैदानमा रेकर्ड बनाउने अभियानमा रहेका सन्दीप, करण र सोमपालले एकै दिन नेपालबाट एक दिवसीय टोलीमा डेब्यू गर्नुभएको थियो। आईसीसी विश्वकप लीग 2 जितका साथ पुनरागमन गरेको नेपालले शीर्ष स्थानको स्कटल्याण्डको सामना गर्दैछ। ओपनर कुशल भुर्तेलको शतकीय इनिङ्समा नेपालले शनिबार बलियो प्रतिद्वन्दी अमेरिकामाथि नै विकेटको शानदार जित निकालेको थियो। नेपालले यही जितलाई निरन्तरता दिने मनोषयका साथ भोलि प्रतिस्पर्धा गर्नेछ। यसअघि स्कटल्याण्डसँगको पहिलो खेलमा नेपाल डकवर्थ लेविस नियम अनुसार 2 रनले पराजित भएको थियो। लीग 2 सहभागी हुँदा स्कटल्याण्ड दोस्रो तथा अमेरिका शीर्ष स्थानमा छ। शीर्ष स्थानको स्कटल्याण्डको नेपालले आज सामना गर्न लागेको छ। 4 संस्करणको नेपाल सुपर लीग एनएसएल आगामी 20 भदौदेखि शुरू हुने भएको छ। आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले हिजो एनएसएल को मिति घोषणा गरेको हो। चौधरी ग्रुपको स्वामित्वमा रहेको एनएसएल अब चार महिनासम्म सञ्चालन हुनेछ र नेपाल क्रिकेट संघ क्यानले मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप र बीसौं एसियन खेलकुदको छनौटमा सहभागी हुने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई विदाई गरेको छ। टोलीमा इन्दु वर्मा कप्तान र पूजा महतो उपकप्तान रहनु भएको छ।
4: आर्थिक सर्वेक्षणलाई वैज्ञानिक र तथ्यपरक बनाउनका लागि सरकारले चालेको कदम, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
1: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बितामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
21: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
22: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
4: साझा खबरमा अब आर्थिक सर्वेक्षण सुधारका कुरा। आर्थिक अवस्थाको बारेमा जानकारी दिन तथ्याङ्क संकलनको काम आधा सकिएको छ। यसपालिको तथ्याङ्क संकलनमा गरिएको नयाँ अभ्यासका बारेमा साथी सुशीला श्रेष्ठले राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख तथा प्रवक्ता ढुण्डीराज लामिछानेसँग कुराकानी गर्नुभएको छ।
23: देशभर राष्ट्रिय आर्थिक गणना को तथ्याङ्क संकलन कार्यक्रम शुरू भएको छ। करिब करिब हामी बीच अवधिमा छौँ। अहिले असार 7 गतेसम्म तथ्याङ्क संकलन गर्छौँ। करिब 790,000 जस्तो प्रतिष्ठानहरू, व्यापार, व्यवसाय, उद्योग संस्थाहरू, सेवा प्रदायक संस्थाहरू, उत्पादनमुखी उद्योगहरूको हामीले गणना गरेका छौँ।
24: नेपालको आर्थिक अवस्था, नेपालको अर्थतन्त्र चाहिँ कतातर्फ जाँदैछ भनेर केही अनुमान गर्न सक्ने अवस्था आयो?
23: अहिले यो संकलन गरिसकेपछि एउटा नयाँ अर्थतन्त्रमा कस्ता किसिमका गतिविधिहरू चाहिँ प्रवेश गरेका छन्, कस्ता किसिमका गतिविधिहरू चाहिँ राम्रोसँग फैलावट भएका छन्, कुनै कुनै गतिविधिहरू खुम्चेका पनि होला होइन, हामीले सूचक पनि बाहिर ल्यायौँ होइन। अर्थतन्त्रको आकार अहिले 67 खर्ब पुगेको छ। यो गत वर्ष त 61 खर्ब थियो, अहिले 5 खर्बले बढेको छ अर्थतन्त्रको आकार। सोचे जस्तो मूल्य हाम्रो अभिवृद्धि ग्रोथ रेट अलिक कम छ, तथापि ग्रोथ रेटको अवस्था 3.85 छ अहिले हाम्रो ग्रोथ अर्थतन्त्रमा। वृद्धि सबै सूचकहरू हेर्ने हो भने अर्थतन्त्रले त्यति कमजोर अवस्थामा छैन, अहिले पनि राम्रै अवस्थामा छ। केही न केही सुधारका कुराहरू देखाउँछ भन्ने हाम्रो पूर्व अनुमान छ।
24: के केलाई आधार मानेर यहाँहरू फिल्डमा उत्रिनु भएको छ?
23: नयाँ किसिमका अर्थतन्त्रमा कस्ता किसिमका आर्थिक कारोबारहरू प्रवेश गरेका छन् र यसले रोजगारीको अवस्था कति सिर्जना गरेको छ होइन, रोजगारीले गर्दा एउटा एक किसिमको बजार कस्तो हुन्छ र यसलाई हाम्रा युवा शक्तिहरूलाई चाहिँ कसरी यहाँ राख्न सकिन्छ भन्ने राज्यले एउटा नीति पनि बनाउन सक्ने भयो। त्यो किसिमको तथ्याङ्कहरू दिने हाम्रो योजना रहेको छ यो पटक होइन। यसले चाहिँ अब हामी रिबेसिङ भनेर भन्छौँ, अर्थतन्त्रको नयाँ आकारहरू बनाउँछौँ यस पटक। हामीले राज्यले एउटा आधारको रूपमा भनौँ न, नयाँ सरकार अहिले गठन भएको र हामीले दिने एउटा नयाँ आधार वर्षको रूपमा यसलाई मानेको कारणले गर्दा पनि यसले चाहिँ अर्थतन्त्र अब यो देशमा रहेर कसरी जान्छ र यसलाई योजनाहरू कसरी बनाउनुपर्छ, अर्थतन्त्रलाई चलामाइन बनाउन कसरी अगाडि बढ्न सक्छ भने सरकारलाई पनि यसले निकै राम्रो भरपर्दो आधार दिने भएको कारणले गर्दा ठुला बिग हाउसदेखि लिएर सानो चिया पसल पनि, एउटा फुटपाथमा भएका पसलहरू पनि, यहाँहरूको रेडियो जस्तो एफएम जस्तो रेडियोमा पनि हाम्रा गणकहरू आइपुग्नुहुन्छ। त्यसले कुनै पनि प्रतिष्ठानहरू, व्यापार, व्यवसाय, संस्थाहरू, एनजिओ, आइएनजीहरू नछोडिकन गणना गर्ने हाम्रो मुख्य लक्ष्य छ। अहिले
24: विश्वास गर्ने आधारहरू चाहिँ कम छन् कि भन्ने खालको अघिल्ला सर्वेक्षणहरूको प्रश्न चाहिँ यहाँहरूले यसपालि कसरी मेटाउँदै हुनुहुन्छ?
23: अहिले हामीले त्यो विगत हाम्रो त्यो एउटा सधैँ रहिरहने विषय पनि छ, त्यसलाई हामीले धेरै ध्यान दिएर काम गरिरहेका छौँ। अहिले यही सिलसिलामा पनि हामी यहाँहरूसँग भोलि अन्तर्क्रिया पनि गर्दैछौँ, रेडियो कर्मीहरूसँग विशेष छलफल संवाद पनि गर्दैछौँ। अब हामीले सबै एडमिन डेटाहरू प्रशासनिक अभिलेखबाट, आन्तरिक राजस्व कार्यालयबाट, कम्पनी रजिस्ट्रार कार्यालयबाट, पत्रकार महासंघको कार्यालयबाट, एफएमसिसिआईको उद्योग वाणिज्य महासंघबाट, परिसंघ महासंघबाट, सुनचादी व्यवसायबाट, यी सबै क्षेत्रबाट हामीले एडमिन डेटाहरू होइन प्रशासनिक अभिलेखहरू उहाँहरूसँग भएको डेटाहरू पनि लिइरहेका छौँ होइन त्यो सबै ल्याएर हाम्रा गणकहरूको लागि उपलब्ध गराउने र गणकले त्यहाँ पुगे कि पुगेन त्यो किसिमको फलोअप गर्ने हिसाबले हामीले सबै किसिमका संयन्त्रहरू प्रयोग गरेका छौँ र निजी क्षेत्रले पनि त्यो किसिमको एउटा अपनत्व लिएर अहिले गरेको हुनाले हाम्रा त्यो किसिमका हिजोका कमी कमजोरीहरू चाहिँ हट्छन् कि भन्ने हामीले अनुमान गरेका छौँ र अहिले प्रारम्भिक रूपमा आधा काम सकिँदै गर्दा हामीले गणकले गरेको कामको यसको मूल्याङ्कन गर्दा उनीहरूले गरेको काम हेर्दाखेरि चाहिँ राम्रो अवस्था अहिले देखिएको छ तथ्याङ्कहरू सङ्कलनमा पनि राम्रो तथ्याङ्कहरू प्राप्त भएको देखिएको छ धेरै व्यापार व्यवसायले दिएको तथ्याङ्कहरू एकदमै उचित दिएको हो कि भन्ने हामीले अनुमान चाहिँ गरेका छौँ अहिले
0: राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख तथा प्रवक्ता ढुण्डीराज लामिछानेसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक
3: गौरव तथा रणनीतिक सड़कलाई स्रोत सहमति लुम्बिनी प्रदेशका चारवटै गौरवका आयोजना निर्माण सुस्त 2000 कन्सल्टेन्सी छानबिनको घेरामा
0: अध्यादेशबारे राष्ट्रिय सभामा दलहरू विभाजित सगरमाथा आरोहणमा कामिरिता र लाक्पाको कीर्तिमान कैदकट्टा सुविधा कार्यान्वयनमा आएन मौखिक यौनजन्य दुर्व्यवहार गर्नेलाई सेवाबाटै बर्खास्त गर्न सकिने सर्वोच्चको व्याख्या
3: माउरी पालन गर्ने किसानहरू चरण क्षेत्रको अभावमा पलायन हुँदै आर्थिक सर्वेक्षणको आधा काम सकियो विस्थापित सुकुम्बासीको तथ्य पत्ता लगाउन 1 महिना लाग्ने
0: विश्वभर रासायनिक मलको मूल्य 12% वृद्धि भेनेजुएलाका एक पूर्व मन्त्रीलाई अमेरिका बुझाइयो अस्ट्रेलियामा विद्यार्थी श्रम शोषणको मारमा
3: र आईसीसी विश्वकप लीग 2 आजको खेलमा शीर्ष स्थानको स्कटल्याण्डसँग नेपाल खेल्दै चौथो नेपाल सुपर लीग विश्व भदौबाट एसीसी प्रिमियर खेल्न नेपाली महिला टोली मलेसिया प्रस्थान
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा गजब सबास शीर्षकमा अबिनले बनाउनु भएको कार्टुन लिएका छौं व्यङ्ग्य गर्न खोजिएको छ प्रधानमन्त्री बालेन्द्र शाह जो कुनै ठाउँमा पुग्दा अथवा हिँड्दा उहाँको गति यति धेरै हुन्छ कि सुरक्षाकर्मी र अरू त्यहाँ सहयोगीहरूलाई पनि हम्मे हम्मे पर्ने गर्छ यहाँ देखाइएको छ एउटा ढोकाको ठिक अगाडिपट्टि गाडी छ गाडीको ढोका खोलेका छन् र एकजना व्यक्तिले हातमा फाइल बोकेर पछाडितिर फर्केर हेरिराखेका छन् जहाँ प्रधानमन्त्री बालेनको जस्तो देखिने खुट्टा एउटा मात्रै देखिन्छ अरू शरीर अगाडि बढ़िसकेको छ र भित्रपट्टि ढोकाबाट बाहिरतिर एकजना व्यक्तिले ट्वाल्ल परेर हेरेर केही भन्दैछन् तल यस्तो लेखिएको छ अलि छिटो ढोका खोल्नु पर्थ्यो नि प्रधानमन्त्रीज्यू हतार छ भनी दौड़िसक्नुभयो
3: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो तपाईँको आजको दिन शुभ होस् नमस्कार यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम जीवन रक्षा प्रसारण हुनेछ सुन्ने प्रयास गर्नुहोला

0: हार्दिक स्वागत छ, म लील प्रकाश चन्द। कार्यक्रम जीवन रक्षा सामुदायिक सूचना नेटवर्क सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। हरेक हप्ताको सोमबार बिहान 6:30 बजेदेखि आधा घण्टासम्म प्रसारण हुने कार्यक्रम जीवन रक्षामा विशेषतः शिक्षा, स्वास्थ्य लगायतका आधारभूत आवश्यकता परिपूर्तिका लागि सरकारी तथा गैर सरकारी निकाय क्षेत्रबाट भएका काम कार्यवाही, देखिएको नतिजा र सुधार्नुपर्ने पाटो र पक्षका बारेमा छलफल गर्ने गर्छौं। देशभरमा रहेका विभिन्न सामुदायिक रेडियोहरूले आफू अनुकूल हुने गरी पनि कार्यक्रम जीवन रक्षा प्रसारण गर्ने गर्छन्। आजको कार्यक्रम जीवन रक्षामा हामी विशेषतः नागरिकको जीवन रक्षाका लागि जनप्रतिनिधिको भूमिका कस्तो रहन्छ। पछिल्लो समयमा निर्वाचित जनप्रतिनिधिहरूले नागरिकको जीवन रक्षाका लागि बनाएका योजना कार्यान्वयनको अवस्था कस्तो छ, त्यसबारेमा संवाद गर्दैछौ। सहकर्मी सन्तोष गन्धर्व सिन्धुपाल्चोकको चौतारा साँगा चौक गढी नगरपालिका 11 का वडा अध्यक्ष रोशन राज गिरीसँग कुराकानी गर्दै हुनुहुन्छ।
1: तमाम जति पनि विकृतिहरू छन् ती विकृति उपरको परिवर्तन पनि हो। जनताको जुन अवस्था छ, देशको जुन अवस्था छ, विकृति छ, त्यसबाट पनि परिवर्तन हो। अब यो परिवर्तनमा चाहिँ स्थानीय तहको संख्याले पनि अस्त्र राख्छ। परिवर्तनलाई सहज बनाउन, वास्तविकतामा परिवर्तन गर्नको लागि चाहिँ स्थानीय तह जति बलियो हुन सक्यो त्यति नै यसले पनि सकारात्मक प्रभाव पार्न सक्छ। त्यही बुझेर नै मैले चाहिँ म मेरो पालिकाको गठन बेलामा पनि म त्यसको एउटा अभियन्ता हुँ। मेरो पालिका जसरी बनाएछ म त्यसको चाहिँ विरोधी हुँ। पहाड़मा धेरै ठूलो पालिका बनाइदिए, 10 वटा गाविसको 45,000 भन्दा बढी जनसंख्या भएको, भक्तपुर भन्दा झन्डै डबल क्षेत्रफल भएको एउटा पालिका बनाइदियो। त्यो चाहिँ ठूलो भयो, अन्याय भयो भन्ने त्यस विरुद्ध मेरो लडाई हो। मेरो सवालमा, मेरो ठाउँको सवालमा, समग्र देशभरि त्यो म प्रति गरेको, मेरो ठाउँप्रति गरेको व्यवहार चाहिँ न्यायोचित छ कि छैन भनेर हेर्दै जाँदाखेरि चाहिँ अन्यत्र चाहिँ एकदमै फरक खालको पाइयो। त्यति बेला चाहिँ अब संविधान त यहाँ अहिले चर्चाको विषय लामो हुन सक्छ। संविधान त त्यो चाहिँ मापदण्ड तोकेर त्यो मापदण्ड पालन गरेर स्थानीय तहहरू गठन गर्नुपर्ने, त्यो चाहिँ हुबहु रूपमा सबैतिर देशव्यापी रूपमा भएको देखिएन। कतिपय ठाउँमा त तराईमा नै 17,000 जनसंख्या भएको गाउँपालिकाहरू बनेछन्, जबकि त्यहाँ चाहिँ 60,000 मापदण्ड छ, 40,000 मापदण्ड छ, त्यहाँ 17,000 जनसंख्या भएको पालिकाहरू छन्। किलोमिटरको हिसाब गर्ने भने वर्ग किलोमिटरमा चाहिँ मेरो पालिका चाहिँ 165 वर्ग मिटरको छ, वर्ग किलोमिटरको। तराईमा चाहिँ 4-5 वर्ग किलोमिटरका पालिकाहरू छन्। तराई अथवा समतल ठाउँ भित्री मधेश भनेर त बढी सुगम ठाउँहरू हुन् एक्सेसको हिसाबले। त्यहाँ चाहिँ बरु पूर्वाधार निर्माण गरेर पालिकाहरूको संख्या अलिक ठूलो बनाउँदाखेरि चाहिँ बढी प्रभावकारी हुन सक्थ्यो, त्यो भएको देखिँदैन। त्यसैले त्यो र अझ अगाडि बढ्दाखेरि यहाँ धेरैको ध्यान पुगेको छैन। सरकारले नगरेको काम एउटा के छ भन्दाखेरि ओडाहरूको संख्या कटौती, ओडाहरू चाहिँ अझै ठूला हुनु पर्थ्यो। हामी पालिकाको मात्रै चर्चा गरिरहेछौँ, कतिपय वडा त महानगरपालिकाको वडा चाहिँ 1400 जनसंख्या भएको पनि छ होइन, जबकि महानगरको जनसंख्या चाहिँ संविधान त निर्धारण भएको मापदण्डमा 10,000 भन्छ कम्तीमा, तर 1400 मापदण्ड राखेर हामीले बनाइरहेछौँ। यो चाहिँ विशेष गरी विगतमा राजनीतिक लाभ हानिलाई हेरेर चाहिँ पालिकाहरू गठन भएका, वडाहरू विभाजन भएका अवस्था छ। त्यसले देशको धेरै स्रोत चाहिँ दुरुपयोग भएको छ, त्यो दुरुपयोग भयो, साधन खर्च बढाएको छ। त्यस उपर चाहिँ मैले नै 76 सालमा सर्वोच्च अदालतमा एउटा रिट दिएको छु, त्यो रिटको चाहिँ अब छिटै त्यसको फैसला आउँछ होला। फैसला आउँदाखेरि
2: संख्याको हेरफेरको
1: विषयमा पोजिटिभ फैसला आउँदाखेरि 34 पालिकाहरू कम हुन्छन्, 280 करिब चाहिँ वडाहरू कम हुन्छन्। त्यति संख्या कम हुँदाखेरि पनि सम्भवतः मेरो टेटेटिभ सामान्य बुझाइमा के छ भन्दाखेरि वार्षिक 1 अरब चाहिँ राज्यको स्रोत बच्छ।
2: पालिका चाहिँ थोरै हुँदाखेरि
1: कति थोरै भन्दाखेरि 34 पालिका कम हुँदा र 280 आसपासमा वडाहरू कम हुँदा भन्दै पनि अब सरकारले आफूसँग भएको अधिकार प्रयोग गरेर तुरन्तै गर्न सक्ने काम भनेको वडाको संख्या र सीमाना निर्धारण हो। उसलाई विशुद्ध कानूनले उसलाई अधिकार दिएको छ, त्यो अधिकार मात्रै प्रयोग गर्यो भने पनि हामीसँग जति वडाहरू छन् अहिले धेरै छन्, ती वडाहरू चाहिँ विशेष गरी हिमाली क्षेत्रमा कहीँ थपथाप गर्नुपर्ने हुन सक्ला एक आध ठाउँमा, नत्र भने अधिकांश वडाहरूको संख्या चाहिँ घटाउनुपर्ने स्थिति छ। र वडालाई हामीले नगरेको काम के छ भन्दाखेरि वडालाई चाहिँ सेवा केन्द्रको रूपमा विकास गर्नुपर्थ्यो होइन, अहिले गरिरहेको छैनौँ। सेवा केन्द्र भन्नाले एउटा वडा मार्फतबाट सबै खालको चाहिँ भेटनरीदेखि लिएर जेटी कृषिकोदेखि लिएर अरू धेरै कुराहरू चाहिँ वडा मार्फतबाट वितरण गर्न सकिने भनेदेखि आम मान्छेको जीवनमा त्यसले प्रभाव परिवर्तन ल्याउन सहज।
2: सुरुमा चाहिँ स्थानीय पालिकाहरू निर्धारण गरिँदाखेरि चाहिँ वैज्ञानिक रूपमा अर्थात त्यसको अध्ययन बिना नै गरियो, या अघि तपाईँले कुरा गर्दै गर्दाखेरि चाहिँ यो कहीँ न कहीँ लाभ लिने हिसाबले चाहिँ स्थानीय पालिकाहरू निर्धारण गरियो, वडाहरू विस्तार गरियो र त्यसले गर्दाखेरि चाहिँ कतिपय ठाउँमा के पनि पाइँदो रहेछ भन्दाखेरि चाहिँ स्थानीय पालिका घर एउटा वडामा, जग्गा अर्को वडामा, छरछिमेकमा पनि त्यो वडा विभाजन भएको जस्तो देखिने लगायतका त्यस्ता चाहिँ छन्। त्यो हुँदै गर्दाखेरि तपाईँले भने अनुसार चाहिँ यदि स्थानीय पालिकाको

0: संख्या घटाउँदै गर्दाखेरि आर्थिक भार पनि कम हुने र अर्को विकासका कामहरू देखिने हुन सक्छ या त अरू केही
1: त्यो स्वाभाविक रूपमा साधारण खर्च कम हुन्छ त्यसको मतलब त्यो पैसा विकासमा खर्च गर्न सकियो र अनावश्यक चाहिँ यो पालिकाहरूको सानो पालिका हुँदाखेरि चाहिँ त्यसले धेरै ठूलो राज्यलाई व्यवहार पार्यो होइन त्यो जरुरी नै छैन त्यो विगतमा पनि के थियो भन्दाखेरि एक त संक्रमणकालीन अवस्था थियो सबै कुरोको विरोध मात्रै गरेर पनि भएन संविधान त एउटा आयोग गठन गर्नुपर्ने त्यो आयोगले दिएको प्रतिवेदनको आधारमा चाहिँ संख्या र सीमाना उल्लेख निर्धारण गरे अनुसार सरकारले लागू गर्नुपर्ने भन्ने संविधानको धारा 295(3) व्यवस्था छ त्योभन्दा बाहिर गएर सरकारले चाहिँ पटक पटक आयोग बनाउने अनि संख्या थप्ने नयाँ पालिकाहरू गठन गर्ने गरेका कारणले गर्दा बढी समस्या सृजना भयो अब जहाँसम्म आयोगकै कुरा छ त्यतिखेर चाहिँ प्रचार प्रसारमा आएको र म आफै पनि त्यो आयोगमा सम्पर्कमा जाँदाखेरि पत्ता लागेको कुरो के थियो भने त्यतिखेर आयोगले चाहिँ 500-600 स्थानीय तहको संख्या मोटामोटी अनुमान गरेको थियो 550-555 आसपासमा त्यो हुँदाखेरि चाहिँ बढी प्रभावकारी देखिन्थ्यो होइन एउटा स्थानीय सरकार जस्तो देखिन्थ्यो साइजले पनि अधिकार त छँदैछ अरू प्रभावकारिताको हिसाबले पनि त्यो सरकार जस्तो हुन्थ्यो पछि त्यसलाई चाहिँ राजनीतिक दबाव अनि क्षेत्रीय दबावहरू स्वार्थ केन्द्रित समूहहरूको अलि बढी दबावले गर्दाखेरि विस्तार आयोग जुन बालानन्द पौडेलको आयोग थियो त्यसले पनि थप्दै गएर 719 पुऱ्यायो 550-555 चाहिँ 719 भनेको त्यो नै आफैमा धेरै ठूलो संख्या थियो त्यो संख्यामा फेरि सरकारले थपिदियो दुई पटक चाहिँ मन्त्रीहरूको समिति एउटा बनाएर त्यसको सिफारिसको आधारमा पछि संख्याहरू थप्दै गएर अहिले वर्तमानमा 53 भनिन्छ वास्तवमा त्यो संख्या 53 होइन त्योभन्दा फरक छ अब त्यो अदालतको विषय भएको हुनाले पछि अदालतले नै त्यसको बोल्ला अहिले हामी त्यसमा धेरै चर्चा नगरौँ तर जे होस् संख्या र सिमानाको सवालमा सरकार त्यति बेलादेखि कमजोर थियो अहिले पनि त्यसलाई पुनरावर्तन गरिरहेको छैन यो सरकार आएर बल्ल चाहिँ त्यसको संख्या र सिमानामा पुनरावर्तन गर्नुपर्छ भनेर शुरू गरेको छ जुनको स्वागत योग्य छ
0: स्थानीय पालिका सञ्चालन भएको लगभग दोस्रो कार्यकाल हुँदै गर्दाखेरि त्यो पनि अब सकिन आँट्यो तर अहिले आउँदाखेरि संख्याको विषय हेरफेर गर्नुपर्छ भन्ने कुराहरू स्थानीय पालिकाले गरेका कामहरूको प्रभावकारिताको विषयमा बहस हुनु होइन यो सबै हेर्दाखेरि एउटा पालिका एउटा वडाको नेतृत्व गरिरहनु भएको तपाईँलाई कस्तो लाग्छ हामीले गरिरहेको कामहरू या स्थानीय पालिकाले गरेका कामहरू एकातिर के पनि आयो भन्दाखेरि हामीले धेरैसँग कुरा गर्दाखेरि स्थानीय पालिका अर्थात स्थानीय वडालाई चाहिँ वडा संघ र प्रदेशसँगको यो जुन समन्वयात्मक भूमिका छ यसमा कहीँनिर चाहिँ स्थानीय पालिकालाई प्रभाव पार्ने काम गरिन्छ संघले प्रदेशले चाहिँ भन्दै गर्दाखेरि चाहिँ आज लगभग कार्यकालको अन्तिम चरणमा आइपुग्दाखेरि आफूले गरेका कामहरू आफ्ना गर्ने कामहरू र आफूले शुरूआत गरेका विषयहरू र हामी भन्ने पनि गर्छौं आफ्नो चुनावी एजेण्डाहरूमा कतिको टेकेर काम गर्न सकियो थोरै सुनाउनु
1: म चाहिँ अलिक भाग्यमानी रहेछ सर मैले चाहिँ चुनावमा यो गर्छु भनिनँ पब्लिकली मनमा थिए यो गर्छु यसको लागि जान्छु भन्ने खालको तर चुनाव चाहिँ सजिलै जित्न सकिन्छ भन्ने एउटा खालको घमण्डले हो या के कारणले हो मैले व्यक्त गरिनँ किनभने व्यक्त गर्दा भोलि पूरा गर्न सक्दिन सक्ने दुवै सम्भावना रहन्थ्यो त्यसको त पछि आफू जवाबदेही हुनु पर्थ्यो चुपचाप चुनावमा जाँदाखेरि फाइदा के हुँदो रहेछ भने नबोलेपछि सजिलो भयो पछि आफ्नो हिसाबले अनुकूल कामहरू गर्न पाइयो त्यो हिसाबले म भाग्यमानी रहेँ अब जहाँसम्म चाहिँ स्थानीय तहको प्रभावकारिताको कुरा छ यो चाहिँ एकदमै प्रभावकारी हुन सक्ने सरकार हो कसरी भन्दाखेरि यो सरकार चाहिँ प्रत्येक नागरिकलाई चिन्छ यसले विशेष गरी मैले वडाबाट महसुस गरेको कुरा चाहिँ मेरा प्रत्येक नागरिकको लगभग जीवन कस्तो चलिरहेछ मलाई थाहा हुन्छ उसको घरमा परेको झगडा पनि थाहा हुन्छ मलाई सासूले बुहारीलाई गरेको दुर्व्यवहार पनि थाहा हुन्छ अहिले त धेरै यो चाहिँ वैदेशिक रोजगार कारणले गर्दाखेरि पारिवारिक समस्याहरू पैदा भएका छन् तीदेखि लिएर महिला हिंसादेखि लिएर चाहिँ साना कुराहरू होइन जनताको साना कुराहरू पनि हामीलाई थाहा हुन्छ जब जनताको बारेमा हामीसँग सूचना हुन्छ भने त्यो जनतालाई के जरुरी छ उसलाई के गर्दा सहयोग पुग्न सक्छ उसको जीवनमा के गर्दा परिवर्तन ल्याउन सकिन्छ भन्ने हामीलाई सबसे नजिकबाट थाहा हुँदो रहेछ त्यो हिसाबले म आफू वडाध्यक्ष भएकोमा एक हिसाबले म गर्व पनि गरिरहेको छु अहिले किनभने मानिसको जीवनमा त्यति नजिकबाट निहाल्ने या झाँक्ने या हेर्ने अथवा अनुभूत गर्ने अरू माध्यम अरू अवसरहरू हुँदैन रहेछन् भन्ने लाग्छ मलाई त्यसले त्यो हिसाबले वडाध्यक्ष अथवा स्थानीय सरकार भने धेरै प्रभावकारी छ जहाँसम्म अब यसको प्रभावकारिता कुरा छ सरकारले अथवा देशले संविधानले नै यसलाई केही निश्चित अधिकारहरू दिएको छ बजेट पनि दिएको छ यसले आफै कानून पनि बनाउन पाउँछ यसले चाह्यो भने धेरै कुरो गर्न सक्छ होइन कतिपयले गरेको पनि देखिन्छ कतिपय ठाउँमा केही असजिलापनहरू पनि छन् यसलाई सुधार्ने अर्को एउटा चाहिँ हजुरको प्रश्नमा त्यो लुकेको जस्तो लाग्छ मलाई त्यो हिसाबले यसलाई चाहिँ दलविहीन गराउनुपर्छ भन्ने मेरो चाहिँ जोडतोडको माग छ किनभने मैले विगतदेखि मैले फेसबुकतिर सोसियल मिडियाहरूमा लेख्ने पनि गरेको छु यो चाहिँ दलीयकरण भएको कारणले के भयो भने दलको जरा चाहिँ तलसम्म पुग्यो प्रत्येक मान्छेको घरको ढोकाभित्र पुग्यो परिवारभित्र पुग्यो यस्ता हामी जस्ता अविकसित देशहरू अल्प विकसित देशहरूमा चाहिँ अति राजनीतिले झन् ठूलो समस्या पैदा गर्दोरहेछ. असन्तुष्टि पैदा गर्ने, विमेल पैदा गर्ने, भाइचारा कम गराउने, हाम्रो सामाजिक एउटा मूल्य मान्यतालाई पनि यसले चाहिँ नोक्सान पुर्याएर आएको छ. झन्झनै 46 पछाडिको यो चाहिँ जुन दलीयकरण छ होइन, परिवारको समाजको, यतिसम्म पहिले पहिले त थियो कि डेरीमा दुध पनि काङ्ग्रेसको एउटा, एमालेको एउटा, चिया पसल पनि पार्टीहरूको फरक फरक होइन. त्यो स्थितिबाट अहिले त क्रमशः घट्दै घट्दै आएको छ. तर यसको कारण चाहिँ स्थानीय तहमा राजनीतिक दलको चुनाव चिन्ह लिएर चुनाव लड्न पर्ने कारणले गर्दाखेरि जित हारको विषय बन्ने, इज्जत प्रतिष्ठाको विषय बन्ने, पार्टीको चाहिँ जसरी पनि त्यो जिताउनु पर्ने, जितेपछि आफ्नो हुने, अनि जित्ने मान्छेहरूले आफ्नोलाई मात्रै गर्नुपर्ने. काङ्ग्रेस छ भने उसले एमालेलाई हेर्ने नहुने, एमाले छ भने काङ्ग्रेसले हेर्न नहुने, अथवा अर्को पार्टीले अर्कोलाई हेर्न नहुने, त्यस खालको एकदमै साङ्गुरु घेराभित्र चाहिँ
0: विकास पनि त्यही अनुसार नै भयो.
1: विकास र व्यवहार
0: जस्तो ठाउँमा चाहिँ त्यस्तो देखियो,
1: विकास र व्यवहार दुइटै नै. त्यसो हुँदाखेरि आम मान्छेहरू एकदमै पीडामा छन्. सम्भवतः अहिलेको यो जेएनसी आन्दोलनको परिवर्तन पछाडि एउटा मूलभूत कारण त्यो पनि होला, किनभने त्यहाँ मान्छेको ध्यान चाहिँ पुगेको छैन. असन्तुष्टि तलदेखिबाट पैदा भएको छ. माथि केन्द्रमा गएर सरकारले त मिडियाबाट अथवा अरू चाहिँ न्युज नेटवर्कबाट थाहा पाउने कुरा भए, टेलिभिजनहरूबाट थाहा पाउने भए, तलको काम र व्यवहार चाहिँ जनताले प्रत्यक्ष भोगेको हुन्छ होइन. त्यसले गर्दा त्यसको पीडा पनि होला. त्यो हिसाबले चाहिँ मेरो एउटा जोरदार माग पनि छ, त्यो भनेको चाहिँ स्थानीय सरकार दलविहीन हुनुपर्छ. दलले समर्थन गर्न पायो उसको नै आफ्ना उम्मेद्वार हुन सक्ने भए, तर चुनाव चिन्ह चाहिँ स्वतन्त्र हुनु पर्यो होइन. त्यसो हुँदाखेरि त्यो जराहरू बिस्तारै कमजोर हुन्छ. अनि अर्को, अहिले धेरै स्थानीय तहहरूमा चाहिँ बेलामा बजेर आउन नसक्ने, कानूनहरू पास हुन नसक्ने, योजनाहरू पास हुन नसक्ने, किन भन्दाखेरि अल्पमत बहुमत कुराहरू आए. संविधानले कानूनले चाहिँ स्थानीय तहमा अल्पमत बहुमतको चाहिँ कल्पना गरेको छैन, तर त्यहाँ एउटा पार्टीले जितेको हुन्छ, अर्को पार्टीले त्यसलाई असफल बनाउनु पर्ने, उसलाई असफल नबनायो भने अर्कोपल्ट उसले चुनाव जित्न नपाउने, आफू चुनाव जित्नको लागि अथवा आफ्नो पार्टी जिताउनको लागि जे पनि गर्नुपर्ने, सहयोग गर्नुपर्ने ठाउँमा पनि असहयोग गरिदिने, त्यस्तो खालको चाहिँ राजनीतिक रूपमा अलि बढी चाहिँ छिनाझप्टी तल पुग्यो. जुन 52 साल आसपासमा चाहिँ हाम्रो जुन माथि संसदमा सांसद किनबेच भने जस्तो कुरो हुन्थ्यो, त्यस्तै खालको तल पनि अर्को पार्टीको वडाध्यक्षहरूलाई, कार्यपालिका सदस्यहरूलाई चाहिँ बजेट दिएर हुन्छ कि फकाएर हुन्छ कि आफ्नो पक्षमा ल्याउनु पर्ने, नत्र भने बजेट पास नहुने, कानूनहरू पास नहुने, नीति निर्माणमा चाहिँ समस्या हुने, दैनिक बैठक सञ्चालनमै समस्या हुने खालको चाहिँ समस्याहरू स्थानीय तहका प्रमुखहरूले मूलत भोगिरहेको अवस्था छ. त्यसैले पनि यो स्थानीय तहलाई चाहिँ दलविहीन बनाएर स्वतन्त्र रूपमा चाहिँ चुनाव लड्ने व्यवस्था गर्न सक्दाखेरि भोलिको लागि एउटा चाहिँ राम्रो सुरुवात हुन सक्छ.
0: जस्तो तपाईँ निर्वाचनमा आउँदै गर्दाखेरि चाहिँ म फेरि दोहोऱ्याएर आउँदिन भन्ने खालको पनि यहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो होइन. त्यो हिसाबले काम गर्दाखेरि कति फरक पाइँदो रहेछ, यहाँले स्थानीय सरकारको प्रमुखको रूपमा काम गर्दै गर्दा आजको मितिमा आइपुग्दाखेरि अब धेरै समय छैन कार्यकाल, र यो कार्यकालको बीचमा यहाँले जे जति गर्नुभएको छ त्यो विषयमा हामी छलफल गर्दै जान्छौँ. तर निर्वाचनमा आउँदाखेरि चाहिँ म फेरि दोहोरिन्न है भन्ने सन्देश दिएर स्थानीय पालिकामा प्रमुखको रूपमा जिम्मेवारी सम्हालिरहँदाखेरि के फरक पाउनुभयो यहाँले यो बीचमा चाहिँ?
1: अहिलेको काम गर्नमा त्यो मेरो शक्ति हो, त्यहाँबाट नै मैले शक्ति आर्जन गरेँ भन्ने,
0: म स्वतन्त्र छु भनेर देखाउनलाई चाहिँ
1: स्वतन्त्र पनि छु. अर्कोपल्ट मलाई चुनावमा भोट माग्नु छैन भन्ने हिसाबले, किनभने त्यसो नहुँदाखेरि चाहिँ मैले हरेक मेरो नागरिकलाई हजुर गर्नुपर्थ्यो, उसका जायज नाजायज सबै मागहरू पूरा गर्नुपर्थ्यो, पूरा गर्न नसक्दाखेरि म दुःखी हुनुपर्थ्यो, र त्यसरी म एउटा बाँधिन्थेँ. मैले रचनात्मक कामहरू गर्नु पाउने सम्भावना कम हुन्थ्यो, किनभने उसका मागहरू पूरा गर्दाखेरि समाजको लागि हित हुने कामहरू नहुन सक्थे, नगर्न सकिन सक्थ्यो. त्यो हिसाबले त्यो मैले चुनाव लड्दिनँ भनेको कारणले नै मलाई सबभन्दा ठूलो बल प्राप्त भयो. अर्को एउटा के पनि मलाई त्यसले प्राप्त गर्यो भन्दाखेरि मसँग समय सीमित भयो. एक कार्यकाल मात्रै मैले यो काम गर्छु भनेपछि मैले त्यो कार्यकाल चाहिँ करिब करिब 3-4 वर्षभित्र मैले काम सक्नु पर्थ्यो. 5 वर्ष त प्राविधिक कुरा हो, अन्तिम वर्षमा धेरै कामहरू हुने सम्भावना हाम्रो अहिलेको चलन चल्ती सिस्टमले कम छ. त्यसले गर्दाखेरि करिब करिब 3 वर्षमा सबभन्दा बेस्ट, 4 वर्षमा त्यसपछि केही बाँकी रहेका कामहरू र बाँकी रहेका केही सानातिना कस्मेटिक चिजहरू चाहिँ 5 वर्षमा गएर पूरा गर्ने भन्ने खालको सोचले मैले ती कुराहरू भनेको थिएँ. त्यसले गर्दाखेरि मलाई त्यसले बलै दियो होइन, सुविधै दियो, र मलाई एउटा चाहिँ समय सीमाभित्र बाँधिदियो. किनभने यो पटक मैले गर्न पाइनँ, गर्न सकिनँ भने जीवनमा मैले यो अवसर फेरि पाउँदैन भन्ने हिसाबले मैले आफैलाई दबाव सिर्जना गर्नको लागि त्यो कुरा सार्वजनिक गरेको थिएँ. त्यसमा म अडिक छु, कटिबद्ध छु.

0: प्रतिबद्ध छु।
1: अब यो तीन वर्ष जति कार्यकाल सकिँदै गर्दाखेरि चाहिँ यहाँको अन्तिम अन्तिम अवस्थामा आउँदै गर्दाखेरि एकदमै धेरै गुनासो देखेको भनेको स्थानीय सरकारका जनप्रतिनिधि या त प्रमुखसँग काम गर्दै गर्दाखेरि संघ प्रदेशको समन्वयात्मक भूमिकाहरू र बेला बेलामा यी उठिराख्ने प्रश्न र अब कतिले काम नगर्ने बहाना पनि भन्ने गर्नुभयो तर कतिलाई चाहिँ त्यो पनि हुन सक्ला। यो हुँदै गर्दाखेरि चाहिँ आफ्नो कार्यकाल
0: ओडाले नै खुवाउनु पर्थ्यो। 75 लाखमा 25 लाख चाहिँ तलबमा गइसके पछाडि बाँकी रहेको पैसा मध्ये अर्को 5 लाख चाहिँ फेरि तलबमै जान्थ्यो। मेरो कार्यालयको चाहिँ कार्यालय सहयोगी र लगायत केहीलाई चाहिँ तलब हुँदाखेरि झन् 30 लाख त तलबमा जान्थ्यो पछि बाँकी के रहन्थ्यो र होइन त्यही कामले त्यति पैसाले मैले चाहिँ जे जति गर्न सकेको छ अहिलेको अवस्थामा विशेष गरी मानवीय क्षेत्रमा हामीले बढी लगानी गऱ्यौँ बढी कामहरू गरेका छौँ त्यसमा अहिले हामी क्रमशः चर्चामा आउँला। अब समन्वयात्मक हिसाबले हामीलाई चाहिने त बजेट नै हो। जस्तो मैले चाहिँ सिँचाइ बिना चाहिँ देशको प्रगति हुन सक्दैन भन्ने मलाई गहिरो रूपमा अनुभूत छ। एउटा पोखरी बनाउनलाई चाहिँ 20-25 लाख 15-20 लाख भयो भनेदेखि पोखरी तयार हुन्छ। हामीले त 5 लाखमा पनि बनाएछौँ तर हामीले चाहे जस्तो पोखरी बनाउनलाई अलिकति बजेट चाहिन्छ। बजेट सपोर्ट गर्नु भनेर म लगातार होइन म वडादेखि भएको अर्को वर्षदेखिबाट लगातार सिंहदरबार धाइरहेको छु तर सिंहदरबारले हाम्रो कुरो सुन्दै सुन्दैन। अब सड़कलाई बजेट दिन्छ मलाई पनि लगेँ मैले पनि झन्डै 4-5 करोड बजेट मैले पटक पटक गरेर सड़कबाट सड़कलाई सँगबाटै लगेँ। त्यो 4-5 करोड बजेट मलाई सिंचाइमा दिने हो भने मैले धेरै चेन्ज गर्न सक्थेँ धेरै चेन्ज गर्न सक्थेँ धेरै राम्रो गर्न सक्थेँ मेरो जनताहरूलाई धेरै जीवन परिवर्तन गर्न सक्थेँ तर सड़कमा पैसा दिन्छ सिंचाइमा दिँदैन। यस्तो खालको दुर्भाग्यपूर्ण छ। अब प्रदेशकै सवालमा पनि त्यस्तै छ। अब कतिपय मन्त्रीहरूले भेट्न नचाहने समय नदिने बोले कुराहरू नपुरा गरिदिने त्यो छ। तैपनि अब सबैलाई गाली गर्न त मिल्दैन। गत वर्ष अलिअलि मलाई प्रदेशले बजेट पनि दियो र यतिसम्म दियो। कृषि मन्त्रीलाई मैले भेट्न चाहेँ उहाँले मलाई भेट दिनु भएन गत वर्ष प्रदेशको उहाँ अहिले त मन्त्री हुनुहुन्न। सचिवसँग सचिवले अरू कर्मचारीहरू बोलाइदिनु भयो हाम्रो काम देखेर कुरा देखेर त्यसपछि उहाँहरूले चाहिँ हामीसँग हामी प्रति एकदमै खुसी हुनुभयो हाम्रो काम देखेर। मैले बजेट त आश गरेको थिइनँ तर उहाँले चाहिँ पछि साइलेजको लागि भनेर 10 लाख बजेट हालेर पठाइदिनु भएको छ। मैले मागेको थिइनँ। कहिलेकाहीँ त्यसरी पनि कर्मचारी लेभलबाट पनि काम भएको देखिन्छ। जनप्रतिनिधि मन्त्रीहरू त अझ बढी आफ्नो समयमा बढी काम गर्नु चाहनुपर्ने हामीले गरेका कामहरू केही राम्रा छन् भने अन्यत्र पनि लागू गरिदिनुपर्ने उहाँहरू चाहिँ सकेसम्म भेट्न नचाहने होइन। अब अर्को फरक पार्टीको भयो भने अझ कम त्यहाँ म त वडा अध्यक्ष पालिका प्रमुखहरूलाई सम्म भयो भने सांसदहरूलाई भए भेट्नु होला हामी वडा अध्यक्षलाई कसले भेट्ने त्यो स्थिति छ। अर्को एउटा यसमा प्रश्न चलिहाल्यो कर्मचारी कुरा म चाहिँ एउटा के समन्वयात्मक हिसाबले गरिरहेको छु हजुर भने कर्मचारीले काम गर्न दिएनन् काम गर्न दिएन भन्छन् मलाई चाहिँ कर्मचारीले माया गरेर देख्छु होइन। मैले चाहिँ उहाँहरूलाई गर्ने भने इज्जत गर्छु म नमस्कार गर्छु। मेरो पनि सचिव चाहिँ कार्यालयमा म आएदेखिबाट एउटै हुनुहुन्छ म 5 वर्ष उहाँसँग बिताउन खोज्दैछु। मेरै नगरपालिकामा धेरैवटा कार्यालय प्रमुखहरू चेन्ज भइसके प्रशासकीय अधिकृतहरू उहाँहरूसँग पनि मेरो राम्रै सम्बन्ध सबैसँग छ। कर्मचारीले मद्दतै गर्नुभयो। अघि मैले भने प्रदेशबाट पनि सचिवले 10 लाख बजेटै हालिदिनु भयो कार्यालय प्रदेश सचिवले। यसरी हेर्दाखेरि चाहिँ कर्मचारीहरूले तुलनात्मक अलिक बढी माया गरेको जस्तो मैले फिल गरेको छु र कर्मचारीबाट चाहिँ सन्तुलनमा राख्न सक्यो भने मात्रै काम हुन्छ। कर्मचारी नै हो काम गरिदिने त्यसैले उहाँहरूसँग गर्ने व्यवहारमा चाहिँ मूल रूपमा सबै जनप्रतिनिधिहरूले एकपटक पुनर्विचार गर्नुपर्छ होला भन्ने लाग्छ। उहाँहरूलाई दिने सम्मान दिएर उहाँहरूसँग भएको विज्ञता प्रयोग गर्ने भने चाहिँ बढी प्रभावकारी रूपमा काम गर्न सकिन्छ जस्तो लाग्छ मलाई। हाम्रै कुरा गर्दाखेरि नगरपालिकामा त यस्ता यस्ता अठिला कामहरू छन् हाम्रा जुन चाहिँ राज्यको अहिलेको नीति नियमले चिन्दै चिन्दैन। हामीले हजुरको व्यवसायिक सापोटी भनेर 1 लाख रुपियाँ हाम्रा व्यवसायीहरूलाई दिएको छौँ सापोटी। यो त एनजिओले गर्ने काम होला अथवा सहकारले गर्ने होला सापोटी भने सरकारले गरिरहेछ। हामीले भैँसी सापोटी भनेर चाहिँ 50,000 भैँसी किन्न सापोट दिइरहेछौँ बाख्रा सापोटी भनेर दिइरहेछौँ। यो काम त नर्मल्ली कहीँ पनि हुँदैन
1: फिर्ता हुन्छ।
0: अनि यो काम चाहिँ कर्मचारीको सहयोग बिना त मैले सक्दिनँ थिइनँ। राज्यको सम्पत्ति खर्च गर्ने कुरा त कर्मचारीले नगरिदिएको भए उहाँले सहजीकरण नगरिदिएको भए मेरो पालिकाको प्रशासकीय प्रमुखले या एकाउन्ट लेखाले चाहिँ सहयोग नगरे भए त सम्भव थिएन होइन। त्यसैले कर्मचारीहरूलाई सही रूपमा व्यवहार गर्न जानियो भने कर्मचारीले काम गर्नुहुन्छ भन्ने मैले एउटा गहिरो अनुभूति पनि गरेको छु।
1: अब यता तपाईँको स्थानीय पालिका तपाईँको वडाले किसानसँग जोडिएर विभिन्न कार्यक्रमहरू गरिरहनु भएको छ र त्यसमध्येका केही त्यस्ता नमुनायोग्य कार्यक्रमहरू पनि यहाँले सञ्चालन गरिरहनु भएको छ। अहिले तपाईँले आफैले पनि भन्नुभयो स्थानीय सरकारका जनप्रतिनिधि र त्यहाँ भएका कर्मचारीहरू बीचको चाहिँ समन्वयात्मक भूमिका भएन मेल भएन भने धेरै कामहरू अधुरा रहन्छन् अपुरा रहन्छन् र जनताले तपाईँलाई प्रश्न गर्छन् अनि तपाईँले कर्मचारीसँग काम गर्न सकिन भन्नुहुन्छ। त्यो गर्दै गर्दा 5 वर्ष बित्न बित्न आँटेका त्यस्ता पालिकाहरू पनि छन्। त्यो हुँदै गर्दाखेरि चाहिँ अहिले पछिल्लो समय चाहिँ तपाईँको वडाले कृषि क्षेत्रमा गरेका कामहरू किसानहरूका लागि वडाको उत्तरदायित्व र एउटा वडा अध्यक्षका रूपमा तपाई आउँदै गर्दाखेरि या त तपाई रहँदै गर्दाखेरि किसानले तपाई प्रति गरेको भरोसा सुनौ न।
0: अब मेरो चाहिँ जुन वडा छ त्यो वडा चाहिँ मेरा पूर्वजहरू चाहिँ अन्यत्र बस्ने ठाउँ नपाएर त्यहाँ बस्नुभयो कि जस्तो लाग्छ मलाई। भलै मेरै व्यवहारिक हिसाबले मेरो परिवारकै कुरा गर्दा चाहिँ मेरो पुर्खासँग चाहिँ अरू विकल्पहरू रहेछन्, भक्तपुर काभ्रे अन्यत्रको विकल्प रहेछ, तर त्यहीँ बस्नुभयो किन बस्नुभयो मैले अहिलेसम्म त्यसको जवाब पाएको छैन। त्यो अत्यन्त प्रतिकूल ठाउँ छ, पानी पिउने पानी नै समस्या छ, सिँचाइको त कल्पनै छैन, अनि त्यसपछि पानी वर्षा पनि एकदमै कम हुन्छ, प्रकृतिले पनि त्यतिकै ठगेको छ,
1: पहिरोको पनि निकै जोखिम भएको,
0: पहिरो चाहिँ तुलनात्मक अलिक कम छ, अलिक कम छ, तर केही ठाउँमा छ फेरि होइन, केही जहाँ अलिअलि पानी भएको ठाउँमा पहिरोको जोखिम छ, अर्कोतिर पानी छँदै छैन, थुप्पै छैन, त्यस्तो खालको अत्यन्त प्रतिकूल जंगल तलतिर छ, खोला त्योभन्दा तलतिर छ, दुवैतिर काटेको, माथि डाँडोमा धुलो उड्ने मात्रै खालको बारी खेत भएको ठाउँमा चाहिँ मेरो पूर्वजहरू बस्नुभएछ। म लगायत मेरा गाउँवासी पूर्वजहरू उहाँहरू किन बस्नुभयो म जवाब खोजिरहेको छु, र उहाँहरूले गदा किन पाल्नु भएन भनेर पनि म खोजिरहेको छु, किनभने त्यहाँबाट घट्ट जान नै दिनभरि लाउनु पर्ने, त्यतिखेर त्यो घट्ट जाने कुरो नै सबभन्दा ठूलो दुःख रहेछ, किनभने पानी छैन, पानी नभएपछि खोला खोल्चीमा घट्ट हुने कुरो भएन, हिउँदभरि चाहिँ सुनकोसी इन्द्रावतीमा घट्ट हुँदो रहेछ, बर्खा लागेपछि त्यो घट्ट फेरि खरे खोलातिर सर्नुपर्ने, खरे खोलाहरू अझ टाढा भन्दाखेरि पिठो पिनेर ल्याएर जीवन गुजारा गर्ने कुरो नै सबभन्दा कठिन भइरहेको ठाउँमा पूर्वजहरू किन बस्नुभयो भन्ने लाग्छ मलाई। त्यस्तो प्रतिकूल ठाउँमा चाहिँ हामीले कृषिलाई प्रवर्धन गर्नु छ, भएका किसानलाई चाहिँ त्यहाँनिर बस्न सक्ने बनाउनु छ भने चाहिँ सबभन्दा ठूलो च्यालेन्ज नै हाम्रो लागि त्यही थियो, मेरो लागि त्यही थियो, र यो चाहिँ म वडाध्यक्ष हुन्छु जनप्रतिनिधि बन्छु भनेर सोच आउने बेलामै मैले किन बन्छु भन्ने कुराहरू खोजेको थिएँ। म चाहिँ खासमा यिनै साना साना विकृतिहरू अभावहरू समस्याहरूलाई समाधान गर्नुपर्छ भनेर नै राजनीतिमा आएको मान्छे हुँ। म राजनीति पार्टीमा प्रवेश गरेको त सवा पाँच वर्ष हुँदैछ, त्योभन्दा अगाडि म स्वतन्त्र मान्छे, स्वतन्त्रमा मैले आफ्नो तर्फबाट जे सकेको कोसिस गरेका थिएँ, तर पछि मलाई के लाग्यो भने व्यक्तिले मात्रै गरेर पुग्दैन, किनभने राज्यले स्रोत दिएको छ, बजेट दिएको छ, अधिकार दिएको छ, अवसर दिएको छ, यो अवसर चाहिँ प्रयोग नगरेर मैले व्यक्तिगत रूपमा चाहिँ 2-5 लाख या 10-20 लाख 10-20 हजारको सहयोग गरेर समाजमा ठूलो परिवर्तन या प्रभाव पार्न सकिँदैन भन्ने लागेपछि म चाहिँ राजनीतिक पार्टी प्रवेश गरेर वडा अध्यक्ष हुन भनेर आएँ। त्योभन्दा अगाडि म चाहिँ उपमेयरमा चुनाव लडेको थिएँ स्वतन्त्रबाट, होइन, सामान्यतया उपमेयर लडेपछि त्यहाँबाट मेयर लड्न जानुपर्ने स्वतन्त्र भए पनि, तर म वडा अध्यक्षमा आएँ किनभने काम गर्नु पर्यो, जसरी भने जुनसुकै पदमा पनि काम गर्नु पर्यो भन्ने हिसाबले, अनि के काम गर्ने भन्ने चाहिँ मैले उपमेयरको चुनाव लड्दै गर्दाखेरि मेरो एउटा अवधारणा पत्र भन्ने मैले बनाएको थिएँ, त्यो अवधारणा पत्रमा चाहिँ थुप्रै बुदाहरू मैले लेखेको छु, त्यो रेकर्ड अहिले पनि छँदैछ, त्यसमा चाहिँ पैसा नपर्ने कुराहरू छन् सबै, किनभने वडा अध्यक्ष या तल्लो तहको एक त नेपाल गरिब देश छ, यहाँ हामीसँग बजेटै छैन, बजेट नभएको ठाउँमा बजेट लगेर यो गर्छु त्यो गर्छु भन्ने कुरो त्यति व्यावहारिक भएन, नौलो पनि भएन भन्ने हिसाबले मैले पैसा नपर्ने कामहरू चाहिँ त्यहाँ थुप्रै कामहरू मैले त्यति बेलै त्यो मेरो अवधारणा पत्रमा लिपिबद्ध गरेका थिएँ। जस्तो चाहिँ अब यो श्रमदान अहिले निकै चलन चल्तीमा छ, श्रमदान चाहिँ देश बनाउने पहिलो आधार हुनुपर्छ भन्ने मेरो बुझाइ हो, यो नयाँ होइन, हाम्रो पूर्वजले सबै जति पनि काम गर्नुभयो, चाहे त्यो पूर्वदेखि पश्चिमसम्म जाने काठमाडौँबाट चाहिँ पूर्व पश्चिम लाग्ने बाटाहरू भए, जति पनि यात्रा गर्ने चिज गोरेटो घोरेटो बाटाहरू थिए, पहिले पुलपुलेसाहरू बनेका थिए, साँगोहरू बनेका थिए, ती सबै चाहिँ श्रमदानमा आधारित थिए, फलाम भएको त्यो पूर्वजले गरेकै कारणले नेपाल युरोपमा बसेको हो। पछिल्लो चरणमा चाहिँ अलि आधुनिकता आउन थालेपछि, बजेट आउन थालेपछि, सरकारले अलि विकास बजेट भनेर खर्च गर्न थालेपछि त्यो सामाजिक भावना, त्यो चाहिँ श्रमदानमा आधारित हाम्रो चाहिँ जुन संस्कार संस्कृति छ त्यो मर्दै गयो, त्यसलाई पुनः जागृत गर्नुपर्छ भन्ने हिसाबले हामीले के भनेको थियौँ, मैले के मेरो अवधारणामा थियो र म त्यसैबाट पनि बढी चाहिँ लालाय छु भने, हामीसँग दुईटा हात छन्, यो दुईटा हात भएका मान्छे चाहिँ करिब 3 करोड नेपाली छन् भनेर मान्यो भने, 2 करोड नेपाली बालिक छन् भनेर मान्यो भने, 2 करोड नेपालीसँग 4 करोड हात छ नि, 4 करोड हात चाहिँ 1 घण्टा होइन कुनै पनि काममा लाग्ने हो भनेदेखि त्यो त उथलपुथल हुन्छ। सरकारले 1 वर्षको बजेटले गर्न नसक्ने काम चाहिँ 1 घण्टामा हामी आम नागरिकले गर्न सक्छौँ, त्यो हिसाबको त्यो विश्वासले गर्दाखेरि मैले धेरै कामहरू चाहिँ मेरो श्रमदानमा आधारित नै छ। म वडाध्यक्ष भएको भोलिपल्ट नै हामीले श्रमदान सुरु गरे हौ, जुन शपथ ग्रहण गरियो त्यसको भोलिपल्टबाटै हामीले बाटोको नाला काट्ने, खाल्डाखुल्डी पुर्ने, कुलो सरसफाई गर्ने यस्ता कामहरू सुरु गरेका थियौँ, झाडी सुधार गर्ने त्यसरी सुरु गरियो। अब पछि चाहिँ मिडियाबाजी हुन सकेन, प्रचार प्रसार हाम्रो कुराहरू कम आयो, त्यो अलग पार्टो छ, तर हामी त्यसमा गरेछौँ। त्यसै गरी हामीले एउटा झरेली अभियान भनेर सुरु गऱ्यौँ, म चाहिँ वडा अध्यक्ष हुँदा पूर्वको काम हो त्यो, पहिले नै झरेली भनेको चाहिँ झारा, झारा भनेको श्रमदानै हो होइन, पहिले पहिले झारामा चाहिँ खेताला बोलाउने भनेर पृथ्वीनारायण शाहतिर मल्लकालतिर चाहिँ झारामा सबै कुरो झारामा हुँदो रहेछ, त्यतिखेर
1: त्यो भनेको चाहिँ एउटा किसानले अर्को किसानकोमा गएर काम गर्ने,
0: त्यसले चाहिँ होइन, किसानको गर्ने चाहिँ पर्म भयो, त्यो चाहिँ आलो पालो काम गर्ने कुरा हो। यो झारा भने चाहिँ विशुद्ध श्रमदान नै हो। जस्तो पहिले पहिले त सेना पनि झारै हो, सेनाले तलब पाउँदैन थियो होइन, मल्लकालतिर अघिल्लो समयमा चाहिँ सेनाले तलब पाउँदैन थियो। हाम्रा चाहिँ द्वारे गौँडाहरू थिए, त्यस्तो खालको थुमहरू थिए, तिनै थुममा चाहिँ द्वारेहरू हुन्थे। अहिले द्वारे भनेको त्यति अहिलेको जनप्रतिनिधि भने जस्तै उनीहरू काम नै त्यहाँबाट सामान्य मालपोत आदि उठाउने, सरकारलाई बुझाउने र परेको बेलामा सरकारले चाहिँ निशुल्क काम गर्नुको लागि कामदार या सेना जम्मा गर्ने होइन। सेना पनि श्रमदानमै आधारित हुन्थ्यो, छारामै हुन्थ्यो, शुल्क नपाउने त्यस्तो खालको हुन्थ्यो भने चाहिँ अहिले पनि हामीले त्यो काम गर्न सकिन्छ भनेर गर्नुपर्छ भनेर हामीले झरेली अभियान भन्ने सुरु गऱ्यौँ। र त्यो झरेली अभियानले चाहिँ मूलत के काम गर्यो भन्दाखेरि यो चाहिँ हाम्रो त पानी पुनर्भरण भन्छौँ नि हामी, रिचार्ज पोखरीहरू बनाउने काम चाहिँ त्यसले सुरु गरेको हो। त्यो चाहिँ किन त्यही काम गरियो भन्दाखेरि पोखरीहरू चाहिँ एकपल्ट खनेपछि त 20-50 वर्ष बस्छ, मान्छेले पनि आफ्नो योगदान चाहिँ बसिरह्यो, मान्छे नरहे पनि उसले खनेको पोखरी रहने भयो। पहिले पूर्वजले गरेकै काम हो, त्यो पनि नयाँ होइन। हाम्रा गाउँठाउँमा यत्र तत्र सबैतिर चाहिँ पोखरीहरू हुन्थे पहिले होइन, भैँसी हाल बस्ने पोखरी हुन्थे, सिँचाइ गर्ने पोखरीहरू हुन्थे, डाँडा काँडामा सबैतिर चाहिँ पोखरीहरू बनाएको हुन्थ्यो। बिस्तार त्यो लोप हुँदै गए, मासिँदै गए, अनि त्यसलाई पुनर्जागृति गरौँ भनेर हामीले झरेली अभियानबाट चाहिँ रिचार्ज पोखरीहरू निर्माण काम गरेका थियौँ। त्यसैले त्यो अवधारणामा भएको एउटा काम चाहिँ त्यो पनि हो होइन।
1: पोखरी निर्माण गरिसकेपछि त्यो पोखरीबाट किसानहरूले के फाइदा लिने?
0: त्यसको चाहिँ अप्रत्यक्ष लाभ छ। त्यो चाहिँ विशेष गरी मैले चाहिँ के गरेँ भन्दाखेरि मेरो ठाउँ अघि मैले बताएँ पानी छैन। मेरो बुवाले नै झन्झले 30-35 सालतिर, बुवाको उमेर चाहिँ 22-23 वर्ष, 9 सालको बुवा हुनुहुन्थ्यो भने चाहिँ 21-22 वर्षको उमेरमा एउटा योजना लानुभएछ। नेपालमा भर्खरै खानेपानीको योजनाहरू चलेको बेला होला त्यो ग्रामीण ब्याङ्कमा, त्यतिखेरको त्यो योजना धेरै ठुलो योजना हो। त्यो लगेर पानी ल्याइदिनु भएको कारणले गर्दाखेरि त्यो बस्ती अहिलेको रूपमा बसिरहेछ, किनभने त्यो बस्ती त्यो पानी नभए बस्दै बस्दैन थियो। पछि हामीले त्यो चाहिँ दुईवटा अरू पोखरी मुहानहरू किन्यौँ, खरिद गऱ्यौँ, खरिद गरेर मैले नै पैसा हालेर जनताहरूसँग अलिअलि सपोर्ट लिएर चाहिँ दुईवटा मुहान किनेर अहिले हामी पानी पिउने पानीको व्यवस्था गरेका छौँ। त्यहीँ नजिकै मेरो घर छेउमै चाहिँ एउटा कुवा छ, गोजे पन्धेरा भन्ने, त्यो पन्धेरा चाहिँ सुकेको छ, हिउँदमा सुक्छ त्यो होइन, चैत वैशाखमा सुक्थ्यो, भूकम्पपछि त सुक्ने नै भइहाल्यो, अगाडिदेखि सुक्थ्यो त्यो। त्यसको माथिपट्टि जलाधार क्षेत्रमा चाहिँ हामीले त्यस्तो खालको झरेली अभियानले रिचार्ज पोखरीहरू बनायौँ। त्यसको उद्देश्य के थियो, हुन्छ हुँदैन थाहा थिएन, त्यो रिचार्ज पोखरी बनाएपछि पानी नबढिहाल्छ कि भन्ने हिसाबले चाहिँ रिचार्ज पोखरी बनाइयो। त्यसको एउटा अर्को चाहिँ एउटा कारण, प्रेरणाको स्रोत के पनि छ भन्दाखेरि पानी मार्फत जवानी रोक्नुपर्छ भन्ने हामीलाई एउटा खालको लाग्यो होइन। मान्छेहरू सबै बाहिर जाने, गाउँहरू खाली हुने भएपछि पानी रोक्ने चाहिँ एउटा चलित तरिका त्यो पनि हो। रिचार्ज पोखरीहरू बनाएर, पोखरी बनाएर वर्षाको पानी जम्मा गर्नुपर्छ भन्ने हिसाबले हामीले रिचार्ज पोखरीहरू बनायौँ।
1: बर्खामा चाहिँ खेर जाने अर्थात् झरेर जाने अथवा कुनै बगेर जाने पानीलाई संरक्षण गरेर
0: खनेर हामीले पोखरीमा हालेर पोखरीको चेन बनाएर राख्यौँ। संयोगवश अहिले यतिखेर आउँदाखेरि चाहिँ के भइदियो भन्दाखेरि मलाई पनि विश्वास लागिरहेको छैन, त्यो कुवामा पानी अहिले सुक्न छोड्यो। 5-7 वर्षको पिरियडमा कुवामा पानी पर्न छोड्यो। र अस्ति मात्रै एउटा चाहिँ हाम्रो त्यहाँको हेड सर पनि हुन्छ, उहाँले त एउटा इन्टरभ्यूमै भन्नुभयो, तल त्यसको चाहिँ तलपट्टि गएपछि बस्तीको जहाँ हामीले रिचार्ज पोखरीहरू बनाएछौँ त्यसको तलपट्टि चाहिँ एउटा पहरो भएको, 7-8 मिटर तल चाहिँ पहरो भएको एरिया छ, त्योबाट तलतिर चाहिँ पानी बढेको देखियो भनेर उहाँहरूले भन्न थाल्नुभयो। समय कस्तो परेछ भने त्यो पानी त्यसको जलाधार
2: अहिले साँझको 7 बजे।

0: hello.
1: Let's go.
2: 6.9 inch ko standard display, AI powered camera, 2 years ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha, Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik visheshta harule tapai ko man jitcha barambar.
3: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ।
4: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
3: हाम्रा विशेषताहरू
4: 40% मात्रै डाउन पेमेन्ट,
3: सजिलो मासिक किस्ता सुविधा,
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
3: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
4: आवश्यक कागजातहरू
3: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255, 0484541106 छ। इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
7: Kajaria Tiles, your world-class luxury

0: तपाईलाई थाहा छ तपाईँ हिंसामा अथवा अन्यायमा परेमा कहाँ जाने।
1: नेपालको संविधान 2072 धारा 217 ले नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा 3 सदस्यीय न्यायिक समिति गठन गरी न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन 2074 दफा 47 उपदफा 1 न्यायिक समितिलाई विवादको निरूपण गर्ने र उपदफा 2 मेलमिलापद्वारा मुद्दाको निरूपण गर्ने अधिकार प्रदान गरेको छ। साना प्रकृतिका विवादहरू रामेछाप नगरपालिकाले प्रत्येक वडावडामा मेलमिलाप केन्द्र मार्फत विवाद समाधान र मिलापत्र गराउने काम गर्दछ।
0: निरूपण गर्ने प्रकृतिका विवादहरू
1: आलिधुर बाँध पैनी कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग सम्बन्धी विवाद,
0: अर्काको बाली नोक्सानी गरेको सम्बन्धी विवाद,
1: चरण घाँस दाउरा सम्बन्धी विवाद,
0: ज्याला मजदुरी नदिएको सम्बन्धी विवाद,
1: घरपालुवा पशुपक्षी हराएको वा पाएको सम्बन्धी विवाद,
0: ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको सम्बन्धी विवाद,
1: नाबालक छोराछोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लगाउन वा शिक्षा दीक्षा नदिएको सम्बन्धी विवाद,
0: वार्षिक 25 लाख रुपियाँ सम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा सम्बन्धी विवाद,
1: अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको सम्बन्धी विवाद,
0: आफ्नो घर वा बलेसीबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सम्बन्धी विवाद,
1: सदियारको जग्गा तर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको सम्बन्धी विवाद,
0: कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो, वस्तुभाव निकाल्ने निकास, वस्तुभाव चराउने चौर, कुलो, नहर, पोखरी, पाटी, पौवा, अन्त्येष्टि स्थल, धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको सम्बन्धी विवाद,
1: मेलमिलापद्वारा मात्र निरूपण गर्ने विवादहरू
0: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक एकको हकको जग्गा अर्कोले चापी मिची वा घुसाई खाएको सम्बन्धी विवाद,
1: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको सम्बन्धी विवाद,
0: पति पत्नी बीचको सम्बन्ध विच्छेद सम्बन्धी विवाद,
1: अङ्गभङ्ग बाहेकको बढीमा 1 वर्षसम्म कैद हुन सक्ने कुटपिट सम्बन्धी विवाद,
0: गाली बेइज्जती सम्बन्धी विवाद,
1: लुटपिट सम्बन्धी विवाद,
0: पशु पक्षी छाडा छाडेको वा पशु पक्षी राख्दा वा पाल्दा लापरवाही गरी अरूलाई असर पारेको सम्बन्धी विवाद,
1: अरूको आवासमा अनधिकृत प्रवेश गरेको सम्बन्धी विवाद,
0: अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोगचलन गरेको सम्बन्धी विवाद,
1: ध्वनि प्रदूषण गरी वा फोहोर मैला फ्याँकी छिमेकीलाई असर पुर्याएको सम्बन्धी विवाद,
0: प्रचलित कानूनमा मेलमिलाप हुन सक्ने व्यक्ति बाधी भई दायर हुने अन्य देवानी र 1 वर्षसम्म कैद हुन सक्ने फौजदारी सम्बन्धी विवाद,
1: यस्ता किसिमका समस्या भएमा तपाईँले आफ्नो वडाको मेलमिलाप केन्द्रमा निवेदन दर्ता गराउन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: बच्चा जन्मेको घण्टा भित्र आमाको बिगोती दुध, छ महिनासम्म पनि आमाको दुध मात्रै, बच्चा छ महिना पुरा नभएसम्म पानी पनि खुवाउनु हुँदैन। कन्ठै भो, अब त कन्ठै भो
2: होइन के कन्ठै भो भन्छ यो?
1: सबैले कन्ठै गर्नुपर्ने रहेछ आमा। बच्चा जन्मेको एक घण्टा भित्रै आमाको बिगोती दुध, छ महिनासम्म पनि आमाको दुध मात्रै, बच्चा छ महिना पुरा नभएसम्म पानी पनि खुवाउनु हुँदैन।
2: हो त, बच्चालाई जन्मेको एक घण्टा भित्र जति सक्दो छिट्टो आमाको बिगोती दुध, छ महिनासम्म पनि आमाको दुध मात्रै खुवाऊ। आमाको दुधमा बच्चालाई चाहिने सम्पूर्ण पोषक तत्वहरूका साथै पानी पनि हुन्छ, त्यसैले बच्चा छ महिना पुरा नभएसम्म पानी पनि खुवाउनु पर्दैन।
3: प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य कार्यालय, रामेछाप, बागमती प्रदेश।
4: भन्छिन आमा, परिवारकै स्वास्थ्यका लागि।
5: तेरिका, यो पसलमा धागो सकिएर पनि बर्बादै भयो। मान्छेले पनि फोन गरेर दिक्क लाइसके। यता कपडाको चाङ पनि त्यत्तिकै भइसक्यो। अब यो ठाउँमा राम्रो धागो पाउने पसल कतै देख्दिन, कहाँ जाने होला?
6: न्यू धागो पसल।
7: यो एउटा भक्कु मेसिन पनि थुप्रो भइसकेको छ। अब एउटा मेसिन, कपडामा लगाउने आइरन र कैची पनि चाहिएको छ। यो सबै पाइने ठाउँ कहाँ होला?
6: न्यू धागो पसल।
7: होइन, जे सोधे पनि न्यू धागो पसल, न्यू धागो पसल भनेछ के भन्यायो?
2: त्यही त,
6: तपाईँहरू सबैको समस्याको समाधानका लागि मन्थलीको कृषि विकास बैंक बसेको घरमा रहेको न्यू धागो पसलमा जाने भनेर भन्या नि।
3: हजुर, यहाँ विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू काठमाडौँकै मूल्यमा आधुनिक डिजाइनमा भनेकै समयमा सिलाइनुका साथै विवाह, व्रतबन्ध, पास्निका ड्रेस र मगर ड्रेस, विवाहको मेहेन्दी फंक्सनमा लगाउने ड्रेस भाडामा पनि पाइन्छ। अनि विभिन्न प्रकारका धागो, सिलाई मेसिनका सम्पूर्ण पाट पूर्जाहरू पनि सुफत मूल्यमा पाइन्छ।
7: प्रोप्राइटर दिपेन्द्र नेपाली, सम्पर्क 9844-1379-40।
8: Kajaria Tiles, your world-class luxury.
9: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन। नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
10: ल, के को टेन्सन? हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
11: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
10: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स, रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841-82-9610।
8: Kajaria Tiles, your world-class luxury.
0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: हजुरको रेडियो 102.1 MHz।
1: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
2: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
1: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौ। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
2: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौ।
1: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
2: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
3: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी, आफन्त, साथीभाइबाट घरमा बस्न, हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
4: लेखेर, बोलेर, इशारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
3: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
4: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौ।
1: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
5: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848543998, 0848543998।
1: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
5: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
6: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
7: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
6: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
7: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: Kajaria Tiles, your world class luxury.
10: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
11: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: हजुर, यहाँ आधुनिक परम्परागत घर गहनाहरू ग्यारेन्टीका साथ बनाइनुका साथै बिक्री वितरण गरिन्छ। खरिद गरिएको सुनसादीको घर गहना फिर्ता गर्नु परेमा बिल अनिवार्य ल्याउनु पर्नेछ।
1: प्रोप्राइटर निशा हतराज, सम्पर्क नम्बर 9855069780, 9829044342। सुबिना सुनसादी पसल मन्थली एक देवकोटा चोक प्रभु ब्याङ्क अगाडि, साथै एसएसएल लेडिज कलेक्सनमा कुर्ता सुरुवाल र साडी पनि पाइन्छ।
2: Kajaria Tiles, your world-class luxury.
3: होइन ये बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
4: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
5: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
3: प्रोप्राइटर ओम बहादुर कुलामी मगर, मनिका कुलामी मगर, सम्पर्क नम्बर 9869422544।
5: 9840378793। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
6: मामा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
7: हो र, होइन होला त्यस्तो त।
8: सोहिता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
9: केही भएन मिस,
8: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
9: हुन्छ मिस।
10: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
2: Kajaria Tiles, your world-class luxury.

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 9892695998।
7: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
9: कजारिया टाइल्स, योर वर्ल्ड क्लास लग्जरी।

0: अहिले बिहानको 8 बजे हजुरको रेडियो 102.1 मेगा अहिले बिहानको 8 बज्यो
1: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो
0: राष्ट्रको शान किसान
1: अ कम्प्लिट पाइपिङ सोल्युसन्स
2: यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज अब प्रस्तुत छ कार्यक्रम बदलिदो नेपाल

0: नमस्कार, म सम्झना महर्जन। कार्यक्रम बदलिदो नेपालमा तपाईंलाई स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम स्टेशन र उज्यालो अनलाइन तथा फेसबुकमा एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईंले आज बेलुकी 8 बजे पुनः प्रसारण पनि सुन्न सक्नुहुन्छ। यसपटक माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा परीक्षा भएको 1 महिनामै आएको छ। विगतमा 6 महिनामा नतिजा आउने गरेकोमा क्रमिक सुधार भई 3 महिना हुँदै यो पटक 1 महिनामै नतिजा आएकोमा सबैले सरकारको प्रशंसा गरेका छन्। हरेक पटक जसो राजनीतिक परिवर्तनपछि एसईई को नतिजामा केही न केही सुधार देखिने गरेको छ। राष्ट्रिय परीक्षा बोर्डले पनि विद्यार्थीको सिकाइमा सुधार हुँदै गएको र विद्यालयमा उत्तर पुस्तिका परीक्षण गर्ने व्यवस्था गरिएकाले विगतमा भन्दा 4% नतिजामा सुधार देखिएको बताएको छ। तर कतिपयले यसपालिको नतिजाको गुणस्तरमा प्रश्न उठाएका छन्। आजको कार्यक्रममा हामी एसईई को नतिजासँगै गुणस्तर सुधारका लागि गर्नुपर्ने काम र विद्यार्थीले गर्नुपर्ने अबको तयारी बारेमा कुराकानी गर्छौ। कुराकानीमा हुनुहुन्छ शिक्षाविद डाक्टर विष्णु कार्की। डाक्टर नमस्कार अनि स्वागत छ यहाँलाई कार्यक्रम बदलिदो नेपालमा।
1: हजुर, धन्यवाद।
0: हजुर, यसपालिको एसईई को नतिजा 1 महिनामै सार्वजनिक भएको छ।

0: यसलाई चाहिँ यहाँले कसरी लिनुभएको छ?
1: सराहना गर्नुपर्छ, साथीहरूलाई तारिफ गर्नुपर्छ, साथीहरूले मेहनत गर्नुभयो, शिक्षकहरूले, कर्मचारीहरूले होइन, सम्पूर्ण त्यहाँका चाहिँ व्यवस्थापकहरूले चाहिँ राम्रो काम गर्नुभयो, एक महिनामा रिजल्ट निस्क्यो, हामी सबैको लागि बहुत खुसीको कुरा हो होइन। र यसले के पनि मेसेज दिन्छ सबैलाई भन्दाखेरि, यो गर्दाखेरि त हुँदैन, हुने रहेछ नि, सम्भव रहेछ नि होइन, यो कसैको पनि टाइम बर्बाद भएन, शिक्षकको, विद्यार्थीको, अब त्यसपछि अब उपल्लो कक्षामा पढ्नको लागि हरेक चिजको टाइम सेभ भयो होइन, यो ज्यादै सराहनीय काम भयो।
0: विगतमा छ महिना कुर्नु पर्थ्यो, तीन महिना हुँदै अहिले एक महिनासम्म आइपुगेको छ, भनेको प्रविधि र जनशक्ति हुने हो भने चाहिँ यो छिटो हुने रहेछ।
1: सत्य हो, यो ह्युमन विल पनि हो होइन, वी पावर हो, हामी निकाल्छौँ भनेर चाहिँ कसेर लाग्दाखेरि त्यो डेडिकेसन पनि चाहिँदो रहेछ। र परीक्षा के अरे एनइबीको साथीहरूले यसपालि चाहिँ प्रशस्त राम्रो काम गर्नुभयो, त्यसमा प्रशस्त शिक्षकहरू पनि मोबिलाइज हुनुभयो होइन, र त्यो डिजाइन जुन उहाँहरूले विद्यालयमै कपी जाँच्ने भनेर ल्याउनुभयो त्यो पनि सराहनीय रह्यो होइन। त्यसले गर्दाखेरि एउटा अब के पनि गर्नुपर्ने हुन्छ जस्तो लाग्यो भने, मतलब कक्षा दस लेभलको जाँच भनेको त विद्यालयमा गर्दा पनि हुने रहेछ नि होइन, त्यसो हुँदाखेरि अझ बढी इफेक्टिभ हुन्छ कि भन्ने सवाल पनि हो यो।
0: जहाँ परीक्षा भयो त्यही नै उत्तर पुस्तिका जाँच पनि भयो होइन, यो कतिको सकारात्मक हो त?
1: यो सकारात्मक मात्रै होइन, सुरुदेखि नै गर्नुपर्ने हो, किन भन्दाखेरि चाहिँ माध्यमिक तह भनेको एउटा तह हो, अहिलेको शिक्षा ऐन, अहिले जुन जारी शिक्षा ऐन छ, र संविधानले पनि दुई तहको मात्रै शिक्षा भनेर परिकल्पना गर्छ होइन, आधारभूत तह र चाहिँ माध्यमिक तह। त्यस हुनाले माध्यमिक तहभित्रै यो कक्षा दसको जाँचलाई यत्रो ठूलो हौवा बनाएर नेसनल लेभलको होइन स्ट्यान्डर्डाइज इक्जामको रूपमा चलाउन जरुरी पनि थिएन। हामीहरूले सन् 2009 विद्यालय क्षेत्र सुधार कार्यक्रम लागू गर्दाखेरि नै हामीले के भनेका थियौँ भन्दाखेरि चाहिँ, जब यो उच्च माध्यमिक शिक्षा परिषद खारेज भयो त्यतिखेरदेखि नै यो परीक्षाको कुनै औचित्य पनि थिएन, छैन पनि, तर अब एउटा कुनै परिबन्ध परिवेशले गर्दाखेरि केही समय चलाउने भन्ने सहमति भएको थियो, अब यो नियमित प्रक्रियाको रूपमा गयो होइन। अब मौका हामीलाई के छ भन्दाखेरि चाहिँ, अब यसलाई नियमित कक्षा दसको जाँच जसरी कक्षा नौमा वार्षिक जाँच लिइन्छ त्यसरी नै दसमा र एघारमा लिने काम गर्नुपर्छ, दसको यो नेसनल लेभलको जाँचको कुनै औचित्य छैन है।
0: भनेपछि जुन विद्यालयमा पढ्यो त्यही विद्यालयमा यो एसईको परीक्षा चाहिँ किन नगर्ने त?
1: एक्ज्याक्टली, गर्ने नै त्यही हो, गर्नै पर्छ। अब यसलाई एसई भनेर पनि फेरि त्यो ट्याग भिडाइराख्न पनि जरुरी छैन, त्यसो हो भने त नौमा पनि एसई लिनु पर्यो, एघारमा पनि एसई लिनु पर्यो नि होइन। र त्यस हुनाले यसलाई अब बिस्तारै छोडौँ, यसलाई बिस्तारै त्यो हवा नबनाऊ, यो जिम्मेवारी विद्यालयलाई नै दिनुपर्छ, जहाँ जहाँ माध्यमिक विद्यालयहरू छन् उनीहरूले नै जाँच लिने व्यवस्था गर्नुपर्छ। यसरी चाहिँ यो नेसनल लेभलको इक्जाम चाहिँ कुनै पनि आवश्यक छैन, किन भन्दाखेरि भोलिकै दिनदेखि हेर्नुहोस् है, यी विद्यार्थीहरूले फेरि प्रवेश परीक्षा दिनुपर्छ कक्षा एघारमा भर्ना हुनको लागि। त्यस हुनाले यो जस्तो गाई जात्रा नौटङ्की चाहिँ अब सरकारले नगरोस्, र यो स्पष्ट मार्गनिर्देशन चाहिँ दिनु पर्यो विद्यालयहरूलाई कि कक्षा दसमा अब उपरान्त यसरी जाँच हुँदैन, र कक्षा एघारमा पनि यो चाहिँ एन्ट्रान्स इक्जाम दिन पाइँदैन, अनलेस यदि त्यो विद्यार्थी एउटा विद्यालयबाट अर्को विद्यालयमा स्थानान्तरण हुँदै हो भने उसको हकमा चाहिँ एक किसिमको टेस्टको व्यवस्था गर्न सकिन्छ, तर त्यही विद्यालयमा उसले भर्ना हुनको लागि चाहिँ फेरि जाँच दिनुपर्ने अवस्थाबाट चाहिँ मुक्ति दिनुपर्छ, यसलाई चाहिँ स्ट्रङली राख्नु पर्यो, र फेरि त्यो भर्ना त्यो एन्ट्रान्स इक्जामको लागि चाहिँ शुल्क पनि लिन भएन, शुल्क लिन पाइँदैन, यदि लिने हो दिने हो भनेदेखि राज्यले दिनु पर्यो, त्यो व्यक्तिलाई दिनु भएन।
0: यो विषयमा म फेरि पनि आउँछु, तर अलिकति अगाडि म फेरि गएँ भन्नाले, जुन विद्यालयमा हामीले विद्यार्थीलाई पढायौं त्यही विद्यालयका शिक्षकहरूले उत्तर पुस्तिका जाँच गर्दाखेरि जुन यो अझै पनि नन ग्रेडेड हुने जुन बढ़िरहेछ नि, त्यसलाई हामीले केही कम गराउन सहयोग हुन्छ कि हुँदैन?
1: पक्कै पनि धेरै सहयोग हुन्छ। र अर्को कुरा हामीहरूले बुझ्नुपर्ने र तपाईँको मिडिया मार्फत मैले के भन्न चाहन्छु, सम्पूर्ण शिक्षकहरूलाई, विद्यार्थीहरूलाई, विद्यालयलाई र इभन शिक्षा मन्त्रालय, परीक्षा नियन्त्रण कार्यालयलाई पनि के भन्छु भन्दाखेरि नि, यो दुईवटा इक्जामको फरक फरक मूल्य भ्यालु हुन्छ, उद्देश्य पनि फरक हुन्छ। एउटा चाहिँ सर्टिफिकेसन एक्जामिनेसन भन्छ होइन, अर्को चाहिँ लर्निङ एसेसमेन्ट भन्छ। यो विभिन्न कक्षामा लिइने जुन जाँचहरू हो नि, जस्तो भने कक्षा एकमा पनि जाँच लिन्छ, हामीहरूका दुई तीन चार पाँचमा पनि लिन्छ, छ सातमा पनि लिन्छ, तर आठमा आएपछि राष्ट्रिय स्तरको परीक्षा हुन्छ, नौमा पनि जाँच लिन्छन् विद्यालयहरूले, वार्षिक परीक्षा लिन्छन् होइन।

0: यसको मकसद भनेको विद्यार्थीलाई चाहिँ ल अब तिमीले पास भयो अथवा फेल भयो, तिमीले ग्रेडेड ल्यायौ नन ग्रेडेड ल्यायौ घर जाऊ भनेर दिने सर्टिफिकेट होइन यो। त्यस कारणले पनि मैले के भनिरहेको छु यहाँको मिडिया मार्फत भने यसलाई बिस्तारै हामीहरूले खारेज गर्नुपर्छ र विद्यार्थीले भन्दा बढी शिक्षकले र विद्यालय स्वयंले पनि यो नतिजालाई मूल्याङ्कन गरेर कुन विषयमा कुन कुरामा बढी जोड दिनु पर्यो त पढाइमा, त्यो पेडागोजी कहाँनिर सुधार गर्नु पर्यो भने सुधारको लागि यो जाँचहरू हो, त्यो हिसाबले हामीहरू कहाँ कहिले पनि प्रयोग भएको छैन तर अब बेला भइसक्यो।
1: जुन विद्यालयमा पढ्यो त्यही विद्यालयका शिक्षकले चाहिँ त्यो उत्तर पुस्तिका जाँच गर्ने बित्तिकै सिकाइ लेखा जोखा गर्ने काम चाहिँ ऊबाट चाहिँ एकदमै 100% हुने सम्भावना चाहिँ रहन्छ।
0: एब्सोल्युटली यसको उद्देश्य नै त्यही हो, मूल उद्देश्य भनेकै पटक पटक उनीहरूलाई निरन्तर मूल्याङ्कन गर्ने भन्छौँ हामीहरू। निरन्तर मूल्याङ्कन गर्ने विधिहरू मध्येको यो एउटा विधि हो जसले गर्दा शिक्षकलाई र विद्यालयलाई र इभन विद्यार्थी र अभिभावकलाई पनि बोलाएर भन्नुपर्छ कि तिम्रो विद्यार्थी गणितमा अलिकति कमजोर छ अथवा अङ्ग्रेजीमा कमजोर छ अथवा विज्ञानमा कमजोर छ, त्यसमा अलिकति एउटा चाहिँ जोइन्ट मेहनत गरौँ भन्ने हिसाबले विद्यार्थीलाई तयार गर्ने हिसाबले चाहिँ यी चाहिँ जाँचहरू लिने हो। कक्षा 12 को जाँच फरक हो, कक्षा 8 को जाँच फरक हो।
1: अब यसपालि जुन सकारात्मक रूपमा लिनुपर्ने कुरा चाहिँ जस्तो एक महिनामै आयो जाँचको नतिजा, यसलाई चाहिँ हामीले अलिकति सकारात्मक के कुरा चाहिँ सकारात्मक रह्यो, यसले अभिभावक विद्यार्थी शिक्षक राष्ट्रकै लागि चाहिँ के राम्रा योगदानहरू चाहिँ पुर्याए त?
0: र त हामी सबैलाई एउटा हौसला यसले दिएको छ होइन, नतिजा छिटो आयो र विद्यार्थीहरू पास हुने दर पनि अलिकति विगतभन्दा अलिकति सुधार भएर आयो होइन, यी दुवै ज्यादै सकारात्मक कुरा हुन् र त्यसभन्दा पनि जुन शिक्षकहरूको र समग्र सिस्टमको एउटा जुन लगाव हामी गर्छौँ यसलाई निकालेर छोड्छौँ भनेर जुन दृढ संकल्प उहाँले लिनुभयो र नतिजा निकाल्नुभयो, त्यही किसिमका कुराहरू अब सिकाएको गुणस्तरमा चाहिँ ट्रान्सलेट गरौँ है। त्यो एनर्जी त रहेछ नि त, तागत त रहेछ नि त सिस्टममा, त्यसैले हाम्रो सिस्टममा तागत नभएको होइन, क्षमता नभएको होइन, त्यसलाई हामीहरूले प्रयोग नगरे मात्रै रहेछ। त्यस कारणले अब यो प्रयोगलाई चाहिँ बिस्तारै गुणस्तरमा सुधार गर्न, नतिजामा सुधार गर्न, किन भन्दाखेरि मैले हेर्दाखेरि चाहिँ वास्तवमा यो 60-65% विद्यार्थी पास हुने होइन नि, 90-95 अझ 99% पास हुनुपर्ने हो कक्षा 10 मा। त्यस कारणले अबको मिसन उहाँहरूले लिइदिनुभयो भने कक्षा 10 मा 99% पास हुँदैनन् भन्ने कुरा चाहिँ म कल्पना गर्न सक्दिनँ, मतलब कल्पना गर्न सकिन्छ, सहजै कल्पना गर्न सकिन्छ त्यो विषय। त्यसैले यो जुन ऊर्जा उहाँहरूले देखाउनु भयो त्यसलाई हामी सबैले तारिफ गर्नुपर्छ।
1: नकारात्मक पक्षहरू पनि आएका छन् जस्तो यसको गुणस्तरमा चाहिँ प्रश्न उठेको छ होइन, यो स्वाभाविक हो।
0: अब यस्तो भयो एक समय त यो नतिजा अझ यो 65% होइन, यो त धेरै माथि पो आउँछ भन्ने कल्पना गरेका थिए होइन, त्यो विषयहरू मिडियाबाट पनि बाहिर आएको थियो, किनभने शिक्षकहरू आफैले जाँच्दाखेरि र हतार हतारमा जाँच्दाखेरि विद्यार्थीहरूलाई चाहिँ एकदमै बढी उदार भएर चाहिँ अङ्कहरू दिने र बढी संख्या पास हुने भनेर त्यो प्रोजेक्सनहरू प्रेडिक्सनहरू पनि मान्छेहरूले गरेका थिए, तर त्यस्तो भएर त्यस उनीहरूले के चिज यसले देखाइरहेछ भन्दाखेरि चाहिँ होइन, नतिजा चाहिँ वास्तवमा शिक्षकहरूले जाँच्दाखेरि त झन् अझ सटिक र अझ नजिक रिजल्ट आउँदो रहेछ भन्ने कुरा हो। त्यस उनीहरूले अलिअलि नकारात्मक टिका टिप्पणी हुने कुराहरू चाहिँ स्वाभाविक हो, तर त्यसलाई मैले अन्यथा मानेको छैन। फेरि पनि के हो प्रश्न भन्दाखेरि चाहिँ कक्षा 10 को जाँचलाई हामीहरूले जुन लेभलको मिसन बनाएको छौँ नि राज्यले, त्यो चाहिँ जरुरी थिएन, त्यो चाहिँ जरुरी छैन। अब यसलाई बिस्तारै चाहिँ हामीले हस्तान्तरण गर्न सकिन्छ भन्ने कल्पना पनि हो। अब विद्यालयले नै लिनुपर्छ, अब शिक्षकहरूले नै जाँच्नुपर्छ भन्ने विषय चाहिँ हो।
1: एसईको यो परीक्षालाई चाहिँ विद्यालय तहमै हुनुपर्ने थियो, जसलाई चाहिँ अझै पनि सरकारले बोकेर हिँडेको छ, यो चाहिँ छुट्टै हो, हामीले जिम्मा लिनुपर्छ भनेर गरिराखेको छ, यो पाटोलाई चाहिँ अब अलिकति फुकाउँदै जानुपर्ने देखियो होइन। अब यही बीचमा चाहिँ जस्तो उत्तर पुस्तिका चाहिँ असान्दर्भिक विषयका शिक्षकले जाँचेको भन्ने कुरा पनि आएको छ, गोर्खाका 6 विद्यालयहरूले चाहिँ यो उत्तर पुस्तिका परीक्षण गरेको जुन असान्दर्भिक व्यक्तिले र गैर विषयात्मक शिक्षकबाट जाँच गरेको भनेर आरोपहरू पनि आएको छ होइन, यसलाई चाहिँ यहाँले कसरी लिनुहुन्छ?
0: अब एउटा मिसनमा लाग्दाखेरि केही तलमाथि भएको होला पक्कै पनि, उहाँले भनेको कुरो जायज होला, त्यो घटना भएको हुन सक्छ, किन भन्दाखेरि सायद त्यहाँ त्यही विषयसँग सम्बन्धित शिक्षकहरू उपलब्ध नभए हुन सक्छ। अब यी कुराहरूलाई त भोलिका दिनमा सुधार गर्ने कुरा पनि हो, एउटा विद्यालयमा त्यो घटना भएछ, अनफर्चुनेटली नहुनु थियो, तर अब त्यसलाई सुधार गर्ने मार्गमा जानु पर्यो। त्यसैले अब मैले के भने यो विषयलाई चाहिँ त्यति धेरै महत्व दिएर हामीहरूले अहिले टिका टिप्पणी गरिराख्न पनि जरुरी छैन। एउटा सकारात्मक पक्ष मैले जुन भने कि यो ठ्याक्कै समयमै र अझ एक महिनाभन्दा एक दिन छिटै अथवा दुई दिन छिटै नतिजा भयो, त्यो राम्रो कुरालाई बोकेर हिँडौँ र गोर्खाको विषयलाई चाहिँ हो चिन्ता गर्नुपर्छ र त्यो घटना नदोहोरियोस्। यदि उहाँहरूको हो भनेदेखि मलाई लाग्छ अब परीक्षा नियन्त्रण कार्यालयसँग समन्वय गरेर त्यस्ता कुराहरूलाई कसरी मिनिमाइज गर्न सकिन्छ, किनभने यो दायित्व भनेको विद्यालयको पनि हो, शिक्षकको पनि हो, यो दायित्व भनेको चाहिँ परीक्षा नियन्त्रण कार्यालयको मात्रै दायित्व पनि होइन, हामी पनि लाग्नु पर्यो। त्यो गल्ती भएछ भने त्यसलाई कसरी सुधार्ने भन्ने विषयमा लाग्नु पर्यो, त्यो गल्ती

0: त्यसलाई चाहिँ करेक्सन चाहिँ पक्कै पनि गर्नुपर्छ।
1: अब यो पुनर्योगकै कुराहरू छ होइन, पुनर्परीक्षणको कुराहरू पनि उठेको छ भनेको अघि यहाँले उठाइसक्नु भयो कि 10 वर्ष एउटा विद्यार्थीलाई चाहिँ नजिकबाट निहालेका शिक्षकहरूले हेर्ने र बाहिर एउटा कपी निश्चित समय 2-3 घण्टा लगाएर हेर्ने शिक्षकले गर्नेमा त्यो क्वालिटी त्यो गुणस्तरमा त पक्कै त्यसमा समस्याहरू चाहिँ आउन सक्छ नै होइन। जस्तो उत्तर पुस्तिका परीक्षणकै क्रममा के पनि आएको छ भने कतिपय विद्यालयहरूलाई चाहिँ तिम्रो विद्यालयको विद्यार्थीहरूको पनि उत्तर पुस्तिका मेरोमा आएको छ, केही शिक्षकहरू पठाएर सहयोग गर्छौ भन्ने खालका कुराहरू पनि आएको छ, तर यो चाहिँ मर्यादा विपरीत छ भनेर गएनौ भनेर कतिपय शिक्षकहरूले भनेका कुराहरू पनि सुन्यौं। शिक्षा ऐनले र भनौँ न नियमावलीले चाहिँ के भन्दो रहेछ?
0: यो नैतिकताको प्रश्न होइन, त्यस्ता कुनै छिटफुट घटनाहरू भयो भने मैले मेरो नैतिक दायित्व के हो त्यसलाई अगाडि सार्नुपर्ने हुन्छ। मैले आफ्नो नैतिकता नै राखिनँ भनेदेखि त अब यस्ता एनोमालिजहरू आउँछन्, किनभने हरेक चिजलाई पोलिसिङ गरेर त्यसलाई कन्ट्रोल गरेर त्यसलाई डन्डी लगाएर कन्ट्रोल हुनेवाला छैन। त्यसैले म एज अ प्रोफेसनल, म एज अ टिचर, म एज अ रेस्पोन्सिबल गार्जियन होइन, मैले त्यसको चाहिँ नैतिक जिम्मेवारी लिने हो र त्यस्ता कुराहरू भएछन् भने यो मैले गर्न मिल्दैन, मैले कपी जाँच्न मिल्दैन, मैले चिनेको मान्छे हो भनेर त्यसबाट आफू पन्चिने कुरा नै त्यो उच्च नैतिकता प्रदर्शन गर्ने कुराहरू हो होइन। तर फेरि पनि के हो भने यी विषयहरू भएछन् भने त्यसलाई चाहिँ हामी मैले व्यक्तिगत हिसाबले कन्ट्रोल गर्ने विषय हो, यो कुनै राज्यतर्फबाट त्यस्ता कुनै नियम कानून छन् भने जस्तो मलाई लाग्दैन। मलाई त्यो ऐन नियममा भएको व्यवस्था होइन, यो कहीँ पनि छैन।
1: नैतिकताले चाहिँ
0: तर नैतिक विषय चाहिँ हो होइन, त्यो मेरो जिम्मेवारी हो। मैले यदि त्यस्ता कुराहरू हुन् भने म आफै टाढा हुनु पर्यो, म आफैले गर्न पाएन।
1: हजुर, अब यहाँ अलिकति कन्ट्रोभर्सी जस्तो पनि भयो होइन, एकातिर नैतिकताले दिँदैन भनेर पन्छिने कुरा भयो, त्यो एकातिर हेर्दाखेरि स्वाभाविक जस्तो लाग्छ। योभन्दा अगाडि हामी चर्चा गरिरहेका थियौँ 10 वर्ष सँगै बसेर पढाएका विद्यार्थीको कापी चाहिँ उही शिक्षकले हेर्नुपर्ने ठाउँमा चाहिँ उसले हेर्दाखेरिको गुणस्तरमा त्यो अर्कै परिवर्तन आउन सक्छ। यहाँ अलिकति
0: हो एकदम गम्भीर कुरा उठाउनु भएन। त्यसैले यो परीक्षाको कुरा चाहिँ परीक्षा आफैमा पनि एउटा बायस मेजर हो। हेर्नु मैले किन परीक्षालाई बायस भनिरहेको छु भने त्यो अघि तपाईँले उठाउनु भएको थियो 3 घण्टालाई विद्यार्थीलाई थुनेर कोठामा जाँच लिएर उसका विभिन्न क्यारेक्टरहरू विभिन्न क्यापासिटी गुणहरू त्यो मेजर हुँदैन के? तपाईँ हामीले के मेजर गरिरहेछौँ भने उसले त्यो किताबमा लेखेको कुराहरू कति पढ्यो, कति बुझ्यो, कति लेख्यो भन्नेमा हामीहरूले समग्र त्यो विद्यार्थीको उसको चाहिँ क्यापासिटीलाई एसेस गरिरहेछौँ।
1: त्यो समय त्यो परिस्थिति
0: कस्तो थियो, के थियो होइन, कुन हालतमा लेखिरहेको थियो, यी कुराहरू विचार नगरिकन हामीले उसलाई चाहिँ त पास भइस् त ग्रेडेड भइस् त नन ग्रेडेड भइस् भनेर छाप लगाइदिउँ। त्यो अन्याय हो, त्यो इनह्युमन हो। किन भन्दाखेरि उसका त थुप्रै क्यापासिटीहरू हुन्छन् जुन चाहिँ त्यो किताबभन्दा बाहिरका क्यापासिटी हुनसक्छ। त्यसलाई पास फेल भन्ने बित्तिकै भोलि के हो भने हामीले उसको भविष्यको बाटोलाई नै एक हिसाबले बन्द गरिदिइसक्यौँ। हेर्नुहोस् त, त्यसले यो विषय यस्तो गम्भीर विषय हो, त्यो बायसनेसबाट हामी बाहिर निस्किन सक्नुपर्छ। त्यस हुनाले त्यो कसले बुझिया छ भने शिक्षकले बुझेको छ, यसको ताकत कहाँनिर हो। तर फेरि प्रश्न के हो भन्दाखेरि चाहिँ म पनि बायस, म एज अ शिक्षक म बायस हुन सक्छु। हो, त्यहीँनिर मेरो नैतिकताको कुरा, मैले आफ्नो नैतिकता नै गुमाएँ बेचेँ भनेदेखि त मैले अन्याय गर्दै गरिरह हुन्छु होइन, त्यसबाट म बाहिर निस्कनु पर्यो। त्यसैले शिक्षकलाई त हामीहरूले देवो भव भने हो नि, त्यो देवत्व भनेको त तपाईँले आफ्नो बायसनेसलाई पछ्याउन सक्नु हो भने मात्रै देवत्वकरण हो। तर तपाईँले आफ्नो बायस मैले मेरो यो राम्रो मान्छे, यो नराम्रो मान्छे, यो ठिक मान्छे, यो मेरो मान्छे, तेरो मान्छे भन्नुभयो भने तपाईँ त फेरि कुनै पनि हिसाबले तपाईँ देवत्व हुनु भएन।
1: भनेपछि यहाँनिर नैतिकतालाई छोड्न भएन तर आफ्नो विद्यार्थीको कापी चाहिँ
0: जाँच्नु पर्यो,
1: जाँच्नु पर्यो,
0: उसको कागज उसले देख्न सक्नु पर्यो पक्कै हो। र त्यसैको लागि मतलब देख्ने मात्रै पनि होइन, सिकाउने पनि हो। मेरो विद्यार्थी कहाँ कमजोर छ भन्ने कुरा त्यो जुन शिक्षक छ नि जसले पढाउँछ नि उसलाई भन्दा बढी त मलाई पनि थाहा हुँदैन, अरू कसैलाई पनि थाहा हुँदैन जसले त्यो अर्को अँध्यारो कोठामा बसेर उसको कपी जाँचिरहन्छ। त्यसैले यो होल सिस्टम नै राम्रो होइन। त्यसैले अब विभेद गरौँ, पक्नुहोस्, संसारभरि यही सिस्टम हो त? संसारभरि चाहिँ शिक्षकले नै विद्यार्थीको कपी जाँच्ने हो त? हो, यो कहाँनिर फरक हुन्छ भने हामीले त्यो स्ट्यान्डर्डाइज टेस्ट लिँदाखेरि चाहिँ त्यसलाई एप्टिच्युड टेस्ट पनि भन्छौँ हामीहरू, त्यो फरक हो। जस्तो तपाईँले अब हाम्रा थुप्रै विद्यार्थीहरू बाहिर पढ्न जान्छन्, पढ्न जाँदाखेरि उनीहरूले जीआरई, स्याट, म्याट होइन, आइएलटिएस होइन जाँच दिया हुन्छन्, टोफेल। त्यो जाँच बाई द वे काठमाडौँमै हुन्छ नि, अरू सहरहरूमा पनि नेपालमै पनि हुन्छ। त्यो इन्टरनेसनल स्ट्यान्डर्डको जाँच हो, त्यो तपाईँले बसेर कोठामा बसेर जाँच दिन सक्नुहुन्छ, हरेक क्यामराहरूले हेरेर हुन्छ। अझ त कतिपयले अनलाइनबाट पनि आजकल अब जाँच दिन थालिसक्यो। त्यो एप्टिच्युड टेस्ट भनेको फरक हो, त्यो भनेको साँच्चै तपाईँले जानेको कुरा कति हो। तपाईँको हरेक सब्जेक्टमा भनौँ न ल्याङ्ग्वेजको कुरा हुनसक्छ, यदि साइन्स हो भने साइन्सको कुराहरू सोध्छ उसले, म्याथ हो भने म्याथको कुराहरू सोध्छ, यस्ता जेनेरिक सवालहरू सोध्छन् जसले गर्दाखेरि चाहिँ तपाईँ नेपाली भए पनि, अफ्रिकन भए पनि, इन्डोनेसियन भए पनि, अमेरिकन भए पनि सबैलाई लिने जाँच एउटै हो। त्यो टेस्ट चाहिँ स्ट्यान्डर्डाइज टेस्ट चाहिँ फरक हो, तर हामीहरूले यो विद्यालय तहमा लिने जाँच भने चाहिँ फरक, त्यसैले यहाँ शिक्षकहरूको भूमिका अहम हुन्छ।
1: हामी यतिखेर कार्यक्रम बद्दिदो नेपालमा छौं र कार्यक्रम बद्दिदो नेपालमा एसईको नतिजा र अबको तयारी बारेमा हामी चर्चा गरिरहेका छौं शिक्षाविद डाक्टर विष्णु कार्कीसँग। र साहब हामीले यो नतिजाको सन्दर्भमै कुराकानी गर्यौं, जस्तो 4% चाहिँ विगतको तुलनामा चाहिँ नतिजा सुधार भएको छ होइन, यो चाहिँ खास सन्तोषजनक हो त यो 4%मा सुधार हुनु?
0: ठिक भन्नुभयो, यो होइन। किन होइन भन्छु भने यो कतिपय ग्रोथ भनेको नेचुरल ग्रोथ हुन्छ। हेर्नुहोस् है, तपाईँले नपढाए पनि विद्यार्थीहरू, किनभने अबको संसार भनेको क्लोज संसार भएन, हामीले पढ्दाखेरि किताब पाइँदैन थियो होइन, त्यो किताब बजारमा आयो भनेपछि हारालुस हुन्थ्यो, कसको बाबामा छिटो गएर किनेर ल्याउँछन् भन्ने कुराले चाहिँ उसले जित्थ्यो। त्यो अवस्थाबाट आएका हामीहरू हौँ। त्यस हुनाले चाहिँ के हो भने अबको समाज, अबको संस्कार भनेको चाहिँ अब केही चिजहरू लुकेन, शिक्षकहरूभन्दा बढी जाने विद्यार्थीहरू भइसकेका छन्। इन्टरनेट टेक्नोलोजीहरू, विभिन्न टेक्नोलोजीहरू छ जसले गर्दाखेरि चाहिँ त्यहाँ तिनीहरूले निरन्तर सिकिरहेछन्। टिभी मार्फत हुन्छ, इन्टरनेट मार्फत हुन्छ, विद्यार्थी विद्यार्थी बिचको पियर टु पियर कम्युनिकेसन मार्फत हुन्छ होइन, विभिन्न मार्फतबाट विद्यार्थीले सिकिरहेछन्। हेर्नुहोस् है, त्यो सिकाइ भनेको त्यो स्थिर विषय होइन, त्यो चलायमान विषय, त्यो निरन्तर भइराखेको विषय हो। त्यो ह्युमन नेचर मात्रै होइन, त्यो एनिमलहरूको इन्स्टिङ पनि हो। उनीहरू पनि सिक्छन्, विद्यालयमा नगइकन उनीहरूले पनि आफ्नो कुराहरू सिक्छन्। त भन्दाखेरि केही सिकाइहरू यस्ता हुन्छन् जुन चाहिँ नेचुरल पेसमा भइराखेको हुन्छ। 2% 4% भन्नु भनेको राज्यको कुनै विशेष कार्यक्रमले बढ्या होइन, यो नियमित निरन्तर बढ्ने एउटा प्रक्रिया अन्तर्गत बढेको हो। हुनुपर्थ्यो के भने यसपालि चाहिँ वास्तवमा 10% 20% बढ्नु पर्थ्यो, तर त्यसो भएन।
1: जस्तो अहिले जीपीए भनेर पछिल्लो समयमा त्यो ट्याग लागेको छ होइन, यो जीपीए अनुसार चाहिँ ग्रेडेडको जुन भविष्य निर्धारण हुन्छ यो कतिको सही हो त? यो
0: अब ग्रेडलाई चाहिँ अलिकति बढी साइन्टिफिक भन्छन् होइन, पहिलाको जुन हामीहरूले अङ्क दिन्थ्यौँ 100 यति भनेर, त्योभन्दा अलिकति साइन्टिफिक भन्यो। तर अलिकति हामीले हाम्रो हामीहरूको आफ्नै आर्किटेक्चर कस्तो हो, त्यो ग्रेडेड सिस्टमको आर्किटेक्चर के छ भनेर बुझ्न पनि जरुरी हुन्छ। ग्रेडेड सिस्टमको लागि तपाईँलाई सबभन्दा पहिला के हो भनेदेखि एउटा रुब्रिक्स नै बनाउनु पर्ने हुन्छ। उहाँको अर्थ तपाईँको अब ग्रेड लेभल 4 जीपीएमा चाहिँ जीपीए 1 भन्या कति हो, 1.5 भनेको कति हो, 2 भन्या कति हो, 3, 3.5, 4 अनि अझ कति कतिले त 4+ पनि दिन्छन् होइन, हामीहरूका 4 छ। त त्यो 4 भनेको त्यो विद्यार्थीले कति जानेको छ भन्ने हो। त्यो रुब्रिक्सले चाहिँ यति जानेको विद्यार्थीले 4 पाउँछ भने हुन्छ। अब हामी कहाँ रुब्रिक्स पनि छ, प्रश्न के हो भने त्यो टिचरले कसरी जान्छ? तपाईँले तिनीहरूको कपी भोलि गएर मागेर हेर्नुहोस्, कपीमा उसले त्यो फेरि 100 राखेर उसले अङ्क दिइराखेको हुन्छ, 60, 65, 70, अनि उसले पाएको 70 हामीहरूले जीपीएमा ट्रान्सलेट गर्दैछौँ। त्यो भनेको एकदमै ट्रेडिसनल र एकदमै क्रुड मेथड हो। उसले गर्नुपर्ने के हो भने शिक्षकले पनि आफ्नो अगाडि त्यो रुब्रिक्स राखेर त्यसको बेसिसमा यिनै उसले कपीमै उसले ए+बी अथवा B+ अथवा A- भनेर त्यो कपीमै लेख्नुपर्ने हुन्थ्यो र उसले जस्टिफिकेसन पनि लेख्नुपर्ने हुन्छ। मैले B+ दिएँ भनेदेखि मैले त्यो बीको रुब्रिक्समा प्लस किन दिएँ, रुब्रिक्स बीको हुन्छ, र मैले बी दिइनँ बीमा प्लस दिएँ, प्लस किन दिएँ भन्दाखेरि चाहिँ उसले बीभन्दा माथि चाहिँ एका पनि केही कुराहरू यति कुरा उसले एको पनि समेटेको छ, त्यस हुनाले चाहिँ मैले B+ दिएँ। एक्ज्याक्टली तपाईँले त्यसरी दिनुभयो भने बल्ल अनि त्यसले एउटा माने राख्छ। त्यसको अर्थ के हो भने विद्यार्थीले यति जानेको छ, यो कन्टेन्ट, यो स्किल होइन, यी विषयहरू यति जानेको छ भन्ने त्यो एउटा मेजर हो, मानक हो त्यो।
1: भनेपछि जुन प्रविधि त भित्रियो र प्रविधिलाई हामीले भनौँ न आफूले भनौँ न प्रविधिलाई चाहिँ प्रयोग गर्ने क्रममा चाहिँ त्यहाँ अलिकति त्रुटिहरू चाहिँ रहिरह्यो,
0: प्रशस्त छ। अब त्यो हिसाबले हामीले शिक्षकहरूलाई तयार गर्न सकिरहेको छैनौँ, टाइम लाग्छ, ठिक छ, सुरुवात भइरहेछ, अहिले हामी त्यही ट्रेडिसनल मेथडबाटै गरिरहेछौँ। तर अब बिस्तारै यदि हामीहरूले यो जीपीए सिस्टमलाई नै सधैँको लागि हामीले अप्नाएको हो भने, किनभने संसारका थुप्रै मुलुकहरूले जीपीए अप्नाउँछन्, त्यसो हुँदाखेरि हाम्रा विद्यार्थीहरूलाई पनि विदेश जान सहज हुन्छ। तर के भने हामीहरूको जीपीए र अन्तको जीपीएको एउटा चाहिँ स्ट्यान्डर्ड मेन्टेन गर्न पनि हामीले केही कामहरू चाहिँ पक्कै गर्नुपर्छ। त्यो भनेको पहिलो शिक्षकहरूलाई तयार गर्नु पर्यो, जसले त्यो कपी काट्दै हुनुहुन्छ उहाँहरूलाई पनि त्यो रुब्रिक्सको बारेमा चाहिँ प्रशस्त ट्रेनिङ दिएर तयारी गर्नु पर्यो, त्यति हो।
1: अब जीपीए आएका विद्यार्थीहरू जुन छन् होइन, ती विद्यार्थीहरूको लागि चाहिँ अब त्यो अनुसार चाहिँ कुन विषय छान्ने भन्ने कुराहरू पनि रहन्छ, अब त्यसको लागि चाहिँ के सुझाव दिनुहुन्छ यहाँले चाहिँ?
0: अब यस्तो छ, यो जीपीए जहाँबाट हामीहरूले कपी गरेर नेपालमा भित्रायौँ, ती मुलुकहरूमा के छ भन्दाखेरि चाहिँ त्यो जीपीएको एउटा दुईवटा कुराहरू एकदमै स्पष्ट बाहिर आउँछ। नम्बर एक, जीपीए संख्या भनौँ न, नर्मली उनीहरूले 3+ भयो भनेदेखि तपाईँको एडमिसन सहज भयो, त्यहाँ धेरै लफडा गर्नै पर्दैन। इभन तपाईँले त्यसैलाई नै कतिपयले चाहिँ इन्ट्रान्सको रिक्वायरमेन्ट मान्छन् र भर्ना लिन्छन्, फेरि त्यहाँ जाँच दिनु पर्दैन। थ्री प्लस छ भने फोरसम्म आयो भनेदेखि त्यसले अर्को चिज के पनि एट्र्याक्ट गर्छ भने अधिकांश विद्यार्थीहरू स्कलरसिप खोज्छन्, चाहन्छन्, होइन, त्यो भनेको उनीहरूको रेस्पेक्ट पनि हो विद्यार्थीहरूको। त फोर ल्यायो भनेदेखि उनीहरूले चाहिँ सहज रूपमा चाहिँ स्कलरसिप पनि पाउने व्यवस्था हुन्छ विदेशमा। हामीहरू कहाँ त्यो चलन चाहिँ अझै, मतलब हामीले जिपीलाई के अरे जिपिए सिस्टमलाई चाहिँ खालि त्यो स्कोर 100 कति पर्सेन्ट आयो भनेर हिजो भन्थ्यौँ, आज जिपिए कति आयो भनेर सोध्छौँ भनेर खालि त्यो एउटा मानक मात्रै बनायौँ, तर त्यसको रिलेसनसिप चाहिँ अझै पनि इस्टाब्लिस गरेनौँ, त्यसको रिलेसनसिप भर्नाको लागि, त्यसको रिलेसनसिप स्कलरसिपको लागि, होइन। त्यसैले अब यो दुईटा कुरा चाहिँ अब बाँकी छ,
1: त्यो ग्यारेन्टी पनि होला,
0: एक्ज्याक्टली विशेष छनौट पनि हो, होइन। तपाईँले कति ल्याएपछि तपाईँ साइन्समा जान पाउनुहुन्छ अथवा म्याथ मेजर लिएर पढ्न सक्नुहुन्छ, यी यावत कुराहरू त्यो जिपिएले डिटर्मिन गर्ने हो। त्यो विषय हामीहरूले अझैसम्म स्पष्ट रूपमा चाहिँ भन्न बोल्न सकेका छैनौँ।
1: जस्तो मलाई यहाँ जोड्न मन लागेको चाहिँ, अब जिपिए कम आएको छ तर पनि अब साइन्सको लागि उपयुक्त छैन भनेर एउटा ट्याग लगाएको हुन्छ, तर उसलाई एकदमै त्यसमा म केही गर्छु भने उसमा त्यो भित्रैदेखि चाह छ भने जिपिएले रोक्छ?
0: रोक्दैन, रोक्दैन। र यो किन भन्दाखेरि म अहिले नै हेर्नु न, धेरै कुनै पर्दैन, अब भर्खर कक्षा 10 रिजल्ट आएको छ, विद्यार्थीहरू भर्ना गर्न भनेर सबै तपाईँले छापाहरू भरि यो विज्ञापन देख्नुहुन्छ आजकल। अब के हुन्छ भोलिको दिनमा भने, जब यो भर्नाको अवधि सिद्धिँदै जान्छ, कतिपय विद्यालयहरूले विद्यार्थी पाउँदैनन् हेर्नुहोस्, अनि नपाएपछि तपाईँले त्यो जिपिए र त्यो ग्रेडलाई पनि कुरेर उनीहरूले विद्यार्थीलाई भर्ना गर्छन् हेर्नुहोस् है। त्यसमा साइन्सको मात्रै कुरा छोडिदिनुहोस्, अरू विभिन्न डिसिप्लिनमा पनि गएर भर्ना गर्छन्, त्यहाँ तपाईँले पैसा तिर्ने मात्रै हो। त्यसले यो सबै नाटक हौवा मात्रै देखाएको हो, यो खास गरेर यो कथा व्यथा चाहिँ निजी विद्यालयहरूमा बढी देखिन्छ।
1: तर यसले विद्यार्थीको भविष्य र जीवनलाई त असर पार्यो,
0: ठिक हो, होइन? यस्तो हो, लर्निङलाई चाहिँ तपाईँले एउटा पोइन्टमा आएर मैले सिकिनँ त्यसमा अब जिन्दगीभरि म साइन्स पढ्न सक्दिनँ भने ट्याग चाहिँ लगाउनु मिल्दैन। तपाईँ विदेशतिरको तपाईँले हेर्नुभयो भने वास्तवमा त्यस्तो त्यो भर्नाको लागि मिनिमम रिक्वायरमेन्ट मात्रै हो तपाईँले तयार गर्नु। अब केही विषयहरू छन् जस्तो साइन्सको कुरा गरौँ एकछिनको लागि, साइन्समा चाहिँ हो केही चिजहरू जस्तो म्याथको स्किल्सहरू, साइन्सकै सब्जेक्टका केही स्किल्सहरू, ज्ञानहरू पहिल्यै हुनुपर्छ विद्यार्थीमा। तर यदि उसले पुरा गर्न सकेका छैन भने उनीहरूलाई कन्डिसनल एडमिसन लिइन्छ र ब्रिज कोर्स मार्फत तिमीले साइन्सका यति कुरा चाहिँ बुझाएर हिँड्दछौ, तिमी यति कुरा चाहिँ थप पढ्नुपर्छ र यो विषय तिमीले राम्रो गर्यो भनेदेखि अनि तिमी चाहिँ मेन स्ट्रिम साइन्समा चाहिँ जान सक्छौ भनेर भर्ना लिने चलन प्रशस्त मुलुकहरूमा छ। तर के चिज गर्न पाइँदैन भने, तपाईँले अघि जुन भन्नुभयो नि मलाई साइन्स पढ्ने हो त्रुटि छ, मैले आज पो यसरी जाँच दिँदाखेरि मैले कारणवश त्यो 3 मैले राम्रो गर्न सक्दिनँ तर म सक्छु भन्ने आँट हो भने मैले पढ्न नपाउने, त्यो त इनह्युमन भयो। उसलाई मैले जिपिएको बेसिसमा रिजेक्ट गर्ने हो भनेदेखि त मैले यो एजुकेसन इन्स्टिट्युसन चलाएको किन?
1: त्यो वातावरण छ त विद्यालय
0: छैन, हामीहरू कहाँ छैन, त्यही भने यो हामी नाटक गर्दैछौँ, त्यो सिकाउने तागत त हुनु पर्यो नि विद्यालय खोलिसकेपछि।
1: त्यसो भए यो इन्ट्रान्स एक्जाम भनेर जुन दिन्छ नि, यो एसीई पछि नै लगत्तै, त्यो के को लागि त? भर्खरै एसीई दिएर आएको छ, फेरि त्यहाँ गएर पढ्नु छ, उनीहरूबाट शिक्षा प्राप्त गर्नु छ, त्यहाँबाट फेरि नयाँ उसले भनौँ न त्यो ज्ञान सिपहरू सिक्नु छ, यो इन्ट्रान्स चाहिँ किन त?
0: अब इम्पोर्टेन्ट कुरा गर्नु, ल, यो इन्ट्रान्सको सुरुवात कहाँबाट भयो त, किन भयो यो सुरुवात, बाबाबाट सुरु गर अनि हामीहरूका किन यो इन्ट्रान्स छ, यो सुरुवात किन भयो भन्दाखेरि चाहिँ जो कोहीको कल्पना चाहना के हुन्छ भने ठुल्ठुला युनिभर्सिटीहरूमा पढ्ने, विदेशको कुरा गरौँ, हामीहरूका युनिभर्सिटी सिस्टम त धेरै पछि सुरु भएको हो, त त्यो चाहना गर्ने मान्छे सबैलाई त्यहाँ चाहिँ भर्ना दिन सक्ने अवस्था रहेन। नहुँदाखेरि उनीहरूले के गरे भने, सबैको हो, राम्रोभन्दा राम्रो विद्यार्थी पाएर राम्रो गर्ने चाहना सबै इन्स्टिट्युसनको हुन्छ र त्यो हिसाबले उनीहरूले विद्यार्थीहरूलाई चाहिँ बेसिक कम्पिटेन्सीहरूको आधारमा सेलेक्ट गर्ने मानक बनाएर एन्ट्रान्स एक्जाम लिएको हो। तर त्यही चिज हामीहरूले यहाँ पनि कपी गर्न थाल्यौँ। यहाँ पनि के भयो भने केही निजी विद्यालयहरू, उनीहरूका चाहिँ विद्यार्थीहरूको प्रेसर बढी भयो, भर्नाको प्रेसर बढी भयो, त्यसलाई कन्ट्रोल गर्नको लागि एउटा कन्ट्रोल मेकानिजमको रूपमा एन्ट्रान्स सिस्टम चाहिँ अगाडि आएको हो। क्वालिफायर होइन, यी सबै एन्ट्रान्स एक्जाम पास गरेका विद्यार्थीहरूले राम्रो गरे पनि छैन, होइन भने त सबैले राम्रो गर्नुपर्ने हो नि, 100 विद्यार्थीले 100% राम्रो नतिजा ल्याउनु पर्ने नि निजी विद्यालय, त्यो छैन नि नतिजा, होइन। त्यस कारणले यसले के देखाइरहेछ भने, त्यो एन्ट्रान्सलाई हामीहरूले एउटा हौवा बनाइदिएका छौँ। अब हेर्नुहोस्, अबको गति हेरिराख्नुहोस् भोलिका दिनमा, किनभने विद्यार्थी कम भन्दा कम उत्तीर्ण हुँदैछन् र अब सँगसँगै केही सार्वजनिक विद्यालयहरू पनि अब राम्रो स्तरीय विद्यालयहरू चाहिँ निस्किँदै आइरहेछन्। त्यसले गर्दाखेरि एउटा कम्पिटिसन चाहिँ निजी विद्यालयमा अब चाहिँ हुन्छ हेर्नुहोस् है। त्यो हुँदाखेरि के हुन्छ भने, यो एन्ट्रान्सले नै के लिने, होइन, म्याथमा यति जिपिए अथवा साइन्समा यति जिपिए भन्ने जुन पहिलाको एउटा हौवा थियो, अब त्यो मिनिमाइज भएर जान्छ। किनभने विद्यार्थी नै पाइँदैन. त्यसले गर्दाखेरि यो इन्ट्रान्स एक्जाम लिने भनेको त्यसको पछाडिको ठुलो इकोनोमिक्स छ. मैले अघि पनि ब्रिफली कुरा गरेको थिएँ, होइन, यो जुन दिन हामीले जाँच रोक दिन्छौँ नि त्यो दिन यी धेरै निजी विद्यालयहरू बन्द हुन्छन्. उनीहरूको आमदानीको स्रोत भनेकै यिनै जाँचहरू हुन्, वान आफ्टर एनदर एक्जाम. भर्खर एसी दिएर पास गरेको बच्चा उसले सरासरी 11 पढ्नु पाउनुपर्ने होइन भने अब अर्को इन्ट्रान्सको लफडा लगाइदिए. ऊ हिजोदेखि उनीहरू चाहिँ अब ट्युसन कता कोचिङ क्लास कता के पढ्न थालिसके, होइन, त्यहाँ अर्को बिजनेस छ. तपाईँ बाग बजार त्यो उसको एरिया हेर्नुभयो भने सबै कोचिङ ट्युसन सेन्टर हो त्यो. अनि यो सबै हामीले के गरिरहेछौँ भने नि यो एक किसिमको धन्दा चलाइरहेछौँ. यहाँ जाँच लिने, पास गर्ने, फेल गर्ने, तयारी गर्ने, के गर्ने, अनि 11 गएर इन्ट्रान्स लिने, अनि फेरि 12 गएपछि फेरि अर्को जाँच हुन्छ उसको. हेर्नुहोस् है,
1: परीक्षा मात्रै
0: दिएर यो जाँच चाहिँ जाँचले त्यो विद्यार्थी 12 पढुन्जेल यति हायल कायल भइसक्छ कि अब जिन्दगी पढ्दिन भन्ने मानसिकता बनाउँछ उसले. त्यहाँबाट बाहिर निस्किनु पर्यो कि र के चिज हामी सबैले बुझिदिनु पर्यो, निजी विद्यालयले बुझिदिनु पर्यो, सामुदायिक विद्यालयले बुझिदिनु पर्यो, राज्यका निकायहरूले बुझिदिनु पर्यो के भने जाँचले गुणस्तर बढ्दैन, पिरियड. पढाएपछि मात्रै गुणस्तर बढ्ने हो, पढाउनु पर्यो नि. जाँचमाथि जाँच लिने एउटा हवा क्रिएट गरिदिने, विद्यार्थीहरूलाई चाहिँ एकदमै डिमोटिभेट गर्ने, होइन, त्रासको वातावरण. त्रास हुन्छ नि बच्चाहरूलाई, तपाईँ हामीलाई पनि जाँच दिनु पर्यो भनेदेखि गाह्रो हुन्छ नि भोलि. हो त, त्यो अवस्था किन क्रिएट गरिरहेको छ कि भन्नु पर्यो, औँला उठाएर च्यालेन्ज गर्न सक्नु पर्यो मलाई कि होइन जाँचले गुणस्तर बढ्छ भनेर. तर जाँचले गुणस्तर बढ्ने होइन. त्यसैले यो यो यो पाटो त साह्रै दर्दनाक पाटो हो कि.
1: भने चाहिँ परीक्षा कस्तो हुनुपर्ने थियो जसले गर्दा विद्यार्थीलाई पनि एकदमै मेरो परीक्षा आउँदैछ म अब त्यसको लागि भनेर हुतुती होस्, होइन, टिचरलाई पनि अब मैले चाहिँ विद्यार्थीको लागि केही गर्दैछु भन्ने उसलाई पनि त्यो खालको एउटा मनमा त्यो आओस्, होइन, कस्तो हुनुपर्ने थियो?
0: नाइस, एकदम इम्पोर्टेन्ट कुरा गर्नुभयो. मैले यसलाई अलिकति मेडिकल साइन्सतिर लगेर जोडेँ. जस्तो भनौँ न, म बिरामी भएँ, सबभन्दा पहिला के हुन्छ भन्दाखेरि टेस्ट गरौँ भन्ने हुन्छ. ब्लड टेस्ट गरौँ अथवा युरिन टेस्ट गरौँ अथवा एक्सरे गरौँ अथवा केही गरौँ, त्यो पनि जाँच हो, भाइदियो त्यो पनि टेस्ट हो नि त. त्यो टेस्टले के हो भन्दाखेरि डाक्टरलाई के दिन्छ भने मैले कस्तो औषधि रेफर गर्ने भन्ने एउटा मानक बनाउन उसलाई, प्रिस्क्रिप्सन बनाउन उसलाई त्यो चिजले मद्दत गर्छ. मलाई पनि के हुन्छ भने हो मेरो ब्लडमा केही खराबी रहेछ, मैले औषधि खानुपर्छ. एक्ज्याक्टली त्यो जाँच मलाई पनि त्यो टेस्ट गरौँ भन्ने लाग्छ कि कतै टाउको दुख्यो, कतै पेट दुख्यो, कतै केही हो भने हो के बिग्रियो के त्यो टेस्ट गराउँ. त्यो चाहनाभित्रैबाटै आउँछ कि म निरोगी हुँ भन्ने चाहना कसलाई हुँदैन. हो, परीक्षा पनि त्यही हो, मैले सिकौँ, म जानौँ, म बुझौँ, म कहाँ कमजोर छु भनेर जान्ने हिसाबले त्यसलाई अगाडि ल्याइदिनु पर्यो. अनि त्यसपछि विद्यार्थी र शिक्षकको बिचमा के हुनु पर्यो, सहकार्य हुनु पर्यो. अब भन्नुहोस् त, हामीहरूको के भइरहेछ भन्दाखेरि त्यो जाँच शिक्षकको लागि होइन, मेरो लागि हो. मलाई के फाइदा हुन्छ त्यो ब्लड टेस्टको नतिजा लिएर अनि औषधि मैले खाने हो र भने, मैले लेख्ने हो र औषधि, होइन नि. त्यो टेस्टको नतिजा, ब्लड टेस्टको नतिजा मेरो लागि हो र, त्यो टेस्टको नतिजा त डाक्टरको लागि हो नि, के कस्तो औषधि दिने भनेर. एक्ज्याक्टली यही प्याराफ्रेज हामीहरूले चाहिँ विद्यालय सिस्टममा गर्नु पर्यो, जसले गर्दाखेरि चाहिँ शिक्षकले बुझोस् यो विद्यार्थीको के कमजोर रहेछ र त्यो के इनपुट दिनुपर्छ भन्ने उसले बुझोस्, विद्यार्थीले पनि के थाहा पाओस् कि म कहाँ कमजोर छु भनेर त्यो अङ्कबाट देखियोस्, त्यो सेल्फ टेस्ट. तपाईँले आफ्नो वेट लिनुहुन्छ कि लिनु न, कहिले काहीँ वेट लिनुहुन्छ नि त्यो उसमा बसेर स्केलमा उभिएर, त्यो भनेको त मेरो लागि हो नि, म ए मेरो त वेट त बढेछ त अब त केही घटाउनु. यी चिजहरू तपाईँले जब त्यसलाई सेल्फ इम्पावरमेन्टको लागि अथवा सेल्फ अन्डरस्ट्यान्डिङको लागि तपाईँको आफ्नै कन्जम्सनको लागि भनेर ठान्नुहुन्छ नि, अनि त्यहाँ एउटा ब्युटिफुल सहकार्य हुन्छ डाक्टर र मरिजको बिचमा, शिक्षक र विद्यार्थीको बिचमा, हो त्यो वातावरण हामीले बनाउनु पर्छ. तर हामीले यो यो इक्जामलाई चाहिँ एकदमै हवा बनायौँ र एन्ड अफ द ग्रेड, एन्ड अफ द लेभल लिने जाँच भनेको र यसरी पटक पटक लिने जाँच भनेको चाहिँ एकदम घातक विषय हो, यो गर्न हुँदैन, पढाउने कुरामा जोड दिनु पर्यो.
1: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ. आजको कार्यक्रममा हामी एसईको नतिजा र विद्यार्थीले गर्नुपर्ने अबको तयारी विषयमा कुराकानी गरिरहेका छौं. शिक्षाविद डाक्टर विष्णु कार्कीसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला.
2: सडकमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल.
3: त्यसका लागि सडकका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ.
2: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्.
3: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सडकमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान.
2: कार्यक्रम सडक र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा
3: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
2: कार्यक्रम सड़क र सवारी
4: Worldwide franchise, India to Michigan, and I'm here to tell you what I have to offer. Light truck passenger.

0: tired, they're awesome, super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack. Michelin,
1: safety!
0: Michelin.
2: World's number one tire brand.
3: Classic Deco 16th anniversary offer. Jati ma chahiyo, teti ma paiyo. Budget ra package tapai ke rozai ko. Abo internet TV ra Wi-Fi 6 router pani teti mai paincha. Classic Deco kunai pani plan kharid ma harek hafta 3 jana lai 3 mahina internet bonus ra masik 1 jana lai ru 12000 ko internet bonus. Samparka 9801004477. Classic Tech.
4: एक वर्षदेखि पाँच वर्षसम्मका सबै बालबालिकाहरूलाई निःशुल्क स्वर्ण बिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना।
5: बालबालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
4: यसै क्रममा यही जेठ 7 गते बिहिबार पुष्य नक्षत्र परेको दिन आआफ्ना एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँ। समय बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्ण बिन्दु थोपा खुवाइने छैन।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: कार्यक्रम बदलिदो नेपालमा तपाईलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा एसईको नतिजासँगै गुणस्तर सुधारका लागि गर्नुपर्ने काम र विद्यार्थीले गर्नुपर्ने अबको तयारी बारेमा शिक्षाविद डाक्टर विष्णु कार्कीसँग कुराकानी गरिरहेका छौ। डाक्टर साहब, म फेरि पनि स्वागत गर्न चाहन्छु यहाँलाई कार्यक्रममा।
3: धन्यवाद।
2: हामी विभिन्न समस्याको बारेमा कुराकानी गर्यौं, सकारात्मक हुँदाहुँदै पनि यसभित्रका विभिन्न समस्याका बारेमा चर्चा पनि गर्यौं होइन। जस्तो एसी र अबको भनौँ न एउटा विश्वविद्यालयमा एसी पछि जाने भनेको विश्वविद्यालय नै हो, यो दुई बीचको सम्बन्ध जुन छ नि, यो कनेक्सनलाई चाहिँ कसरी जोड्ने काम भइरहेको छ अथवा यो बीचमा चाहिँ दूरी के छ?
3: ब्युटिफुल। यो वास्तवमा अहिलेसम्म आजका दिनसम्म हामीहरूले नसोचेको पाटो के हो भने यो दुईटा बेग्लै सिस्टम छ हामीहरूका नेपालमा, अन्त पनि छ मुलुकहरूमा। युनिभर्सिटीहरू भनेको प्राय स्वायत्त संस्था हो, त्यो चाहिँ गभर्मेन्टको सिस्टमसँग त्यति अलाइन्ड अथवा कनेक्टेड हुँदैनन्। हामीहरूका पनि छैन, हामीहरूका झनै छैन। तर के चिज चाहिँ कनेक्टेड हुन्छ भन्दाखेरि त्यो करिकुलमहरू, पेडागोजी पढाउने तरिकाहरू होइन। र चाहिँ त्योभन्दा पनि महत्वपूर्ण पाटो के हो भने यो विद्यार्थीहरू भनेको दुईटा कुरा हो। एउटा विश्वविद्यालयको लागि चाहिँ स्रोत हो, यिनै विद्यार्थीहरू गएर युनिभर्सिटीमा पढ्ने हुन् अथवा युनिभर्सिटीको लागि चाहिने जुन चाहिँ संख्या हो त्यो संख्या यिनीहरूले फुलफिल गर्ने हुन्। त्यस हुनाले उनीहरूले आफ्नो स्रोत चाहिँ बिर्सिनु भएन। एकछिनको लागि मानौ न, हामीहरूका जुन धारामा पानी आउँछ नि त्यसको मुहान त कतै छ नि। त्यो मुहान भनेकै के हो भने विद्यार्थी हो युनिभर्सिटीको लागि। हाम्रो धाराको पानीको मुहान भनेको जहाँ कतै छ एक्ज्याक्टली त्यही हो, यो मुहान भनेको त्यो विद्यार्थी हो। त्यस हुनाले यो विद्यार्थीहरूप्रति युनिभर्सिटीहरूको लगानी, लगाव, चाहना के छ? तपाईँ हेर्नु, म जहाँ पढेँ विदेशमा त्यहाँ चाहिँ उनीहरूको पकेट स्कुल्सहरू, आफैले आइडेन्टिफाई गरेका स्कुल्सहरू, किनभने उनीहरूलाई विद्यार्थी चाहिन्छ, सबैलाई राम्रो विद्यार्थी चाहिन्छ हेर्नुहोस् है। त उनीहरूलाई चाहिने राम्रो विद्यार्थी कसले उत्पादन गरिदिने हो? त्यो कुनै युनिभर्सिटी अमुक चिनिन्छ, यसकारण चिनिन्छ कि उसले राम्रो विद्यार्थीहरू उत्पादन गर्छ, राम्रो प्रोडक्टहरू उसले सिर्जना गर्छ होइन, के अरे वैज्ञानिकहरू तयार गर्छ, त्यस हिसाबले त्यो युनिभर्सिटी चिनिन्छ। त्यो तयार गर्न त उसले राम्रोभन्दा राम्रो विद्यार्थी पाउनु पर्यो नि। जसरी कुनै खानेकुराहरू उत्पादन गर्दाखेरि राम्रो चामल, राम्रो दाल, राम्रो तरकारी हामी सबै खोज्छौँ नि भान्सामा, एक्ज्याक्टली त्यो राम्रो राम्रो चिज भएपछि न अनि खानेकुरा पनि राम्रो हुन्छ, एउटा कुनै प्रोडक्ट राम्रो बन्छ। त सबैको चाहना के हुन्छ भने राम्रो विद्यार्थी। हामीहरूका दुर्भाग्य के हो

0: भने उनीहरू चाहिँ युनिभर्सिटीहरू डिलमा बसेर विद्यार्थी कुरिरहेको हुन्छ। होइन नि, तल हेर्नु पर्यो नि उनीहरूको स्रोत मुहान कस्तो छ, धमिलिएको छ, फोहर छ, आखिर त्यही बच्चाहरू पुग्ने हो नि युनिभर्सिटी
1: भनेको। युनिभर्सिटी विद्यालयसम्म पुग्नु पर्यो,
0: हो एब्सोल्युटली। उनीहरूले लगानी पनि गर्नु पर्यो, रिसर्च पनि गर्नु पर्यो युनिभर्सिटीले, किन विद्यार्थीहरू किन कमजोर विद्यार्थी आइरहेछन् युनिभर्सिटीमा। एक समयमा एकपटक दोहोरी भएको छ हेर्नु, शिक्षकहरू र चाहिँ युनिभर्सिटी, विद्यालय र युनिभर्सिटीको बीचमा के युनिभर्सिटीहरू विद्यालयले के भन्यो भन्दाखेरि, तिमीहरूले तयार गरेर पठाएको टिचरहरू काम नलाग्ने टिचर, एकदम कमजोर टिचर पठायो भने। मैले रियल कुरो गर्दैछु। युनिभर्सिटीले के भन्यो, होइन तिमीहरूले पठाएको विद्यार्थी अलरेडी कमजोर थियो, हामीले त पढाउनसम्म पढाएको हो, कति गर्ने, अनि तिनै टिचर भएर तल गएका हुन् भनेर यसरी विद्यालयले युनिभर्सिटीलाई दोष दिने, युनिभर्सिटीले विद्यालयलाई दोष दिने, त्यसरी किता काट गरेर बस्ने होइन नि। युनिभर्सिटी किनभने युनिभर्सिटीसँग विद्यालयभन्दा धेरै क्षमता छ, त्यहाँ जान्ने प्रोफेसरहरू हुन्छन्, त्यहाँ धेरै रिसोर्सेसहरू छ, त्यसो हुनाले त्यो कुराहरू उनीहरूले प्रशस्त रिसर्चहरू गर्छन्, त्यो रिसर्चहरू अनुसन्धानहरू अब विद्यालयलाई कसरी सुधार गर्ने भन्ने विषयमा उहाँहरू पनि लाग्नु पर्यो, उहाँहरूले तयार गर्नु पर्यो। स्रोतमा जुन पानी धमिलो छ त्यसलाई शुद्ध बनाउने काम युनिभर्सिटीको पनि हो, तर उनीहरू युनिभर्सिटीहरू अब यसी भयो, अब बाह्रको परीक्षा नहुन्जेलसम्म उनीहरू चुप लाएर बसेका छन्, कहीँ केही झिङ्गो मुसो केही हलचल छैन युनिभर्सिटीको। अनि अब हेर्नु, त्यो परीक्षा हुँदाहुँदै, बाह्रको परीक्षा हुँदाहुँदै सबै त्यो ब्याचलर्सकादेखि लिएर युनिभर्सिटीका मान्छेहरू त्यहाँ ढोका ढोका पुगेका हुन्छन् विद्यालयमा। त्योभन्दा छ महिना अगाडि पुगेमा हुन्थ्यो नि त, कहीँ टिचरले पढाइरहेको छैन भने युनिभर्सिटीको एकजना प्रोफेसर गएर पढाउँदा हुँदैन साइन्सको कुरो,
1: त्यो जनशक्ति छ त हामीसँग
0: एकदमै छ। अहिलेका युनिभर्सिटीका प्रोफेसरहरू काम नपाएर बसेका छन्, मैले तपाईँको मिडियाबाट खुलेर भन्दैछु, छैन काम, विद्यार्थी छैन। तपाईँ गएर त्रिभुवन विश्वविद्यालयकै फ्याकल्टीहरू हेर्नुहोस्, अब मैले कुनै एउटा फ्याकल्टीको नाम लिइनँ, थुप्रा फ्याकल्टीहरू छन् जहाँ विद्यार्थीको संख्या अलमोस्ट शून्य छ, प्रोफेसरहरूको संख्या तपाईँले 8-10 जना 12 जना 15 दर्जनौ पाउनुहुन्छ, त्यहाँ झिङ्गा मारेर बस्नुभन्दा विद्यालय गएर पढाउनु पर्यो नि।
1: भनेपछि हाम्रा विश्वविद्यालयकामा जुन हुनुपर्ने थियो विद्यार्थीहरू, त्यो विद्यार्थी विश्वविद्यालयमा नगई हराए चाहिँ कता?
0: अब एक्ज्याक्टली अबको समस्या के हो भन्दाखेरि चाहिँ ती विद्यार्थीहरू, एक त युनिभर्सिटी यति धेरै भए कि त्यसको लागि हाम्रै विद्यार्थी उत्पादनहरू भनौँ, हिजोको दिनमा एसईमा चाहिँ 100 पास हुन्थे, र एकछिन मानौ अहिले जुन कक्षा 12 जाँच चलिरहेछ सायद सक्यो होला, ती विद्यार्थीहरू पनि 100 पास भए भने पनि हामीसँग यति धेरै युनिभर्सिटी छन् कि त्यसको लागि यी विद्यार्थीहरूले सङ्ख्या पुग्दैन। तपाईँको 70-75-80% जति त्रिभुवन विश्वविद्यालयका आङ्गी क्याम्पसहरू यिनीहरूमा खर्च हुन्छन्, अर्को 5-7% 8-10% काठमाडौँ युनिभर्सिटीले लान्छ, गर्दाखेरि 80-90% त यो दुईटा युनिभर्सिटीले खाइसक्छ। अब बाँकी 24 युनिभर्सिटीले गर्ने के हो,
1: ठुलो संख्यामा प्लस टू सकिएपछि विदेश,
0: एक्ज्याक्टली हेर्नु, मैले त्यही भने विद्यार्थी कहाँबाट पाउने हो। त्यसैले के हो भने उहाँहरूले अब यो विषयमा ध्यान दिनु पर्यो, खालि त्यहाँ युनिभर्सिटीमा ढोका रुँगेर बस्ने होइन कि। मैले युनिभर्सिटीका चाहिँ त्यहाँका म्यानेजमेन्टको लागि मैले कुरा गर्दैछु,
1: यसको लागि विश्वविद्यालय र विद्यालयले मात्र टाउको दुखाउने कि सरकारले पनि केही योजना बनाउनु पर्यो त।
0: अब हेर्नुहोस्, यो सरकार र युनिभर्सिटीको बीचमा एउटा खारल के छ भन्दाखेरि, युनिभर्सिटी हुनु त सरकारकै बजेटबाट चल्ने युनिभर्सिटी हो, तर पनि उनीहरूले एउटा आफ्नो स्वायत्तताको चाहिँ खोल ओढेका छन्, हामी स्वायत्त हौ भन्छन्, होइन पैसा चाहिँ फेरि सरकारले दिनुपर्छ, होइन भने तागत छैन चल्ने। तर जेसुकै होस्, त्यहाँभित्र रेगुलेट गर्ने तागतमा अब सरकार भन्नाले शिक्षा मन्त्रालय भन्यो होला, होइन शिक्षा मन्त्रालय त्यो तागतमा छैन अहिले बुझेसम्म। अब प्रधानमन्त्री चाहिँ कुलपति भएको नाताले त्यहाँबाट केही कन्ट्रोल हुन सक्ने हो, होइन तर त्योभन्दा पनि उहाँहरू स्वायत्त संस्था भएको नाताले आग्रह के हो भने, उहाँहरू तल झर्नु पर्यो, त्यो तल हेर्नु पर्यो, त्यो मुहानमा उहाँहरूले योगदान गर्नु भएन भने युनिभर्सिटी मात्रै सुक्ने प्रश्न होइन, यो हाम्रो शिक्षा पनि सुकेर जान्छ, हो गुणस्तर खस्केकै हो, त्यो गुणस्तर बढाउनेमा उहाँहरू पनि इक्वली जिम्मेवार हो। अब त्यो शिक्षकलाई मात्रै दोष दिने, विद्यालयलाई मात्रै दोष दिएर बस्ने होइन, उहाँहरूको काम छैन भने तल झर्नु पर्यो।
1: नयाँ सरकार आएपछि शिक्षाको जुन अब यो परीक्षाको सवालमा जुन राम्रो सुधारहरू आएको छ, होइन जुन अघि यहाँले भन्नुभयो कि पटक पटक परीक्षा दिइराख्नु पर्ने र त्यहाँ विद्यार्थी शिक्षक र अभिभावकलाई हुने त्यहाँ जुन खालका ठूला समस्याहरू छन् त्यसलाई समाधान गर्नको लागि, र अघि यहाँले ठ्याक्कै शब्दमा भन्नुभयो शिक्षामा भएको ठगी हो, यसलाई चाहिँ हटाउन, यो जराईबाट चाहिँ उखाल्नको लागि चाहिँ सरकारले के गर्नु पर्यो?
0: दुईटा काम गर्नुपर्ने हुन्छ, एउटा हामीहरूले तय गरौँ कुन चाहिँ लेभलमा हामीहरूलाई सर्टिफिकेट, किनभने त्यो सर्टिफिकेसनको पाटो चाहिँ गम्भीर किन पनि छ भने हामीहरूको जुन रिजनल एउटा स्थिति छ, हाम्रा विद्यार्थीहरू भारतमा पढ्न जाने, भारतसँगको जुन सम्बन्ध हो नि, यता पढ्ने उता बिहाबारी चल्ने उताबाट उताका मान्छेहरूको यता बिहाबारी चल्ने यी यावत कुराहरूले गर्दाखेरि सँगसँगै पढ्न जाने कुरा पनि भनौँ न अब एसई पास गरेपछि अथवा कक्षा आठ पास गरेपछि इन्डिया पढ्न जाने अथवा इन्डियाका यता पढ्न आउने भने ती विषयहरूले पनि एक किसिमको चाहिँ सिस्टम बीचको सहकार्य चाहिँ माग्दो रहेछ नेपाली शिक्षाको र भारतीय शिक्षाको त्यसमा त्यो बोर्डरमा चलेका सर्टिफिकेटहरूको मान्यताको सवाल हो त्यो हिसाबले हामीहरूले एक समय जतिखेर चाहिँ दसमा खारेज गर्नुपर्छ भन्यौँ त्यो दसलाई केहीसम्म हामी रिटेन गरौँ भन्ने पछाडिको लजिक के थियो भने इन्डियामा दसमा जाँच लिइन्छ अझै पनि र बाह्रमा पनि लिइन्छ र अनि यहाँका दस पास गरेका विद्यार्थीहरू उहाँ गएर पढ्ने हुनाले तिनीहरूलाई रोक्न भएन यिनीहरूलाई यो सर्टिफिकेट दिनुपर्छ भन्ने कुरा गरियो त्यो उहिलेको कुरा हो 2009-10 कुरा होइन आज हामी तपाईँको चाहिँ झन्डै 16 वर्ष यता आइसक्यौँ त अब त पुग्यो नि अब त हाम्रो आफ्नो स्तर बनाउनु पर्यो नि आफ्नो मानक बनाउनु पर्यो नि हामी त हाम्रो कुराले चिनिने हो नि अरूको कुराले चिनिने होइन त्यस हुनाले पनि अब बेला के भएको छ भन्दाखेरि चाहिँ हामीले एउटा मानक बनाऊ हामीले राष्ट्रिय स्तरको जाँच लिने भनेको कतिमा हो मैले भन्दाखेरि दुईटा लेभलमा एकदमै जरुरी छ एउटा किनभने हाम्रो नीतिले र संविधानले के भन्छ भने कक्षा 1-8 निशुल्क हो अनिवार्य हो त्यो अनिवार्य हो राज्यको दायित्व हो अब यहाँभित्र चाहिँ परिवारले के भन्न पाएन अथवा मैले के भन्न पाइनँ भने मेरो छोराछोरीलाई म पढाउँदिनँ भन्न पाइनँ त्यो राज्यको पनि दायित्व हो परिवारको पनि दायित्व होइन अनिवार्य हो सबैको लागि अनिवार्य हो तर कक्षा 8 पछि अनिवार्य होइन र यो विषयमा एकदमै चर्को बहस आवश्यक छ हेर्नुहोस् यदि कक्षा 8 उसको राज्यको जिम्मेवारी हो भने कक्षा 8 पछि गर्ने के हो त्यो जिम्मेवारीमा हामीले बहस गर्न जरुरी छ र अहिलेसम्म के भइरहेछ भने 8 राज्यले के भन्यो भने अरू कुरो थाहा छैन विद्यालय छ आऊ तिम्रो छोराछोरी पढाऊ म अरू कुरो जान्दिनँ मैले पनि के गरेँ मेरो बच्चालाई चाहिँ मैले 8 जबरजस्ती पढाएँ अब 8 पछि हेर्नु है म एकदमै गम्भीर कुरा गर्दैछु 8 पछि राज्यको दायित्व के हो मैले त जबरजस्ती राज्यले भन्या भएर अदरवाइज मेरो बच्चाले कुनै सिप सिक्थ्यो जुन सिपहरू विद्यालयमा पढाइँदैन उदाहरणको लागि कार्पेन्ट्रीको कुराहरू होइन हामी नेपाल काठमाडौँ खाल्डो भन्या त यति यो उसमा चाहिँ तपाईँको चाहिँ कलामा त बेजोड हस्तकला भयो अरू कसले होइन विभिन्न किसिमका कलाहरू हामी तिब्बतसम्म र विभिन्न ठाउँसम्म हामी पुर्याउँथ्यौँ तिनीहरू स्कुल गएर पढायो र भने अझै पनि स्टिल टुडे तपाईँले पाउनुहुन्छ है ललितपुर वरिपरि पाउनुहुन्छ थुप्रा यस्ता आर्टिजनहरू छन् जसले चाहिँ पुस्तौंदेखि त्यो पेसा चलाएर आएका छन् ब्युटिफुल कलाकृतिहरू बनाउनुहुन्छ उहाँहरूले विश्वमै चर्चित बनाउनुहुन्छ उहाँहरूले त्यो विद्यालयमा सिकिँदैन भाइ तपाईँ त मेरो छोराछोरीले पनि त त्यस्तै कलाकृतिहरू सिक्थ्यो होला नि स्किल्सहरू सिक्थ्यो होला नि मलाई राज्यले के भन्यो भने होइन विद्यालय पठाउनुपर्छ 8 पढाउनुपर्छ फाइन अब 8 पछि दायित्व कसको मैले त राज्यले भनेर पढाएको हो मेरो टाइम 8 टाइम मैले विद्यालयमा बिताएँ जहाँ मैले राम्रो पढ्न पाइनँ मैले राम्रो सिक्न पाइनँ मैले केही पनि सिप गेन गरिनँ भोलिको मेरो भविष्य अबको ग्यारेन्टी कसले गरिनँ
1: कतिपय नन ग्रेडेड विद्यार्थीहरू जो पढाइमा कमजोर छ तर उसको आफ्नो स्किल हुन्छ नि
0: एक्ज्याक्टली
1: त्यसलाई कहाँ युज गर्ने
0: उसको इन्ट्रेस्ट उसको स्किल कहाँ युज गर्ने हो अब उसलाई भाडमा जाऊ भनिदिने हो ल थ्याङ्क यू आजसम्म पढ्यौ 8 अब तिमी जे गर्छौ गर भने होइन नि त्यसले अब राज्य पनि आउनु पर्छ कि शिक्षा अनिवार्य नगर म दिन्न तिमी जेसुकै गर भन होइन भनेदेखि चाहिँ 8 तिमीहरूले दियाओ मैले पढेँ अब के हो जिम्मेवारी राज्यको हो तिमीले कहाँ लगेर ठेगान लगाउँछौ कहाँ लगेर रोजगार दिन्छौ कहाँ लगेर मेरो करियर बनाउँछौ तिमीले बाटो बनाऊ तिमीले बाटो देखाऊ
1: जस्तो अघि यहाँले भन्नुभयो नि युनिभर्सिटीमा विद्यार्थीहरू छैनन् एकातिर अर्कोतिर विद्यार्थीहरू नन ग्रेजुएटहरू धेरै छन् नन ग्रेजुएट विद्यार्थीलाई र युनिभर्सिटीमा यस्तै खालका सिपमूलक तालिमहरूसँग जोडेर विद्यार्थीलाई अघि यहाँले भन्नुभयो जस्तै विश्वमा चर्चित बनाउन सक्छौ नि हामीले
0: पक्कै पनि ठुल्ठुला मान्छेहरू धनी मान्छेहरू तपाईँले एकचोटि लिस्ट डाउन गर्नुहोस् त ती मान्छेहरू एकदमै धेरै पढेका मान्छेहरू होइन यस्तै सोच यस्तै जाँगर यस्तै चिन्तन भएका मान्छेहरू राइज गरे हो नि किन राइज गरे उनीहरूलाई राज्यले अपर्च्युनिटी दिए त्यो अपर्च्युनिटी हामीले पनि दिनुपर्छ त्यसले के चिज होइन भन्दाखेरि मैले स्कुलमा कुनै ग्रेड पढ्न सकिनँ कुनै लेभल पढ्न सकिनँ त्यसैले मसँग क्षमता नै छैन भन्ने होइन नि क्षमता बढाउने कुरा त राज्यले अपर्च्युनिटी दिएपछि त मान्छेको त क्षमता त बढ्दो रहेछ हो त्यो ओपन अप गर्नु पर्यो त्यसैले युनिभर्सिटीहरूले पनि यी कुराहरू जुन खेर गइरहेको छ नि त्यो विद्यार्थी त खेर गएको हो नि त्यो उसको मात्रै भविष्यको कुरा होइन कि हामीहरूको जनशक्ति पनि खेर गएको हो नि त्यसैले त्यो हिसाबले हामीहरूले यसलाई चाहिँ युटिलाइज गर्ने युनिभर्सिटी चलाउने कुरा पनि हो सँगसँगै हामीहरूले एकदमै चाहिँ प्रोडक्टिभ मान्छेहरू जेनेरेट गर्ने पनि हो त्यो हिसाबले त युनिभर्सिटी कहिले पनि लागेन र राज्य पनि लागेन
1: भने चाहिँ युनिभर्सिटीले पनि आफ्नो करिकुलम जुन छ नि पाठ्यक्रममा चाहिँ परिवर्तन यो एकरो पढाइमा मात्र होइन कि सिपमूलकतिर पनि जोड दिनु पर्यो
0: एउटा गम्भीर गल्ती कहाँनिर भइरहेछ हामीहरूका भन्दाखेरि हामीहरूले जुन पाठ्यक्रमहरू डिजाइन गर्यौँ स्कुल लेभलको होस् अथवा युनिभर्सिटीको हो त्यो हामीले कपी गरेर त्यसैलाई फलो गरेर कहीँबाट कपी गर्यौँ, अब कुनै देशको मैले नाम लिइनँ,
1: अझै पनि कण्ठ गरेर जुन परीक्षा दिने चलन छ,
0: अनि त्यो कपी गरेर ल्याएको करिकुलमले के चिज गरिरहेको छैन भन्दाखेरि, अघि तपाईँले जुन भन्नुभयो नि हामीहरू कहाँ जुन नयाँ नयाँ सिपहरू सृजना भइरहेछन्, नयाँ नयाँ सिपहरूको जुन आवश्यकता भइरहेछ, हिजो भन्नु आजभन्दा 50 वर्ष अगाडि नेपालमा त्यति प्लम्बिङ स्लम्बिङको कुरा थिएन, हामी गएर धारामा इनारमा गएर पानी तानेर खाने हो, तर अब त के हो भने प्लम्बिङ त घर घरमा कोठा कोठामा गर्नुपर्ने हो, इलेक्ट्रिसिटीको कुरा 50 वर्ष अगाडि हामीहरू कहाँ चाहिएको थियो र भने इलेक्ट्रिसिटी थिएन नि, टुकी बाल्ने हो, त अब सिस्टमले के डिमान्ड गर्यो भने यस्ता नयाँ नयाँ कुराहरू, अब भनौँ मोबाइल टेक्नोलोजी छ घर घरमा, मान्छे मान्छेमासँग ल्यापटप छ, मोबाइल छ, एभ्रिथिङ छ, अब त्यो टेक्नोलोजीलाई पनि मर्मत गर्ने, सम्भार गर्ने यावत कुराहरूको, अब त्यो विषयका नयाँ नयाँ जुन डिमान्डहरू भइरहेछ नि, त्यो विषयलाई पनि पढाउने, सिकाउने र दक्ष बनाउने काम त छ नि त थुप्रो खै लागेको। हामी त्यही करिकुलम हिजो जतिखेर चाहिँ उही घोक्ने, पढ्ने, जाँच दिने, पास गर्ने कन्सेप्ट भन्दा बाहिर त न युनिभर्सिटी निस्किन सक्यो, न विद्यालय निस्किन सक्यो, त्यसमा एउटा टोटल त्यो रिफर्म चाहिँ दुवै लेभलमा गर्न जरुरी भइसक्यो।
1: अब यसमा अभिभावकलाई के सुझाव दिनुहुन्छ? अब जीवनभरको कमाइ चाहिँ छोराछोरीको शिक्षामा लगानी गर्नुपर्ने बाध्यता अभिभावकलाई छ होइन, भनेपछि चर्को शुल्कमा हामी निजीमा मात्रै जानुपर्छ भन्ने छ कि विकल्प हामीसँग केही शुरू भइसकेको छ त?
0: विकल्पहरू पनि छन्, अब त्यसैले म त के भन्न चाहन्छु तपाईँको मिडियाबाट अभिभावकहरूलाई खास गरेर भन्दाखेरि चाहिँ एउटा हिजो मानक थियो, मेरा बाबुआमाहरू के भन्थ्यो भने उनीहरूलाई छोराछोरी पढ्दिएन भनेदेखि लाज हुन्थ्यो, बाबा आमाको लाज जोगाउन पढ्या हो होइन, किन अब त्यो गाउँठाउँमा उहाँहरूको एउटा आफ्नो स्टाटस थियो, अनि फलानाको छोरो चाहिँ स्कुल जाँदैन पढ्दैन भनेपछि लाज हुन्थ्यो भनेर आमाले स्कुलको गेटसम्म छोडेर आउनुहुन्थ्यो भाग्छ भनेर, ठिक छ, त्यो एउटा अवस्था थियो, आजको अवस्था त्यो होइन, अहिले शिक्षा भनेको अब किताबमा, विद्यालयमा, कम्प्युटरमा सीमित रहेन, त्यो शिक्षा भनेको अब तपाईँले त्यसलाई हरेक कुराहरूसँग जोडेर मात्रै लिनुपर्ने हो, भन्नु न कुनै मान्छे विद्यालय टेकेकै छैन तर ऊ राम्रो फुटबल खेल्छ भने तपाईँलाई अरू 50 वटा सिप चाहिन्छ र, ऊ राम्रो क्रिकेटर हो भने तपाईँलाई अर्को चाहिँ थुप्रै सिपहरू चाहिन्छ र, विद्यालय चाहिँ गइराख्नु पर्यो र, केही लेभलको एजुकेसन जुन अनिवार्य हो त्यो सबैले सिक्नुपर्छ, त्यसमा कुनै कुरै भएन, तर त्यसपछि त आफ्नो करियरको बाटो त विद्यार्थीले खोज्नुपर्छ, अभिभावकले पनि खोजिदिनुपर्छ, उसको इन्ट्रेस्ट के छ, खेलकुदमा हो, सङ्गीतमा हो, कलामा हो, होइन, यी सबै कुराहरू अथा इन्फिनिट अपर्चुनिटीहरू छन्
1: भनेको सहजीकरण चाहिँ अभिभावक
0: अभिभावकले बुझिदिनु पर्यो र त्यसलाई एप्रिसिएट गर्नु पर्यो। हाम्रो पालामा पढ्दाखेरि के हुन्थ्यो भने खेल्न मन लाग्थ्यो, बेलुका चाहिँ अब फुटबल लियो, कुद्यो कहाँ, अनि बाबा आमाले आएर बेलुका नै गाली गर्नु, त्यो किताबै लिएर बस्नुपर्ने हुन्थ्यो, त्यो ठिक छ, त्यतिखेरको मान्यता, त्यतिखेरको भ्यालु सिस्टमहरू त्यस्तै थियो, तर अब हामी ओपन अप हुनु पर्यो, यदि उसको सिप खेलकुदमा छ भने उसलाई गर्न दिनु पर्यो, सङ्गीतमा छ, अरू विभिन्नको कलाहरूमा छ भने ती सबै चिजहरू एक्सप्लोर गर्न दिनु पर्यो र जुन चिजमा उसले राम्रो गर्न सक्छ त्यसलाई त हामीहरूले बाटो खोलिदिनुपर्छ। पढाइ भन्ने कुरा एउटा लेभलसम्म ठिक छ तर सबै कुराको आन्सर चाहिँ अब पढाइ होइन, सबै कुराको आन्सर विद्यालय होइन, सबै कुराको आन्सर युनिभर्सिटी पनि होइन, त्यसैले त्यो शिक्षालाई हामीहरूले चाहिँ युनिभर्सिटीमा पढ्दै राम्रो, नपढ्दाखेरि चाहिँ बर्बादै हुन्छ भन्ने होइन। म थुप्रा हजारौं मान्छेहरू यहीँ नेपालभित्रका ठुल्ठुला कलाकारहरू, सफल बिजनेसम्यानहरूको नाम लिन सक्छु जसले धेरै उच्च शिक्षा हासिल गर्नुभएको छैन तर उहाँ यो देशको चाहिँ आइडल मान्छेहरू हुनुहुन्छ।
1: भनेपछि नन ग्रेडेडहरूको लागि सायद यही तपाईँको कुराले पनि उहाँहरूलाई धेरै प्रेरणा पक्कै मिल्यो होला। अझ पनि हामी नन ग्रेडेड भएकाहरूको जुन अब यो नतिजा आउने बित्तिकै नकारात्मक अनि नराम्रा घटनाहरू भएको सुन्छौं होइन, र सुझाव यहाँले नन ग्रेडेडहरूलाई दिनुपर्दा चाहिँ बुदागत रूपमा के सुझाव दिनु?
0: नम्बर एक, पास फेल भने हुँदै गर्छ, यो प्रक्रिया हो, जिन्दगीमा हामीले धेरै लडाइँ लड्नुपर्छ होइन, यो भनेको त एउटा एपिसोड हो, धेरै ठुल्ठुलो च्यालेन्जहरू हामीले फेस गर्नुपर्छ जीवनमा, त्यसको लागि तयारी पनि हो, त्यसमा अहिले नै हामी हडबडायौँ भनेदेखि धेरै अगाडि पुग्दैनौँ। नम्बर एक, त्यसमा यो चिजहरूलाई चाहिँ एउटा सानो इभेन्टको रूपमा लिनुपर्छ। पासले सबै चिज राम्रो भएको भए राम्रो हुन्थ्यो होइन, बढ्दै नराम्रो कुरा पनि सिक्दै जानुपर्छ है, जिन्दगीमा धेरै नराम्रो कुरा पनि हुन्छन्, एउटा मैले त्यो भने त्यसमा हतोत्साहित हुन जरुरी छैन, यो एन्ड अफ लाइफ होइन, यो होइन एन्ड अफ करियर पनि होइन, यो त्यस हुनाले यसलाई त्यही हिसाबले सहज ढङ्गले लिनु पर्यो, जिन्दगीमा धेरै गर्न बाँकी छ, गर्नुपर्छ। नम्बर दुई, अब के चिज हो भने हामी यसी कक्षा 10 पुगिसकेपछि अब हाम्रा थुप्रा ढोकाहरू खुल्छन्, हामीहरूले टेक्निकल भोकेसनल एजुकेसनको पाटोमा पनि जान सक्छौँ, जसबाट विभिन्न सिप अघि हामीले कुरा गऱ्यौँ नि, यी थुप्रा किसिमका सिपहरू त्यहाँ सिक्न सकिन्छ, ती अपर्च्युनिटीहरू छन्, त्यहाँ पढ्नको लागि स्कलरसिप पनि पाइन्छ होइन, फ्री पनि हो त्यो, थप स्कलरसिप पनि पाइन्छ, त्यो विषयहरू पनि छनौट गर्न सकिन्छ, प्लस म त के भन्छु भने पहिला आफ्नो मनलाई पहिला चाहिँ सोध्ने सोध्नु पर्यो मलाई के चिज गर्न मन लागेको छ, म के रहर हो, म के राम्रो गर्न सक्छु, मैले जे राम्रो गर्न सक्छु मैले त्यसमा राम्रो गर्ने हो, चाहे त्यो खेलकुद होस्, चाहे त्यो सङ्गीत होस् होइन, चाहे त्यो चाहिँ कलाकृतिहरू होस्, चाहे त्यो अरू हिसाबका कुनै स्पोर्ट्सहरू हुन् होइन, त्यो विषय खोज्नु पर्यो। कुनै पनि चिज नराम्रो होइन, तर बटम लाइन के हो भने सोखको लागि गर्ने कुरा एउटा हो, तर करियरको लागि गर्ने कुरा हो। कुनै चिज मलाई होइन म यसमा केही गर्छु भनेपछि त्यो फुल कमिटमेन्ट पनि हुनु पर्यो र त्यसमा आफू दिल ज्यान दिएर लाग्नु पनि पर्यो। सफलता भनेको यत्तिकै आउँदैन, यो बाटोमा हराएको एक्ज्याक्टली त्यो जुनुन हुनु पर्यो कि म यसलाई गरेर छोड्छु भन्ने हुनु पर्यो। र तागत उनीहरूमा यो त्यो युवा अवस्थामै उनीहरूसँगै तागत छ, हामीहरूसँग अब तागत हुँदैन, त्यो एउटा समयपछि त्यो जुनुन हराएर जाँदो रहेछ आउँदो रहेन। त्यसैले उहाँहरू सबैले गर्न सक्नुहुन्छ, फर्गेट अबाउट रिजल्ट र मैले के गर्छु भनेर भिड्ने हो। र अब कतिपयको अवस्थामा चाहिँ तेस्रो कुरा के भन्दाखेरि अब आर्थिक कारणले गर्दाखेरि काम गर्नुपर्ने आवश्यकता हुन्छ, त्यसलाई पनि हामीले के भने अबको लाइफ भनेको इभेन दोज जो चाहिँ भनौँ न पास भएर अब कक्षा एघार अथवा बाह्रमा पढ्न जानुहुन्छ उहाँहरूको लागि पनि र यी बच्चा विद्यार्थीहरूको लागि पनि मैले के सुझाव दिन चाहन्छु भने अब यो पढाइ एकातिर अनि काम अर्कोतिर होइन कि दुइटालाई सँगसँगै लानुपर्छ। अरू चाहिँ त्यो एनर्जी जाँगर युवा अवस्थामै रहन्छ, यतिखेर त्यसलाई म्याक्सिमम युटिलाइज गर्ने हो र म त सँगसँगै लाने हो है। मैले जस्तो मेरो कुरा गर्दाखेरि चाहिँ मैले मास्टर्स पढुन्जेलसम्म पास गरुन्जेलसम्म मैले जागिर खाएको थिइनँ, अनि जुन दिन मास्टर्स पास गरेर लोकसेवा पास गरेर म चाहिँ जागिर खान पुगेँ मलाई त्यो यस्तो संसार भयो, मैले त्यहाँ केही इस्युको मास्टर्स गरेर आएको मान्छे छ अरूको कल्पना के हुन्थ्यो भने यो त एकदमै धेरै जान्ने होला, तर त्यो सिस्टमभित्र गइसकेपछि त्यहाँको हरेक चिज नौलो थियो, मैले फेरि जिरोबाट सिक्नु पर्यो। त्यो एउटा ठुलो मेरो चाहिँ टाइम ग्याप पनि भयो। त्यसैले म के आग्रह गर्न चाहन्छु भने कामलाई जुनसुकै कामलाई रेस्पेक्ट गर्नु पर्यो, त्यो बानी बसाल्नु पर्यो। कुनै पनि काम ठुलो सानो हुँदैन, त्यो ठुलो सानो हुनु भनेको मैले त्यसलाई कति कमिटेड भएर काम गरिरहेको छु त्यसले ठुलो सानो बनाउने हो मलाई। त्यस हुनाले उहाँहरूलाई आग्रह के हो भने काम पनि चाहे त्यो धनीको छोराछोरी होस् अथवा गरिबको छोराछोरी होस्, होइन मेरो बाबा आमाले थोरै पैसा कमाउँछ मैले काम गर्नु हुँदैन भन्ने होइन, त्यो मानसिकताबाट बाहिर निस्किनु पर्यो। काम जस्तो सुकै काम, मैले घरको काम भनिनँ, घरको पनि काम गर्नु पर्यो, बाहिरको काम पनि गर्ने हो अलिअलि र सँगसँगै पढ्ने काम पनि गर्नुपर्छ, दुईटालाई चाहिँ सँगसँगै लानुपर्छ है। हाम्रो जमानामा चाहिँ एक्लै एक्लै होइन एक्लै काम पढाइ बिगार्छ काम नगर भन्थे, त्यो बहुत गलत चिज हो, काम पनि गर्न सिक्नको लागि हो नि त्यो।
1: विद्यार्थी अभिभावक र शिक्षक तिनै पक्षले चाहिँ यसलाई सुधार गर्नु पर्यो
0: एब्सोल्युटली, र उनीहरूले पनि के टाइम दिनु पर्यो भने काम गर्नको लागि चाहिँ विद्यार्थीलाई पनि सफिसियन्ट टाइम दिनु पर्यो। फर्चुनेटली अब दुई दिन बिदा भएको छ, त्यो समय आफैमा पनि खाली समय हो र के चिज गल्ती नगर्नु पढ्ने विद्यार्थीहरूले, चौबिसै घण्टा किताब पल्टाएर पढेर राम्रो हुन्छ भन्ने कुरा चाहिँ कहिले गल्ती नगर्नु। त्यो दुई दिन भनेको त संसार चिन्ने हो, देश चिन्ने हो, यहाँको मार्केट चिन्ने हो, यहाँको चाहिँ होइन समाज चिन्ने हो, परिवार चिन्ने हो, परिवेश चिन्ने हो र अनि कामको वातावरण चिन्ने हो, कामलाई रेस्पेक्ट गर्न सिक्नु पर्यो।
1: हस् डाक्टर साहब, एकदमै महत्वपूर्ण विषयमा चर्चा गर्न स्टुडियोमै आइदिनु भयो, म धेरै धन्यवाद दिन चाहन्छु यहाँलाई।
0: यहाँलाई पनि धेरै धेरै धन्यवाद।
1: वहाँ हुनुहुन्थ्यो शिक्षाविद डाक्टर विष्णु कार्की। आज हामीले एसईको नतिजा र विद्यार्थीले गर्नुपर्ने अबको तयारी विषयमा कुराकानी गर्यौं। यो कुराकानी सँगै बदलिदो नेपालको आजको समय सकिएको छ। प्राविधिक साथी प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि विदा हुन्छु। नमस्कार।
2: हजुरको रेडियो।

0: आम्मामा तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
1: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
2: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782, प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप। रामेछाप नगरपालिकाको अनुरोध।
3: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार, रामेछाप।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: Kajaria Tiles, your world class luxury. Kajaria Tiles, your world class luxury. Kajaria Tiles, your world class luxury.
7: हेलो
8: हेलो बहिनी, सन्चै छौ?
7: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
8: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
7: अनि हुलाकमा पो जानु?
8: हो नि, हुलाकमा जाऊ न।
7: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
8: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ, देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
7: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
8: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
7: ए, सहरमा मात्र होला नि?
8: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
7: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: Kajaria Tiles, your world class luxury.
10: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
2: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
10: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
2: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
10: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाउ।
2: अखाद्य, रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
10: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
2: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
10: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
2: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0 47 52 14 13।

0: नमस्कार, बिहान 9 बजेको हो। हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म सुराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको सीएफएम 95 MHz पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै नेताहरूको कार्य विभाजन गर्ने तयारी। खाना पकाउने ग्यास खरिदमा अरबौं बाहिरिएपछि विद्युतीय चुलोमा अनुदान दिने सरकारको रणनीति। सिन्धुपाल्चोकमा एक महिनामा 19 जना विरूद्ध आपराधिक मुद्दा। 14 वटा सवारी दुर्घटना, 3 जनाको मृत्यु। दोलखामा एक महिनामा 24 आपराधिक घटना, 6 वटा सवारी दुर्घटना हुँदा तीव्र गति प्रमुख कारण बन्दै। शान्तिवार्तामा कुनै प्रगति नभएपछि इरानलाई ट्रम्पको कड़ा चेतावनी। समय सकिँदै गएको भन्दै वार्तामा आउन दबाव। र आईसीसी विश्वकप क्रिकेट लीग 2 श्रृंखला अन्तर्गत नेपालले आज स्कटल्याण्डसँग खेल्दै।
1: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं। वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं।
2: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं।
1: वन डडेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
2: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
1: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
2: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डडेलोबाट वन जोगाऊ।
1: वन डडेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
0: वनमा आगो लगाउनेलाई वन एन 2076 दफा 50 4 बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराऊ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनाऊ।
3: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
4: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग राखिदिए है। केही
5: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ। अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र?
6: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
7: हजुरको रेडियो 102.1 MHz।
0: अब समाचार विस्तारमा। नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। कार्यालय सचिव डाक्टर विष्णु अधिकारीका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुन्नुमा दिउँसो 1 बजे बैठक बस्न लागेको, यसअघि जेठ 2 गते बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै आजका लागि सारिएको थियो। 11 अधिवेशनपछि नेताहरूको कार्य विभाजन नभएकाले आजको मुख्य एजेण्डा यसमै केन्द्रित हुने नेताहरूले बताएका छन्। ती पदाधिकारीका अनुसार हरेक केन्द्रीय सदस्यलाई पालिकाको इन्चार्ज बनाएर आगामी स्थानीय तहको निर्वाचनमा पार्टीलाई बलियो बनाउन निर्देशन दिइनेछ। गरी केन्द्रीय विभाग तथा निकायहरूमा पनि जिम्मेवारी बाँडफाँड गर्ने तयारी छ। आजको बैठकले गत फागुनमा भएको निर्वाचनको समीक्षा गर्न केन्द्रीय कमिटी बैठकको मिति समेत तोक्ने ती पदाधिकारीले जानकारी दिएका छन्। यसका साथै बैठकमा सरकारले जबरजस्ती हटाएका सुकुम्बासी उनीहरूको व्यवस्थापन र सरकारका पछिल्ला काम कारवाहीले जनतामा पारेको नकारात्मक असरका बारेमा पनि छलफल हुने नेताहरूले बताएका छन्। स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल फेकनले नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत प्रहरी प्रशासनद्वारा विभिन्न शैक्षिक परामर्श संस्थाहरूमा भइरहेको अनुगमन तथा निगरानी प्रक्रियाप्रति आफ्नो धारणा सार्वजनिक गरेको छ। संघले व्यवसायीहरूले इथिकल प्राक्टिस अप्नाउँदै विद्यार्थी तथा अभिभावकको विश्वास कायम राख्नुपर्नेमा आफू सधैँ प्रतिबद्ध रहेको उल्लेख गरेको छ। विदेश अध्ययनका क्रममा विद्यार्थीहरूले बुझाउने ट्यूशन फी लगायतका शुल्क नेपाल सरकारबाट नो अब्जेक्सन सर्टिफिकेट एनओसी प्राप्त गरी बैंकिङ प्रणाली मार्फत विद्यार्थी स्वयंले सम्बन्धित शैक्षिक संस्थामा पठाउने भएकाले धरौटी वा अनावश्यक अतिरिक्त शुल्कको विषयलाई लिएर भ्रम सिर्जना गर्नु उपयुक्त नहुने फेकनको भनाइ छ। साथै यस क्षेत्रमा केही विकृति तथा अस्वस्थ अभ्यास देखिएको सन्दर्भमा आफ्ना सदस्य संस्थाहरूलाई निरन्तर सचेत गराउँदै आवश्यक समन्वय तथा सुधारका पहल गर्दै आएको पनि संघले जनाएको छ। फेकनले नेपाल सरकार तथा प्रहरी प्रशासनबाट भइरहेको हालको अनुगमन प्रक्रियालाई सकारात्मक रूपमा लिएको र स्वागत गरेको जनाएको छ। तर सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायहरूको अनुगमन सम्पन्न गरेका केही शैक्षिक परामर्श संस्थाहरूले प्रदेश सामाजिक विकास मन्त्रालय शिक्षा सम्बन्धी निकाय तथा अनुमति दिने सरकारी कार्यालयहरूबाट समयमै नवीकरण दर्ता तथा स्वीकृत पत्र प्राप्त गर्न नसक्दा व्यवसायिक कठिनाई भोग्नु परेको अवस्था रहेको संघले उल्लेख गरेको छ। सरकारले आउँदो 10 वर्षभित्र खाना पकाउने एलपी ग्यासको अनुदान खारेज गरेर विद्युतीय चुल्हामा अनुदान उपलब्ध गराउने नयाँ रणनीति सार्वजनिक गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले सार्वजनिक गरेको ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 अनुसार आर्थिक वर्ष 2092-93 एलपी ग्यासको अनुदान पूर्ण रूपमा हटाइनेछ। स्वच्छ ऊर्जाको उपयोग बढ़ाउने र देशबाट बाहिरिने विदेशी मुद्रा जोगाउने यो रणनीतिको मुख्य उद्देश्य रहेको मन्त्रालयले जनाएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको 9 महिनामा मात्रै 41.65 अर्ब रूपियाँ बराबरको खाना पकाउने ग्यास आयात भएको छ। एक वर्षमा झण्डै 62 अर्ब रूपियाँसम्म पुग्ने गरेको छ। रेमिटेन्सबाट भित्रिएको ठूलो रकम यसरी ग्यास आयातमा खर्च हुन नदिमा र त्यो रकम स्वदेशमै राख्न यो रणनीति तयार पारिएको मन्त्रालय जनाएको छ। विद्युतीय चुलोको प्रयोग बढ़ाउनका साथै सरकारले विद्युतीय गाड़ीको प्रयोगमा पनि जोड़ दिँदैछ। आर्थिक वर्ष 2085-86 देशभर निश्चित दूरीमा चार्जिङ स्टेशनको सञ्जाल विस्तार गरिनेछ। प्रमुख शहरहरूमा विद्युतीय बस र ट्रली बस सञ्चालन गरी आन्तरिक बिजुली खपत बढ़ाइने रणनीतिमा उल्लेख छ। कृषि क्षेत्रमा पनि विद्युत महसुलमा छूट दिएर 100% विद्युतीय सिंचाई पम्पमा रूपान्तरण गर्ने योजना रहेको छ। अहिलेसम्म देशको कुल जड़ित विद्युत उत्पादन क्षमता 4296 मेगावाट पुगिसकेको मन्त्रालयले जनाएको छ। गर्मी मौसमसँगै अण्डाको उत्पादन घट्दा मूल्य बढ़ेको छ। नेपाल लियर्स कुखुरा पालक संघले अण्डाको समर्थन मूल्य बढ़ाएको संघका अनुसार अब ठूलो अण्डा प्रतिक्रेट अर्थात 30 वटाको 515 रूपियाँ र मध्यमको 450 रूपियाँ फार्म दर कायम गरिएको छ। संघका सचिव मदन पोखरेलका अनुसार उपभोक्ता मूल्य प्रति गोटा 25 रूपियाँ कायम गरिएको छ। यसअघि ठूलो अण्डा प्रति क्रेट 450 रूपियाँ र मध्यम अण्डा 435 रूपियाँ थियो। दुई दिने विदाले पर्यटक बढ़दा खपत बढ़नुका साथै गर्मीका कारण अण्डा उत्पादन घटेकाले माग बढ़न गई मूल्य बढ़ेको संघको भनाइ छ। संघका अध्यक्ष पोखरेलका अनुसार किसान कुखुरा पालन पेसाबाट पलायन हुँदा जनशक्तिको अभाव छ। कुखुरामा विभिन्न रोग लागेर मरेका छन् जसले अण्डाको उत्पादन घटेको छ। अण्डाको लागत मूल्य प्रति गोटा 19 रूपियाँ 12 पैसा पर्ने जनाउँदै अध्यक्ष पोखरेलले किसानले अझै लागत मूल्य पाउन नसकेको बताउनु भएको छ। पर्यटकीय राजधानी पोखरामा सञ्चालित रात्रिकालीन व्यवसायमा व्यतिथि असुरक्षा र सामाजिक विकृति बढ़ेको भन्दै पर्यटनसँग सम्बन्धित संघ संस्थाहरूले सरकारको ध्यान आकर्षण गराएका छन्। पोखरा पर्यटन परिषदको नेतृत्वमा पर्यटन क्षेत्रसँग आबद्ध 15 वटा संस्थाहरूले प्रमुख जिल्ला अधिकारीलाई संयुक्त ज्ञापन पत्र बुझाउँदै रात्रिकालीन व्यवसायलाई व्यवस्थित गर्न माग गरेका छन्। व्यवसायीहरूले राति 2 बजेपछि व्यवसाय बन्द गर्ने व्यवस्था गर्नुपर्ने र अनुगमनलाई कड़ाईका साथ लागू गर्नुपर्ने सुझाव दिएका छन्। सरकारले 2080 चैत्र 4 गते पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेसँगै लेक साइड क्षेत्रलाई 24 घण्टा खुला राख्ने निर्णय गरेको थियो। तर यो नीति कारणमा स्पष्ट मापदण्ड र प्रभावकारी अनुगमन नहुँदा शान्ति सुरक्षामा समेत असर परेको व्यवसायीहरूको भनाई छ। खोटाङको सुनकोशी नदीमा पानीको बहाव बढ़ेसँगै खोटाङ र पूर्वी तराईलाई जोड्ने फोक्सिङटाङ र बंशीला घाटका अस्थायी बेली ब्रिज हटाइएपछि सीधा यातायात सम्पर्क टुटेको छ। वर्षायाम शुरू भएसँगै जोखिम बढ़ेपछि दुवै ठाउँका बेली ब्रिज निकाल्दा स्थानीयवासी समस्यामा परेका छन्। फोक्सिङटार र बंशीला घाटमा स्थायी मोटरेबल पुल नहुँदा हिउँदमा मात्र बेली ब्रिज जडान गर्ने र वर्षामा हटाउने व्यवस्था रहँदै आएको छ। अहिले बेली ब्रिज हटाएपछि स्थानीयले पुनः झोलिङ्गे पुलको भरमा यात्रा गर्नुपर्ने बाध्यता आएको छ। बंशीला घाटमा पहिलो पटक जडान गरिएको बेली ब्रिजले खोटाङका जन्ते ढुङ्गा पराहा पोखरी र खोटेहाङ गाउँपालिका तथा भोजपुरका केही क्षेत्रलाई तराईसँग जोड्न सहज बनाएको थियो, तर अहिले संरचना हटाएपछि यात्रामा घुमाउरो मार्ग प्रयोग गर्नुपर्ने अवस्था सिर्जना भएको स्थानीयले बताएका छन्। फोक्सिङ टारमा गएको वर्ष बाढ़ीले मोटरेबल पक्की पुल बगाएपछि अस्थायी बेली ब्रिजको सहारामा यातायात सञ्चालन हुँदै आएको थियो। अहिले यो बेली ब्रिज पनि हटाएपछि दिक्तेल गाईघाट सड़क खण्ड पूर्ण रूपमा प्रभावित भएको छ। स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम अत्यन्त कम रहेको छ। महालेखा परीक्षा कार्यालयको 33 वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष 2081-82 1009 विदेशी लगानीकर्ताबाट 79 अर्ब 69 करोड़ रूपियाँ बराबरको लगानी प्रस्ताव स्वीकृत भएको थियो। त्यसमध्ये 97 लगानीकर्ताबाट मात्रै 11 अर्ब 30 करोड़ रूपियाँ मात्र भित्रिएको छ। यो स्वीकृत लगानीको 14% हो। सार्वजनिक प्रतिवेदन अनुसार पछिल्लो समय वैदेशिक लगानीको प्रतिबद्धता र वास्तविक प्राप्तिको अनुपात क्रमशः घट्दै देखिएको छ। आर्थिक वर्ष 2079-80 स्वीकृत 32 अर्ब 48 करोड़ रूपियाँको प्रस्ताव मध्ये 9 अर्ब 20 करोड़ रूपियाँ प्राप्त भएको छ। यो समग्रमा 28% हो। त्यस्तै आर्थिक वर्ष 2080-81 स्वीकृत भएको लगानीको जम्मा 13% मात्रै प्राप्त भएको देखिन्छ। यो आर्थिक वर्षमा 81 अर्ब 69 करोड़ रूपियाँको लगानी स्वीकृत भएकोमा 10 अर्ब 29 करोड़ रूपियाँ मात्रै प्राप्त भएको थियो। यो तथ्याङ्कले वैदेशिक लगानीको प्रतिबद्धता र वास्तविक प्राप्ति बीचको विवरण फराकिलो हुँदै गएको देखाउँछ। तपाईँ यति बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रम एकैछिन विश्राम पछि हामी बाँकी समाचारको साथमा उपस्थित हुनेछौ। तपाईँ रेडियो सुन्दै गर्नुहोला।
1: रामेछाप नगरपालिकाको अनुरोध,
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
8: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
9: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
10: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ।
8: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
10: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
10: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
11: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
12: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
8: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
11: सम्पर्क नम्बर 0475904662 98692965998।
7: हजुरको रेडियो।

सिन्धुलीको मरिन गाउँपालिकाले शनिबार एक विशेष समारोह बीचपूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। पूर्ण खोप सुनिश्चितता एवं दिगोपना घोषणाको लागि सम्पूर्ण प्रक्रिया पूरा गरेर जिल्ला खोप समन्वय समितिमा अनुरोध गरेपछि जिल्ला खोप समन्वय समितिको निर्णय अनुसार पालिकालाई शनिबार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो। 16 देखि 23 महिनासम्मका सम्पूर्ण बाल पालिकाले उमेर अनुसारका सबै खोप प्राप्त गरिसकेको सुनिश्चित भएपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको मरिन गाउँपालिकाका अध्यक्ष विमर्श मुक्तानले जानकारी दिनुभएको छ। सिन्धुलीको फिकल गाउँपालिकाको 2 नम्बर वडालाई शनिबार एक विशेष समारोहबीच निशुल्क तथा अनिवार्य शिक्षा घोषणा गरिएको छ। फिकल 2 लाई शनिबार एक कार्यक्रमको आयोजना गर्दै गाउँपालिकाका अध्यक्ष पार्वती सुनवारले निशुल्क तथा अनिवार्य शिक्षा घोषणा गर्नुभएको, कार्यक्रममा वडाभित्रका बालबालिका आधारभूत शिक्षाको पहुँचबाट वञ्चित नहुने र माध्यमिक तहसम्मको शिक्षा पूर्ण रूपमा निशुल्क गरिने प्रतिबद्धता समेत जनाइएको छ। उक्त प्रतिबद्धतामा भने जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावक, नागरिक समाज, स्थानीय वासीहरू र सरकारवालाहरूले समेत प्रतिबद्धतामा हस्ताक्षर गरेका छन्। कार्यक्रम फिकल 2 का वडाध्यक्ष शंकर भण्डारीको अध्यक्षतामा भएको हो। ओखलढुङ्गाको सुनकोशी गाउँपालिका 5 का वडाध्यक्ष गोविन्द राम तामाङ आफ्नो पदबाट राजीनामा दिएर वैदेशिक रोजगारीका लागि अस्ट्रेलिया जानुभएको छ। कार्यकालको अवधि करिब 1 वर्ष बाँकी छँदै उहाँ शनिबार अस्ट्रेलिया हुनुभएको गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारीका अनुसार तामाङकी श्रीमती विगत केही वर्षदेखि अस्ट्रेलियामै रहेकाले उहाँ पनि जनप्रतिनिधिको पद छोडेर त्यता लाग्नुभएको, स्थानीय तहमा 2 कार्यकाल उपाध्यक्ष निर्वाचित भइसकेका जनप्रतिनिधिले नै बीचमै पद त्यागेर विदेश पलायन रोजेपछि यस घटनाले स्थानीय स्तर र सामाजिक वृत्तमा निकै चासो र चर्चा पाएको छ। उपाध्यक्ष अधिकारी प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्र बहादुर राई लगायत जनप्रतिनिधि कर्मचारीले तामाङलाई विदाई गरेका थिए। ओखलढुङ्गा जिल्लाका स्वास्थ्यकर्मीलाई आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्य सम्बन्धी रोगको प्रारम्भिक पहिचान, उपचार र परामर्श सेवामा दक्ष बनाउन 2 दिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ। स्वास्थ्य कार्यालय ओखलढुङ्गाको आयोजनामा भएको कार्यक्रममा जिल्लाका 8 वटा स्थानीय तहका स्वास्थ्य संस्थामा कार्यरत 24 जना स्वास्थ्यकर्मी सहभागी भएका छन्। कार्यक्रममा आँखा, नाक, कान, घाँटी तथा मुख सम्बन्धी सामान्य रोगहरूको पहिचान, प्राथमिक उपचार, बिरामी व्यवस्थापन तथा समयमै रेफर गर्ने विषयमा सैद्धान्तिक तथा त्मक प्रशिक्षण प्रदान गरिएको जनस्वास्थ्य निरीक्षक नवराज पानियाले जानकारी दिनुभएको छ। उहाँका अनुसार अभिमुखीकरणपछि स्वास्थ्यकर्मीहरूले आँखा, नाक, कान, घाँटी तथा मुख रोगका लक्षण पहिचान गर्न, सामान्य समस्याको व्यवस्थापन तथा परामर्श दिन, जोखिमयुक्त बिरामीलाई समयमै रेफर गर्न तथा समुदाय स्तरमा स्वास्थ्य शिक्षा सञ्चालन गर्न सक्ने अपेक्षा गरिएको छ। तालिमले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न तथा रोगको जटिलता कम गर्न सहयोग पुग्ने विश्वास लिएको छ। ग्रामीण भान्सामा बढ्दो रासायनिक विषादीको प्रयोगप्रति सचेत बनाउने उद्देश्यले आमाहरूलाई विषादी रहित तथा स्वस्थकर खानाबारे अभिमुखीकरण गरिएको छ। कृषि ज्ञान केन्द्र ओखलढुङ्गाको आयोजनामा सुनकोशी गाउँपालिका 8 चानामा सञ्चालन गरिएको एक दिवसीय सचेतना कार्यक्रममा स्थानीय 2 वटा आमा समूहका करिब 60 जना महिलाको सहभागिता रहेको थियो। कार्यक्रममा रासायनिक विषादीको जथाभावी प्रयोगले मानव स्वास्थ्य, माटोको उर्वरा शक्ति र वातावरणमा पार्ने नकारात्मक प्रभावबारे जानकारी गराइएको थियो। साथै सुरक्षित खाद्य उत्पादनलाई प्रवर्धन गर्न विषादीको प्रयोग न्यूनीकरण गर्दै जैविक खेती प्रणाली अप्नाउनुपर्ने विषयमा समेत सहभागीलाई सचेत बनाइएको आयोजकले जनाएको छ। दोलखामा 1 महिनाको अवधिमा 24 वटा आपराधिक घटना भएको छ। दोलखा प्रहरीको विवरण अनुसार जिल्लामा वैशाख महिनामा मात्रै कर्तव्य ज्यानसहित 24 वटा आपराधिक घटना भएको, त्यसमध्ये भपितप्य ज्यान सम्बन्धी 8 वटा घटना भएको छ भने आत्महत्या सम्बन्धी 6 वटा घटना भएका छन्। प्रहरीका अनुसार बैंकिङ कसुर, अभद्र व्यवहार र फुटकर ज्यान सम्बन्धी 2-2 वटा घटना हुँदा कर्तव्य ज्यान, आत्महत्या, दुरुत्सान, ठगी र विद्युतीय कारोबार एन सम्बन्धी 1 वटा
घटना दर्ता भएको छ। सो अवधिमा चालू मुद्दाका 6 जना प्रतिवादी पक्राउ परेको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक श्रीराम तिमल सिन्हाले जानकारी दिनुभएको छ। यसका साथै प्रहरीले 2 जना फरार प्रतिवादीलाई पनि पक्राउ गरेको छ। दोलखामा 1 महिनाको अवधिमा 6 वटा सवारी दुर्घटना हुँदा 1 जनाको मृत्यु भएको छ भने 13 जना घाइते भएका छन्। त्यसअघि अधिकांश दुर्घटना तीव्र गतिका कारण भएको प्रहरीको निष्कर्ष छ। 6 वटा दुर्घटना मध्ये 4 वटा तीव्र गतिका कारण र 2 वटा यान्त्रिक गडबडीका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ। सिन्धुपाल्चोक प्रहरीले 1 महिनाको अवधिमा आपराधिक क्रियाकलापमा संलग्न 19 जना विरूद्ध मुद्दा दर्ता गरेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले सार्वजनिक गरेको वैशाख महिनाको प्रगति विवरण अनुसार विभिन्न 11 शीर्षकमा 19 जना विरूद्ध मुद्दा दर्ता गरिएको, जसमध्ये बैंकिङ कस्तुर मुद्दामा सबैभन्दा बढ़ी 6 जना विरूद्ध मुद्दा दर्ता गरी अनुसन्धान शुरू गरिएको छ। यसै गरी अभद्र व्यवहार सम्बन्धी कसुरमा 3, सवारी ज्यान कसुरमा 2 तथा बाल यौन दुर्व्यवहार जबरजस्ती गर्ने उद्योग कर्तव्य ज्यान र हात हतियार खरखजना कसुरमा 1-1 जना विरूद्ध मुद्दा दर्ता गरिएको सिन्धुपाल्चोकका प्रहरी प्रवक्ता प्रहरी नायब उपेक्षक जेसी शाहले जानकारी दिनुभएको छ। 1 महिनाको अवधिमा प्रहरीले चालू मुद्दाका 10 प्रतिवादीलाई पक्राउ गरेको छ भने 47 जना फरार प्रतिवादी पनि पक्राउ परेका छन्। 47 जना फरार प्रतिवादीबाट 40 वर्ष 5 महिना 21 दिन कैद र 1,80,001,000 जरिवाना असुल गरिएको छ। यसैबीच सिन्धुपाल्चोकमा 1 महिनाको अवधिमा सवारी दुर्घटनामा परि 3 जनाको मृत्यु भएको छ भने 39 जना घाइते भएका छन्। यो अवधिमा 14 वटा सवारी साधन दुर्घटनामा परेको प्रहरीले जनाएको छ। वर्षा कम भएसँगै देशैभर गर्मी बढ़ेको छ। केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भए पनि पानी नपरेका ठाउँमा गर्मी बढ़ेको हो। अब विस्तारै गर्मी बढ़दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज र भोलि केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने धेरै ठाउँमा गर्मी हुनेछ। आज दिउँसो कोशी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँहरूमा, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै ठाउँहरूमा मध्यमसम्म र वर्षा र हिमपातको सम्भावना छ। यस्तै मधेस, कोशी, बागमती र गण्डकी प्रदेशको तराई तथा बाँकी पहाड़ी र हिमाली भूभागका 1-2 ठाउँमा मेघगर्जन र चट्याङसित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तापक्रम बढ़ने सम्भावना रहेको छ। भोलि पनि केही ठाउँमा वर्षासँगै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तापक्रम बढ़ने सम्भावना रहेको महाशाखाले जनाएको छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको शान्तिवार्ता ठप्प भनेपछि कड़ा चेतावनी दिनुभएको छ। उहाँले समय सकिँदै गरेको भन्दै इरानलाई चाँडै सहमतिमा पुग्न आग्रह गर्नुभएको छ। सामाजिक सञ्जाल ट्रुथ सोशल मार्फत ट्रम्पले इरानले छिटो निर्णय नगरी इरानमा केही पनि बाँकी नरहने चेतावनी दिनुभएको, ट्रम्पको यस भनाईलाई इरानलाई तत्काल सम्झौता गर्न दबाव दिएको संकेतका रूपमा हेरिएको बीबीसीले उल्लेख गरेको छ। यसबीच ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू हाउसँग भेट गर्ने कार्यक्रम रहेको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। इरानी संचार माध्यमका अनुसार अमेरिकाले तेहरानको पछिल्लो प्रस्तावमा कुनै ठोस निर्णय नदिएको आरोप छ। इरानको अर्ध सरकारी समाचार संस्था मिहरले यस्तो अवस्थाले वार्तालाई गतिरोधतर्फ धकेल्ने जनाएको छ। इरानले युद्ध पूर्ण रूपमा अन्त्य गर्न, अमेरिकी नाकाबन्दी हटाउन तथा भविष्यमा आक्रमण नगर्ने ग्यारेन्टी माग गरेको छ। साथै हर्मुज जलमार्ग माथिको आफ्नो सार्वभौमिक अधिकार कायम रहने विषय पनि प्रस्तावमा समेटिएको छ। अमेरिकाले इरानलाई केवल एउटा आणविक केन्द्र सञ्चालनमा राख्न र उच्च स्तरको युरेनियम भण्डार अमेरिकालाई हस्तान्तरण गर्न माग गर्दै आएको छ। यसअघि ट्रम्पले इरानको आणविक कार्यक्रम 20 वर्षका लागि स्थगित गरिए स्वीकार गर्न सकिने संकेत दिनुभएको थियो। फेब्रुअरी 28 अमेरिका र इजरायलले इरानमाथि व्यापक हवाई आक्रमण शुरू गरेका थिए। र समाचारको अन्त्यमा केही खेल समाचार। आईसीसी विश्वकप क्रिकेट लीग 2 श्रृंखला अन्तर्गत नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ। खेल त्रिवी क्रिकेट मैदानमा बिहान 9:30 बजे शुरू हुनेछ। यसअघि अस्ति शनिबार अमेरिकासँग प्रभावशाली जित निकालेपछि उच्च मनोबलमा रहेको नेपाल आजको खेलमा पनि त्यही लय कायम राख्ने लक्ष्यमा छ। यसअघि नेपालले अमेरिकालाई 9 विकेटले हराएको थियो। अमेरिका विरूद्ध कुशल भुटेले शतक प्रहार गर्दा आसिफ शेखले अर्धशतक बनाउनुभयो। नेपाल र स्कटल्याण्ड बीच अहिलेसम्म बराबरी प्रतिस्पर्धा देखिएको छ। दुवै टोलीले एक अर्का विरूद्ध 5-5 खेल जितेका छन्। र दिल्ली क्यापिटल्सले इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा प्लेअफ सम्भावना कायमै राखेको छ। हिजो भएको खेलमा दिल्लीले राजस्थान रोयल्सलाई 5 विकेटले पराजित गरेको, राजस्थानले दिएको 194 रनको लक्ष्य दिल्लीले 4 बल बाँकी छँदा 5 विकेटको क्षतिमा पूरा गरेको थियो। दिल्लीका लागि केएल राहुलले सर्वाधिक 56 रन बनाउनु
भयो भने अभिषेक पौडेलले 51 रन बनाउनु भयो। राजस्थानका जोफ्रा आर्चर र ब्रिजेश शर्माले दुई दुई तथा दसुन सनाकाले एक विकेट लिनुभयो। त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्त पाएको राजस्थानले विश्व ओभरमा 8 विकेट गुमाएर 193 रन बनाएको थियो। ध्रुव जुरेलले सर्वाधिक 53 रन बनाउनुभयो। यो जितसँगै दिल्लीको 13 खेलमा 12 अंक भएको छ। यसअघि हिजै भएको खेलमा रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबी आईपीएलको प्लेअफमा पुगेको छ। धर्मशालामा भएको खेलमा पंजाब किङ्सलाई 23 रनले हराउँदै आरसीबीले प्लेअफमा स्थान सुरक्षित गरेको छ। पहिले ब्याटिङ गरेको आरसीबीले विश्व ओभरमा 4 विकेट गुमाउँदै 222 रन बनाएको थियो। जवाफमा पंजाब किङ्स विश्व ओभरमा 8 विकेट गुमाएर 199 रनमै सीमित भयो। आईपीएलमा आज चेन्नई सुपर किङ्स र सनराइजर्स हैदराबाद खेल्दैछन्। यो खेल चेन्नईमा बेलुकी पाउने 8 बजे शुरू हुनेछ। यिनै समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदा यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि पटक। नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै नेताहरूको कार्य विभाजन गर्ने तयारी। खाना पकाउने ग्यास खरिदमा अरबौं बाहिरिएपछि विद्युतीय चुलोमा अनुदान दिने सरकारको रणनीति। सिन्धुपाल्चोकमा एक महिनामा 19 जना विरूद्ध आपराधिक मुद्दा। 14 सवारी दुर्घटना, 3 जनाको मृत्यु। दोलाखामा एक महिनामा 24 आपराधिक घटना, 6 सवारी दुर्घटना, तीव्र गति प्रमुख कारण भन्दै। शान्तिवार्तामा कुनै प्रगति नभएपछि इरानलाई ट्रम्पको कड़ा चेतावनी, समय सकिँदै गएको भन्दै। वार्तामा आउन दबा। आईसीसी विश्वकप क्रिकेट लीग दुई श्रृंखला अन्तर्गत नेपालले आज स्कटल्याण्डसँग खेल्दै। हवस् त बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: garbanu nukulagi rod, cement josta pata chayne, kaba telya uni ula, phir yu manthali ma testura avro adur ko pasal che ka ula batit.
1: Kaka, timla etini tha chayna, aba hamrai manthali ma Deepjyoti Hardware and Suppliers khulya ni kaka.
2: हजुर, यहाँ सिमेन्ट रड पाइप फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
3: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9845404682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9845404892 र 0848403585। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
4: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
5: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
4: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845585765। वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछाप। मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
6: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क नम्बर 9844021369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मन्थली, रामेछाप।
7: Kajaria Tiles, your world-class luxury.
8: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ। कहाँबाट ल्याउनु भयो दाजु?
9: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
8: हुर्केकै गिरिराज चल्ला 150मा?
9: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
10: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
9: विराज, किसानको साथी,
10: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
9: प्रोप्राइटर जय मानन्दर, फोन 0848540239, 0848540533 र 9854040239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
11: दैनिक रु 197मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
12: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: के तपाईँ दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
13: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र इसिजी, रगत दिशा पिसा जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: प्रोप्राइटर मोहन कुमार स्पष्ट, सम्पर्क नम्बर 9854043305, 0848540305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2, देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली, रामेछाप।
7: Kajaria Tiles, your world class luxury.
14: कति गर्मी आयो, पौडी चल्न जा,
6: पौडी मात्र खेलेर के गर्नु? खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकुटमा।
4: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था 45 45 305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली रामेछाप।

0: व्यक्ति सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको
1: सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
2: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
0: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 98 44 20 0596 0447 590 453।
2: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुरकोट, सिन्धुली।
3: वाउ देव, पुरानो पल्सर बाइकमा पनि यति राम्रो पिकअप र माइलेज कसरी, कहाँ गएर बनायौ?
4: हेर न तसिमा, हिजो मन्थलीमा रहेको बजाज कम्पनीको आधिकारिक विक्रेता तथा सर्भिस सेन्टर एपेक्स अटो इन्टरप्राइजेसमा गएर बनाएर आएको, अहिले साउन्ड पिकअप र माइलेज नयाँ बाइकको जस्तै भयो भने।
1: हजुर, तपाईँ हाम्रै सहर मन्थलीमा रहेको बजाज कम्पनीको आधिकारिक विक्रेता तथा सर्भिस सेन्टर एपेक्स अटो इन्टरप्राइजेसमा 10 वर्षदेखि अनुभव प्राप्त मिस्त्रीद्वारा मोटरसाइकल मर्मत गरिन्छ। इन्जिन 2 वर्षको वारेन्टीका साथ मर्मत हुन्छ। पार्ट पुर्जामा 8%, इन्जिन मर्मतमा 10% र सर्भिसिङमा 5% छुटको पनि व्यवस्था छ। सावधान, उस्तै उस्तै देखिने स्पियर पार्ट होइन, पिङ स्टिकर भएका बजाजका पार्ट्स मात्रै जेनुन हुन्। बजाजको आधिकारिक ठाउँहरूमा गएर मात्रै मर्मत तथा स्पियर पार्ट्सहरू खरिद गर्नुहोस्।
3: थप जानकारीको लागि सम्पर्क नम्बर 9860584530, 0848590530, एपेक्स अटो इन्टरप्राइजेस, ट्राफिक चोक ट्राफिक कार्यालयको ठ्याक्कै अगाडि मन्थली बस पार्क रामे छाप।
5: Kajaria Tiles, your world class luxury.
6: छोटो समयमा धेरै सस्तामा डाक्टर, इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
5: कजारिया टाइल्स, योर वर्ल्ड क्लास लग्जरी।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू,
3: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
3: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानी छाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9845043255, 0485401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: अनि दाँत दुखेर मर्न लागे म हेर्दै त मेरो दाँतमा के भएछ
3: के हेर्नु नि आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि
4: ए काका काकी के को गन्थन मन्थन हो
2: ए बाबु पो बस न यतै के को गन्थन मन्थन हुनु नि घरमा सबैजना रोगी कोही दाँतका कोही आँखाका सबै रोगी मात्र छौ अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थिएँ हामी त
4: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिलश्री मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि अनुभवी चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच इमर्जेन्सी सेवा ल्याब सेवा अन्तर्गत रगत दिशा पिसाबहरूको जाँच एक्सरे सेवा भिडियो एक्सरे सेवा फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि त्यहीँ गए त भइगयो नि अहिले त दाँतका सम्पूर्ण सेवाहरू आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ तपाईँहरू दुवै जनाको त्यही उपचार हुन्छ त्यति मात्र हो र काका त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि
5: रोग राइटर मोहन कुमार श्रेष्ठ सम्पर्क नम्बर 9845404305 0485403005 मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर मन्थली नगरपालिका 2 देवकोटा चोक लक्ष्मी सनराइज बैंक भएको घर मन्थली रामेछाप
6: Kajaria Tiles, your world-class luxury. Kajaria Tiles, your world-class luxury. Kajaria Tiles, your world-class luxury.
7: जथाभावी सड़क नखनौ वन जंगल र वन्यजन्तुको संरक्षण गरौं वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं
8: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं पृथ्वी हाम्रो साझा घर हो आउनुहोस् यसलाई जोगाउन आजैदेखि हातेमालो गरौं
7: वन डढेलो रोकौं वन जंगल र जैविक विविधताको संरक्षण गरौं
8: सावधान वन जंगल नजिक आगो नबालौं आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं
7: सलाई लाइटर मट्टितेल पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं
8: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय संरक्षण कार्यालय वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं जंगल हाम्रो जीवन हो विनाशकारी डढेलोबाट वन जोगाऊ
7: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो
5: वनमा आगो लगाउनेलाई वन एन 2076 दफा 50 चार बमोजिम लिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ
9: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
2: ए बुहारी साह्रै मासु खान मन लागेको छ भोलिका लागि तरकारी पनि सकिएको छ फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे जाऊ त लिएर आऊ
10: ल्याउनु त ल्याउने बुबा तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि
2: ए पिरले कि बुहारी रामेछाप मिट सब एन्ड कोल्ड स्टोर छँदैछ नि तुरन्तै त्यहाँ गएर लिएर आइहाल त
4: हजुर रामेछाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस् यहाँ होम डेलिभरीको पनि व्यवस्था छ
11: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ
9: प्रोप्राइटर राम बहादुर शाही सम्पर्क नम्बर 9848-7648-03 रामेछाप मिटसप एण्ड कोल स्टोर रामेछाप अस्पताल जाने रोड रामेछाप बजार रामेछाप
2: के गर्नु सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे म बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला
12: ल हजुरबाले के चिन्ता गर्नुभएको? हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
13: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका, एक नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854001475, 9841690669, 9864147788।
12: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
13: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोककौशलको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म सुन्न सक्नुहुन्छ। आज पनि तपाईँसँगै रहन्छौ। आज सोमबारको बसाई तपाईँकी रोजाइका मैचा र माइला मनसुने लोकगीतहरू राख्छौं भने तपाईँले रोज्नु भएको गीत मार्फत मात्र एकजना साथीलाई सम्झन पाउनुहुन्छ। तपाईँ यो समय देश तथा विदेशमा हुनुहुन्छ, विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुन्दै हुनुहुन्छ। साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्युज डस्कम हजुरको याप तामाकोशी एफएम 95.5 MHz पनि सुन्दै हुनुहुन्छ। कार्यक्रम कस्तो लाग्छ, के लाग्छ, तपाईँले हामीलाई सल्लाह सुझाव अनि प्रतिक्रिया पनि दिन सक्नुहुनेछ। यो एक घण्टाको समय तपाईँसँगै रहेर सहयात्रा गर्छौं। यो बिहानको समय तपाईँलाई रमाइलो मिठा गीत संगीतबाट मनोरञ्जन दिनका लागि हामी हरेक दिन आउने गर्छौं र आज पनि तपाईँसँगै यो एक घण्टाको समय सहयात्रा गर्ने जमर्को हाम्रो जारी रहेको छ भने यस कार्यक्रमलाई प्रायोजन गरेको छ सूर्यज्योति लाइफ इन्सुरेन्सले। यदि तपाईँ पनि जीवन बीमा गर्न चाहनुहुन्छ भने सूर्यज्योति लाइफ इन्सुरेन्सलाई नै सम्झन सक्नुहुनेछ। यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ सम्झना खड्गीले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकी साथी ललिता हायु। तपाईँ भने 0840 40 00 26 फटाफट फोन गरेर सहभागिता जनाएर आफूलाई मनपर्ने मेटा गीत तपाईँ रोजाइमा पार्दै गर्नुहोस्। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा हाम्रै रोजाईको एकदमै मेचो दामी देखिन्छ भन्ने बोलको गीत रामजी काण्ड र कृष्ण गुरूङको आवाजमा रहेको गीत राख्छौं। त्यसपछि आउँछौं रेडियो सुन्दै गर्नुहोला।

0: गरेको अङ्कको शुरूआतमा हामीले राख्यौं एकदमै मिठो रमाइलो गीत दामी देखिन्छ रामजी खाँड अनि कृष्ण गुरूङको आवाजमा रहेको यो एकदमै मिठो अनि रमाइलो गीत भएको छ। कार्यक्रम लोककोशलीको शुरूआत गरिसकेका छौं। अब भने पाला तपाईँको रहेको छ, हामीले तपाईँकै रोजाईका मिठा रमाइला गीतहरू आजको व्यवसायमा राख्छौं। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो हेलो,
1: नमस्कार।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? शर्मिला थापा मगर भन्नुभयो। के छ हाम्रो शर्मिलाजीको खबर भन्नुहोस् न। भयो गायत्र, हामी साथीहरूको खबर एकदम ठिक छ, राम्रो रमाइलो अनि गमाइलो पनि छ भन्नुपर्छ। यति बेला के गर्दै हुनुहुन्छ? मजाले केही कार्यक्रम सुन्दै हुनुहुन्छ? ल, कार्यक्रम सुन्दै बसिराख्नु भएको छ। आज कुन चाहिँ गीत सुन्न मन छ त? धरती कुनको आकाश जुनकै हो भन्ने उनको गीत सुन्नुहुन्छ। ल हुन्छ, यहाँले रोज्नु भएको गीत कार्यक्रममा बस्छ, एकजना साथीले यहाँले सम्झन सक्नुहुन्छ है। नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो शर्मिला थापा मगरजी, उहाँले धरती कुनको आकाश जुनकै हो भन्ने बोलको गीत रोजाइमा पारेर कार्यक्रमबाट छुटिसक्नु भएको छ। तपाईँले पनि सोही गीतलाई समर्थन जनाउन सक्नुहुन्छ। आजको पुस्तलाई तपाईँकी रोजाइका मिठा रमाइला गीत संगीतहरू राखिरहेका छौं। तपाईँ धेरै साथी फेसबुक लाइभबाट पनि हामीलाई सुन्दै हुनुहुन्छ। फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर गर्न सक्नुहुनेछ। तपाईँले छोटो मिठोमा आफ्ना आफन्तजन साथी संगीतको लागि पनि सम्झना सन्देश सहित कमेन्टहरू पठाएर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँ देश तथा विदेशमा हुनुहुन्छ, विभिन्न ठाउँमा हुनुहुन्छ, विभिन्न माध्यमबाट हामीलाई सुन्दै हुनुहुन्छ। कार्यक्रम के कस्तो लाग्छ तपाईँले हामीलाई सल्लाह सुझाव अनि प्रतिक्रिया पनि दिन सक्नुहुनेछ। तपाईँकै सल्लाह सुझावको साथमा कार्यक्रमलाई अझ राम्रो बनाउने प्रयत्न गर्नेछौ हामीले पनि भन्न चाहे। बिहानको समय तपाईँलाई हरेक दिन मिठा रमाइला लोकगीत संगीतबाट भरपूर मनोरञ्जन दिने प्रयत्न हाम्रो जारी नै रहेको छ। भर्खरै 10:11 मात्रै गएको छ, हामीसँग अझै धेरै समय बाँकी छ। त्यही भएर तपाईँले पनि सहभागिता जनाउनुहोस्। तपाईँ यो रोजाइका मिठा गीत संगीत बज्छ र तपाईँले आफ्नो विशेष एकजना साथीलाई सम्झन पाउनुहुन्छ आज चाहिँ, र अन्य दिन तपाईँले आफ्नो धेरै साथीहरूलाई पनि सम्झन पाउने बसाइहरू पनि रहेका छन्। आज चाहिँ मात्रै तपाईँको विशेष एकजना साथीलाई मात्रै हामीले सम्झन दिनेछौ। यति बेला सम्पर्कमा अर्को साथी हुनुहुन्छ भन्दै थिए, गइसक्नु भएको छ। हामी यति बेला मिठो गीततर्फ नै लाग्न चाहन्छौ। हाम्रो शर्मिलाजीले रोज्नु भएको गीत कार्यक्रममा हामी राख्छौं भन्दै थिए, तर साथी आइसक्नु भएको छ भन्दै हुनुहुन्छ। स्वागत गर्छु। हेलो,
2: नमस्ते।
0: नमस्ते, नमस्कार धनुजी, के छ खबर?
2: ठिकै छ, हजुरको के छ, सन्चै हुनुहुन्छ?
0: म एकदम सन्चै आरामै छु। बरु तपाईँलाई के छ, कस्तो छ, के हुँदैछ सुनाउनुहोस् न।
2: खासै केही हुँदै छैन, सबै ठिकै हो, समग्रमा सबै पुरानो नै हो, केही भएको छैन भन्नुपर्छ है। आजभोलि चाहिँ अलिक पानी अनाजै कम गरिरहेछ भन्नुपर्छ।
0: ल, बेतानी त्यति धेरै पानी त परेको छैन, तर पनि अब मौसम शीतल शीतलै छ, यतातिर त्यता कस्तो छ थाहा छैन है मलाई। फेरि धानु अब तपाईँको गाउँ बस्तीतिर चाहिँ अब पानी नपर्दा मौसम गर्मी छ कि शीतल छ कि मलाई थाहा हुँदैन, धनुजीले नै भन्नुपर्ने हुन्छ।
2: शीतल छ भन्नुपर्छ है, आजभोलि चाहिँ शीतल शीतल भएको छ। अब जाडो पनि अलिक, हिजो अस्ति चाहिँ पानी परेको परेको गरेर चिसो चिसो बढिरहेको थियो है, अहिले चाहिँ अब भएको छ अनि शीतल भएको छ। त्यति गर्मी पनि छैन, जाडो पनि छैन, एकदम शीतल छ भन्नुपर्छ है दिदी हजुर।
0: ल, एकदम शीतल छ भन्नुभएको छ। यो शीतलताको साथसाथै मिठा गीत संगीत बज्छ कार्यक्रममा। हाम्रो शर्मिलाजीले तिकुनको भन्ने बोलको गीत रामजी खाँडको आवाजमा यो गीत रोज्नु भएको छ। यहाँले आफ्नो विशेष एकजना साथीलाई सम्झनुहोस् न।
2: हुन्छ, एकजना साथीको सम्झना र मलाई चाहिँ सम्पूर्णलाई भन्दै जान्छु ल। नमस्ते।
0: हस्त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो धनु गजमेरजी, उहाँले आफ्नो साथीहरूलाई सम्झेर विशेष गरी धनु गजमेर भनेर चिने सबैको लागि भन्दै कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ। तपाईँ पनि फोन डायल गर्दै गर्नुहोस्, आफूलाई मनपर्ने मिठो गीत पनि रोजाइमा पार्नुहोस्। यति बेला भने हामी कार्यक्रममा धरतीकुनको आकाश झुम्कै हो भन्ने बुलबुल गीत रामजी खाँडा अनि विष्णु महाजीको आवाजमा रहेको छ, यो गीत राख्छौं। त्यसपछि हामी अर्को साथीको रोजाइको मिठो गीत लिएर आउँछौ। रेडियो सुन्दै गर्नुहोला।

0: सन्चै छु। ल, यहाँले पनि अब खाइसक्नु भएको छ, मजाले कार्यक्रम फेसबुक लाइभबाट सुन्दै हुनुहुन्छ। ल, फेसबुक लाइभबाट सुन्दै हुनुहुन्छ। अब नयाँ ठाउँतिरको बसोबास सुरुवात भएको छ, गाउँतिर बस्तीतिर रमाइलै छ होला नि त। अब बिरमाइलो भए पनि बिरमाइलो छ भन्न मिलेन होइन रमिला चाहिँ। ल, अब मजाले गाउँ बस्ती डुल्नु पर्यो, घुम्नु पर्यो, मेरो साइनो के पर्ने रहेछ भनेर यसो साइनो लाउँदै हिँड्नु पर्यो, गुलमिलो हुनु पर्यो, अनि चिन्न सकिन्छ, रमाइलो हुन्छ रमिलाजीलाई
1: है।
0: ल हुन्छ, अब कार्यक्रम सुन्दै हुनुहुन्छ, फेसबुक लाइभबाट सुन्दै र कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। हामीलाई नबिर्सनुहोस् पनि भन्छु फेरि पनि यहाँलाई, अब हिजो पनि मैले भनेको छु के अरे होइन कि कसो हो रमिला चाहिँ। यस्तो फेरि मलाई त्यो भनेको कुराहरू चाहिँ कण्ठ गरेर राख्दाखेरि पढ्नमा त्यति धेरै कण्ठ गरेर दिमागमा बसेको भए त म त पढेर कहाँ पुग्थेँ होला जस्तो लाग्छ, तर पढ्ने कुरा चाहिँ दिमागमा कहिल्यै बस्दैन। हेर्नुहोस् न रमिला चाहिँ,
1: सबै नबसे नि 100 के अरे 75% त बसिहाल्छ नि,
0: मेरो त 25 पनि छैन होला। हो भनेको वास्तवमा भन्दा मेरो त 25% पनि खासमा दिमागमा अहिले केही छैन। यदि तपाईँले मलाई चाहिँ क्रस केही परीक्षण गर्नुभयो भने सायद मेरो दिमाग खाली नै छ होला। यो कार्यक्रममा आएर रमाइलो कुराकानीहरू त त्यतिकै कुरा गर्दैखेरि पनि आइहाल्छ, त्यही भएर मात्र हो होइन। त्यही भएर रमिलाजीले बाहिर मलाई केही क्रस कुनै चाहिँ प्रश्नहरू सोधिहाल्नु भयो भने चाहिँ मेरो दिमाग चाहिँ एकदमै खाली छ। होइन, म त पढ्ने मात्र एउटा म विद्यार्थी, अझै पनि म विद्यार्थी नै छु र फेरि पनि विद्यार्थी नै हुनेछु, जस्तो कि तपाईँ चाहिँ अब एउटा शिक्षिका हुनुहुन्छ, त्यही भएर विद्यार्थीलाई भन्दा त शिक्षिकालाई धेरै कुराहरू थाहा हुन्छ नि त।
1: त्यो त हो कि, तै पनि तपाईँहरू जस्तै ठुलो ठुलो मान्छेले पढाउने होइन नि त म।
0: लु, अब ठुलो भने कत्रो हो कि थाहा भएन र ल, जे भए पनि तपाईँले विद्यालयमा पढाउनुहुन्छ, गुरुआ आमाले शिक्षा दिइराख्नु भएको छ साना बाल बालिकालाई, त्यही नै सबैभन्दा ठुलो कुरा आयो थियो रमिलाजी।
1: त्यो त हो दिदी, मैले अहिले त सबै छोड्यो क्या, अब बसी बसाइतिर पो लागेको
0: छु। ल, बस्नु पनि पर्यो सधैँभरि, कति पैसा कमाउने कति काम गर्ने, त्यही भएर बस्नुपर्छ, आराम गर्नुपर्छ, शरीरलाई पनि कति थकान दिनु, त्यही भएर आराम गर्नुभयो ठिक छ, केही समय आराम गर्नु।
1: तपाईँहरूको प्रोग्राम नै सुन्न पायो जे होस्, स्कुल छोडेर त्यसै हो क्या, जताततै हिँड्न नपाउनु त्यही भएर छोडेर।
0: ठिकै छ, जे होस् रमिलाजीले अब पहिला पढाउनु हुन्थ्यो, हाम्रो रमिलाजी मास्टर नै हुनुहुन्छ भनेर हामीले सम्झाउँछौ नि, तर नाम बिर्से पनि हाम्रो एउटा मास्टर नै साथी हुनुहुन्थ्यो भनेर। ल ठिक छ, ठिक छ रमिलाजी, ल खुसी लाग्यो कुराकानी भयो, आउनुभयो, रमाइलो दिदी बहिनीको कुराकानी सधैँ छ कार्यक्रममा होइन। अब हामी के कार्यक्रमतर्फै लागौँ त,
1: हुन्छ दिदी, मलाई दुःख साटौँला भन्ने राखिदिनु न।
0: दुःख साटौँला,
1: हजुर,
0: कसले गाउनु भएको यो गीत, एकदमै मन छ नै गीत छ यो, मैले ठ्याक्कै बिर्सेँ नि
1: है, गायकको नाम चाहिँ बिर्स्यो क्या दिदी, पहिला पहिला त धेरै सुने नसुनेको धेरै भयो त्यही भएर के
0: हो र। ल, अर्जुन सापकोटा अलिक गाउनु भएको हो कि जस्तो लाग्यो।
1: कस्तो हुने बेला
0: आउने, ल ठिक छ, हामी गीत राख्छौँ, मात्रै एकजना साथीलाई सम्झनुहोस्,
1: छालादेवीबाट सुन्दै हुनुहुन्छ होला, मम्मीको लागि भन्दै छुट्नुहुन्छ होला दिदी, नमस्कार।
0: हुस् त नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो शङ्खुवा सभादेखि रमिला तामाङ चाहिँ, उहाँले आफ्नो मम्मीको लागि चाहिँ सम्झेर कार्यक्रमबाट छुटिसक्नु भएको छ, यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ भन्दै थिए, गइसक्नु भएको छ, जो साथी हुनुहुन्छ तपाईँको फोन लाग्छ, फेरि पनि तपाईँले सहभागिता जनाउन सक्नुहुन्छ। रमिलाजीले दुःख साटौँला भन्ने बोलको गीत चाहिँ रोजाइमा पार्नु भएको छ, हामी उहाँले रोज्नु भएको गीत कार्यक्रममा त राख्छौं, तर सोही गीतमा अर्को साथीले पनि हामीले समेट्ने प्रयत्न गरेका छौं, यति बेला साथी आइसक्नु भएको छ, स्वागत गर्छु, हेलो।
2: नमस्ते दिदी, नमस्ते।
0: नमस्ते हजुर, यादा चिन्दिल देखि हो, हाम्रो मनोजी बोल्नु भयो,
2: हजुर,
0: ल के छ हाम्रो मनोजीको खबर,
2: ठिक छ दिदी, दिदीहरूको के छ, मन्थलतिर पाइप लगाए के छ,
0: हामी मन्थली छैनौ नि, हामी रामेछाप

0: सुमनजी
1: जे भए पनि आजका त फर्म जिल्ला नै हो भए पनि समग्रमा भन्नु पर्दाखेरि
0: जस्तो कि हामीले चाहिँ अब हामी माथि डाँडामा छौँ भने हामी रामेचापे भन्छौँ, मनथरी चाहिँ अलिक गर्मी हुन्छ त्यही भएर हामी रामेचापे भन्न चाहन्छौँ कि मनोज चाहिँ
1: त्यहाँ त हाम्रो हेरी त शीतलै हुन्छ
0: यता एकदमै शीतल छ रमाइलो पनि छ अनि त्यता चैनपुरतिर के हुँदैछ भन्नुहोस् न हिजो आज
1: चैनपुरतिर त गर्मी छ दिदी गर्मी छ जस्ता तातेर के
0: आज घाम त्यति धेरै लागेको छैन जस्ता त्यति धेरै तातेको पनि छैन ल ठिक छ घाम लाग्दैछ अब चर्किन्छ होला फ्यान मजाले चलाउनुहोस् फ्यानको हावा खाएर बस्नुहोस् फेरि धेरै फ्यानको हावामा नै बस्नु हुँदैन भनिन्छ होइन
1: बाहिरको जतिको हावा प्रकृतिको हावा जस्तो फ्यानको हावा गतिलो हुँदैन
0: त्यही पनि खानपिन भयो अथवा बाँकी नै छ
1: बन्दैछ
0: ल बन्दैछ बनाउँदै हुनुहुन्छ खाना बाँकी छ अनि व्यापार चाहिँ बिहानै खोल्नु भयो पसल
1: आठ
0: बजे पछाडि खोल्नुहुन्छ भनेपछि लगभग नौ बज्छ
1: बज्दैन
0: साढे आठतिर ल ठिक छ मजाले व्यापार गर्नुहोस् व्यापार गर्नुको साथसाथै अब हजुरको रेट पनि मजाले घन्काइराख्नु भएको छ होला त्यता चैनपुरतिर अब सबैजना साथीहरूले हजुरको रेट चाहिँ बच्छ है भनेर सुन्नु होला सुनाउनु होला पनि भन्न चाहन्छु त्यसो भए मनोजी अब झाँगाझोली रातमाटातिर सर्नु पर्ने भयो नि त सर्नुहोस् है सर्नुहोस् तपाईँ त्यहाँ सर्नु भयो भने
1: त्योभन्दा अगाडि चैनपुरमा पहिला राम्रै बस्थ्यो अहिले के भएको थाहा भएन
0: त्यही त अब एक सय दुई थुप्रो चाहिँ बढेर हो कि भन्ने चाहिँ मैले अस्ति पनि हाम्रो पडोसीलाई भनेको थिएँ होइन यहाँले 95 मेगाहरू चाहिँ मजाले सुनिन्छ भन्नुभएको थियो त्यही प्रसङ्गमा मैले केही कुरा भनेको थिएँ
1: 95 थोप्लोलाई तपाईँ पुरै टिभी चाहिँदैन दिदीहरूलाई
0: ल ठिक छ सुन्नुहोस्
1: हजुरको रेडियो पनि त्यस्तै भएको हुन्थ्यो भन्ने जिज्ञासा चाहिँ राख्नै पर्ने अवस्था आइरहेको छ
0: सम्भव त अब सुन्ने सुनाउने प्रयत्न जारी छ अब फ्रिक्वेन्सीले कहाँसम्म मजाले टिप्छ र कहाँसम्म सुनिन्छ भन्ने कुरा छ ठिकै छ अब यहाँको चैनपुरसम्म हजुरको रेडियोले अथवा हाम्रो फ्रिक्वेन्सीले टिपिन त्यही भनौँ ल ठिक छ कार्यक्रम आउनुभयो रमाइलो मिठो कुराकानी सधैँ मनोजी हाम्रो साथीले गीत रोजेमा पार्नु भएको छ दुःख साटौँला भन्ने गीत एकजना साथीलाई सम्झनुहोस्
1: एकजना साथी भन्नुपर्दाखेरि अब सम्पूर्णलाई भन्दै छुट्टिन्छु दाई दिदी हस् नमस्ते
0: हस्त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो मनोज कार्केजी सिन्धुलीको चैनपुरदेखि हुनुहुन्थ्यो उहाँले पनि आफ्नो साथी सबैलाई सम्झेर गइसक्नु भएको छ यति बेलाको बसाईमा कार्यक्रममा हामी दुःख साटौंला भन्ने बोलको गीत अर्जुन सापकोटा अनि देवास सिमखडा साथीहरूको आवाज छ यो गीत राख्छौ त्यसपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ जान्छौं विश्रामपछि फेरि आउँछौ तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तीनकुने काठमाडौँ।
1: हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए टोकेर सुरक्षित स्थानमा बस्ने,
1: भीड़भाड़मा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावाहुरी चलेको बेला के नगर्ने?
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।

0: मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
1: हाम्रा विशेषताहरू
0: 40% मात्रै डाउन पेमेन्ट
1: सजिलो मासिक किस्ता सुविधा
0: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
0: आवश्यक कागजातहरू
1: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
0: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420255 048541106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्

0: होइन
1: ये बुढा, डस्न बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
2: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-22-45-44,
3: 9840-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
4: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने। यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
5: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
4: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
5: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765-72-69-36, 9870-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
6: Kajaria Tiles, your world class luxury.
7: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
5: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
8: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854-0145-75, 9841-96-0669, 9864-1488।
5: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
8: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
9: लो आयो है, क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
10: ओ प्रकाश।

0: सस्तोमै पोषक दाना पाउन रामी छपको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आज सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जये मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
2: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
1: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513 45701 र 9513 45702 वा सोही नम्बरमा रहेको भाइबर व्हाट्सएप इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
2: छलफलका आधारमा प्रिस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
3: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
4: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485430 98 0485430 98।
3: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार एल्भेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
4: रामेछाप जिल्लाको 8 स्थानीय तहहरूको संयुक्त पहल।
5: हजुरको रेडियो।

0: कार्यक्रमको उसेलीमा राखी पुग्दिनै दिन्छु गीत गीतपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ पनि गएका थियौं। विश्रामपछि फेरि आइसकेका छौं। आजको वर्षा तपाईँकी रोजाईका मिठा रमाइला मनसुने लोकगीतहरू राख्छौं। तपाईँले 0840 40 0024 सहभागिता जनाउन सक्नुहुन्छ। यति बेला अर्को साथी सम्पर्कमा आइसक्नु भएको छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो
1: दिदी, नमस्ते।
0: नमस्ते हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: बबिता मगर, सिन्धुलीको बिटिजरबाट।
0: बबिताजी के गर्दै हुनुहुन्छ?
1: हजुरको प्रोग्राम सुन्दै बसिरहेको भन्नुपर्छ है त।
0: कार्यक्रम सुन्दै हुनुहुन्छ त्यसो भए?
1: हजुर, भर्खरबाटै सुनेको भन्नुपर्छ है।
0: किन, अघि नै त सुन्न समय मिलेन कि के हाम्रो बबिताजीलाई?
1: हजुर, अवश्य त खासै सुनेन भन्नुपर्छ, चाहिँ अलिक फुर्सद थियो त्यही भएर सुनेको भन्नुपर्छ है त।
0: ल, अब समय मिल्यो, त्यही भएर भर्खर भर्खरै सुन्नुभयो, कार्यक्रममा पनि आउनुभयो, खुसी लागेको छ। खानपिन भयो अथवा बाँकी नै छ?
1: खाना भइसक्यो भन्नुपर्छ। अनि दिदी हजुरको?
0: मेरो पनि भइसकेको छ। हामी कार्यक्रमतर्फै लागौ त।
1: हुन्छ,
0: आज कुन चाहिँ गीत सुन्नुहुन्छ त?
1: अहिले बजाएर चलेको गोर्खाको बाटो भन्ने गीत बजाइदिउँ न।
0: गोर्खाको बाटो
1: होइन, गोठाको बाटो भन्ने।
0: गोठाको बाटो,
1: हजुर।
0: कसले गाउनु भएको यो गीत?
1: लक्ष्मी परियारहरू गाएका, गायकी अलि भएन।
0: लक्ष्मी परियारले गाउनु भएको गीत हामी कार्यक्रममा राख्छौँ है त। गोठाको बाटो भन्ने गीत भर्खर बजारमा चर्चामा आएको छ भन्नुभएको छ हाम्रो बबिताजीले। गोठाको बाटो भन्ने फुलको गीत हामी राख्नेछौँ। यहाँले आफ्नो विशेष एकजना साथीलाई सम्झन सक्नुहुन्छ?
1: सम्झिनु पर्ना चाहिँ दिदीहरूको लागि, मित्रको लागि, हजुरको रेडियोको लागि, विशेष एकजनाको लागि भन्नुपर्दा चाहिँ मेरो घर फ्यामिली सम्पूर्णको लागि, अनि यहाँ सुनिरहनु हुने सम्पूर्णको लागि भन्नु चाहिँ दिन्छु। नमस्ते, बाबाई।
0: नमस्ते नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो बबिता मगरजी, उहाँले गोर्खाको बाटो भन्ने बोलेको गीत रोजेमा पार्नु भएको छ। उहाँले रोज्नु भएको गीत हामी कार्यक्रममा राख्नेछौँ। एकैछिनमा तपाईँले पनि सो गीतलाई समर्थन जनाउन सक्नुहुन्छ। अब कार्यक्रमको लगभग समय पनि धेरै छैन, 10:46 गइसकेको छ। तपाईँकी रुजाइका मिठा रमाइला गीत संगीत राख्दै राख्दै हामी तपाईँसँगै सहयात्रा गरिरहेका छौँ। यति बेला अर्को साथी सम्पर्कमा आइसक्नु भएको छ, स्वागत गर्छु। हेलो,
2: हेलो दिदी, नमस्ते।
0: नमस्ते हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: म काठमाडौँदेखि मिना माया तामाङ।
0: के छ हाम्रो मिना मायाजीको खबर? हामीलाई कति माया लिएर आउनुभयो त?
2: ए, धेरै माया लिएर आउँछु नि, अब रामेछाप आउँदाखेरि कुसी लिएर आउँछु नि भन्दै, त्यही भएर माया भनेको नि।
0: अब कहिले आउनुहुन्छ नि रामेछाप चाहिँ?
2: अब असारमा आउनु पर्ला नि धान रोप्नुलाई।
0: धान रोप्न आउँदा भनेपछि हामीलाई कसरी मायाको पोका लिएर आउनुहुन्छ?
2: हजुर,
0: ल ठिक छ, धान रोप्न मलाई पनि सिकाउनुहोस् है हाम्रो मिना मायाजीले।
2: ए ल ल, सिकाइदिइहाल्छु नि।
0: धान रोप्न चाहिँ कहाँ आइपुग्नु पर्ने हो? ठ्याक्कै रामेछापको कुन ठाउँ कुन बस्तीमा आउनुपर्छ नि?
2: ए, रामेछापको रामेछाप नागद
0: नागद।
2: हजुर,
0: ल ठिक छ, त्यसो भए म हाम्रो मिनाजीसँगै धान रोप्न नागद आउनेछु। यहाँले मलाई धान रोप्न सिकाइदिनुहुन्छ है? ल, यहाँलाई त्यो हिलोमा काम गर्न कतिको सहज लाग्छ?
2: मलाई त मजा लाग्छ नि, हिलोमा त हिलो खेल्न कति रमाइलो लाग्छ, धान रोप्न कति रमाइलो लाग्छ नि।
0: भनेपछि हाम्रो मिनाजीले छिटो छिटो धान रोप्नुहुन्छ होला, म फेरि त्यस्तो छिटो सक्दिनँ, अब नजान्ने मान्छेले त गाह्रो हुन्छ, मेलो काटेर हिँड्छन् रे भन्छन् नि त मिनाजी।
2: त्यो त पक्कै पनि मेला काटेर हिँडिहाल्छ नि, अब दिदी हजुरलाई त म मेला काट्दिनँ नि।
0: ल त्यसो भए मिनाजीसँगै मेलोमा लाग्छु है म धान रोप्न आउँदाखेरि।
2: ए, भइहाल्छ नि, मेरो सँगै लाग्नु पनि।
0: ल ठिक छ, अरू साथीले मेरो काटेर धेरै पर पुग्यो भने मिनाजीले मलाई सँगसँगै लिएर जानुहुन्छ है? ल ठिक छ, अब जान्नेले नजान्नेको लागि सँगसँगै माया गर्दै लानुपर्छ नि त, होइन?
2: हजुर,
0: ल ठिक छ, खाना खाइसक्नु भएको छ?
2: म त खाना खाएर पनि काम गर्दै छु भन्नुपर्छ है।
0: ल, काम गर्दै हुनुहुन्छ, कामको व्यस्त समयमा पनि हामीलाई सम्झनु भएको छ, कार्यक्रममा आइदिनु भएको छ, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। म पनि अब कार्यक्रमको अन्त्यन्त्यतिर आउन लागिसकेको छु। हाम्रो साथीले गीत रोजेमा पार्नु भएको छ, आफ्नो साथीहरूलाई सम्झनुहोस् न, तर एकजना साथीलाई सम्झनुहोस् है। अनि धेरै सम्झने त बुधबारको दिन छ, शुक्रबारको दिन छ, त्यही भएर आज चाहिँ गीत रोज नतिने र विशेष आफ्नो एकजना साथीलाई समेट्ने हो। अनि गीत पनि अब एउटा साथीले रोजेकै गीत बजाउनु पर्ने हो, हामीले धेरै साथीलाई समेटौं भन्ने उद्देश्यले चाहिँ एउटा गीतमा दुईजना साथीलाई समेट्छौं।
2: अन्त विशेष गरी मेरो मामुलाई धेरै धेरै सम्झिरहेको
0: छु। हस् त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो मिठा माया तामाङ चाहिँ काठमाडौँबाट हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। उहाँले आफ्नो मम्मीको लागि सम्झना सन्देश छोडेर छुटिसक्नु भएको छ। सम्भवत एकजना साथी आउनुहुन्छ भने हामी एकजना साथीलाई कार्यक्रममा समेट्छौं, त्यसपछि तपाईँका कमेन्टहरू वाचन गर्दै कार्यक्रमबाट विदा हुने बेला भइसकेको छ। यति बेला म तपाईँको फेसबुक कमेन्ट वाचन गर्नेतर्फ लाग्छु। एकेन्द्र बहादुर भण्डारीजी हुनुहुन्छ, उहाँले साथी बनाउनुको लागि आफ्नो मोबाइल नम्बर छोड्नु भएको छ, कार्यक्रममा भनिदिनु होला भन्नुभएको छ। उहाँले चाहिँ दुईवटा नम्बर पठाउनु भएको छ। एकेन्द्र बहादुर भण्डारीजीले साथी बनाउनको लागि 9762007018, 9762007018, त्यसै गरी 9700804848, 9700804848 चाहिँ फोन गरेर मलाई साथी बनाउन अथवा फोन गरेर साथी बनाउन सक्नुहुन्छ भन्दै हुनुहुन्छ। एकेन्द्र बहादुर भण्डारीजीलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी बेली अप्सानीजीलाई पनि नमस्ते, हजुर म फुलासीबाट कार्यक्रम सुन्दैछु, अब बस्ने गर्दा सबैको लागि भन्दै हुनुहुन्छ। त्यस्तै बिरन घायल मोटुजीले पनि नमस्ते, हजुर म पनि कार्यक्रम सुनिरहेको छु है, अब बस्ने गर्दा सबैको लागि भन्नुभएको छ। शर्मिला हायुजीले पनि हेलो दिदी नमस्ते है, म पनि कार्यक्रम सुन्दैछु सिन्धुलीबाट, शर्मिला हायु हो, अब बस्ने गर्दा मलाई चिने नचिने सबै सबैको लागि समर्पण गरे ल भन्नुभएको छ। त्यस्तै अलिसा लिम्बुजीले पनि लेख्नुहुन्छ, हेलो नमस्ते नमस्कार, म पाँच थर घर भई हाल काठमाडौँबाट अलिसा लिम्बु हो, साथीहरू सबैलाई सम्झिरहेको छु, कोही कसैलाई पनि बिर्सेको छैन भन्नुभएको छ। त्यस्तै मनको साथी जीवन कार्कीजीले पनि हजुर शुभ बिहानी पोखरीले नमस्कार, सन्चै हुनुहुन्छ, कार्यक्रम सुनिरहेको छु है पोखराबाट, कार्यक्रम राम्रो लाग्छ, अब बस्ने गर्दा सबैको लागि भन्दै हुनुहुन्छ। बिमा थामीजीले पनि सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ। त्यसै गरी सुमित यात्रा सुनवारकी रातजीले पनि नमस्ते, हजुर म पनि कार्यक्रम सुन्दैछु, खाना भयो, रामेसाब देउराले घर भइहाल काठमाडौँबाट कार्यक्रम सुनिरहेको छु, अब बज्ने गर्दा सबैको लागि भन्दै हुनुहुन्छ। धनु गजमेरजीले पनि नमस्ते भन्दै हुनुहुन्छ, यहाँलाई मेरो तर्फबाट पनि नमस्कार छ। त्यसै गरी टु बहादुर पुलामीजीले पनि नमस्ते हजुर भन्दै हुनुहुन्छ, सत्यकोला इसाहाराजीले पनि नमस्कार छ भन्दै हुनुहुन्छ, यहाँलाई मेरो तर्फबाट पनि नमस्कार व्यक्त गर्न चाहन्छु। त्यसै गरी अमिनाजी पनि लेख्नुहुन्छ, हेलो नमस्ते है, म चाहिँ अमिना सुनवार दोलखाबाट कार्यक्रम सुन्दैछु, अब बस्ने गर्दा सबैको लागि भन्दै हुनुहुन्छ। दिलसार राईले पनि हेलो नमस्ते, म दिलसार राई ग्रीन सिटी इलामबाट कार्यक्रम सुनिरहेको छु, अब बस्ने गर्दा सबै सबैको लागि भन्दै हुनुहुन्छ। सुस्मिता मुक्तानजीले पनि हेलो दिदी नमस्ते है, ला सोफिया फुल्ला खाना भयो त, कार्यक्रम सुनिरहेको छु रामेछापको खाडादेवीबाट भन्नुभएको छ, अब बस्ने गर्दा सबै सबैको लागि ल भन्दै हुनुहुन्छ भने भागिनी राईले योनिसाजीले पनि नमस्ते है, म पनि कार्यक्रम सुनिरहेको छु उदयपुरबाट, अब बज्ने गर्दा सबैको लागि भन्दै हुनुहुन्छ। देवीन किशोर अन्जानजीले पनि लेख्नु भएको छ, सधैँ आफ्नो कार्यप्रति अडिग भएर कर्म राम्रो गर्नुहोस्, बाँकी भनेको त एउटा आस्था मात्र हो भनेर लेख्नु भएको छ, उहाँको लागि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। भने प्रदीप राणाजीले पनि नमस्ते छ भन्दै हुनुहुन्छ, यहाँको लागि पनि मेरो तर्फबाट नमस्कार छ। सूचना योगीजीले पनि नमस्ते हाई दिदी, कार्यक्रम सुन्दैछु, खाना भयो त भन्दै हुनुहुन्छ, मेरो खाना भइसकेको छ, यहाँको पनि भयो अथवा बाँकी नै छ, म चाहिँ यता सिन्धुलीको भक्तिरामबाट कार्यक्रम सुनिरहेको जानकारी गराए भन्नुभएको छ। सूचनाजीलाई विशेष धन्यवाद व्यक्त गरे। त्यसै गरी टेक बहादुर पुमाजीले पनि गुड मर्निङ है नेपाली नमस्ते, कार्यक्रम सुन्दैछु यता उदयपुर चौदण्डीगढी नगरपालिका छ बेल्टारबाट फेसबुक लाइभबाट कार्यक्रम सुनेको जानकारी गराए भन्नुभएको छ। गीता लिम्बुजीले पनि नमस्ते हजुर म प्याकुली गीता इलामबाट अब बज्ने गीता सबैको लागि भन्दै हुनुहुन्छ। आयुष सापुरीजीले पनि नमस्कार दिदी म पनि कार्यक्रम सुन्दैछु है मन्थली नगरपालिका नौ पुराना गाउँ सिम्ले घर भइहाल ललितपुरबाट अब बज्ने गीता सबैको लागि भन्नुभएको छ। विनोद बरुवालजीले पनि हजुर नमस्ते है म पनि कार्यक्रम सुनिरहेको छु सालुबाट अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ कविता कुवारजीले पनि नमस्ते दिदी म पनि कार्यक्रम सुन्दैछु सिन्धुलीको भक्तिरामबाट भन्नुभएको छ अब बज्ने गीत मार्फत सबै साथीलाई समर्पण गरे भन्नुभएको छ उहाँले पनि धेरै साथीहरूको नाम मेन्सन गर्नुभएको छ तर मैले तपाईँले पठाउनुभएका सबै कमेन्टहरूलाई चाहिँ वाचन गर्न सक्दिन भोलि मंगलबारको विषयमा रहेर एक घण्टासम्म तपाईँका कमेन्टहरूलाई वाचन गर्छौं र आज चाहिँ मैले तपाईँको नाम र ठेगानालाई मात्र वाचन गरेको छु भने त्यस्तै अर्को साथी हुनुहुन्छ दिविला मनोज सुन्दास चाहिँ उहाँ पनि लेख्नुहुन्छ नमस्कार सो भन्दै हुनुहुन्छ यहाँलाई पनि मेरो तर्फबाट नमस्कार व्यक्त गरे त्यसै गरी मीडिया प्रेमी राई अनि साजीले पनि नमस्ते हजुर म पनि कार्यक्रम सुन्दैछु अब बज्ने गीत मलाई मीडिया प्रेमी भाइ अनिसा भनेर चिन्ने सबैको लागि समर्पण गर्न चाहन्छु है भन्दै हुनुहुन्छ उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै अब चाहिँ कार्यक्रमको समय सकिसकेको छ साथसाथै तीनजेलसम्म प्राप्त भएका तपाईँका कमेन्टहरूलाई पनि मैले वाचन गरेर सघाइसकेको छु भन्दै आजको कार्यक्रममा सहभागी हुने साथी हुनुहुन्थ्यो शर्मिला थापा मगर धनुकज मेहर रविला तामाङ मनोज कार्कीजी त्यसै गरी बबिता मगर मीनामाया तामाङ हुनुहुन्थ्यो उहाँहरू सबैजनालाई कार्यक्रममा सहभागिता भइदिनु भएकोमा विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु साथी तपाईँले तीनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई सुन्नुभयो साथ दिने फोन गर्ने फोन प्रेस गर्ने फेसबुक लाइभबाट कार्यक्रम सुन्ने कमेन्ट पठाउने र कार्यक्रम शेयर गर्ने साथीलाई पनि धेरै भन्दा नै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु साथसाथै तीनजेलसम्म हजुरको रेडियो सुनेर साथ दिने सम्पूर्ण श्रोता मित्रको लागि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु भन्दै कार्यक्रम लोकोशेली अवधि बजेका मिठा लोकगीत संगीतका सर्जक अनि स्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्न चाहन्छु र कार्यक्रमको अन्तमा हाम्रो बबिताजीले रोजाइमा पार्नु भएको एकदमै मिठो गीत रहेको छ हाम्रो बबिताजी सम्भवतः हाम्रो बिना मायाजीले रोज्नु भएको छ यो गीत तपाईँको माझमा छुट्दै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो सम्झना खड्गे उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै यो मिठो गीत तपाईँको माझमा

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सुरराज महत। तपाईँले यो खबर हजुरको रेडियो 102.1 मेगाहर्ज इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको एप र तामाको एफएम 95 मेगाहर्जबाट पनि सुनिरहनु भएको छ।

संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछन्। दुवै सदनमा आगामी आर्थिक वर्ष 2083-84 को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ। सरकारले बजेट ल्याउनु पूर्व दुवै सदनमा बजेटका प्राथमिकता र सिद्धान्तबारे सांसदहरूको सुझाव लिन यो छलफल प्रक्रिया अघि बढ़ाएको हो। संसद सचिवालयका अनुसार 11 बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083-84 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। उक्त प्रस्ताव प्रस्तुत भएपछि सदनमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि विधिवत छलफल शुरू हुनेछ। यसै गरी 1:15 बस्ने राष्ट्रिय सभाको बैठकमा पनि आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने कार्यसूची तय गरिएको छ। बजेट निर्माणको यो पूर्व सन्ध्यामा संघीय संसद अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक पनि सोमबार नै बस्दैछ। सिंहदरबार स्थित समितिको सभाकक्षमा बिहान 10 बजेका लागि बैठक आह्वान गरिएको छ। यस बैठकको मुख्य कार्यसूची आगामी आर्थिक वर्ष 2083-84 बजेट तर्जुमाका सम्बन्धमा विभिन्न मन्त्रालयहरूसँग छलफल गर्ने रहेको छ। बैठकमा आगामी आर्थिक वर्षको बजेटका प्राथमिकता योजना र मन्त्रालयगत आवश्यकताका विषयमा केन्द्रित रहेर सम्बन्धित निकायका प्रतिनिधिहरूसँग विस्तृत परामर्श गरिने कार्यतालिका छ। प्रधान न्यायाधीशमा सिफारिश भएका मनोज कुमार शर्मा विरूद्ध संसदीय समितिमा 7 उजुरी परेका छन्। संसदीय सुनवाई समितिले गएको वैशाख 25 गते शर्मा विरूद्ध उजुरी आह्वान गरेको थियो। आजसम्म उजुरी दिन सकिने समितिले जनाएको छ। शर्मा विरूद्ध परेका उजुरीमाथि भोलिदेखि अध्ययन शुरू गर्ने समितिको तयारी छ। गएको वैशाख 24 गते संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतका न्यायाधीश शर्मालाई प्रधान न्यायाधीशमा नियुक्त गर्न सिफारिश गरेको थियो। संसदीय सुनवाई समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने कानूनी व्यवस्था छ। नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। कार्यालय सचिव डाक्टर विष्णु अधिकारीका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास कुण्डुमा दिउँसो 1 बजे बैठक बस्न लागेको, यसअघि 2 गते बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै आजका लागि सारिएको थियो। 11 महाधिवेशनपछि नेताहरूको कार्य विभाजन नभएकाले आजको मुख्य एजेण्डा यसमै केन्द्रित हुने नेताहरूले बताएका छन्। स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल फेकनले नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत प्रहरी प्रशासनद्वारा विभिन्न शैक्षिक परामर्श संस्थाहरूमा भइरहेको अनुगमन तथा निगरानी प्रक्रियाप्रति आफ्नो धारणा सार्वजनिक गरेको छ। संघले व्यवसायीहरूले इथिकल प्र्याक्टिस अप्नाउँदै विद्यार्थी तथा अभिभावकको विश्वास कायम राख्नुपर्नेमा आफू सधैँ प्रतिबद्ध रहेको उल्लेख गरेको छ। विदेश अध्ययनका क्रममा विद्यार्थीहरूले बुझाउने ट्युसन फी लगायतका शुल्क नेपाल सरकारबाट नो अब्जेक्सन सर्टिफिकेट प्राप्त गरी ब्याङ्किङ प्रणाली मार्फत विद्यार्थी स्वयंले सम्बन्धित शैक्षिक संस्थामा पठाउने तरौटी वा अनावश्यक अतिरिक्त शुल्कको विषयलाई लिएर भ्रम सिर्जना गर्नु उपयुक्त नहुने फोकनको भनाइ छ। साथै यस क्षेत्रमा केही विकृति तथा अस्वस्थ अभ्यास देखिएको सन्दर्भमा आफ्ना सदस्य संस्थाहरूलाई निरन्तर सचेत गराउँदै आवश्यक समन्वय तथा सुधारका पहल गर्दै आएको पनि संघले जनाएको छ। सरकारले आउँदो 10 वर्षभित्र खाना पकाउने एलपी ग्यासको अनुदान खारेज गरेर विद्युतीय चुलोमा अनुदान उपलब्ध गराउने नयाँ रणनीति सार्वजनिक गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले सार्वजनिक गरेको ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 अनुसार आर्थिक वर्ष 2092-93 एलपी ग्यासको अनुदानमा पूर्ण रूपमा हटाइनेछ। स्वच्छ ऊर्जाको उपयोग बढ़ाउने र देशबाट बाहिरिने विदेशी मुद्रा जोगाउने यो रणनीतिको मुख्य उद्देश्य रहेको मन्त्रालयले जनाएको छ। काठमाडौँको सुन्दारी स्थित केन्द्रीय कारागारबाट भागेकी कैदी सपना तामाङलाई प्रहरीले पक्राउ गरेको छ। महिला ब्लकमा रहेकी 25 वर्षीय सपना शुक्रबार बिहान 1:30 बजेतिर कम्पाउण्डको पर्खाल नागेर भागेकी थिइन्। उनलाई न्युरोडबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एकजना अधिकृतले जानकारी दिएका छन्। अनुसन्धान कार्यालयको टोलीले सपनालाई सहयोग गर्ने भोजपुर घर भएका समीर श्रेष्ठलाई पनि पक्राउ गरेको छ। नाकोट घर भएकी सपनालाई अदालतले शरीर बन्धक र ज्यान सम्बन्धी कसुरमा कैद सजाय गरेको थियो। कारागार कम्पाउण्डको झ्यालबाट चढेर उनले पर्खाल नागेको भाग्दा कारागारको सुरक्षा हेर्न बसेको प्रहरी युनिट बेखबर थियो। केन्द्रीय कारागारको सुरक्षा कम्पाउण्ड कमाण्ड डीएसपी शैलेश न्यौपानेले गरेका छन्। न्यौपानी कारागार सुरक्षाको प्रमुख भएर गएपछि 2082 फागुन 1 पनि महिला बन्दी गृहमा झडप भएको थियो। र
खबरको अन्त्यमा अन्तर्राष्ट्रिय खबर मस्को र वरपरको क्षेत्रमा भएको युक्रेनी ड्रोन आक्रमणमा 3 व्यक्तिको मृत्यु भएको छ। अमेरिका मारिएका 3 व्यक्तिमध्ये 1 रूसमा कार्यरत 1 भारतीय नागरिक रहेको जानकारी प्राप्त भएको रूसका लागि भारतीय दूतावासले आइतबार जानकारी दिएको छ। मस्को क्षेत्रमा ड्रोन आक्रमणमा परि 1 भारतीय कामदारको मृत्यु हुनुका साथै अन्य 3 घाइते भएका दूतावासले जारी गरेको विज्ञप्तीमा भनिएको छ। दूतावासका अधिकारीले घटनास्थलको निरीक्षण गरेका छन् र अस्पतालमा घाइते कामदारहरूलाई भेटेका छन्। अवस्थ बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुनु नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि यस खबरबाट बिदा हुन्छु। नमस्कार।

0: हावाहुरी चलेको बेला के गर्ने,
1: घरको झ्याल र ढोका बन्द गर्ने,
0: आगोका स्रोतहरू बन्द गर्ने,
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
0: भीडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
0: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
1: हावा हुरी चलेको बेला के नगर्ने,
0: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
1: बिजुलीको तार लत्रिएको छ भने नछुने,
0: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
0: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
2: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सिओ बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तीनकुने काठमाडौँ।
0: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू
3: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
3: आवश्यक कागजातहरू,
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420555, 048541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

6.9 को standard display, AI powered camera, 3 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।

0: Agar bananuk lagi rod, simen, dosa patat, tiny, kabat leoni ulat, periyo mantali matis turam radir ku pasal cika ulat batit.
1: Kaka, timlai etini thachai na? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
2: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
3: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9845404682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9845404892 र 0485403585। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
4: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
5: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
6: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
4: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
7: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
4: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
8: सम्पर्क नम्बर 0475904662, 9892965998।
10: Kajaria Tiles, your world class luxury।
7: दुध दही भनेपछि छोरा छोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
5: ल, के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि, सस्तो पनि।
11: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910।
12: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
13: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को 4 बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: Kajaria Tiles, your world-class luxury.

नेताको छ दिनाउँछौ आइतबारदेखि शुक्रबारसम्म बिहान 11 बजेको हजुरको खबर पछि लगभग 12 बजेसम्म तपाईँको माझमा रहने गर्दछौ। तपाईँसँग कुराकानी गर्छौ, तपाईँले पठाउनुभएका मेसेजहरू वाचन हुनेछन्, साथमा रमाइला नेपाली पप गीत त छँदैछन् होइन। आउन सक्नुहुन्छ, नम्बर 0440-0026 रहेको छ, 0440-0026 माध्यमबाट आउनुहोला भन्ने भन्न चाहन्छु। कुराकानी गर्छौ, कुराकानी हुनेछ होइन। छोटो मिठोमा साथीभाइ आफन्तलाई सम्झन दिनेछ, छोटो मिठोमा सम्झन सक्नुहुनेछ भन्ने भन्न चाहन्छु। त्यस्तै गरेर अब मेसेजहरू हजुरको रेडियो 102.1 MHz भन्दा पनि हजुरको रेडियो तपाईँले सर्च गर्नुभयो भने होइन, सामाजिक सञ्जाल फेसबुकमा तपाईँले त्यहाँ कार्यक्रम टपअप दिपअपको अडियोलाई भेटाउन सक्नुहुन्छ, त्यहाँ मेसेज पठाउन सक्नुहुन्छ, त्यहाँ प्राप्त मेसेजहरू पनि सर्ट एन्ड सुटमा वाचन हुनेछन् भन्ने भन्न चाहन्छु। नम्बर 0440-0026 रहेको छ, 0440-0026 माध्यम भएर आउन सक्नुहुन्छ अनि मेसेजहरू पनि पठाउन सक्नुहुन्छ भने। यति बेला कार्यक्रमको शुरूआत गरिहाल्छौँ, तपाईँको माझमा एउटा गीत राखेर त्यसपछि आउँछौँ रेडियो सुन्दै गर्नलाई, फोन मेसेज गर्दै गर्नलाई त।

सुगम पोखरेलको आवाजमा रहेको रेडियो फेरि त्यो दिन सम्झन चाहन्न तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेका छौँ। आवाजमा म श्रीराजमा छु अनि हुनुहुन्छ प्राविधिक पाटोमा सम्झना खड्की, उहाँको साथ रहेको छ भने साथमा तपाईँ हुनुहुन्छ। यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ। सुनेर साथ दिनु होला। प्रत्यक्ष रूपमा कुराकानी गर्न मन छ भने नम्बर 0440 0026 रहेको छ पनि भन्न चाहन्छु। हामी फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाको सिएफएम 95 मेगाहर्ज अनि अनलाइनका थुप्रै माध्यमबाट अनि अरू भइराखेका छौं। हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा तपाईँले सर्च गर्नुपर्ने हुन्छ, त्यहाँ अडियो लाइभ मार्फत म्यासेजहरू पठाउन सक्नुहुन्छ पनि भन्न चाहन्छु। त्यस्तै गरेर प्रत्यक्ष रूपमा कुराकानी गर्न मन छ भने चाहिँ नम्बर 0440 0026 रहेको छ अनि साथमा रमाइला नेपाली प्रविधहरू त हामी राख्दै राख्दै अगाडि बढिहाल्छौँ पनि भन्न चाहन्छु। मध्याह हुन लागिसकेको छ, अब लगभग भनौँ न यो गर्मी मौसममा परिवर्तन हुँदैछ, हुन खोज्दैछ, गर्मी बढेको जस्तो महसुस भइराखेको छ। त्यो बेला रामेछापतिर भनिसकेपछि तपाईँकोतिर कस्तो छ त्यो पनि भन्न सक्नुहुन्छ। साथसाथै मौसममा परिवर्तन हुन खोज्दाखेरि स्वास्थ्यमा अलिकति होइन तलमाथि हुनसक्छ, त्यसमा ख्याल गर्नुहोला, तातो पानीहरू पिउने बानी बसाल्नु होला पनि भन्न चाहन्छु। त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरिमा यो बेलामा प्राय जसो अब पानी प्रशस्त मात्रामा पिउनु पर्ने हुन्छ गर्मीको सिजनमा, होइन पानी भनौँ न विभिन्न पसिनाहरू विभिन्न माध्यमबाट बाहिर निस्किन्छ, शरीरलाई पानीको आवश्यकता पर्छ, सो पानी सबैसरी लिनुहोला पनि भन्न चाहन्छु। भन्दै यति बेला अर्को एउटा गीत पनि तपाईँको माझमा राख्न चाहन्छौ, त्यसपछि हामी सर्ट एन्ड स्विट कमर्सियल ब्रेक तर्फ जान्छौँ, त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नलाई।

0: अंकल का केटा केटीहरू कति गैर जिम्मेवार भएका हुन्। यति धेरै सुरक्षाका उपायहरू हुँदाहुँदै पनि किन केयरलेस गर्छन्। अब ठिकै छ, उसलाई एडमिसन गरिदिनु, भोलि डाक्टर अस्मिता आएर एबोर्सन गरिदिनुहुन्छ।
1: डाक्टर साहब, मैले डिपोजिट गर्नुपर्ने थियो, कति गर्दै होला?
2: पहिले 10,000 गरिदिनुहोस्, भोलि अपरेसन गर्नुभन्दा अगाडि 50,000 गरिदिनुहोस्, अनि भइहाल्छ।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: आइया हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आइया
2: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न, दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
1: ए हो र?
2: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसा, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच।
3: आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
4: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम 20 सडक मन्थली रामेछाप।
5: Kajaria Tiles, your world-class luxury.
6: सूचना सूचना सूचना
7: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्ष्य समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च, आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
6: जिल्ला अस्पताल रामेछाप।
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवन को लागी।
10: पौडी मात्र खेलेर के गर्नु? खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुर्कुटमा।
11: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
10: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
11: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 98 44 20 0596 0447 5 90 453
10: सनराइज होटल एन्ड रिसोर्ट गोलन्जर।

0: यस सटन सुटका मार्सल ब्रेकपछि पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम टपअप डिपार्टमा. आवाज नमस्ते राजमा छु. साथमा तपाईँ हुनुहुन्छ यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ भन्ने आशा छ. कार्यक्रम टपअप डिपा पनि अर भइराखेको छ. यति बेला कोही हुनुहुन्छ है पनि राख्नु भएको छ. कामडा को हुनुहुन्छ? हजुर नमस्कार. नमस्कार रमिलाजी.
1: हजुर
0: के छ खबर? ठिक छ, राम्रो छ, रमाइलो छ. के अनि खानपिन भयो?
1: भइसक्यो.
0: भयो, खाना खाइहाल्यो. उपस्थित भएको छु. अलि धेरै बेरसम्म हलमा बस्नु पर्यो जस्तो छ. त्यही त, लाइफमा अलिकति ढिलो छ. ठिक छ, यस्तै हो, कुराकानी गर्न पाइन्छ, मजा आउँछ मलाई चाहिँ. अब
1: कुराकानी बोल्न भइहाल्छ मलाई नि, राम्रो लाग्छ.
0: ठिक छ, ठिक छ. के छ मौसम, कस्तो छ?
1: ए मारि घाम लाग्यो छ भाइ. गर्मी भएको
0: बेसर घाम लागेको छ है. स्वास्थ्य ख्याल गर्नु है, स्वास्थ्य ख्याल गर्नु. ओके, ठिक छ. अनि मैले के भन्न खोज्दै थिएँ, रेडियो भनेपछि अनलाइनबाट सुन्नुहुन्छ?
1: अलिक ढिलो आउने रहेछ, त्यही भएर ढिलो लाग्दो रहेछ.
0: ठिक छ, ठिक छ.
1: रेडियोमा त रेडियो सुने, ट्याक्सी फोन लाग्यो, बसेको छ मेरो.
0: ठिक छ, खुसी लाग्यो जस कार्यक्रममा सहभागी भइदिनु भयो होइन. अनि अरू भन्नुहोस् न, के हुँदैछ जिन्दगी, कसरी चल्दैछ, कता जाँदैछ?
1: कहाँ जाने भाइ, अबदेखि दुई तिन दिन पछि चाहिँ काम गर्नु पर्ला. अहिले त बसिरहेको,
0: अहिले त बस्दै हुनुहुन्छ.
1: दुई तिन दिन पछि त पैसा कमाउनु पर्यो नि, कति भलिएर हिँड्नु
0: हो
1: के, त्यही भएर पैसा कमाउनु पर्नु नि.
0: कमाएको पैसा चाहिँ यता दिनुहोस् ल. मैले होइन, आजकल अलिक जमाना उल्टो छ, बहिनीहरूले दिन दिने चलन आएको छ. दाईहरू मस्तसँग बसेर खाली दाईहरू दाईहरू भनेर कहाँ हुन्छ भनेको, अब बहिनीहरूले गर्ने अनि त्यसपछि दाईहरू खाने.
1: दाईले चाहिँ पहिला कमाएको बेला दिनु भयो, अब दिनु दाइले नरिएपछि बहिनीहरूले, म त त्यस्तो भनिदिन्छु
0: सबैले. के भनेको, म दिन्छु पक्कै पनि दिनेछु. पैसा आओस्
1: भाइ, हामी दुइटा पैसा साटौँला नि. मलाई अलि नयाँ नयाँ तपाईँले पुऱ्याउनु पुऱ्याउनु दिन्छु नि.
0: ए ओके ल, ठिक छ. नयाँ
1: के, अलि नयाँ हुन्छ नि त.
0: ए ठिक छ, ठिक छ. मलाई पनि नयाँ नयाँ त्यो कस्तो
1: नयाँ नयाँ दबाई राख्नु मन लाग्छ, पुरानो पुरानो खानु मन लाग्छ, त्यही भएर भनिदिएको तपाईँले.
0: ठिक छ, ठिक छ, ठिक छ. ओके छ, जसरी भए पनि मैले पैसा पाएँ
1: भयो. बरु मलाई दिनु नि त, अहिले पैसा खाँचो परेको छ क्या.
0: हो, ठिक छ.
1: ऋणै ऋण मारि हुने भयो रमिलालाई, रमिला गरिब हुने भयो.
0: ए ठिक छ, एक दिन गरिब हुने हो, फेरि भोलि धनी भइहाल्नुहुन्छ, फेरि अर्को दिन गरिब हुने हो, अर्को दिन धनी भइहाल्नुहुन्छ.
1: त्यो त हुँदै अब हेरौँ के हुँदो रहेछ, कि आयो के गयो भने जस्तो.
0: ओके, ठिक छ, कुराकानी गर्न पाइयो, खुसी लाग्यो. एउटा गीत राख्छौँ साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न.
1: पहिला प्रथम दाई तपाईँ अनि प्रावि दिदी साथीहरू सम्पूर्णलाई सम्झिरहेको छु भन्ने सुनिन्छु. नमस्कार.
0: हस् धन्यवाद. उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु. रमिला तामाङ हुनुहुन्थ्यो. पहिले तपाईँको 4740 0026 को माध्यमबाट आउन सक्नुहुन्छ. यति बेला हुनुहुन्छ मनोज सुन्दास, मान्छे विनाशले पनि सिन्धुलीको झाँगाझुली रातमाटोबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ. धनगजमेर हुनुहुन्छ, खलडुङ्गाबाट सुन्दैछु, सबैमा सम्झना छ भन्नुहुन्छ. रामसु घिमिरे चितवनबाट हुनुहुन्छ.

0: सम्झना सबैन भन्नुहुन्छ। ईश्वरी मेवाङ राई हुनुहुन्छ, भोजपुरबाट कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। साथीहरूमा बुनु सुमिका मेवाहाङ, मेवाहाङ युनिसा लाङछावा, अजिता राई, अस्मित राई, नखोक तामाङ, नि अनुजा रुनिसा, अनि प्रदीप कुलुङ, मिरा कुलुङ, सबिना तामाङ, सुरज राई तुम छ लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ। लाक्पा शेर्पा हुनुहुन्छ, हेलो दाई हजुर, लाक्पा शेर्पा खोलडुङ्गाको लिखु गाउँपालिका घर भयो, हाल चाहिँ सोलुखुम्बुको सगरमाथा क्याम्प 3 7200 मिटर होइन मिटरबाट सुन्दैछु भन्नुहुन्छ। 7200 मिटरमा हुनुहुन्छ यति बेलामा, क्लाइम्ब गर्दै हुनुहुन्छ है सगरमाथा। सबैमा सम्झना माया छ है भन्नुहुन्छ। होइन मास्टर पनि नेट त चल्छ होला है, सबै चिज हुन्छ। ठिक छ खुल्लुली हुन्छ यो, मलाई अब यो घुम्न भनौँ न म सोच्ने गर्छु, यसै पनि थाहा हुँदा हुँदै पनि यो चिज कसरी भयो होला है, त्यहाँ चाहिँ कसरी हुन्छ होला भन्ने कुरा कहिले काहीँ हुन्छ क्या दिमागमा, अनि गर्दा गर्दै पनि अब किन यस्तो भयो होला है भन्ने अलिकति हुन्छ खुल्लुली, त्यो भएर सोधिहालेको। मिडिया प्रेमी राय निशाले पनि कार्यक्रम सुन्दैछु हिटोहरीबाट, सबैमा सम्झना माया छ भन्नुहुन्छ। यति बेला कहिले हुनुहुन्छ, कहाँबाट कहिले हुनुहुन्छ, हजुर नमस्कार भन्दा पनि बाहिरिसक्नु भएको छ भन्नुहुन्छ, उहाँलाई विशेष रूपमा धन्यवाद। आउन सक्नुहुन्छ नम्बर 0840 40 00 26 रहेको छ, पनि भन्न चाहे 0840 40 00 26 यति बेला कहिले हुनुहुन्छ, कहाँबाट कहिले हुनुहुन्छ, हजुर नमस्कार। नमस्ते नमस्कार देवजी, के छ खबर?
1: खबर एकदम ठिक छ भन्नुभएको छ, भर्खरै खाना खाएर हजुरको प्रस्तुतिमा
0: केला ठिक छ, खाना भर्खरै खानुभयो?
1: हजुर हजुर।
0: ओके, अनि के खानुभयो त?
1: अब भात तरकारी, दाल भात तरकारी खाएँ भन्नुपर्छ है त।
0: ए ठिक छ ठिक छ, अनि अगाउनु भयो?
1: अगाए तन्न अगाउँछु खाएर, अनि गाईहरू हजुरसँग बोल्न
0: ठिक छ ठिक छ। मौसम कस्तो छ, गर्मी होला बेसरी?
1: हजुर हजुर।
0: ओके, ख्याल गर्न होला पनि भन्न चाहन्छु, हामीलाई सुन्दै हुनुहुन्छ?
1: हजुर।
0: ओके ल ठिक छ, सुनेर साथ दिन होला पनि भन्न चाहन्छु। के भन्न मन छ, सर सल्लाह सुझाव के दिन मन छ?
1: त्यस्तो केही पनि भन्नु पर्ने कुराहरू छैन, एकदम राम्रोसँग कार्यक्रमहरू सुन्न पाइएको छ, एकदम खुसी लाग्छ, राम्रैसँग चलाइराख्नु भएको अहिलेसम्म होइन, अब त्यस्तो खासै केही पनि परिवर्तन गर्नुपर्ने कुराहरू पनि केही पनि छैन भन्नुपर्छ है त अहिलेसम्म
0: चाहिँ। ठिक छ ल ठिक छ, त्यसो भए खुसी लाग्यो कार्यक्रममा सहभागी भइदिनु भएकोमा, एउटा गीत राख्छौँ साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न।
1: हुन्छ, विशेष गरी दाई हजुरको लागि भन्न चाहन्छु, अहिले बिचमा रहनुहुने दिदीको लागि, अनि त्यसै गरी अघि भर्खरै कल गर्ने बहिनी रमिला तामाङको लागि, साथीहरूमा साथी ध्रुव पाण्डेको लागि चाहन्छु, अनि मेरो छोरी आउँदैछ, म मन्थलीदेखि यता झाङ्गबेली रातमाटासम्मको यात्रामा चाहिँ छ, अब ममता माझी छोरीलाई शुभकामना, अब यात्रा है राम्रोसित आउनु भन्न चाहन्छु, र अनि बहिनी निर्मला लामाको लागि, निर्मला पौडेल लगायत मलाई देवमाझी हुने पूर्णिमा तिमी सबै सबैको लागि, सङ्गीता रमतेलको लागि भन्दै छुटिन्छु,
0: हस् धन्यवाद। उहाँलाई पनि विशेष रूपमा मनदेखि धन्यवाद दिन चाहन्छु। त्यो बेला हामी गीततर्फ लाग्छ, तपाईँको माझमा गीत राख्न चाहन्छु, द एज ब्यान्डको गीत रहेको छ, नचाहेको होइन तिमीलाई, त्यसपछि आउँछ रेडियो सुन्दै गर्नलाई, अनि फोन म्यासेज पनि गर्दै गर्नलाई, त्यति बेलाको समयमा तपाईँको माझमा द एज ब्यान्डको गीत

0: नचाहेको होइन तिमीलाई चाहन्थे जुनै शनिबारलाई के तपाईँको माझमा राखेको कार्यक्रम टपअप दीपावलीहरू भइराखेको छ. आवाजमा मस्तु राजमा छु. प्राविधिक बाटोमा रहेर साथी राख्नु भएको छ सम्झनाजुले. यति बेला कोही हुनुहुन्छ है भन्नुहुन्छ, कुराकानी पनि गरिरहेका छौँ है समय पाएसम्म. कोही हुनुहुन्छ, कामले हुनुहुन्छ. हजुर नमस्कार.
1: हेलो नमस्ते.
0: नमस्ते, नमस्कार निर्मलाजी, के छ खबर? ठिक छ, राम्रो छ, रमाइलो छ. के गरिदिनुहुन्छ खानपिनको? मेरो पनि भइसकेको छ. मौसम कस्तो छ? घाम लागिरहेछ है. ल ठिक छ, स्वास्थ्य ख्याल गर्नु होला पनि भन्न चाहन्छु. पानी प्रशस्त मात्रामा पिउनु होला. हामीलाई सुन्दै हुनुहुन्छ भनेपछि ए ठिक छ, यसो मैले साथीहरूसम्म सुनेर साथीहरूलाई पनि हुन चाहन्छु. अनि कति कामले घर बाहिर? ठिक छ, ठिक छ. खुसी लाग्यो जस कार्यक्रममा सहभागी भइदिनु भएकोमा. एउटा मिठो गीत राख्छौँ, साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न. हस् धन्यवाद. उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु. अवश्य टेलिफोनमा कुराकानी गर्न सक्दैनौँ किनकि लगभग कार्यक्रमको समय अवधि पनि सकिन सक्न लागिसकेको छ.

केही म्यासेजहरू छन् सामाजिक सञ्जाल फेसबुकमा प्राप्त, यसो म्यासेजहरू वाचन गर्न चाहन्छु, पनि भन्न चाहन्छु। यति बेला हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा केही म्यासेजहरू छन् सर, लाएर वाचन गर्नेछु म, पनि भन्न चाहे। यति बेलाको समयमा हुनुहुन्छ, म्यासेज पठाउनु भएको छ। मेसेज हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त मेसेजहरू वाचन गर्ने कोसिस म गरिरहेको छु। यति बेला हुनुहुन्छ, मेसेज पठाउनु भएको छ। सृजना मुखिया हुनुहुन्छ, सम्झना सबैमा है भन्नुहुन्छ। कार्ड सिस्टम हो दाई, अक्सिजन खाएर टेन्टमा बसिरहेको छु दाई भन्नुहुन्छ। लाएर हुनुहुन्छ होला अक्सिजन मुखमा लाएर, होइन त्यसपछि ट्रेनमा बसिराख्नु भएछ कार्ट सिस्टमबाट। ओके, ठिक छ, सुन्दै हुनु रहेछ। विशेष धन्यवाद हुन चाहन्छु। अङ्कामी हुनुहुन्छ, अङ्कामी शेर्पा खलुङ्गा पोखरीबाट कार्यक्रम सुनिराखेको छ है भन्नुहुन्छ। सबैमा सम्झना माया छ भन्नुहुन्छ। गोलियापाको छोरी हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ है। बिरु जहाङ लिम्बू हुनुहुन्छ, सम्झनु पर्दाखेरि विनोद डिकेन्द्र सुमन आसान लिम्बू ताराशङ्ख र विशेष मगर लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। त्यस्तै खलुङ्गा पुकालीबाट अङ्कामी शेर्पा, सम्झना सबै भन्दा मिसिङ देवत हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्दा एक्सन विराज, कृतिका बिहानी, अनुष्का सरला राई, किता लिम्बू, प्रीति राई, अल्का बान्त, मनिषा बान्त, अलिसा लिम्बू, फुच संस्कृति सुन्त राई, अस्मि सोताङ, किराती अञ्जना, रोज छेत्री, भूमिका राई, अतीत अञ्जन, निर्मला ओनिम, इन्द्र चामलिङ, उषा किरण लगायत सबैमा सम्झना छ भन्दा नमस्ते। शङ्खुवा सभा घर भई हाल चाहिँ रोमानियाबाट अनुष्का सानो है सम्झना सबैमा भन्दनुहुन्छ। अमिना हुनुहुन्छ दोलखाबाट, अमिना सुनार भन्दनुहुन्छ। मिस विशेष प्यारी मान्छे शिला विश्वकर्मा, प्यारा दादा राजकालीमा गर विवास कुलम पृथक तिलक विष्ट माया ललिसा लिम्बू सरस्वता पोखरेल कविता कतानी अर्पण रोशनी मिलन नेपाली नवराज श्रेष्ठ अलगा सबैमा सम्झना छ भन्दनुहुन्छ। जनक र चालीमा गरे पनि सम्झना सबैमा भन्दनुहुन्छ। मिडिया प्रेमी राई अनिसा हुनुहुन्छ इटरीबाट सुन्दैछ सबैमा सम्झना माया छ भन्दनुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। अनि मनिषा बान्त मन हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु भन्दै अब चाहिँ छुट्नुपर्छ। यो तिनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो, मनदेखि धन्यवाद दिन चाहन्छु। फोन गरेर साथ दिनुभयो, मेसेज गरेर साथ दिनुभयो, कार्यक्रमलाई सेयर गरेर साथ दिनुभयो, मेसेज पठाएर होइन सम्पूर्ण माध्यमबाट जे जसरी साथ दिनुभयो होइन विशेष रूपमा धन्यवाद दिन चाहन्छु भन्दै प्राविधिक पाटोमा रहेर साथ दिनुभयो सम्झनाजीलाई पनि विशेष रूपमा धन्यवाद दिँदै म कार्यक्रम प्रस्तुत श्री राज महत आजको विषयबाट छुट्न चाहन्छु। अन्तिममा मिठो गीत छ हावा जस्तै, जुन चामलिङ राईको आवाजमा गीत तपाईँको माझमा राख्दै राख्दै आजको विषयबाट छुट्यो। हवस् त, नमस्कार।

0: अहिले 12 बजे हजुरको रेडियो 102.1 मेगाहर्ज
1: सुरु हुने अबको तीन दिन लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा गर्मी बढ्ने तराई क्षेत्रमा दिउँसो अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन र प्रशस्त पानी पिउन सुझाव दक्षिण चीनको ग्वाङसीमा 5.2 म्याग्निच्युडको भूकम्प दुईजनाको ज्यान गयो एक बेपत्ता र एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दीप लामी छानेको कीर्तिमान सबैभन्दा कम खेलमा 150 विकेट पूरा नेपाल खबरमा अब पूरा खबर प्रतिनिधि सभाको बैठकमा आउँदो आर्थिक वर्ष 2083-84 विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल शुरू भएको छ आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले पर्चा लिएर विरोध प्रदर्शन गरेका छन् प्रधानमन्त्री जवाबदेही बनेको खोइ लेखिएको पर्चा बोकेर उनीहरूले विरोध जनाएका हुन् प्रधानमन्त्री प्रश्नदेखि भाग्न नपाउने भन्दै श्रम संस्कृति पार्टीले विरोध जनाएको हो यसअघि विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनुपर्ने माग गरे पनि प्रधानमन्त्री उपस्थित हुनुभएन प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिनुभएको थियो संसदमा आजदेखि बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल शुरू भएको छ यसैगरी दिउँसो 1 बजे बस्ने राष्ट्रिय सभाको बैठकमा पनि आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने कार्यसूची छ यसैबीच सभामुख डोलप्रसाद अर्यालले प्लेकार्ड र पर्चा सहितको विरोधको शैली संसदमा नदेखाउन आदेश गर्नुभएको छ प्रधान न्यायाधीशमा सिफारिश हुनुभएका मनोज कुमार शर्मा विरूद्ध संसदीय समितिमा 7 उजुरी परेका छन् संसदीय सुनवाई समितिले गएको वैशाख 25 गते शर्मा विरूद्ध उजुरी आह्वान गरेको थियो आजसम्म उजुरी दिन सकिने समितिले जनाएको छ शर्मा विरूद्ध परेका उजुरीमाथि भोलिदेखि अध्ययन शुरू गर्ने समितिको तयारी छ गएको वैशाख 24 गते संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतका न्यायाधीश शर्मालाई प्रधान न्यायाधीशमा नियुक्त गर्न सिफारिश गरेको थियो संसदीय सुनवाई समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्ति गर्ने कानूनी व्यवस्था रहेको छ अबको तीन दिन लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगमा तापक्रम क्रमशः बढ़ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ अत्यधिक गर्मीका कारण दिउँसोको समयमा तातो हावा चल्न सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ आज कोशी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही ठाउँहरूमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै ठाउँमा मेघगर्जन तथा चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ यस्तै तराईका केही ठाउँमा हल्का वर्षा हुन सक्ने अनुमान छ भोलि कोशी गण्डकी प्रदेशका केही ठाउँ तथा बागमती र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा मेघगर्जन तथा चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ अरू क्षेत्रको तुलनामा लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा गर्मी अझ बढ़ने देखिएको छ पर्सि कोशी बागमती र गण्डकी प्रदेशका केही ठाउँमा मध्यम वर्षाको अनुमान छ मधेश सहित अरू पहाड़ी तथा हिमाली भूभागका थोरै ठाउँहरूमा पनि वर्षाको सम्भावना छ केही ठाउँहरूमा चट्याङ सहित हल्का वर्षा हुने अनुमान छ गर्मी बढ़ने सम्भावना रहेकाले विशेष गरी तराई क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई दिउँसो अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन प्रशस्त पानी पिउन तथा गर्मीबाट बस्ने उपाय अपनाउन अनुरोध समेत महाशाखाको रहेको छ सुनको भाव आज बढ़ेको छ सुनको भाव तोलामा 800 रूपियाँले बढ़ेर 2,94,800 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ हप्ताको पहिलो कारोबार दिन हिजो सुनको भाव तोलाको 2,94,000 रूपियाँ थियो आज चाँदीको भाव भने 40 रूपियाँले घटेको छ चाँदीको भाव तोलामा 40 रूपियाँले घटेर 5,040 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ हिजो चाँदीको भाव तोलाको 5,060 रूपियाँ थियो उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा पोखराको रात्रकालीन व्यवसायमा व्यतिथि र असुरक्षा बढ़ेको व्यवसायीको गुनासो 94% काम सम्पन्न भएको महाकाली पुलको ठेक्का सम्झौता रद्द लगायतका खबर बाँकी नै छन् सुन्दै गर्नुहोला
2: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध
3: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं
2: विद्युतीय उपकरण बन्द गरौं टेलिभिजन वासिङ मशिन कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं
3: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
2: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
3: नदी तलाउ वा पोखरीबाट टाढा बसौं।
2: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले संसदमा प्री बजेट छलफल शुरू। प्रधान न्यायाधीशमा सिफारिश मनोज कुमार शर्मा विरूद्ध 7 उजुरी। अबको 3 दिन लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा गर्मी बढ़ने लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। पर्यटकीय राजधानी पोखरामा संचालित रात्रिकालीन व्यवसायमा व्यतिथि असुरक्षा र सामाजिक विकृति बढ़ेको भन्दै पर्यटनसँग सम्बन्धित संस्थाहरूले सरकारको ध्यान आकर्षण गराएका छन्। पोखरा पर्यटन परिषदको नेतृत्वमा पर्यटन क्षेत्रसँग आबद्ध 15 संस्थाहरूले प्रमुख जिल्ला अधिकारीलाई संयुक्त ज्ञापन पत्र बुझाउँदै रात्रिकालीन व्यवसायलाई व्यवस्थित गर्न माग गरेका छन्। व्यवसायहरूले राति 2 बजेपछि व्यवसाय बन्द गर्ने व्यवस्था गर्नुपर्ने र अनुगमनलाई कड़ाईका साथ लागू गर्ने सुझाव दिएका छन्। सरकारले 2080 चैत 4 गते पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेसँगै लेकसाइड क्षेत्रलाई 24 घण्टा खुल्ला राख्ने निर्णय गरेको थियो। तर यो नीति कार्यान्वयनमा स्पष्ट मापदण्ड र प्रभावकारी अनुगमन नहुँदा शान्ति सुरक्षामा समेत असर परेको व्यवसायहरूको भनाई छ। कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन 4 लेनको पक्की पुल 94% काम सम्पन्न भइसकेको अवस्थामा ठेक्का सम्झौता नै अन्त्य गरिएको छ। गाइड बन्डको नयाँ डिजाइन तथा भेरिएशन अर्डर भीओ स्वीकृतिमा देखिएको ढिलाइ र विवादका कारण ठेक्का रद्द गरिएको हो। सड़क सुधार तथा विकास आयोजना निर्देशनालयले सूचना निकाल्दै निर्माण कम्पनी कुमार सीएफएसी जेबीसँगको ठेक्का सम्झौता अन्त्य गरेको जनाएको छ। कम्पनीले यो निर्णयप्रति असन्तुष्टि जनाउँदै उच्च अदालत पाटनमा रिट दायर गरेको छ। निर्माण कम्पनीका अनुसार 2078 सालदेखि नै नयाँ डिजाइन तथा भीओ स्वीकृतिका लागि बारम्बार अनुरोध गरे पनि सम्बन्धित निकायले व्यवस्था गरेपछि काम अघि बढ़ाउन कठिन भएको हो। अब विदेशको खबर। दक्षिणी चीनको ग्वांग्सी जुआङको लिउझौ शहरमा आज बिहान 5.2 म्याग्निच्युडको भूकम्प जाँदा 2 जनाको ज्यान गएको छ भने 1 जना बेपत्ता भएका छन्। चाइना भूकम्प नेटवर्क सेन्टरका अनुसार बिहान गैराती करिब 12:21 जाँदा दिउनान जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। भूकम्प जमीनको सतहबाट झण्डै 8 किलोमिटर गहिराईमा मापन गरिएको छ। भूकम्प लगत्तै स्थानीय आपतकालीन सेवा दमकल र प्रहरी टोलीहरू उद्धार कार्यमा परिचालन भएका छन्। ग्वांग्सी क्षेत्रीय भूकम्प राहत मुख्यालयले आपतकालीन कार्ययोजना लागू गरेको जनाएको छ। अब खेल खबर। नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार स्पिनर सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमानी बनाएका छन्। सन्दीपले एक दिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा कम खेलमा 150 विकेट लिने खेलाड़ी बनेका हुन्। घरेलु मैदान कीर्तिपुरको त्रिवी रंगशालामा चलिरहेको आईसीसी क्रिकेट विश्वकप लीग 2 श्रृंखलामा स्कटल्याण्डसँगको खेलमा सन्दीपले यो उपलब्धि हासिल गरेका छन्। सन्दीपले 73 एक दिवसीय अन्तर्राष्ट्रियमा 150 विकेट लिएका छन्। सन्दीपले अस्ट्रेलियाका स्टार बोलर मिचेल स्टार्कलाई पछि पारेका छन्। स्टार्कले 77 खेलमा 150 विकेट लिएका थिए। सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा कम खेलमा 100 विकेट लिने खेलाड़ी पनि हुन्। उनले अफगानिस्तानका राशिद खानलाई पछि पार्दै 42 खेलमा यो उपलब्धि हासिल गरेका थिए। राशिदले 44 खेलमा 100 विकेट लिएका थिए। यसैबीच किर्तिपुरमा चलिरहेको लीग 2 श्रृंखला अन्तर्गत नेपालसँगको खेलमा स्कटल्याण्डले अहिले ब्याटिङ गरिरहेको छ। नेपालसँगको खेलमा स्कटल्याण्डले 39 ओभरमा 9 विकेट गुमाउँदै 194 रन बनाएको छ। यो श्रृंखलाको पहिलो खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकालाई हराएको थियो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। संसदमा प्री बजेट छलफल शुरू। प्रधानमन्त्री जवाबदेही नभएको भन्दै श्रम संस्कृति पार्टी पट्टा सहित विरोधमा। प्रधान न्यायाधीशमा सिफारिश मनोज कुमार शर्मा विरूद्ध 7 उजुरी। भोलिदेखि अध्ययन शुरू हुने। अबको 3 दिन लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा गर्मी बढ़ने। तराई क्षेत्रमा दिउँसो अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन र प्रशस्त पानी पिउन सुझाव। दक्षिण चीनको ग्वांग्सीमा 5.2 म्याग्निच्युडको भूकम्प 2 जनाको ज्यान गयो 1 बेपत्ता। र एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दीप लामिछानेको कीर्तिमान सबैभन्दा कम खेलमा 150 विकेट पूरा। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
2: हजुरको रेडियो 102.1 मेगा।
3: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तीन कुने काठमाडौँ।

0: 6.9 inch को शानदार display, AI powered camera, 3 वर्ष को warranty सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार.
1: लो आयो है, क्वालिटी मा नम्बर 1, दाममा सबैभन्दा कम.

0: सस्तोमै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
3: पौडी मात्र खेलेर के गर्नु? खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकुटमा।
4: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
3: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
4: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844200596 0447590453।
3: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
5: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
6: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
5: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
6: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
5: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
6: सम्पर्क नम्बर 0845410043 98 63 023 422।
7: Kajaria Tiles, your world-class luxury. Kajaria Tiles, your world-class luxury.
8: Ye garmiya ma aayo hajur, suki sakyo ghasa. Ban ma aago lagyo bhane, jeev jantu ko nasa. Ban ma aago lagyo bhane, ban jangala khancha. Ban ma huni jeev jantu le, sare pira mancha. फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो आफ्नो

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
0: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
2: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
0: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
2: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
0: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं नपकाउ।
2: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
0: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
2: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
0: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
2: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214।
3: सुन्नुहोस् है, सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
0: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू, तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय, सबै प्रकारका संघ संस्था, प्रतिष्ठान, व्यवसायीहरूमा आउँदैछन्।
3: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ।
0: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौं।
3: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
0: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

आफ्नै काममा व्यस्त हुनुहुन्छ होला। व्यस्तताको बावजुद पनि हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, स्वस्थ व्यस्त मस्त रहेर हामीलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउनुहोला भन्दै कार्यक्रमको शुरूआत गर्न चाहन्छु एकदमै मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै मिठो गीत हुम्लाकोले निकति राम्रे तिमी अवश्य पनि एकदमै मिठो गीतबाट चाहिँ हामीले कार्यक्रमको शुरूआत गरिसकेका थियौं। यो चलचित्रको नाम रहेको थियो राम राम सत्य चलचित्र गीत रहेको थियो, एकदमै मिठो गीत बज्यो। तपाईँले पनि इच्छा छ चाहना छ आफूलाई पनि मनपर्ने गीत रोजाइमा पार्न मन छ भने तपाईँले 048 40 00 26 फोन गरेर सहभागिता जनाउन सक्नुहुनेछ। आफूलाई रोजाइमा पार्नुभएको गीत मार्फत तपाईँले पाँचजना साथी संगीलाई पनि सम्झना सन्देश राख्न सक्नुहुनेछ। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्ते हजुर, निर्मलाजी आउनुभयो। के छ अनि हाम्रो निर्मलाजीको खबर सुनाउनुहोस् न। सबै पुरानो छ भन्नुभएको छ, मेरो पनि त्यस्तै त्यस्तै छ, खासै नयाँ नौलो खबर केही छैन, सबै पुरानै छ। यति मिठो आवाज सुन्न पाउँछौ, यो भन्दा अब नयाँ कुरा हामीलाई के चाहियो राई निर्मलाजी? ल ठिक छ, कार्यक्रम सुन्दै हुनुहुन्छ, सुनेर साथ दिनुहोला। के अब नयाँ नौलो खबर हजुरको पनि छैन भन्दै हुनुहुन्छ, हामी अब कार्यक्रममा ढिला नगरी आफ्नो रुचाएको गीत बजाउनको लागि चाहिँ हामी अगाडि बढौँ है। कुन गीत सुन्न भन्छ भन्नुहोस् त? माया बस्यो मुटुमा भन्ने आगो चलचित्रको गीत हो। ल हामी कार्यक्रममा राख्छौ, हजुरले पाँचजना साथीलाई सम्झना राख्नुहोस् है त।
1: घर परिवार सम्पूर्णको प्यारी छोरी प्रतिष्ठा पुग्नुलाई भन्न चाहन्छु, अनि मेरो पाँचजना भन्नु पर्दा विशेष जाति मेरो प्यारो दाइ ढिलो पान्डेलाई भन्न चाहन्छु, अनि साथी देवनाथलाई, बहिनी रन्जा तामाङलाई, अनि चिनाको लागि अक्षरलाई भन्दै
0: हस् त। नमस्ते, हुनुहुन्थ्यो निर्मला पौडेल सिन्धुरीबाट, उहाँले एकदमै मिठो गीत रोचाइमा पारिसक्नु भएको छ। सोही गीत मार्फत हामी अर्को एकजना साथीलाई समर्थन जनाउनेछौं र उहाँको रोचाइको गीत राख्नेछौं। कार्की देवेन्द्रजी हुनुहुन्छ, मिस यू अल भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। अर्को साथी हुनुहुन्छ, यति बेला सम्पर्कमा साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ, उहाँलाई म स्वागत गरिहाल्छु। नमस्कार।
2: नमस्कार
0: हजुर, हाम्रो धरानदेखि आउनुभयो। कति टाइम त लागेन नि है त्यस्तो?
2: के भन्नुभयो हजुर?
0: यहाँसम्म आइपुग्नलाई टाइम त लागेन है त्यस्तो?
2: एकदम लागेन, साथी बोल्दै हुनुहुन्थ्यो होइन, ट्राई गरेको एकैछिनमा लाग्यो हजुर।
0: ल खुसी छौँ हामी पनि होइन, कार्यक्रममा आउनु भएको छ। अनि के छ त्यताको मौसम, अनि खाना खानुभयो कि बाँकी छ, कता हुनुहुन्छ? मैले एकैचोटि प्रश्न सोधेँ है, त्यसलाई सरसरी मलाई उत्तर दिनुहोस् है।
2: हुन्छ हजुर, यताको खबर एकदम राम्रो छ, ठिकै छ भन्नुपर्छ। अब म चाहिँ यता भित्र छु, आज हस्पिटलमा छु होइन, किन भन्दाखेरि म चाहिँ फलो अपमा गइरहेको छु, त्यही भएर हस्पिटलभित्र एकछिन समय मिलेको हुनाले यसो सौगातमा पनि आउने समय मिल्यो हजुर।
0: ल ठिक छ, आफ्नै लागि हो कि अनि अब घर परिवारको लागि जानु?
2: एकदम एकदम आफ्नै लागि हजुर, मेरो ठ्याक्कै अलिकति मैले भनिहालेँ होइन, त्यो गएको अवस्था 26 चाहिँ मेरो सल्लेखिया भएको थियो हो, त्यही फलोअपमा आएको भन्नुपर्छ।
0: ठिक छ, अब राम्रोसँग चेकअप गराउन होइन, फलोअपमा पनि गर्दै गर्नु होला। कार्यक्रममा पनि अब यो छोटो समयमा पनि होइन, एकदम व्यस्त समय छ होइन, उपस्थित हुनुभएको छ, एकदमै खुसी लाग्यो। हजुरलाई विशेष धन्यवाद। फेरि पनि साथीले गीत रोजाइमा पारिसक्नु भएको छ, आजको अवसरमा हजुरले आफ्नो पाँचजना साथीलाई सम्झना राख्नुहोस् है त।
2: हजुर, पाँचजना साथीहरू सम्झिनु पर्दा विशेष गरी श्रीमती पुष्प चामलिङलाई सम्झिन चाहन्छु, अनि राजकाले मजार अमिना सुन्दा र हर्कल रोसानतिर
0: हुनुहुन्थ्यो विवश कुलुङ पृथकजी हुनुहुन्थ्यो धरानदेखि, उहाँले पनि आफ्नो आफन्त साथीसँगलाई छोटो मिठोमा सम्झना राखेर छुटिसक्नु भएको छ। यति बेला भने निर्मलाजीले रोचाइमा पार्नु भएको चलचित्र गीत छ, आगो चलचित्र गीत माया बस्थ्यो मुटुमा, एकदमै मिठो गीत हामी राख्छौ। त्यसपछि अर्को साथीको रोचाएको गीत लिएर आउने नै छौ, तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

0: मायाको के भर मायाको भण्डार रित्तै एकदमै मिठो गीत मुभी नाम रहेको थियो आगो चलचित्र गीत रहेको थियो यसमा अभिनय सुशील छेत्री अनि सारङ्गा श्रेष्ठ अनि धेरै हुनुहुन्छ सङ्गीत साथीहरू उहाँको अभिनय रहेको थियो मिठो गीत हामीले राखिसकेका छौँ हाम्रो निर्मला पौडेलजीले रोसाईमा पार्नुभएको थियो यस गीतमा हामीले विवश कुलुङ पृथकजीलाई र रेडियो सुनेर बस्नुहुने सम्पूर्णको लागि यो गीत हामीले राखिसकेका छौँ अब भने चाहिँ पालो तपाईँको रहेको छ तपाईँलाई पनि आफूलाई मनपर्ने गीत रोसाईमा पार्न सक्नुहुनेछ यति बेला सम्पर्कमा साथी हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु नमस्कार नमस्कार हजुर हाम्रो यो आवाज कहाँदेखि होला
1: सिन्धुलीबाट
0: हाम्रो नाम भन्नुहोस् न
1: मनोज कार्की
0: मनोज कार्कीजी बोल्नुभयो

0: म लगायत हाम्रो रामेछापतिरको पनि खबर एकदम ठिक छ, मन्द मन्द घाम लागेको छ, यस्तै छ भन्नुपर्छ। अनि सिन्धुलीतिरको के छ सुनाउनुहोस् न।
1: सिन्धुलीतिर पनि त्यस्तै नै छ
0: भन्नुहोस्। खाना त लिनुभयो,
1: भइसक्यो दिदी हजुरको
0: कार्यक्रम सुन्नुहुन्छ है?
1: मेरो नै दिदीलाई नै
0: ल, हाम्रो प्रोग्रामको प्रथाईमा बस्नु भएको थियो, अब तपाईँको प्रथाईको समय पनि सकिसकेको छ है त। ल, हामी कार्यक्रमतर्फ लाग्छौ। केही नयाँ नौलो खबर सुनाउनु पाए हुन्थ्यो भन्ने मनमा लागेको छ भने सुनाउनुहोस् है त।
1: एकदम ठिक छ दिदी, यता सिन्धुली चैनपुरतिरको खबर ठिक छ भन्नुहोस्।
0: ल ठिक छ, त्यसो भए हामी कार्यक्रमतर्फ लागौ। आज कुन मुभी सङ चाहिँ सुन्न मन छ?
1: हामी आज
0: चङ्गाचेट
1: गोजीमा
0: दाम छैन पक्कै पनि। ल, पाँचजना साथीलाई फटाफट सम्झिनुहोस् है त।
1: हुन्छ, फर्स्ट अफ अलमा एक सय फर्स्ट अफ अलमा हजुर दिदी हजुरलाई भन्नुभएको छ, एक सय दुई थप्लो एक मेगाहरूलाई, एक मेगा परिवार मित्रहरूलाई भन्नुभयो, मेरा साथीहरू भन्नुपर्दा रोशन श्रेष्ठ, दुर्गा मगर, कविता मगर, प्रविता मगर, निशा लामा, मलाई
0: हस्त नमस्ते। उहाँ हुनुहुन्थ्यो मनोज कार्कीजी हुनुहुन्थ्यो सिन्धुली चैनपुरबाट। उहाँले पनि एकदमै मिठो गीत रोजाइमा चाहिँ पारिसक्नु भएको छ, गुजीमा दाम छैन चंगा सेट होइन। यो गीत मार्फत हामी अर्को एकजना साथीलाई पनि समर्थन जनाउनेछौ र अर्को साथीको हामी फेरि अर्को गीत पनि लिएर आउनेछौ। तपाईँले पनि फटाफट फोन गर्नुपर्ने हुन्छ 0848 40 00 26 को माध्यम भएर। यति बेला सम्पर्कमा साथी आइसक्नु भएको छ भन्दै हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार।
2: नमस्कार दिदी।
0: नमस्कार हजुर, हाम्रो रमिलाजी के छ खबर?
2: मेरो ठिकै छ दिदी, सन्चै हुनुहुन्छ?
0: म त एकदम सन्चै छु त, हजुरको मायाले मलाई केही हुँदैन अहिलेसम्म, म एकदम सन्चै आरामै कुशलै छु। अनि हजुरलाई कस्तो छ सुनाउनुहोस् त? हो, हाम्रो माया त एकदम होइन के भन्नु रा हो, कति छ है भनेको छ नि होइन है? हो नि त, हो त नि, यो मायाको हो खती होइन, सधैँभरि चाहिँ हामीलाई चाहिँ होइन कहिले अर्को पनि खानु नपर्ने होइन, माया भएपछि पुग्छ हामी सन्चो सुविस्ता सधैँ होइन रहन्छौँ है। मलाई जिस्काउनु भएको कहिले कहीँ अब म नभन्नु पर्ला जस्तो छ, तपाईँले याद गराइहाल्नु भयो, अब यो शब्दले चाहिँ सुधार्ने प्रयास गर्नु पर्ला जस्तो छ है, भनेको फेरि आइहाल्छ नि।
2: अब जुन श्रोतालाई नि है भन्नुहुन्छ कि अनि राम्रो लाग्छ त्यो बिल हाने त होइन।
0: ठिक छ, होइन मैले पनि हजुरले मलाई बिल्ला हान्नुभयो भनेर मैले त्यो भनेकै छैन, तर पनि कहिले कहिले आफ्नो आफ्नो होइन बोल्ने चाहिँ हुँदो रहेछ क्या त्यस्तो। अब मैले चाहिँ फेरि हो त्यो शब्द पनि अब त्यस्तै शब्दहरू हामीले जुन शब्दहरू युज गरिराख्छौँ बोलिराख्छौँ त्यो शब्दलाई चाहिँ सुधार्न गाह्रै हुने रहेछ। अब पहिलादेखि नै सुधारेको भएदेखि खासै अप्ठ्यारो नहोला होइन, अब यस्तै हुन्छ कहिले काहीँ के गर्ने। हाम्रो त्यहाँ पनि हाम्रो प्यारो साथीहरूले चाहिँ त्यस्तो नराम्रो लिनुहुन्न भन्ने चाहिँ मलाई लाग्छ। कहिले काहीँ चाहिँ त्यस्तै हुन्छ क्या, अनि अब यस्तै हुन्छ होइन, नभएको जिब्रो कहिले के हुन्छ कहिले के हुन्छ लटपटी हाल्छ क्या, ठिक ठाउँमा हुन्छ। ल, हाम्रो साथीले एकदमै मिठो गीत रोजेर पार्नुभएको छ, हजुरले यो गीत सुनेर छमछिन नाच्नुहोस् अनि मलाई भिडियो पठाउनुहोस् है त।
2: मैले पनि त्यही गीत रोज्ने भनेको थियो मनोज,
0: एकदमै दुवैजनाको रोजाई एउटै परेछ, हाम्रो मनोजीले पनि रोजिसक्नु भएको छ, हाम्रो रमिलाजीको रोजाई पनि सोही गीत रहेको रहेछ, खुसी लाग्यो दुवैजनाको गीत एउटै पर्यो। अब पाँचजना साथीलाई सम्झनुहोस् है त।
2: पहिलो प्रथममा त मिठो भोइसमा कार्यक्रम चलाउनुहुन्छ तपाईँको लागि प्राविधिक साथी अनि दाइदे माझी निर्मला पौडेल अनि साथीहरू सम्पूर्ण मम्मीलाई सम्झिरहेको छु भन्ने खुसी दिन्छु ल। नमस्कार।
0: हस्त नमस्ते, उहाँ हुनुहुन्थ्यो रमिला तामाङजी हुनुहुन्थ्यो, एकदमै मिठो होइन खुसीको साथमा उपस्थित हुनुहुन्छ, एकदमै खुसी लाग्छ, सबै मित्रहरूलाई चाहिँ एकदमै खुसी लाग्छ बोल्नु।

पाउँदाखेरि म पनि साथीले रोजाइमा गीत पारिसक्नु भएको छ अब चाहिँ भने साथीको रोजाइको गीत राख्नुपर्ने हुन्छ। धेरै कुराकानी हामी अन्य बसाइमा नै गर्नेछौँ। यति बेला भने मनोजी र रमेलाजीले रोजाइमा पार्नुभएको गीत सम्पूर्ण श्रोतामनको लागि तपाईँको माझमा।

0: कार्यक्रम एकदमै मिठो रमाइलो चलचित्र गीत राख्यौ गुरुजी मादाम सैनसँग चाहिँ होइन एकदमै मिठो गीत बजिसकेको छ। हाम्रो साथीहरूले पनि एकदमै मिठो रमाइलो गीतहरू रोजाइमा पार्नु भएको छ। उहाँको रोजाइको गीतमा पनि एकदम म पनि खुसीको सारले होइन अब नाच्नु आए पनि नाच्न चाहिँ होइन आउँदैन खासै तर पनि होइन यसो नाच्ने प्रयास चाहिँ गर्दैछु। अन्य साथीहरूले पनि यस्तै मिठा रमाइला गीतहरू चाहिँ रोजाइमा पार्नुहुन्छ भने आजको उसाइमा साझ फटाफट फोन गर्नुहोस्। केही समय बाँकी छ, हामी केही साथीसँग कुराकानी गर्छौ र उहाँको रोजाइको गीत राख्दै हामी पनि विदा लिने समय भइसकेको छ। फटाफट फोन गर्नुहोला है त भन्न चाहन्छु। यति बेला अर्को साथी आइसक्नु भएको छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार, हेलो हेलो, कोही साथी हुनुहुन्थ्यो उहाँ बाहिरिनु भइसकेको छ। जो साथी हुनुहुन्छ फेरि पनि फोन लाग्छ भने तपाईँले कार्यक्रममा सहभागिता जनाउनु होला है त। माधव डुङ्गेलजी हुनुहुन्छ, हजुर दर्शन नमस्कार, म माधव डुङ्गेल बिरता मोट छापाबाट सम्झिनु पर्दा प्यारी श्रीमती उमा डुङ्गेल बुनु अस्मी सुताङ रमिला राई गीता ढुङ्गाना राई अनिता काली भूमिका गीता लिम्बू रंजित राई खायल अभिरमान सुनवार पूर्वेली आकाश राई दिया लिम्बू आम्बो हाङ मुना कोइसी मुना मुखिया कमला मुखिया हजारमन राई अनिता राई जेनी लिम्बू निशा बान्तव राई लवली मेलिना सियर कल्पना साम्पाङ मनिषा राई कुमारी युङहाङ लवाती दिलो सानो याम्फू बान्तवा छामलिङ राई रमिला बान्तवा राई दुखी बिना लुलम हिक्मत साए पूर्ण बहादुर थुलुङलाई चाहिँ ह्याभ अ गुड डे भन्नुभएको छ। हाम्रो माधवजीलाई पनि विशेष धन्यवाद। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार नमस्कार हजुर, यो आवाज कहाँदेखि होला? ला ध्रुवजीको आवाज के भयो त, हो कि जस्तो पनि लागिरहेको थियो, फेरि आवाज अब नाम छुट्टै पर्ने हो कि भनेर मैले डरले चाहिँ हजुरको होइन मुखारविन्दुबाटै सुन्न चाहे है त। के छ, अस्वस्थ हुनुहुन्छ ध्रुवजी? मेरो पनि खबर एकदम ठिक छ भन्नुपर्छ है। आवाज आज मैले किन फरक छु नि? खै हो कि ल ठिकै छ, कार्यक्रममा आउनुभएको छ। कार्यक्रम त अब हाम्रो ध्रुवजीले नसुन्ने त कुरै छैन होइन, अब सुन्नु भएको छ कि छैन भनेर हामीले प्रश्न नगरौं, नियमित सुन्नुहुन्छ। के छ त नि त्यता मन्थलीतिरको मौसम अनि कतिको गर्मी बढ़िरहेको छ त? यता पनि रामेछापतिर पनि दुई तिन दिन भयो होइन, लगभग एकदम गर्मी बढ़िरहेको छ होइन। आज चाहिँ मन्द मन्द घाम लागिरहेको छ, ठिकै छ मौसम भन्नुपर्छ। अरू सबै समग्रमा ठिक छ है ध्रुवजी? ल त्यसो भए हामी गीत पनि सुन्नु पर्ने हुन्छ, रोजाइको गीत। आज कुन गीत चाहिँ हजुरलाई सुन्न मन छ भन्नुहोस् त? चलचित्र कुन भन्नुभयो? लक्का जवानबाट चाहिँ गमलामा फुल छैन, ए गमलामा फुल फुल्यो। लक्का जवान चलचित्रबाट गमलामा फुल फुल्यो ल हामी राख्नेछौ। हजुरले पाँचजना साथीलाई सम्झना गर्नुहोस् है त।
1: पाँचजना साथी भन्नुभयो फोन गर्ने बहिनी मेरो पौडी तामाङ अनि चिया साथी देव माझी अनि फोन गर्ने साथी मनोज साथी धनुगर यो बेलामा तपाईँ सबैलाई
0: हस्त नमस्ते। उहाँ हुनुहुन्थ्यो ध्रुव पाण्डेजी हुनुहुन्थ्यो मन्थलीदेखि, उहाँले चाहिँ गमलामा फुल फुले लक्का जवान चलचित्रको गीत चाहिँ रोजाइमा पार्नु भएको छ। हामी कार्यक्रममा राख्छौ र तपाईँले पनि आफ्नो साथी सङ्गीलाई सम्झना सन्देश राख्नको लागि आउन सक्नुहुनेछ। आउनुहोला 0840400026 को माध्यम भएर। यति बेला सम्पर्कमा साथी आइसक्नु भएको छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार
2: नमस्कार
0: हजुर, कृष्णजी बोल्नुभयो? के छ अनि कृष्णजीको खबर, आरामै हुनुहुन्छ? कस्तो आज नेटवर्कले साथ नदिएको हो त? आवाज कटेर आएको छ, ठिकै छ। काठमाडौँतिरै हुनुहुन्छ है? कामतिरै हुनुहुन्छ, तर यो कामको व्यस्ततामा पनि हामीलाई सम्झनु भयो, खुसी लाग्यो। हाम्रो कृष्णजीलाई अनि के छ अरू सुनाउनुहोस् खबर
3: घाम लागिराखेको छ गर्मी धेरै बढेको छ काठमाडौँ रामी छाप्तिर नि के छ नि
0: अब रामी छाप्तिर पनि हल्का हल्का गर्मी बढेको छ होइन अब घामहरू चाहिँ मजाले लागिरहेको छ यस्तै छ भन्नुपर्छ कहिले मन्द घाम लाग्छ कहिले चर्को घाम लाग्छ होइन गर्मीको महसुस भइरहेको छ यस्तै छ भन्नुपर्छ कृष्णजी अब हामी कार्यक्रमतर्फै लाग्ने हो समय पनि सकिन लागिसकेछ है ल साथी पाँचजना साथीलाई सम्झना गर्नुहोस् साथीले गीत रोजाइमा पारिसक्नु भएको छ है त
3: हुन्छ फर्स्ट अफ अल हजुरलाई भन्छु अनि प्राविधिक साथीलाई अनि साथीहरूलाई अनि बबिता महे अनि सबै छुट्टिन्छ
0: हस्त नमस्ते उहाँ हुनुहुन्थ्यो कृष्ण सुनवार हजुर काठमाडौँबाट उहाँले पनि आफ्नो पाँचजना साथीलाई सम्झना राखेर छुटिसक्नु भएको छ अब चाहिँ फोन मार्फत हामी कुराकानी गर्न सम्भव छैन होइन समय सकिसकेको छ तपाईँले पठाउनु भएको एकदम मेहनत गरेर पठाउनु भएको छ मायालु कमेन्टहरूलाई पनि स्थान दिनुपर्ने हुन्छ म छोटो मिठोमा वाचन गर्नेछु मिडिया प्रेमी राय अनि साथीले पनि मिस यु अल माई फ्रेन्ड म पनि कार्यक्रम सुन्दैछु है इटहरीबाट भन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद सानी हुनुहुन्छ नमस्ते म चाहिँ अनुष्का सानो हो घर चाहिँ शङ्खसभा हाल चाहिँ रोमानियाबाट चाहिँ कार्यक्रम सुन्दैछु सम्पूर्णलाई सम्झना छ भन्दै हुनुहुन्छ गोले आपाको छोरीजी हुनुहुन्छ उहाँले पनि गुड आफ्टरनुन नमस्ते नाना म पनि कार्यक्रम सुन्दैछु सन्चै हुनुहुन्छ भन्नुभएको छ एकदम हामी सन्चै छौँ कार्यक्रम सुन्दै हुनुहुन्छ उहाँलाई पनि विशेष धन्यवाद उहाँले चाहिँ ढोकाबाट प्रोग्राम राम्रो लाग्छ म चाहिँ दोलखाबाट चाहिँ कार्यक्रम सुन्दैछु मिस यु अल माई फ्रेन्ड भन्नुभएको छ जनकुरा ताली मगरजी हुनुहुन्छ मिस यु अल माई फ्रेन्ड भन्नुभएको छ रामजी घिमिरेजी पनि हुनुहुन्छ नमस्कार है म पनि आए चेतनबाट सम्पूर्णलाई सम्झना छ भन्दै हुनुहुन्छ भावना मगरजी हुनुहुन्छ मिस यु अल फ्रेन्ड भन्नुभएको छ त्यसै गरी कुमार प्रजाजी हुनुहुन्छ हेलो नमस्ते हजुर म पनि सुन्दैछु कुमार प्रजा चितवनबाट सम्पूर्ण साथीलाई सम्झना छ भन्दै हुनुहुन्छ त्यसै गरी मनको साथी जीवन कार्कीजी हुनुहुन्छ हजुर पोखरेली नमस्कार है सन्चय हुनुहुन्छ सुनिरहेको छु कार्यक्रम पोखराबाट मनको साथी रेडियो परिवारले आजको दिन शुभ रहोस् नेपाली चलचित्रलाई माया गर्नुहोला सम्पूर्ण साथीहरूलाई सम्झेको छु कार्यक्रमको चाहिँ होस् शुभ दिन भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी हुनुहुन्छ सुमित यादव सुनवारजी हुनुहुन्छ नमस्ते सम्झना नेवा खड्गी हजुर म रामेछाप देउराली हाजी काठमाडौँबाट सुमित यादव सुनवार किरात हो म पनि प्रोग्राम सुन्दैछु धेरै मनपर्छ अब बस्नेसँग हजुरको लागि र मेरो घर फ्यामिलीको लागि पनि सुनाउन चाहन्छु भन्नुभएको छ हिरा बहादुर लकाईजी हुनुहुन्छ नमस्कार है शेष म पनि सुन्दैछु डल्लीकी भन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी हुनुहुन्छ अर्को साथी कल्पना चाम्पाङजी हुनुहुन्छ भोजपुर घर भई हालसी काठमाडौँबाट गुड आफ्टरनुन नाना नमस्ते सन्चै हुनुहुन्छ भन्नुभएको छ एकदम हामी सन्चै छौँ हजुरलाई पनि सन्चै छ भन्ने आशा लिएका छौँ है त उहाँले साथीहरूलाई नि सम्झना भएको छ दिलपाली शर्मिला राई केटुली सुन भन्नुभएको छ मामु अञ्जनिया त्रिप्यारी साम्पाङ बाबा विनोद साम्पाङ विवश कुलुङ रञ्जित राई दादा राम कुमार थापालाई पनि अग्रिम ह्याप्पी बर्थडे टु यू भन्न चाहन्छु भन्नुभएको छ हाम्रो तर्फबाट पनि उहाँलाई अग्रिम जन्मदिनको शुभकामना सोना कन्दङमा त्यसै गरी मनिषा भान्तवा स्नेहा चामलिङ हुनुहुन्छ अर्को साथी अरू मलाई चिन्ने नचिन्ने र बिर्सने सम्पूर्ण साथीहरूलाई चाहिँ सम्झना चाहे भन्नुहुन्छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी हुनुहुन्छ मिलन घायल मुटुजी हुनुहुन्छ गुड आफ्टरनुन सिस्टर अपकमिङ सङ डेडिकेट टु अल फ्रेन्डको लागि फ्रम दोहा कतारबाट भन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी हुनुहुन्छ गीता भण्डारीजी हुनुहुन्छ हेलो हजुर नमस्ते नमस्कार दिदी म पनि सुन्दैछु है सुर्खेतबाट हो कार्यक्रम राम्रो लाग्छ कार्यक्रम मार्फत सम्झना समर्पण गर्नुपर्दा कार्यक्रम सञ्चालिका हजुरलाई प्राविधिक मित्रलाई साथीहरू मुना खड्का छेत्री त्यसै गरी युनिसा राई टकाल धर्मराज अनिसा भण्डारी आशा भण्डारी त्यसै गरी हुनुहुन्छ सत्र छाया गिरी भन्नुभएको छ गीता विश्वकर्मा रिया गिरी त्यसै गरी राजमल्ल भन्नुभएको छ मोहन मोहरा लगायत सम्पूर्ण साथीहरूलाई चाहिँ भन्दै छुटिन चाहन्छु भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी हुनुहुन्छ अर्को साथी सौरभ केसीजी हुनुहुन्छ हेलो सिज गुड आफ्टरनुन म चाहिँ बाक्सो नगरपालिका आठको मान्छे हाल चाहिँ भारतको गुजरातदेखि कार्यक्रम सुन्दैछु मेरो घरमा हुनुहुने श्रीमती छोरा र सम्पूर्ण साथीहरूलाई सम्झना साई भन्दै हुनुहुन्छ र त्यसै गरी हुनुहुन्छ कृष्ण सोनवारजी हुनुहुन्छ उहाँसँग हाम्रो कुराकानी पनि भइसक्यो एसएमएस मार्फत पनि सम्झना गर्नुभएको छ उहाँले कृष्ण सोनवारजी हुनुहुन्छ दिदी नमस्कार है सुन्दैछु प्रोग्राम लाइभ मार्फत हाल चाहिँ काठमाडौँबाट कृष्ण सोनवार हो नि साथीहरू धनुगजमेर संगीता ठकुरी बबिता मगर रमिता श्रेष्ठको लागि पनि सम्झना साई भन्दै हुनुहुन्छ, अमिनाजी हुनुहुन्छ, मिस यू अल भन्नुभएको छ, त्यसै गरी छिरिङ थापाजी हुनुहुन्छ, हेलो दिदी गुड आफ्टरनून म पनि सुन्दैछु हाई भन्दै हुनुहुन्छ, हामीलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी अभागी सृजनाजी हुनुहुन्छ, हेलो दर्शन नमस्ते, म सृजना विश्वकर्मा घर धनकुटा हाल चाहिँ कुवेतबाट सयपत्री मिडिया ग्रुपको चाहिँ प्रवास, यसै गरी साथीहरूलाई सम्झनु पर्दा हुनुहुन्छ, कमला ओनेम घायल अबिर मानस सुनवार सन्देश गुरूङ अमृत कुरुङबाङ कुमार प्रजा निर्दोष थेम डम्बर लामिछाने गुरूङ सम्झना विश्वकर्मा ढकाल धर्म राज राई कान्छा त्यसै गरी डेरा बाबु लाहुरे भन्नुभएको छ, त्यसै गरी थापा बाबु देव हुनुहुन्छ देवान शैलेन मारिहाङ भन्नुभएको छ, निशान युङहाङ टेकबहादुर पुमा शिला विश्वकर्मा त्यसै गरी आर्य राई भन्नुभएको छ, आर्य राई लगायत त्यसै गरी बाबा मम्मी लगायत सम्पूर्ण साथीलाई मिठो माया सम्झना छ भन्दै छुट्टिन चाहन्छु भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ रूपासना योगीजी हुनुहुन्छ, नमस्कार सुन्दैछु है सिन्धुली ढुङ्गेपासबाट चाहिँ रूपासना योगी हो, मिस यू अल भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ चामलिङ्गी जुनिता राईजी हुनुहुन्छ, हेलो नाना सेवा है सम्झनु पर्यो के छ भन्नुभएको छ, खबर सन्चै हुनुहुन्छ, मैले पनि सुन्दैछु है फेसबुक लाइभबाट, इट्स मी चामलिङ जुनिता राई फ्रम पास्टर फिदिम हाल चाहिँ कुवेतबाट, आज मेरो प्यारो भाइको जन्मदिन परेको छ, धर्षण राई लाई चाहिँ जन्मदिनको धेरै धेरै शुभकामना, ह्याप्पी बर्थडे टु यू भन्नुभएको छ, खुशी रहनु स्वस्थ रहनु भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद हाम्रो तर्फबाट पनि उहाँको भाइलाई जन्मदिनको धेरै धेरै शुभकामना। त्यसै गरी हुनुहुन्छ सुकु चौधरीजी हुनुहुन्छ, नमस्ते हजुर म पनि कार्यक्रम सुन्दैछु है मोरङबाट भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी कमलाजी हुनुहुन्छ, हेलो हजुर नमस्ते सेवाहरू, म चाहिँ सयपत्री मिडिया ग्रुपको प्रवास मेम्बर काली कमला ओनेम लिम्बू ताप्लेजुङ घर भइहाल्छ कुवेतबाट, विशेष गरी मेरो घर परिवारले मिठो माया सम्झना छ र साथीहरूलाई सम्झनु पर्दा डियर सन्देश गुरुङ मिडिया प्रेमी निर्मला ओनेम खुसी यमुना विश्व सृजना विश्वकर्मा अतीत अन्जान राई खाल अबिर मानिस सुनवार रत्नबहादुर थापा अरूण भण्डारी प्रेम छेम निर्दोष खड्ग शुभ जीवन शुभ युक्त प्रसाद श्रेष्ठ वसन्त श्रेष्ठ लक्ष्मी राई लक्ष्मी छेत्री मुना मुठिया कुमार प्रजा ढकाल धर्मराज हर्पल रोशनी छत्रयाम्पू अमित किरात नम्रता शेर्पा तिलक साम्पाङ पूर्वेले आकाश राई दिपराज वालिङ पूर्वेले टेकबहादुर पुमा विष्णु खनाल हजारमन राई प्रोग्राम सुनेर बस्नुहुने सम्पूर्णका लागि भन्नुहुन्छ, सुस्मिता मोक्तानजीले पनि गुड आफ्टरनून भन्नुभएको छ, र त्यसै गरी अर्को साथी हुनुहुन्छ टिकराम सुनवारजीले पनि लेख्नु भएको छ, दर्शन हजुर म टिकराम सुनवार तिनजुरा मिडिया ग्रुपको मेम्बर रामेछाप घर भई हाल काठमाडौँबाट प्रोग्राम सुन्दैछु, सोनाकन्दमा मिडिया प्रेमी निर्मला ओलिम जीवन सुब्बा विमला मगर कविता कतानी राजकले मगर खायल अभिरमान सुनवार भूमिका राई अभागी राई निसा शीतलक चौधरी प्रेमकला आचार्य देवास कोठा मनोज भुजेल रामलाल सो मनोरमला साम्पाङ राई टिका आइडु समीक्षा मगर जुनु दिवानी तिगेला जमिन्दार बाबुको इमान्दार स्वरूप मिडिया प्रेमी मगनी आयुषा दिलदेखि रिया बुधपेरि तामाङ सजना माझी सजना कोपिला चामलिङ राई मनको साथी जीवन कार्गीलाई सम्पूर्ण साथीलाई भन्दै हुनुहुन्छ, सुकु चौधरीजीले पनि मिश्र साथी भन्नुभएको छ, धनु गजुमेरजीले पनि नमस्ते भन्नुभएको छ, नमस्कार हजुरलाई पनि राजु चौधरीजीले पनि नमस्कार हजुर म पनि सुन्दैछु मनोहरा पर्साबाट चाहिँ सुन्दैछु भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद भन्दै अब हामी छुट्टिनु पर्नुहुन्छ, यतिसम्म तपाईँले देश विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो कार्यक्रममा सहभागी हुने साथी र सम्पूर्ण साथीले जुन जुन माध्यमबाट सुन्नुभयो उहाँ मित्रलाई विशेष धन्यवाद व्यक्त गर्दछु, र अन्तिममा हुनुहुन्छ हाम्रो साथीले रोजाइमा पार्नुभयो गीत पनि छोड्दै बिदा लिने समय भइसकेको छ, यतिन्जेलसम्म मलाई प्रविधि संयोजनबाट साथ सपोर्ट दिनुभयो श्री राज महतलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रममा ध्रुवजीले रोजाइमा पार्नुभएको एकदमै मिठो गीत छोड्दै आजको बसाए सिने सौगातबाट म कार्यक्रम प्रस्तुता सम्झना खड्गी पनि बिदा हुन चाहन्छु, तपाईँ भने रेडियो सुन्दै गर्नुहोला, हवस् त नमस्ते।

0: अहिले दिउँसोको एक बज्यो
1: हजुरको रेडियो 102.1 मेगा
2: होइन हजुर बुबा, झोला बोकेर हिँड्नु भयो त? सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
3: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छुइनँ। अब यो सबै रोगको उपचार यही हुँदैन अनि सहर नगएर के गर्नु?
2: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
3: नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्को उपचार हुँदैन। यहाँ भने जस्तो सबै

मा तीन महिना देखिको सुगरको अवस्था हेर्ने एचबीए1सी जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि अनि रहेको कुरा औषधिको निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक अति विपन्न गरीब अपाङ्ग र महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि साथमा स्वास्थ्य बीमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बीमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित

0: निर्माता कम्प्यूटर मन्थलिए रानी छाप।
1: थप जानकारी का लागि सम्पर्क नम्बर 9845443255 0485401106 ईमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

काश्मीरलाई यो धर्ने गराउने चिमोटे छ मुखिया वाले भनेको भरे दिउँसो ठिक दुई बजे

0: गल्ती भयो एक चोटीलाई नरिसान पड्क्यौ माफी दिन पड्क्यौ
1: राम राम राम होइन अर्काको भर्न दिने पछि मै पैँचो माग्न भनेर आउने अनि अर्काको विश्वासनीलाई चिमोट्ने तिर्गीमा गति छाडा

0: मुखिया बा आजदेखि म कहिले यस्तो गर्दिन, गरेँ भने बरु झुन्डिएरै मर्छु। लौ न मुखिया बा, कुरो मिलाइदिनु पर्यो।
1: ए त्यसो पो, कहाँ त्यति मात्र हो र मुखिया बा, यसले मेरी सनीलाई आँखा पनि झिम्क्याउँछ क्या।

फेरि यस्तो गल्ती भए सिस्नो पानी लाउनु आधा टाउको खौरिएर गाउँ सहर घुमाउनु एकचोटिलाई माफ गरिदेऊ कान्छ माए मैले

0: घड्के भाइ नरिसा न है, एकचोटिलाई माफ त गरिदे न हौ। ए मुखियामा, यो खड्केलाई सम्झाइदिनुहोस् न, आज उपान त कहिले यस्तो गर्दिनँ क्या।
1: लु भइगयो त हो भइगयो। ए खड्के, अब यो धने पनि जवानीमै स्वास्नी पहिला गएको मरो, अब एकचोटिलाई गल्ती गरेको भइगयो त भइगयो। लु माफ गरिदे, लु तैँले पनि अब मजाले मुनले माफ माग।
2: झुकिएर तेरी स्वास्नी चिमोटे छु खड्के, गल्ती भयो एकचोटिलाई नरिसा न पड्क्यौ, माफी दे न पड्क्यौ।

हजुरको रेडियो 102

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार.
1: Kajaria Tiles, your world class luxury.
2: हावा हुरी चलेको बेला के गर्ने?
3: घरको झ्याल र ढोका बन्द गर्ने,
2: आगोका स्रोतहरू बन्द गर्ने,
3: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
2: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
3: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
2: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
3: हावा हुरी चलेको बेला के नगर्ने,
2: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
3: बिजुलीको तार लत्रिएको छ भने नछुने,
2: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
3: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने.
2: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश.
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता. सूर्य ज्योति सही प्लान.
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि.
2: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ. यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
6: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि. त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि. भरिमा धेरै नभनौ, भनी साध्य छैन. त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ.
2: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65. वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1, कटर बोर्ड, रामेछाप.
1: Kajaria Tiles, your world class luxury.
2: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
6: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि. त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि.
2: सम्पर्क नम्बर
6: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46. सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली.

0: हजुरको रेडियो 102.1 MHz।
1: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
2: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
2: सम्पर्क नम्बर 048-545-143, 98-63-23-422।
3: Kajaria Tiles, your world-class luxury.
4: के तपाईँ दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
2: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिसा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: प्रोप्राइटर मोहन कुमार स्पष्ट। सम्पर्क नम्बर 98-54-043-305, 048-545-305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2, देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली, रामेछाप।
3: कजारिया टाइल्स, योर वर्ल्ड क्लास लक्जरी।
5: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
6: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
7: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
5: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98-69-22-45-44,
7: 98-40-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
3: Kajaria Tiles, your world-class luxury.
8: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
9: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
4: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 047-521-158, 98-54-041-575, 98-41-96-0669, 98-64-14-17-88।
9: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
4: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
10: हजुरको आवाज

नाति केटा बिहे गर्ने रहर त गरिस, बढी खोज्छौ भन्दै मलाई कर त गरिस। आज भोलि स्वास्नी पाल्न गाह्रो छ बाबु, एक वर्षमै तँलाई बनाउँछन् काबु, पुरा गर्दा के भन्छन् घोर त्या बाबु।

0: हजुरको रेडियो 102.1 मेगा
1: Kajaria Tiles, your world class luxury.
2: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
3: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो चटक्कै।
4: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाउँ।
2: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
4: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
5: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
4: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
6: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
7: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
2: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली
6: सम्पर्क नम्बर 0475904662 9896692998।
1: Kajaria Tiles, your world class luxury.
5: दुध दही भनेपछि छोरा छोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
3: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
8: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
3: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 तथा 50 चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: Kajaria Tiles, your world-class luxury.
3: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
4: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
3: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ।
5: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौ।
3: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
4: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

0: हजुरको रेडियो 102.1 MHz दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: Kajaria Tiles, your world-class luxury.
3: तपाईँले त हुर्केकै गिरिराज चल्लाको ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
4: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
3: हुर्केकै गिरिराज चल्ला 150मा?
4: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
5: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
4: विराज किसानको साथी,
5: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
4: प्रोभाइडर जय मानन्दर, फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ मन्थली रामेछाप।
2: Kajaria Tiles, your world-class luxury.

विश्वास मिल्ला यो धमे छोरा नै सिमोटे छ।

0: राम। होइन अर्का भर्ना दिने पछि मै पैँचो माग्न भनेर आउने, अनि अर्का विश्वासीलाई चिमोट्ने तिर्गीमा गति छाडा।
1: अहिले दिउँसोको 2 बजे
2: हजुरको रेडियो 102

नमस्कार, हजुरको रेडियो 102.1 मेगाहर्ट्जको दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले खबर हजुरको रेडियो 102.1 मेगाहर्ट्ज, तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। प्रतिनिधि सभाको बैठकमा आउँदो आर्थिक वर्ष 2083-84 विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल शुरू भएको छ। आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले पर्चा लिएर विरोध प्रदर्शन गरेका छन्। प्रधानमन्त्री जवाफदेही बनेको खोइ लेखिएको पर्चा बोकेर उनीहरूले विरोध जनाएका छन्। प्रधानमन्त्री प्रश्नदेखि भाग्न नपाउने भन्दै श्रम संस्कृति पार्टीले विरोध जनाएको छ। यसअघि विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाब दिनुपर्ने माग गरे पनि प्रधानमन्त्री उपस्थित हुनु भएन। प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्देले जवाब दिनुभएको थियो। संसदमा आजदेखि बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल शुरू भएको छ। यसै गरी दिउँसो सभा 1 बजे बस्ने राष्ट्रिय सभाको बैठकमा पनि आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने कार्यसूची छ। प्रधान न्यायाधीशमा सिफारिश भएका मनोज कुमार शर्मा विरूद्ध संसदीय समितिमा 7 उजुरी परेको छ। संसदीय सुनवाई समितिले गएको वैशाख 25 गते शर्मा विरूद्ध उजुरी आह्वान गरेको थियो। आजसम्म उजुरी दिन सकिने समितिले जनाएको छ। शर्मा विरूद्ध परेका उजुरीमाथि भोलिदेखि अध्ययन शुरू गर्ने समितिको तयारी छ। गएको वैशाख 24 गते सैद्धान्तिक संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतका न्यायाधीश शर्मालाई प्रधान न्यायाधीशमा नियुक्त गर्न सिफारिश गरेको थियो। संसदीय सुनवाई समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने कानूनी व्यवस्था छ। सुनको भाव आज बढ़ेको छ। सुनको भाव तोलामा 800 रूपियाँले बढ़ेर 2,94,800 रूपियाँमा कारोबार भइदिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हप्ताको पहिलो कारोबार दिन हिजो सुनको भाव तोलाको 2,94,000 रूपियाँ थियो। आज चाँदीको भाव भने 40 रूपियाँले घटेको छ। चाँदीको भाव तोलामा 40 रूपियाँले घटेर 5,040 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 5,060 रूपियाँ थियो। विद्यार्थीको आकर्षण नभएपछि रामेछाप बहुप्राविधिक शिक्षालयमा सञ्चालन हुँदै आएको फूड एण्ड डेरी विषयमा नयाँ विद्यार्थी भर्ना लिन बन्द गरेको छ। शिक्षालयले चालू शैक्षिक सत्रका लागि उक्त विषयमा विद्यार्थी भर्ना नलिने भएको छ। विद्यार्थी संख्यामा गत वर्षदेखि नै उक्त विषयमा आकर्षण देखिएको थिएन। गत वर्ष पनि त्यहाँ भर्ना भएका भन्दा पनि बाहिरबाट स्थानान्तरण गरेर आएका विद्यार्थीहरूलाई अध्यापन गराइएको थियो। शिक्षालयका एक कर्मचारीका अनुसार यो वर्षदेखि नयाँ कक्षा नै सञ्चालन नहुने भएको छ। शिक्षालयले भर्ना भएर अध्ययन गरिरहेका उक्त विषयका विद्यार्थीहरूको पठन पाठन भने सञ्चालन गर्नेछ। 2074 सालमा स्थापना गरिएको उक्त शिक्षालयले कृषि र पशु विज्ञान विषयमा भने भर्ना खोलेको छ। अहिले कोटाभन्दा धेरै आवेदन पर्ने गरेको थियो तर केही वर्षदेखि उक्त विषयमा समेत विद्यार्थीहरूको आकर्षण देखिएको छैन। स्थानीय सरकारको पूर्ण छात्रवृद्धि हुँदा पनि विद्यार्थीहरू अन्य विषयमा अध्ययन गर्न सहरतिर जाने क्रम रोकिएको छैन। विद्यालयले भर्ना अभियानलाई गाउँ गाउँमा पुगेर अन्तर्क्रिया गर्ने, जनप्रतिनिधिहरू मार्फत सूचना सम्प्रेषण गर्ने लगायतको कार्य गर्दै आएको छ। मकवानपुरमा घाँस काट्ने क्रममा रूखबाट लडेर एक महिलाको मृत्यु भएको छ। तिमफेदी गाउँपालिका 1 किसेडी बलटोलमा घाँस काट्ने क्रममा रूखबाट लडेर 45 वर्षीय कमला साङतानको मृत्यु भएको छ। साङतान आइतबार बिहान घाँस काट्न जंगल गएकी थिइन्। रूखमा चढेर घाँस झार्ने क्रममा अचानक लडेर उनी गम्भीर घाइते भएकी थिइन्। जंगलमा घाँस काट्न गएका स्थानीयले उनलाई घाइते अवस्थामा देखेपछि आफन्तलाई खबर गरेका थिए। घाइते साङतानलाई उपचारको लागि टोडा अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। कञ्चनपुरमा एक पुरूषको शव फेला परेको छ। दोधारा चाँदनी नगरपालिका 5 45 वर्षीय लीलाराम सुनारको धारिलो हतियार प्रहार गरेर मृत्यु भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र थापाले सुनार सोमबार बिहान आफ्नै घरमा मृत अवस्थामा फेला परेको जानकारी दिनुभएको छ। घटनापछि प्रहरीले श्रीमती यशोदा सुनारलाई नियन्त्रणमा लिएको छ। यशोदाले नै प्रहरीलाई खबर गरेकी थिइन्। प्रहरी निरीक्षक थापाका अनुसार मृतकको घाँटीमा धारिलो प्रहार भएको पाइएको छ। घटनास्थलबाट चक्कु पनि बरामद भएको प्रहरीले जनाएको छ। घरमा श्रीमान श्रीमती मात्रै बस्दै आएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
कञ्चनपुरको शुक्लाफाटा नगरपालिका 12 तिल्कीका एक महिलाको माटोको डिस्कोमा पुरिएर मृत्यु भएको छ। जिल्ला प्राधिकारले कञ्चनपुरका अनुसार लालझाडी गाउँपालिका 4 इटाहा क्षेत्रमा घर लिपोतका लागि माटो खन्ने क्रममा शुक्लाफाटा नगरपालिका 12 तिल्की निवासी करिब 40 वर्षीय हरिधुलिया राणाको घटनास्थलमा मृत्यु भएको छ। माटोको डिस्कोभित्र पुरिएकी अर्की करिब 55 वर्षीय सुन्दरीया राणालाई स्थानीयले घाइते अवस्थामा उद्धार गरेका छन्। उनको दाहिने खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको बताइएको छ। भारतमा ट्रक र म्याजिक भ्यान ठोकिँदा 10 जनाको मृत्यु भएको छ। उत्तर प्रदेशमा पर्ने लखिमपुर खिरी जिल्लामा लखिमपुरदेखि बहराइचतर्फ गइरहेको म्याजिक भ्यान विपरीत दिशाबाट आइरहेको ट्रकसँग ठोकिएको हो। लखिमपुर खिरीका जिल्ला अधिकारी अञ्जनी कुमार सिंहले दुर्घटना सोमबार बिहान भएको बताएका छन्। उनका अनुसार दुर्घटनामा परेर मृत्यु हुनेमा 3 जना महिलासहित 10 जना रहेका छन्। दुर्घटनाको बारेमा थप विवरण आउन बाँकी रहेको भारतीय संचार माध्यमहरूले बताएका छन्। र समाचारको अन्त्यमा खेल समाचार। नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार स्पिनर सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाउनु भएको छ। 25 वर्षीय सन्दीप एक दिवसीय अन्तर्राष्ट्रिय सबैभन्दा छिटो 150 विकेट लिने खेलाड़ी बन्नुभएको छ। घरेलु मैदान कीर्तिपुरको त्रिवी रंगशालामा चलिरहेको आईसीसी क्रिकेट विश्वकप लीग 2 श्रृंखलामा स्कटल्याण्डसँगको खेलमा सन्दीपले यो उपाधि हासिल गर्नुभएको छ। सन्दीपले 73 एक दिवसीय अन्तर्राष्ट्रियमा 150 विकेट लिनुभएको छ। सन्दीपले अस्ट्रेलियाका स्टार बोलर मिचेल स्टार्कलाई पछि पार्नुभएको छ। स्टार्कले 77 खेलमा 150 विकेट लिनुभएको थियो। सन्दीप लामिछाने एक दिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा कम खेलमा 100 विकेट लिने खेलाड़ी पनि हुनुहुन्छ। अवस्था हजुरको रेडियो 102.1 MHz, तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिको साथ प्रसारण भइरहेको दिउँसो 2 बजेको हजुरको खबर सकियो। खबरबाट खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस खबरबाट म राजन महतारा छेत्री पनि बिदा हुन्छु। तपाईँ पनि रेडियो सुन्दै रहनुहोला। नमस्कार।

0: Hello,
1: let's go.
0: 6.9 inch ko standard display, AI powered camera, 2 varsha ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha Redmi A7 Pro ma 6000 mAh powerful battery ko sath thap atyadhunik vishesta harule tapai ko man jitna barambar.
2: Kajaria Tiles, your world class luxury.
3: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
5: वाउ देव पुरानो पल्सर बाइकमा पनि यति राम्रो पिकअप र माइलेज कसरी कहाँ गएर बनायौ
6: हेर न तसीमा हिजो मन्थलीमा रहेको बजाज कम्पनीको आधिकारिक विक्रेता तथा सर्भिस सेन्टर एपेक्स अटो इन्टरप्राइजेसमा गएर बनाएर आएको अहिले साउन्ड पिकअप र माइलेज नयाँ बाइकको जस्तै भयो भन्या
7: हजुर तपाईँ हाम्रै सहर मन्थलीमा रहेको बजाज कम्पनीको आधिकारिक विक्रेता तथा सर्भिस सेन्टर एपेक्स अटो इन्टरप्राइजेसमा 10 वर्षदेखि अनुभव प्राप्त मिस्त्रीद्वारा मोटरसाइकल मर्मत गरिन्छ इन्जिन 2 वर्षको वारेन्टीका साथ मर्मत हुन्छ पार्ट पूर्जामा 8%, इन्जिन मर्मतमा 10% र सर्भिसिङमा 5% छुटको पनि व्यवस्था छ सावधान उस्तै देखिने स्पियर पार्ट होइन पिङ स्टिकर भएका बजाजका पार्ट्स मात्रै जेनुन हुन् बजाजको आधिकारिक ठाउँहरूमा गएर मात्रै मर्मत तथा स्पेयर पार्ट्सहरू खरिद गर्नुहोस्
5: थप जानकारीको लागि सम्पर्क नम्बर 9860584530 048590530 एपेक्स अटो इन्टरप्राइजेस ट्राफिक चोक ट्राफिक कार्यालयको ठ्याक्कै अगाडि मन्थली बस पार्कका रामे छाप
8: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो पेन्टागन कलेज तीनकुने काठमाडौँ
2: Kajaria Tiles, your world class luxury.
7: यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कुल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट पाइन्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
9: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट पाइन्ट स्कुल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एक जोर कोट पाइन्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
7: हो र कहाँ अनि सम्पर्क नम्बर
9: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36 98 17 48 75 46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क तीन कन्या जाने बाटो सिन्धुली
10: मंगल सूत्र झुमकार पाउजू का बनाएर ल्याउनु हो ए भाउजू कति राम्रो स्वाको

0: यहाँ आधुनिक परम्परागत गरगहनाहरू ग्यारेन्टीका साथ बनाइनुका साथै बिक्री वितरण गरिन्छ। खरिद गरिएको सुनसादीको गरगहना फिर्ता गर्नु परेमा बिल अनिवार्य ल्याउनु पर्नेछ।
1: प्रोप्राइटर निशा गहतराज, सम्पर्क नम्बर 9855069080 9924342। सुबिना सुनसादी पसल मन्थली एक देवकोटा चोक प्रभु ब्याङ्क अगाडि, साथै एसएस लेडिज कलेक्सनमा कुर्ता सुरुवाल र साडी पनि पाइन्छ।
2: Kajaria Tiles, your world-class luxury.

आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दछु कार्यक्रम रुचाई तपाईँकोमा। आज पनि उपस्थित भइसकेको छु म तपाईँको साथमा सम्झना खड्गी भने प्रविधि समिसनबाट मलाई साथ दिनुभएको छ श्री राज महत। साथमा तपाईँ विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। हाम्रो कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.nb का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको सिफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहुन सक्नुहुनेछ र तपाईँले यो कार्यक्रम साताको सातै दिन सुन्न पाउनुहुनेछ। हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि सोही क्रम जारी रहेको छ। आजको बसाईमा तपाईँले आफ्नो साथीसँगलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ र साथीहरूले चाहिँ फेसबुक कमेन्ट मार्फत कार्यक्रम सुन्नुहुने फेसबुक मार्फत चाहिँ सुन्ने साथीहरूले चाहिँ आफूलाई मनपर्ने गीत पनि रोचाईमा पार्न सक्नुहुनेछ। जो पहिलो साथीले कमेन्ट गर्नुहुन्छ रोचाईमा पार्नुहुन्छ उहाँको गीतलाई हामी स्थान दिनेछौं र तपाईँले कमेन्ट मार्फत पनि आफूलाई मनपर्ने गीत रोजाइमा पार्नुहोला। छोटो मिठोमा गीत रोजाइमा पार्ने साथीले छोटो मिठोमा आफ्नो साथीसँगलाई मात्र सम्झना राख्न सक्नुहुनेछ र फोन मार्फत चाहिँ हाम्रो साथीसँगलाई मात्र सम्झना सन्देश राख्न दिनेछौं आजको बसाईमा। र आजको बसाईमा कमेन्ट मार्फत साथीसँगले रोजाइमा पार्नुभएको गीतलाई स्थान दिनेछौं र तपाईँ भने यो समय काली उदाली भन्ज्याङ चौतारी मेरा पातगास्त गरिराख्नु भएको छ होला, आफ्नै काममा व्यस्त हुनुहुन्छ होला, व्यस्तताको बावजूद पनि हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ होला भन्दै कार्यक्रमको शुरूआत गर्न चाहन्छु। कार्यक्रमको शुरूआतमा एकदमै मिठो गीतबाट त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: सेवा परिवारको आवाजमा रहेको एकदम मार्मिक गीतबाट चाहिँ हामीले चोट दि खोटो लाउने एकदमै मिठो गीतबाट चाहिँ कार्यक्रम रुसाई तपाईँको शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ। आजको बसाइमा तपाईँले कार्यक्रममा उपस्थित भएर आफ्नो साथीसँगलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ 0440 40 00 26 को माध्यम भएर सहभागिता जनाउन सक्नुहुनेछ। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्कार ध्रुवजी, फेरि पनि आउनुभयो है। अनि खाजा भयो कि बाँकी छ त? ल, मेरो पनि बाँकी नै छ। अब केही समयपछि हुन्छ। अनि मौसम कस्तो छ? यता चाहिँ हाम्रो अब धुम्म धुम्म पानी पर्ला जस्तो भएको छ, पर्न चाहिँ परेको छैन। त्यताको मौसम कस्तो छ? त्यस्तै भएको छ। ठिक छ, कार्यक्रम सुन्दै हुनुहुन्छ। कस्तो लाग्यो? आफ्नो साथीसँगलाई सम्झना गर्नुपर्ने हुन्छ है आजको बसाइमा। हस्त नमस्ते। उहाँ हुनुहुन्थ्यो मन्थलीदेखि ध्रुव पाण्डेजी हुनुहुन्थ्यो। उहाँले पनि आफ्नो साथीसँगलाई सम्झना राखेर चिरिसक्नु भएको छ। भालो तपाईँको फटाफट फोन गर्नुहोला र फेसबुक पेजबाट सुन्ने साथीहरूले कतिपय चाहिँ हामीले चाहिँ अब फोन गर्न पाइँदैन, फोनबाट चाहिँ गीत रोज्न पाइँदैन, देश तथा विदेशमा हुनुहुने होइन साथी संगीहरूको लागि चाहिँ तपाईँले कमेन्ट मार्फत आफूलाई मनपर्ने गीत पनि रोजाइमा पार्न सक्नुहुनेछ र तपाईँले पठाउनुभएका गीत संगीतहरू पनि कार्यक्रम समय अवधिभरि बज्नेछ। यति बेला अर्को साथी पनि सम्पर्कमा आइसक्नु भएको छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार। नमस्ते। नमस्कार, गुड आफ्टरनुन। हजुर, आवाज कहाँ देखियो होला?
1: हजुर, म दोलखाबाट संगीता लामा।
0: संगीताजीको खबर के छ?
1: ठिकै छ, राम्रो छ, रमाइलो छ। तपाईँको के कस्तो छ?
0: मेरो पनि त्यस्तै छ, राम्रो छ, रमाइलो छ, यस्तै छ भन्नुपर्छ है त। अनि कार्यक्रम सुन्दै हुनुहुन्छ?
1: हजुर, सुनिरहेको
0: छु। सुनेर साथ दिनुहोला। अनि कार्यक्रम सुनिरहँदाखेरि सल्लाह सुझाव दिनुपर्ने जस्तो लागेको छ?
1: नै खासै छैन।
0: खासै छैन है? ल, त्यसो भए अनि खाजा भयो कि बाँकी छ त हजुरको? मेरो पनि बाँकी नै छ, अब केही समयपछि हुन्छ कि यतै आउनुहोस् है संगीता जी।
1: ए हस् हुन्छ, मिल्छ भने कुनै बेला सँगै बसेर खाउला नि त दी हजुर।
0: ल ठिक छ, कुनै बेला अब त्यो समय पनि आउँछ, हामीले प्रतीक्षा चाहिँ गर्नुपर्छ है।
1: हजुर हजुर।
0: ल, मिठो कुराकानी भयो, हामी कार्यक्रमतर्फ लाग्छौँ। एकदमै मिठो गीत बस्छ कार्यक्रममा, हजुरले आफ्नो साथीसँगलाई सम्झना राख्नुहोस् है त।
1: सर्वप्रथम एकदम राम्रो भन्दा रायलीमा कार्यक्रम सञ्चालन गरिदिनुहुन्छ र सबैको मनमुठीमा बस्न सफल प्यारिस सिस्टर हजुरले एफएम अल इष्टहरूको लागि, विशेष गरी त घर परिवारमा प्यारी मामाको लागि, इन्डियामै क्यारक बाबु, हाल मलेसियामै क्यारक बाबु सुदीप लामा, प्लस अब युनिस लामाको लागि, प्यारे गुनु सरिता लामाको चाहिँ आज शुभ जन्मदिन परेको हुनाले गुनुलाई चाहिँ ह्याप्पी बर्थडे टु यु, जन्मदिनको अनगिन्ती शुभकामना भन्छु। अब फ्रेमको लागि पनि धेरै सम्झना, प्यारी साथी अविनाश सुनार, साथी सुस्मिता भुजेल, साथी राजेश पाखी, अनि साथी प्रकाश लामालाई पनि धेरै सम्झना, साथी अनुज तामाङलाई पनि धेरै सम्झना। विशेष त आज जुन माध्यमहरूबाट कार्यक्रमलाई माया गरेर स्वागत गरेर बसिरहनु भएको छ, उहाँहरू सबैलाई हामीले छुटिन्छु। नमस्ते।
0: हस्त नमस्ते। उहाँ हुनुहुन्थ्यो संगीताजी, उहाँले पनि आफ्नो साथी संगीलाई सम्झना राखेर चिरिसक्नु भएको छ। फटाफट तपाईँले पनि फोन गर्नुहोला। आजको समयमा हामी साथी संगीलाई सम्झना गर्न दिइराखेका छौं र फेसबुक पेजबाट कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँले गीत पनि रोज्न सक्नुहुनेछ है। यसरी हाम्रो कमेन्ट मार्फत साथीहरूले रोजाइमा पार्नुभएको यो गीतहरूलाई चाहिँ स्थान दिनेछौ। यति बेला अर्को साथी पनि हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार।
2: नमस्कार दिदी।
0: नमस्कार हजुर, हाम्रो प्यारो मान्छे फेरि आउनुभयो। कति खुसी लाग्छ नि यसरी दिनका दिन होइन समय पछि बोल्न पाउँदाखेरि त धेरै खुसी लाग्छ मलाई चाहिँ हजुरलाई कस्तो लाग्छ
1: त्यो त हो कि दिनमा सयचोटि बोल्दा चाहिँ नराम्रो लाग्छ तै पनि बोल्यो बोलाम भनेर नि फोन गरे
0: सयचोटि बोल्दा नराम्रो लाग्छ
1: होइन अनि जतिखेर नि म मात्र बोल्दा तपाईँलाई नराम्रो लाग्छ होला नि त
0: मलाई त त्यस्तो हुँदैन म त दिनभरि पनि कुरा गरेर बस्नलाई राजी छु तर समय पुग्नु पर्यो त्यति मात्रै हो त्यस्तो मलाई कहिले पनि हुँदैन नि रमिलाजी हामीले भनेको अब कुनै समयमा के हुन्छ कसो हुन्छ सबै जानकारीहरू पाइराखेका हुँदैनौ होइन बिहान बोल्यौँ अहिले बोल्दाखेरि चाहिँ त्यो समयमा के बितिरहेको छ के भइरहेको छ हजुरहरू मार्फत हामीले सबै समाचारहरू होइन पाउन सक्छौ अनि यो सुन्दा सुन्दै होइन यति मिठो कुराकानी हुन्छ अनि तर पनि दिक्क लाग्छ त हामीलाई
1: त्यो त होइन कि प्रोग्रामै बिच्छे गर्दै भन्नु खोज्यो
0: मलाई चाहिँ त्यस्तो लाग्दैन बरु हजुरहरूलाई चाहिँ अब एउटै मान्छेसँग कति बोलौँ एउटै प्रोग्राममा भन्ने जस्तो लाग्छ होला है त्यस्तो सोच्नु होइन मैले त्यो नसोधेको कुरा अनि हजुर गर्नुहुन्छ त्यस्तो कहिले पनि हामीले ठान्दैनौँ होइन तर हामी चाहिँ अब फोन कार्यक्रममा फोन आएन साथीसँगै आउनु भएन भने चाहिँ के कमी भयो होइन त्यस्तोमा चाहिँ हामीलाई नरमाइलो लाग्छ साथीहरू चाहिँ जतिखेर पनि आएर बोलिदिँदा चाहिँ एकदमै खुसी लाग्छ है रमिलाजी
1: ल
0: अनि खाजा भयो कि बाँकी छ त
1: मैले त खाएको छैन है म त अघि सुत्दैको कस्तो निदाइ छ
0: ल त्यस्तै लागिरहेको थियो निन्द्राबाट बिउजेर बोल्नु भएको जस्तै लागेको थियो मैले चाहिँ नभनेको मात्रै है त हो भनेको ल मेरो भोइस चाहिँ कस्तो हुन्छ भनेको के
1: तपाईँको त अब यस्तै हुन्छ होला मेरो त तपाईँले निन्द्राबाट बिउजेको भन्नु
0: म त निन्द्राबाट बिउजिँदाखेरि त आवाज कस्तो हुन्छ त्यो सुनेकै छैन होला
1: तर निन्द्रो सुन्यो भने चाहिँ अघि अलि भोइसी अर्को हुने टाउको दुख्ने हुने
0: त्यो शरीरलाई भनेको दिउँसो सुत्यो भने चाहिँ एकदम बडीहरू चाहिँ आलस्य हुने होइन के काम गर्न मन नलाग्ने त्यस्तो हुन्छ सकेसम्म दिउँसो नसुत्दा पनि राम्रो होइन
1: मेरो त काम छैन त्यही भएर सुत्दिएको
0: ल अब यता आएर काम छोडी छोडी उता जाने काम छैन भन्ने कति सजिलो छ हाम्रो रमिलाजीलाई

0: नमस्ते नमस्कार
1: नमस्ते नमस्कार यो आवाज सुन्नलाई कति तड्पिनु पर्ने है मैले
0: हजुर हजुर धेरै नतर्पिनु होला म आइहाल्छु नि
1: कस्तो हो भनेको साथीहरू यति धेरै हुनुहुन्छ होइन अझ पहिला पहिलाको साथीहरू कता जानुभयो होला यति मनमा खुलझुली लाग्छ नि तर पनि साथीहरूले किन माया मार्नुभयो होला हाम्रो चाहिँ आवाजमा के कमी कमजोरी भयो होला हामीले कतै साथीहरूको मन कसरी दुखायो होला भने जस्तो लाग्छ क्या साथीहरू चाहिँ कम उपस्थित हुँदाखेरि चाहिँ
0: त्यस्तो होइन होइन सम्झना दिदीलाई त कहाँ छन् कति माया लाग्छ तपाईँको भन्नु अब देखाउन मिलेन यति माया लाग्छ भनेर सबै टाढा हुनुहुन्छ म पनि टाढा छु त्यही भएर कहिले कसो काममा बिजी हुन्छ नि त दिदी अनि त्यही भएर फोन ट्राई गर्न पाएको
1: हो
0: अब स्टिकरहरू पठाएर अब कार्यक्रम चाहिँ सुनिएको छ है भन्ने यसो अब हजुरलाई होइन हिजो मात्रै बसेको अघि एकदमै बिजी थिए त्यही भएर पनि हो भन्नुपर्छ दिदी
1: ठिक छ बिजी हुनुपर्छ के भन्नु हामी सधैँ फ्री भयो भने पनि हाम्रो दिमागमा अनेक कुराहरू हुन्छ हामी होइन अनेक कुरोको शिकार पनि हुनु पुग्छ सकेसम्म हामी धेरै बिजी पनि होइन ठिक ठिकै बिजी पनि हुनुपर्छ नि है
0: पक्कै पनि अब साथीहरूलाई पनि पालो दिनु पर्यो नि त
1: पक्कै पनि यति राम्रो सोच विचार भएको मान्छेहरू छ होइन कहिलेकाहीँ चाहिँ यो आवाज धेरै दिन सुन्न नपाउँदा चाहिँ एकदमै कस्तो नेचुरल लाग्ने के भयो कि होइन अब त्यो खबरहरू नपाउँदा चाहिँ एकदम मन आतिदो रहेछ मलाई मात्र यस्तो हो कि हजुरहरूलाई पनि त्यस्तो हुन्छ अब विचार गर्नुपर्छ
0: एकदमै हामीलाई पनि एकदमै अब जस्तै अब 2 बजेको प्रोग्राम छ होइन 12 बजेको प्रोग्राम 11 बजेको पनि छ 4 बजेको पनि छ 10 बजेको पनि छ होइन सबैजनाकोमा जान नपाउँदाखेरि अब तपाईँकोमा नजाँदाखेरि तपाईँलाई अलिक हेला गरेको हो कि जस्तो जस्तै है अब बिर्सेको जस्तो हो कि यो प्रोग्रामलाई चाहिँ माया नगरेको हो जस्तो जस्तो पनि हुने तर त्यस्तो होइन एकदमै सबै प्रोग्रामलाई माया लाग्छ तर पनि कुनै कुनै अब कार्यक्रम छोडेर कता जान्छ त्यही भएर अलिक बिजी पनि हुन्छ अनि कुनै कुनै बेला सुन्न पाइन्छ विशेष सुन्ने भनेको चाहिँ 10 बजीको प्रोग्राम चाहिँ नियमितै सुन्ने हो अनि फेरि 12 बजीको पनि सुनिन्छ सुन त अनि 2 बजेको र 4 बजेको चाहिँ कस्तो क्या अब टाइमै नपुग्ला नपुग्ला जस्तो हुने नि त
1: ठिकै छ अब कहिले कहिले यस्तै हुन्छ समय मिल्दा हामीलाई सुनेर साथ दिनुहोस् अब फोन पनि गर्नुहोस् समय मिल्यो भने नभए सुनेर साथ दिनुहोस् अनि यसो एसएमएस मार्फत पनि फोन मार्फत चाहिँ हामी धेरै कुराकानी गर्न नपाए तापनि होइन सल्लाह सुझाव पनि यसो एसएमएस मार्फत पनि दिँदै गर्नुहोला है त
0: 12 बजीको प्रोग्राममा चाहिँ मैले एउटा के भन्नु नायक नायिकाहरूको भोइसहरू अब कलाकारहरूको भोइसहरू पनि आओस् है भनेर सल्लाह सुझाव थियो है त
1: दिनुभएको छ त्यसलाई पनि अब अलिकता समयको अभावले होइन कहिले कहिले यसो अलिकता बिजी नै भएर हजुरहरूको चाहिँ यो सल्लाह सुझावलाई हामी होइन यतिकै थापी राख्दैनौँ पक्कै पनि हामी लिएर आउने नै छौँ है त
0: ओके थ्याङ्क यू
1: ल आफ्नो साथी सङ्गीलाई सम्झना गर्नुहोस् हामी एकदमै मिठो गीत राख्छौँ है त
0: ओके हुन्छ फर्स्टमा यति मिठो आवाजमा कार्यक्रम सञ्चालन दिनुहुन्छ दिदी हजुरको लागि भन्न चाहन्छु प्राविधिकमा सपोर्ट गरिरहनु हुने दिदी हुनुहुन्छ कि या दाई हुनुहुन्छ भर्खरै कार्यक्रम सुन्दैछु है
1: भन्न चाहन्छु

0: हामीलाई पनि सम्झना छ भन्न चाहन्छु। अनि साथीहरू अघि भर्खर बहिनी फोन गर्दै हुनुहुन्थ्यो, शिला तामाङलाई पनि धेरै सम्झना छ ल बुनु भन्न चाहन्छु। साथीहरू अनुलुङ गरी मगर, जेनिसा श्रेष्ठ, निशा श्रेष्ठ, दुर्गा मगरको लागि दिपा बस्नेत हुनुहुन्छ, अनि हिमाली छेत्री हुनुहुन्छ हुनुहुन्छ, साथी निशा श्रेष्ठ पनि हुनुहुन्छ, लगायत साथीहरू धेरै हुनुहुन्छ। कृष्ण सुनवार, राजभले मगर, ईश्वर बस्नेत, सञ्जय बस्नेत, अमिना सुनवार, शिला अधिकारी लगायत साथीहरू धेरै हुनुहुन्छ, उहाँहरू सबैको लागि भन्दै जान्छु ल। नमस्ते।
1: हस् त नमस्ते। उहाँ हुनुहुन्थ्यो तनु कश्मीरजी हुनुहुन्थ्यो ओखलढुङ्गाबाट, उहाँले पनि आफ्नो साथी सङ्गीलाई सम्झना सन्देश राखेर सुनिसक्नु भएको छ। यति बेला चाहिँ हामी धेरै साथीसँग कुराकानी गर्यौं होइन, एकदमै मिठो गीत पनि सुन्नुपर्ने हुन्छ। हामी गीततर्फ लाग्छौं, त्यसपछि हामी फेरि आउनेछौं। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

कार्यक्रममा हामीले एकदमै मिठो गीत राख्यौं, सो गीतपछि हामी फेरि उपस्थित भइसकेका छौं आजको बसाइमा। तपाईँ

0: माटी छर्नेदेखि लिएर गोड्ने समय आइसकेको छ अनि तपाईँ मकै गोड्ने तिर पनि व्यस्त हुनुहुन्छ होला होइन अर्म पर्म गाउँघरमा भन्ने हुन्छ र अफिसियली कामतिर हुनुहुन्छ भने अफिसियली कामतिर पनि व्यस्त हुनुहुन्छ होला र थोरै समय निकालेर भए पनि अब कार्यक्रम आउने बेला भयो सुन्नुपर्छ भने पनि लागि परिराख्नु भएको छ होला र कतिपय घर वरिपरि काम गर्दै रेडियोको भोलम ठूलो पार्दै कार्यक्रम सुन्ने तर्खर पनि गरिराख्नु भएको छ होला भन्ने पनि आशा लिएका छौं। यति बेला कोही साथी हुनुहुन्छ जस्तो लागिरहेको थियो, उहाँ हुनुहुन्छ भन्दै हुनुहुन्छ, को हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु। नमस्कार।
1: नमस्कार दिदी हजुर, गुड आफ्टरनुन।
0: नमस्कार, गुड आफ्टरनुन दिदी, आरामै हुनुहुन्छ?
1: हजुर दिदी, म एकदम आरामै छु भन्नुपर्छ है त।
0: ल, आरामै हुनुपर्छ नि सधैँभरि है।
1: हजुर, बाह्र बजी कार्यक्रममा फोन गर्नु पाइन, अहिले चाहिँ दुई बजीको कार्यक्रममा चाहिँ एकदम फोन लागेको छ भन्नुपर्छ, एकदम खुसी लागेको छ भन्नुपर्छ है।
0: ल, मलाई पनि देवजीसँग बोल्न पाएर चाहिँ एकदम खुसी लागेको छ। अब यस्तै हुन्छ, कहिले कार्य व्यस्तता, कहिले समय अपुग, होइन, यो कारणले गर्दाखेरि पनि हामी भनेको समयमा उपस्थित हुन पाउँदैनौँ, होइन, कहिले समय गइसकेको हुन्छ, होइन, अब यो कहिले प्राविधिक समस्या के हुन्छ, यो समस्याको बावजुद पनि हजुरहरू यसरी कार्यक्रम सुनिदिनुहुन्छ, कार्यक्रममा आइदिनुहुन्छ, खुसी लाग्छ। योभन्दा हामीलाई के चाहियो र है? अब हाम्रो देवजीको खाजा सोधौँ भने खाजा खाइसक्नु भएको छैन, होइन, अब बाँकी नै छ, समय थाहा छँदैछ हामीलाई। अनि के छ अब हजुरसँग नै होइन कुराकानी आज गर्न पाएका छौँ, होइन, एक दुई दिन अब ग्याप भयो होला, होइन, त्यस्तै हो। के छ सुनाउनुहोस् न हजुरको खबर।
1: हजुर, हिजो एक दिन मात्रै हो हजुरसँग बोल्न नपाएको, अनि आज त बोल्न पाइहाल्यो, एकदम खुसी छ भन्नुपर्छ। अनि सबै ठिकै छ, अरू त एकदम राम्रो रमाइलोसँग कार्यक्रम चलाउनु भयो ललिता दिदीले भए पनि, उहाँसँग भए पनि बोल्न पाइयो, हिजो कार्यक्रममा पनि ल्याउनु भएको थियो, पाइयो भन्नुपर्छ, एकदम खुसी छ, राम्रो छ, रमाइलो छ भन्नुपर्छ है त। अरू त केही छैन खासै भन्नुपर्ने कुराहरू है त।
0: ठिक छ त्यति। अब यस्तो हुन्छ, कहिले काहीँ चाहिँ अब कार्यव्यस्तता, होइन, कहिले कहाँ के गर्नुपर्ने हुन्छ, यो समस्याको बावजुद पनि अब हजुरहरूलाई चाहिँ हामी मिठा गीत सङ्गीतहरूबाट चाहिँ कहिले पनि वञ्चित गराउँदैनौँ, होइन, हजुरहरूको माझमा जहिले पनि मिठा गीत सङ्गीतहरू बजिराख्छ, सकेसम्म हजुरहरू पनि आउनुहुन्छ, होइन, कुराकानी गरिदिनुहुन्छ, एकदमै खुसी लाग्छ। हामीले हजुरहरूलाई चाहिँ हाम्रो कमीको महसुस चाहिँ गराउने बाटो गर्दैनौँ, यति मात्रै हो है।
1: हजुर हजुर, एकदमै ठिक छ, त्यही भएर त नि, अनि हजुरहरूको कार्यक्रम नसुनिकन त अनि फोन नगरिकन बस्नै नि सकिँदैन, एकदम मैले चाहिँ हजुरकै रेडियो हो धेरै जस्तो सुन्ने गर्छ है त, एकदम मनपर्छ भन्नुहोस् है कार्यक्रमहरू पनि।
0: ठिक छ, खुसी लाग्यो, यो साहसबाट माया एकदमै माया गर्नुहुन्छ, खुसी लाग्छ। हामी कार्यक्रमतर्फ लागौँ, आफ्नो साथीसँगलाई सम्झना राख्नुहोस् है त।
1: हुन्छ, विशेष गरी दिदी हजुरकै लागि आज बोल्न पाइयो, दिदी हजुरकै लागि मिठो सम्झना भन्न चाहन्छु, अनि प्राविधिकमा को हुनुहुन्छ उहाँको लागि पनि, लगायत हजुरको रेडियो होलको लागि दिदी ललिता आयो, अनि हाम्रो दिदी र दिदी उकाली ओरेल कार्यक्रम लिएर आउनुहुन्छ, एकदम मिठो शैलीमा कार्यक्रम चलाउनुहुन्छ निशा दिदी, उहाँको लागि पनि एकदम मिठो सम्झना छ है भन्न चाहन्छु, र अनि मिडिया प्रेमी बहिनीहरू हुनुहुन्छ रमिला तामाङको लागि, अनि त्यस्तै गरी अनि गजिनेर नि, अनि त्यस्तै गरी सम्झना प्रधान, अनि ध्रुव पाण्डे, अनि त्यस्तै गरी लगायत साथी निर्मला पौडेलको लागि, लगायत देव माझी भनेर चिनी नचिनी सबै सबैको लागि भन्दै नमस्ते।
0: हस्त नमस्ते, उहाँ हुनुहुन्थ्यो देवजी, उहाँसँग मिठो कुराकानीको साथमा छुटिसक्नु भएको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु, पालो तपाईँको रहेको छ, आज हामी धेरै साथीसँग कुराकानी गर्नेछौ र तपाईँले पठाउनुभएका सन्देशहरूलाई पनि वाचन गर्नेछौ र सकेसम्म तपाईँले गीत पनि रोजाइमा पार्नुपर्नेछ, गीत रोजाइमा पार्नुभयो भने चाहिँ आधुनिक मात्रै रोजाइमा पार्नुहोला पनि भन्न चाहन्छु र थोरै समय मात्रै बाँकी छ अब चाहिँ हुनुहुन्छ सुमित या त सुनवार किराँती हुनुहुन्छ। नमस्ते सम्झना नेवा खड्गी हजुर, म चाहिँ काठमाडौँ घर चाहिँ होइन रामेसब देउरालिक हाल चाहिँ काठमाडौँबाट सिम्पल या त सुनवार किराँत हो भन्दै हुनुहुन्छ। उहाँले चाहिँ प्रोग्राम सुन्दैछु, धेरै मनपर्छ, म मसँग हजुरको लागि र मेरो घर फ्यामिलीको लागि पनि सुनाउन चाहन्छु भन्नुभएको छ। अनि साथोकरजीले पनि मिस यु अल भन्नुभएको छ। बेली आसामेजीले पनि नमस्ते हजुर भन्नुभएको छ। नमस्ते, नमस्कार हजुरलाई पनि। यति बेला अर्को साथी हुनुहुन्छ सम्पर्कमा, उहाँलाई म स्वागत गर्छु। नमस्कार। नमस्ते, नमस्कार हजुर, कहाँदेखिको?

0: कौन सा हुनुहुन्छ?
1: हजुर, म बोल्दैछु यता ओखलढुङ्गाको जिल्लाको सपना कुमार।
0: सपनाजीको खबर के छ? आरामा हुनुहुन्छ सपनाजी?
1: यतिखेर भन्नु पर्दाखेरि कि मकै गोड्दै
0: ला, मैले पनि पक्कै पनि अब साथी सङ्गीहरू गाउँघरमा एकदम बिजी हुनुहुन्छ होइन, मकै गोड्दै हुनुहुन्छ होला भने मकै अब छरिसक्यो होइन, सुरुमा बाजा जोत्ने, त्यसपछि मल छर्ने होइन, मकै छर्ने, त्यसपछि मकै गोड्ने, अब केही समयपछि मकै जोत्ने समय पनि हुन्छ, एकदम बिजी हुनुहुन्छ। यस समयमा पनि हामीलाई एकदमै माया गरेर फोन गरिदिनुहुन्छ, सुनेर साथ दिनुहुन्छ, खुसी लाग्छ। सपनाजी, खाजा भयो कि बाँकी छ त? अब मेरो पनि बाँकी नै छ, केही समयपछि हुन्छ। हजुर पनि एकदम व्यस्त हुनुहुन्छ, अरू केही नयाँ नौलो खबर सुनाउनु पर्ने जस्तो लाग्छ? ल, त्यसो भए हामी कार्यक्रमतर्फ लाग्छौ। आफ्नो साथीसँगलाई सम्झना राख्नुहोस् है त। हस्त नमस्ते, उहाँ हुनुहुन्थ्यो सपना तामाङजी हुनुहुन्थ्यो, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्दैनौ, तपाईँले पठाउनुभएका सन्देशहरूलाई भाषण गर्नेछौ, त्यसपछि मिठा गीत सँगसँगै हामी पनि विदा लिनेछौ। त अन्य कार्यक्रमहरू होइन आउँछ, तपाईँले चाहिँ सुनेर साथ दिनुहोला। अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्दैनौ है, समय कम छ, तपाईँले पनि बुझ्नुहुन्छ। त के गर्ने, तपाईँको आवाज हामीलाई सुन्न मन छ, हाम्रो आवाज पनि हजुरले चाहिँ सुनिराख्नु भएको छ, धेरै हामीलाई चाहिँ हजुरहरूको होइन आवाज सुन्न पाउँदैनौ, त्यही भएर चाहिँ धेरै सुन्न पनि मन लाग्छ। तर समस्याको बावजुद हामी अब समयसँगै होइन चल्न सकेन भने हामीले कुनै पनि कामहरू पूरा गर्न सक्दैनौ, त्यसैले चाहिँ आजको बसाइमा यति साथीसँग मात्रै हामी कुराकानी गर्यौं र अन्य बसाइमा फेरि अर्को धेरै साथीहरूसँग कुराकानी गर्ने नै छौं। यति बेला हुनुहुन्छ अर्को साथी शर्मिला आयुजी हुनुहुन्छ। हेलो, गुड आफ्टरनून, नमस्कार, म पनि सुन्दैछु है प्रोग्राम सिन्धुलीबाट। शर्मिला आयु मिस यु अल फ्रेन्ड भन्नुभएको छ, त्यसै गरी गोले आपाको छोरी हुनुहुन्छ, गुड आफ्टरनून, नमस्ते, नमस्कार है सन्चय हुनुहुन्छ दिदी, हजुर म पनि प्रोग्राम सुन्दैछु, प्रोग्राम राम्रो लाग्छ। दोलखाबाट संगीता लामा हो, मिस यु अल माई फ्यामिली फ्रेन्ड भन्नुभएको छ, प्यारी दिजु भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी हुनुहुन्छ अर्को साथी तारा खुक राई युवराज हुनुहुन्छ, सेवा एण्ड गुड आफ्टरनून हजुर भन्नुभएको छ, सेवा हजुर, हजुरलाई पनि गुड आफ्टरनून। म चाहिँ उदयपुरबाट सुनिरहेको छु है, इट्स मे युवराज बान्तवा राई हो, अपकमिङ सङ डेडिकेटेड जस्ट फर यु एण्ड निशा राई, न्युङहाङ तारा खुक, त्यसै गरी अलिना राई, मीडिया प्रेमी आयुषा एण्ड अल माई फ्रेण्डको लागि चाहिँ थ्याङ्क यू सो मच भन्नुभएको छ। तारा खुक राईलाई पनि एकदम विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी हुनुहुन्छ नवीन विसिजी हुनुहुन्छ, नमस्ते दिदी, खाजा खानुभयो त? म सिन्धुलीबाट हाल चाहिँ सिन्धुली घर भई हाल चाहिँ काठमाडौँबाट प्रोग्राम सुन्दैछु है भनिदिनुहुन्छ। हाम्रो खाजा चाहिँ बाँकी छ, हजुरको भागी बाँकी छ होला त। हजुर, त्यसै गरी अर्को साथी हुनुहुन्छ विनोद बरुवालजी हुनुहुन्छ, हेलो हजुर नमस्ते, म पनि सुन्दैछु है, सालुबाट विनोद बरुवाल हुने भन्दै हुनुहुन्छ। विनोदजीलाई पनि विशेष धन्यवाद गर्न प्रिय केसीजी हुनुहुन्छ, मिठो सम्झना हजुर लगायत सम्पूर्णमा, म यता भारतको हिमचालबाट चाहिँ कर्ण प्रिय केसी संगीत घर लुम्बिनी प्रदेश सुदूर उपत्यका ताङकाङ बाट चाहिँ कार्यक्रम एकदमै राम्रोसँग सुनिरहेको छु है भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी सानीजी हुनुहुन्छ, नमस्ते, म अनुष्का हुनुहुन्छ, सानो घर चाहिँ शङ्खसभा हाल चाहिँ रोमानियाबाट सुन्दैछु है, मिस यु अल भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ सौरभ केसीजी हुनुहुन्छ, हेलो गुड आफ्टरनून सिस्टर, म चाहिँ बाक्सर नगरपालिकाको मान्छे, आज चाहिँ भारतको गुजरातदेखि चाहिँ हजुरको प्रोग्राम सुन्दैछु, मेरो घरमा हुने श्रीमती छोराको लागि पनि धेरै धेरै सम्झना छ भन्दै हुनुहुन्छ। र त्यसै गरी धनु कश्मीरजी हुनुहुन्छ, उहाँसँग हाम्रो मिठो कुराकानी पनि भइसकेको छ, र म पनि कार्यक्रम सुन्दैछु, नमस्ते भन्दै हुनुहुन्छ, उहाँलाई नै प्यारी मान्छेलाई विशेष धन्यवाद। त्यसै गरी मनोसुन्दासजी हुनुहुन्छ, हेलो मिस नमस्ते, के छ खबर हजुरको, म पनि सुनिरहेको छु है सिन्धुलीको झागजोली रातमाटा बजारबाट, सबैलाई मिठो माया सम्झना छ, नमस्ते भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ दिलदेखि रियाजी हुनुहुन्छ, हेलो शिवार हजुर, म दिलदेखि रिया फ्रम थापेजुङबाट मिस यु मोटु अनमोल छेत्री त्यसै गरी बोनो सिम्पल स्थानीय भाइ राजा हुनुहुन्छ बाबु कुलुङ प्यारी जुनिता सामलिङ प्यारी सानु माया शेर्पा घायल अभिमान सुनुवार त्यसै गरी राजकले मगर विमला गुरूङ निर्दोष सेम जीवन प्रधान एमपी विवश लिम्बु चेनी लिम्बु सरू अनिम लिम्बु त्यसै गरी हुनुहुन्छ लिम्बुनी साझा सरोज लिम्बु अस्मी सताङ भूमिका राई रमिला राई कुमार पूर्वेली कान्छा पूर्वेली सरोज लिम्बु एगेन इमेहाङ लिम्बु होमियोमा प्रतीक्षा चामलिङ राई अल्सना कुलुङ राई मुना कुजियोबी फुची संस्कृति लामा रंजित राई सन्जु शेर्पा सन्जु त्यसै गरी मीडिया प्रेमी निमु शेर्पा मीडिया प्रेमी मुस्कान राई साइली सोनिया कुलुङ स्वर्णिम शेर्पा समीर सहयोग किराती सन्देश कुलुङ त्यसै गरी सन्ध्या थोमा रोसा भोटिया त्यसै गरी हुनुहुन्छ सन्ध्या गुरूङ रोज छेत्री एण्ड अलको लागि चाहिँ धेरै धेरै सम्झना सहाय भन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ तो बहादुर फुलामीजी हुनुहुन्छ गुड आफ्टरनून भन्नुभएको छ, गुड आफ्टरनून हजुरलाई पनि। र हुनुहुन्छ अर्को साथी लाक्पा शेर्पाजी हुनुहुन्छ, हेलो दिदी नमस्ते, गुड आफ्टरनून, म लाक्पा शेर्पा हुनुहुन्छ ओखलढुङ्गाको लिखु नौ सोलबन घर भई हाल चाहिँ सगरमाथाको क्याम्ब 3 बहत्तर मिटरबाट चाहिँ छु। आज मलाई एउटा चिठी लेख्न मन लाग्छ, जुन मायाले धरधरी रुयायो उही मायालाई देख्न मन लाग्छ भन्ने गीत चाहिँ बजाइदिनुहोस् न हजुर। यो गीत मेरो सम्पूर्ण साथीको लागि भन्नुभएको छ लाक्पाजी। हजुरले प्रोग्राम सुन्दै हुनुहुन्छ भने यो प्रोग्राममा चाहिँ आधुनिक गीत मात्रै बज्छ है त, हजुरको इच्छा पनि म पूरा गरिदिन्छु। हाम्रो 4 बजेको कार्यक्रममा पक्कै पनि एउटा चिठी लेख्न मन लाग्छ भने सो गीत हामी कार्यक्रममा राख्छौं। अहिलेको लागि चाहिँ हामी सरी भन्छौं है लाक्पाजी, हजुरले कार्यक्रम सुन्दै हुनुहुन्छ भने। त्यसै गरी हुनुहुन्छ सामलिङजी, जुनिता राईजी हुनुहुन्छ, हेलो नाना सेवारो नमस्कार, के छ खबर, सन्चै हुनुहुन्छ, तपाईँले खाजा लिनुभयो त भन्दै हुनुहुन्छ। मैले सुन्दैछु है फेसबुक लाइभबाट सामलिङ जुनिता राई फ्रम फास्टर फिल्म हाल चाहिँ कुवेतबाट अब बस्ने गीत सुनाउनु पर्दा साथी हुनुहुन्छ सिक्युरिटी बन्धु डन जीवन फाबेन, त्यसै गरी हुनुहुन्छ विष्णु सैन्द्र सामलिङ राई, त्यसै गरी प्यारो साथी किम्बु ओभिन अभि, प्यारो मान्छे रवि खातिर, त्यसै गरी डियर बोटो आलोन हुसेन राई र प्यारी बुनु हुनुहुन्छ भावना मगर हुनुहुन्छ उहाँको उहाँको मैले कमेन्ट होइन वाचन गर्दै थिएँ, कमेन्ट चाहिँ होइन कहिलेकाहीँ चाहिँ तलमाथि भइरहेको छ, तर पनि केही हामी चाहिँ यो समस्याको बावजुद पनि तपाईँको कमेन्ट पक्कै पनि वाचन गर्नेछ होइन। तपाईँको कमेन्ट वाचन गर्दा गर्दै हामी चाहिँ कहाँबाट भन्दा पनि नेटले धोका दिएको कि जस्तो पनि लागिरहेको छ, सकेसम्म तपाईँको कमेन्ट वाचन गर्ने प्रयास गर्ने नै छु। म हाम्रो जुनिताजीको कमेन्टमै थिएँ होइन, उहाँको कमेन्टमा वाचन गर्ने नै छ पक्कै पनि हुनुहुन्छ रवि के खातिर, त्यसै गरी हुनुहुन्छ फ्यारी बुनु दिलसा राई सुशीला विश्वकर्मा दिलदुखी रिया लिम्बुनी साझा सुमिता एखा त्यसै गरी सपना तामाङ मुक्तान अमृता मुक्तान सुनिता लिम्बु अनमोल छेत्री राजबाबु कुलुङ घायल अभिमान सुनवार सुजन सुजन र सम्पूर्णमा भन्दै छुटिन्छ भन्नुभएको छ प्यारी मान्छेलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ सुस्मिता मुक्तानजी हुनुहुन्छ, हेलो गुड आफ्टरनून सिस्टर, लास्टो फ्याफुला खाजा भयो सिस्टर भन्दै हुनुहुन्छ, मेरो खाजा बाँकी नै छ हजुरको बैंकी बाँकी छ, अब चाहिँ हाम्रो केही समयपछि हुन्छ है त। रमेश छापा खानादेवीबाट सुस्मिता मुक्तान हो दिदी भन्नुभएको छ, खानादेवीबाट हुनुहुँदो रहेछ उहाँलाई नै विशेष धन्यवाद। हाम्रो चाहिँ अब खाजा केही समयपछि हुन्छ हजुरको बैंकी बाँकी छ होला त है भन्दै अब चाहिँ हामी छुटिनुपर्ने हुन्छ है। तपाईँले पठाउनुभएका ती मायालु कमेन्टहरूलाई पनि हामीले स्थान दिइसकेका छौं र यति बेला हामीले चाहिँ धेरै साथीहरूसँग आजको अवस्थामा कुराकानी गर्यौं। हामीले 6 जना साथीसँग चाहिँ कुराकानी गर्न सफल भयौं, ध्रुव पाण्डे संगीता लामा रविला तामाङ तनु गजमेर देव माझी सपना तामाङजीसँग चाहिँ हामीले कुराकानी गर्न सफल भयौं र धेरै साथीहरूसँग कुराकानी गर्ने मन हुँदा पनि हामी समयको अपुगले गर्दाखेरि धेरै साथीसँग कुराकानी गर्न पाउँदैनौं, तर पनि केही छैन हामी दैनिक रूपमा उपस्थित भइराखेका छौं। तपाईँलाई यस्तै मिठा रमाइला गीत संगीतको साथमा हामी लिएर उपस्थित भइराखेका छौं, अब चाहिँ छुट्नुपर्ने हुन्छ। यति दिनसम्म तपाईँले देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट हामीलाई सुनेर साथ दिनुभयो, कार्यक्रममा सहभागिता जनाउनुभयो, सम्पूर्ण साथीलाई विशेष धन्यवाद। त्यसै गरी कार्यक्रम अवधिभर बजेका मिठाई गीतका सर्जक स्रष्टा अनि फेसबुक पेजबाट सम्झिने साथीहरूलाई पनि विशेष धन्यवाद र कार्यक्रम अवधिभर मलाई यतिन्जेलसम्म साथ सपोर्ट दिनुभयो श्री राज महतलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रममा एकदमै मिठो गीत छोड्दै आजको बसाई र सहायता पाएकोबाट म कार्यक्रम प्रस्तुता सम्झना खड्गी पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त नमस्ते।

0: नमस्कार, म विकास चपागाई। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रतिनिधि सभामा नयाँ नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत। संशोधन प्रस्तावका आधारमा पछि थप छलफल गर्ने आश्वासन। प्रधान न्यायाधीश सिफारिश विवाद सम्बन्धी रिट दर्ता गर्न कायम मुकायम प्रधान न्यायाधीशको आदेश। मल्लको आदेशप्रति प्रतिनिधि सभामा राष्ट्रपा सांसदको आपत्ति। नेपाल संघको श्रम सम्झौता अनुसार नै श्रमिकको स्वास्थ्य परीक्षण भइरहेको मलेसियाको दावी। तोकिएको कम्पनीबाट नेपालमा बायोमेडिकल कार्यान्वयन गर्ने। चीनले अमेरिकासँग वार्षिक कम्तीमा 17 अर्ब डलर बराबरको कृषि उत्पादनहरू किन्ने। दुई देशका राष्ट्रपति व्यापार बोर्ड र लगानी बोर्ड स्थापना गर्न सहमत। र आईसीसी विश्वकप लीग 2 नेपाल स्कटल्याण्डले दिएको 195 रनको लक्ष्य पछ्याउँदै। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभाको बैठकमा नयाँ नियमावली पेश भएको छ। आज बसेको बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको हो। नयाँ नियमावलीमाथिको छलफलमा बोल्दै नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले असर संसदीय अभ्यासलाई निरन्तरता दिनुपर्ने बताउनुभयो। यस्तै नेपाली कांग्रेसका सांसद नरेन्द्र कुमार केरूङले मिनी संसदको रूपमा रहेको संसदीय समितिलाई नियमावलीले नै प्रभावकारी बनाउनुपर्ने बताउनुभयो। छलफलमा सांसदहरूले उठाएका विषयमाथि छलफल दिँदै समितिका सभापति पराजुलीले अहिलेसम्मका संसदीय नियमावलीको अभ्यास र विकास क्रमलाई ध्यान दिएर मस्यौदा प्रस्ताव गरिएको बताउनुभयो। उहाँले मस्यौदामाथि आउने संशोधन प्रस्तावका आधारमा पछि थप छलफल गर्ने आश्वासन दिनुभयो। छलफलपछि समितिको मस्यौदा समितिको प्रतिवेदनमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ। प्रतिनिधि सभाको पहिलो अधिवेशनमा गठित 15 सदस्यीय समितिले चालू दोस्रो अधिवेशनको पहिलो बैठक वैशाख 28 मस्यौदा प्रतिवेदन प्रस्तुत गरेको थियो। नयाँ नियमावली नआएको विद्यमान अवस्थामा 2079 सालको प्रतिनिधि सभा नियमावलीबाट कार्य सञ्चालन भइरहेको छ। कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधान न्यायाधीश सिफारिशमा वरिष्ठता मिचेको दावी गरिएको रिटको दरपीठ विरूद्धको निवेदन दर्ता गर्न आदेश दिनुभएको छ। रिट निवेदक प्रेम सिलवालले बिहान मल्ललाई भेटेर इजलासमा पेश हुने निवेदन समेत नभएको भनी उजुरी दिएपछि उहाँले सर्वोच्च प्रशासनलाई आदेश दिनुभएको हो। गएको वैशाख 25 गते संवैधानिक परिषदबाट प्रधान न्यायाधीशमा सिफारिश गर्दा वरिष्ठताको आधारमा नगरी 4 नम्बरमा रहेका मनोज कुमार शर्मालाई सिफारिश गरिएपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता सिलवाल लगायतले सर्वोच्चमा रिट पेश गर्नुभएको थियो। त्यो रिट सर्वोच्चका रजिस्ट्रारबाट रिट दर्ता गर्न अस्वीकार गरी दरपीठ गरिएको थियो। अधिवक्ता सिलवाल दरपीठ विरूद्ध वैशाख 28 गते इजलास समक्ष निवेदन लिएर पुग्नु भएकोमा सर्वोच्च अदालतको निवेदन केही समयमा दर्ता हुने भन्दै रोकेको थियो। यसैबीच राष्ट्रपा सांसद यज्ञमणि न्यौपानेले कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले दिएको आदेशप्रति आपत्ति जनाउनु भएको छ। कानून व्यवसाय समेत रहनुभएका न्यौपानेले न्यायिक सक्रियता बढ़ेको रूपमा टिप्पणी गर्नुभएको हो। यस्तै राष्ट्रपाकै सांसद समीक्षा बास्कोटाले पनि संविधान देखाउँदै शक्ति पृथकीकरणको सिद्धान्त न्यायालयले बिर्सेको शंका गर्नुभयो। बास्तोलाले अदालतमा दलीयकरण भएको विषय समेत उठाउनुभयो। मलेसिया सरकारले दुई देशबीच सम्पन्न श्रम सम्झौता अनुसार नेपाली श्रमिकको स्वास्थ्य परीक्षण र तोकिएको सेवा शुल्क संकलन भइरहेको बताएको छ। मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणलाई लिएर उठेका प्रश्नहरूको जवाब दिँदै मलेसियाले आफ्नो अडान स्पष्ट पारेको हो। काठमाण्डुमा रहेको मलेसियन दूतावासले आज निकालेको सूचनामा दुई देशबीच सम्पन्न श्रम सम्झौताकै आधारमा नेपालमा बायोमेडिकल प्रणाली अर्थात बीएमएस मार्फत स्वास्थ्य परीक्षण सञ्चालन भइरहेको छ र शुल्क संकलन पनि सोही सम्झौतामा तोकिए अनुसार हुँदै आएको उल्लेख छ। सम्झौता अनुसार यो परीक्षण गर्न 36 स्वास्थ्य संस्थालाई नियुक्त गरिएको छ। श्रम मन्त्रालयले तोकेको 6,500 रूपियाँका अतिरिक्त बीएमएस प्रणाली प्रयोग बापत थप 3,000 रूपियाँ सेवा शुल्क लिन पाउने व्यवस्था छ। यो सम्पूर्ण खर्च मलेसियाका रोजगारदाताले बिहोर्ने र पहिलो महिनाको तलब मार्फत फिर्ता गर्ने व्यवस्था छ। बीएमएस प्रणाली कार्यान्वयनको जिम्मेवारी म्याक्रोटेक प्रणाली र वेस्टिनेट एसडीएन बीएचडीलाई दिइएको छ, जसले शुल्क संकलन र रकम हस्तान्तरणसम्मको काम गर्छन्। बागलुङमा जंगलमा ल्याएको भ्याकुर खाँदा जंगलबाट ल्याएको भ्याकुर खाँदा एकजनाको ज्यान गएको छ, अरू आठ जना बिरामी परेका छन्। घर नजिकैको जंगलबाट ल्याएको भ्याकुर खाँदा बडीघाट गाउँपालिका वडा नम्बर पाँच डाक घर भई खार बजार बस्ने 72 वर्षे फिरम कुमारी घिमिरेको ज्यान गएको इलाका प्रहरी कार्यालय बुर्तीबाङका प्रहरी निरीक्षक तिलक महान्दरले जानकारी दिनुभयो। उहाँकै परिवारका अरू आठजना बिरामी परेका छन्। बिरामी सबैको अहिले बुर्तीबाङ अस्पतालमा उपचार चलिरहेको र एकजनाको अवस्था जटिल रहेको अस्पतालले जनाएको छ। बिरामीहरूमा चक्कर लाग्ने, हातखुट्टा लुलो हुने र बान्ता हुने लक्षणहरू देखिएको छ। यसैबीच कञ्चनपुरमा माटोको ढिस्कोमा पुरिएर एकजनाको ज्यान गएको छ। शुक्लाफाटा नगरपालिका वडा नम्बर 12 तिलकीका 40 वर्षीय हरदुलिया राणाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। माटोको झिस्को भित्र पुरिएकी 55 वर्षीय सुन्दरिया राणालाई स्थानीय बासिन्दाले घाइते अवस्थामा उद्धार गरेका छन्। घर लिप्ने माटो खन्ने क्रममा झिस्को खसेको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 घन्ट्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556-94-33-493-555।
0: सीधा कुरा, प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा। अब थप खबरहरू। लमजुङमा वर्षाका कारण पहिरो खस्दा मध्य पहाड़ी लोकमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। बिहान 7:30 बजेतिर मध्य नेपाल नगरपालिका वडा नम्बर 10 बिमिरे भन्ज्याङमा खसेको पहिरोले सड़क अवरूद्ध बनाएको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायक महानिरीक्षक अभिनारायण काफ्रेले जानकारी दिनुभयो। अवरूद्ध भएका सड़क तथा राजमार्गमा यात्रा गर्दा सावधानी अपनाउन प्रहरीले यात्रुहरूलाई आग्रह गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सरकारको मूल प्राथमिकता सुशासन, आर्थिक पुनर्संरचना, पूर्वाधार विस्तार रहेको बताउनु भएको छ। काठमाण्डुमा आज आयोजित नेपाल बिजनेस समिटलाई सम्बोधन गर्दै उहाँले नेपाली नागरिकले दिएको अभूतपूर्व जनादेशलाई स्वीकार गर्दै वर्तमान सरकारले काम गरिरहेको बताउनुभयो। अर्थमन्त्री वाग्लेले विगत 10-15 वर्षको कुशासनका कारण नेपाली समाजले ठूलो मूल्य चुकाउनु परेको भन्दै अब त्यसबाट मुक्त गराइने उल्लेख गर्नुभयो। सुशासनको लाभांश नेपाली समाजमा फैलाउने सरकारको लक्ष्य रहेको बताउँदै उहाँले आउँदो बजेट सुधारवादी आउने दावी गर्नुभयो। अब विदेशको खबर। चीनले वार्षिक कम्तीमा 17 अर्ब डलर बराबरको अमेरिकी कृषि उत्पादनहरू किन्ने भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनी राष्ट्रपति शी जिनपिङ बीच बेजिङमा भएको शिखर सम्मेलनपछि चीनले वर्षेनी अमेरिकाबाट अर्बौंको कृषि उत्पादन किन्ने प्रतिबद्धता जनाएको व्हाइट हाउसलाई उद्धृत गर्दै समाचार संस्था रोइटर्सले जनाएको छ। व्हाइट हाउसका अनुसार चीनले सन् 2026, 2027 र 2028 मा कम्तीमा 17 अर्ब डलरको अमेरिकी कृषि उत्पादन खरिद गर्ने प्रतिबद्धता जनाएको छ। यसअघि गएको अक्टोबरमा दक्षिण कोरियामा भएको शिखर सम्मेलनमा चीनले कम्तीमा 8,70,00,000 मेट्रिक टन अमेरिकी भटमास खरिद गर्ने प्रतिबद्धता गरेको थियो। यसैबीच दुवै राष्ट्रपतिले अमेरिका चीन व्यापार बोर्ड र अमेरिका चीन लगानी बोर्ड स्थापना गर्न पनि सहमति जनाएका छन्। गएको वर्ष लगाइएको जस्तालाई त्यस्तै रणनीतिको भन्सार शुल्कले गर्दा चीनमा अमेरिकी कृषि निर्यात सन् 2025 65.7% घटेर 8,40,00,000,000 पुगेको अमेरिकी कृषि विभागको तथ्याङ्कले देखाउँछ। आईसीसी क्रिकेट विश्वकप 2 श्रृंखलामा अहिले नेपाल र स्कटल्याण्ड खेलिरहेका छन्। नेपालले स्कटल्याण्डलाई 6 विकेटले हराएको छ। स्कटल्याण्डले दिएको 200 रनको लक्ष्य पछ्याएको नेपालले 38 ओभर 1 बलमा 4 विकेट गुमाएर भेटाएको हो। त्यसअघि कीर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्डले 39 ओभर 1 बलमा 194 रन बनाउँदा सबै विकेट गुमाए। स्कटल्याण्डका ब्रान्डन म्याकुमेलनले 73, माइकल इंग्लिसले 51 रन बनाए। नेपालका ललित राजवंशीले 4, सन्दीप लामी छानेलले 3 विकेट लिए। यो खेलमा सन्दीपले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाएका छन्। 25 वर्ष सन्दीप एक दिवसीय अन्तर्राष्ट्रिय सबैभन्दा छिटो 150 खेलमा विकेट लिने खेलाड़ी बनेका हुन्। सन्दीपले 73 एक दिवसीय अन्तर्राष्ट्रियमा 150 विकेट लिएका हुन्। सन्दीपले अस्ट्रेलियाका स्टार बोलर मिचेल स्टार्कलाई पछि पारे। स्टार्कले 77 खेलमा 150 विकेट लिएका थिए। सन्दीप लामी छाने एक दिवसीय अन्तर्राष्ट्रिय स्तरमा सबैभन्दा कम खेलमा 100 विकेट लिने खेलाड़ी पनि हुन्। चार भन्छन् भित्रका खबर शुरू

0: शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: साली नदीको शिर,
2: मणि चूडको काख,
1: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
2: शान्ति र आनन्दको अनुभूति,
1: भीडभाडबाट टाढा,
2: शहरबाट नजिकै,
1: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
2: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
3: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9841954181, वेबसाइट झुले.com.np।
4: आँखा नाक कान र घाँटी उप

0: पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
1: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँमा यही जेठ 8-10 गतेसम्म हस्तकला प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। नेपाल हस्तकला महासंघले आज पत्रकार सम्मेलन गरेर काठमाडौँको बालुवाटारमा रहेको अमरपाली बेङ्क्वेट एण्ड इभेन्ट प्रालीमा कार्यक्रम हुने जानकारी दिएको हो। नेपाली हस्तकला क्षेत्रको प्रवर्धन, स्थानीय उद्यमीको बजार पहुँच विस्तार तथा परम्परागत कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले प्रदर्शनी गर्न लागेको महासंघका अध्यक्ष रविन्द्र साकेले जानकारी दिनुभयो। मेलामा लोपोन्मुख सांस्कृतिक पहिचान, परम्परागत वेशभूषा र पुस्तान्तरण हुन नसकेका शिव संरक्षणलाई विशेष प्राथमिकता दिइने उहाँको भनाइ छ। हस्तकला क्षेत्रले देशभर लाखौं नागरिकलाई स्वरोजगारको अवसर प्रदान गर्दै आएको महासंघले जनाएको छ। महासंघका अनुसार मेलामा झण्डै 70 स्टल रहनेछन्। मेला बिहान 11 बजेदेखि बेलुकी 7 बजेसम्म सञ्चालन गर्ने तयारी गरेको महासंघले जनाएको छ। कक्षा 11 र 12 प्रदान गरिने छात्रवृत्ति सम्बन्धी कार्यविधि संशोधन सहित 19 प्रस्तावित पारित गर्दै काठमाडौँ महानगरपालिकाको 49 कार्यपालिका बैठक सम्पन्न भएको छ। महानगरपालिकाको सभाकक्षमा कार्यवाहक मेयर सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकमा 7 क्षेत्रका विविध विषय समेटिएका थिए। बैठकले शहरी योजना आयोगको उपाध्यक्षमा डाक्टर सुमन नरसिंह राज भण्डारीलाई नियुक्त गर्ने र नगर प्रहरी उपरीक्षक विष्णु प्रसाद जोशीलाई वरिष्ठ उपरीक्षक पदमा कायम मुकायमको जिम्मेवारी दिने निर्णय गरेको छ। बैठकले महानगरपालिका प्रथम उपप्रमुख कप खोखो प्रतियोगिता सञ्चालन गर्ने, उडा नम्बर 17 कन्या माध्यमिक विद्यालयमा छात्रावास निर्माण गर्ने, महानगर प्रहरी बलका लागि पदपूर्ति समिति गठन गर्ने तथा नवयुवा आन्दोलनमा क्षति भएका प्रहरी संरचनाको पुननिर्माणको लागि सम्बन्धित उडा समितिका प्रस्ताव अनुमोदन गरेको छ। ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा पछिल्लो 24 घण्टामा 1962 जना गाड़ी चालक तथा नियम उल्लंघनकर्तामाथि कार्यवाही गरेको छ। कार्यवाहीबाट 8,89,000 रूपियाँ संकलन राजस्व संकलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। ट्राफिक प्रहरीका अनुसार उपत्यकाभित्र बढ़दो गाड़ी चाप, अव्यवस्थित पार्किङ, लापरवाहीपूर्ण गाड़ी चलाउने गर्दा तथा ट्राफिक नियमको व्यवस्थाका कारण दुर्घटनाको जोखिम बढ़दै गएको छ। र काठमाडौँको सुन्दारामा रहेको केन्द्रीय कारागारबाट भागेकी सपना तामाङलाई प्रहरीले पक्राउ गरेको छ। अपहरण, हत्या र डाका चोरी मुद्दाकी अभियुक्त सपना अस्ति शनिबार राति 1:30 बजे कारागारको पर्खाल नागेर भागेकी थिइन्। उनलाई गए राति असनबाट पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। सपनालाई भाग्न सहयोग गरेको आरोपमा भोजपुर घर भएका 26 वर्ष

0: मा सजिलै किन्नुहोस् विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
1: आवश्यक कागजातहरू,
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106 इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
2: Kajaria Tiles, your world-class luxury.

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
2: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
1: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
2: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
3: Kajaria Tiles, your world class luxury.
4: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकुटमा।
7: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रुम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
6: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
7: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844200596, 0447590453।
6: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुरकोट, सिन्धुली।
3: Kajaria Tiles, your world class luxury।

0: हुन त आजभोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
1: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
2: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका एक नम्बर बजार सिन्धुली, सम्पर्क नम्बरहरू 0475211158, 0954041575, 0941690669, 0964014788।
1: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
2: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
3: के तपाईँ दाँत आँखा एक्सरे भिडियो एक्सरे फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
4: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिसा पिसा जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुफत मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: प्रोप्राइटर मोहन कुमार स्पष्ट, सम्पर्क नम्बर 9854043305, 0484543305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली रामेछाप।
5: कजारिया टाइल्स, योर वर्ल्ड क्लास लक्जरी।
6: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बाटी?
7: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
8: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाइ जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ, साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
9: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892, र 0484043385, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
5: कजारिया टाइल्स, योर वर्ल्ड क्लास लक्जरी।
3: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि, अनि कहाँबाट ल्यायो?
10: कहाँबाट हुनु नि, हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन, त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
3: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845853065, बिरगन्स फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक कटर बोर्ड, रामेछाप।

0: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
1: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
0: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
1: त्यसो भए ध्यान दिएर सुन्ने।
2: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा। सुन्नु भयो त?
0: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
3: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 16-60-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
4: Kajaria Tiles, your world-class luxury.
5: मंगल सूत्र झुमका र पाउजु का बनाएर ल्याउनु हो।

0: यहाँ आधुनिक परम्परागत गर गहनाहरू ग्यारेन्टीका साथ बनाइनुका साथै बिक्री वितरण गरिन्छ। खरिद गरिएको सुनसादीको गर गहना फिर्ता गर्नु परेमा बिल अनिवार्य ल्याउनु पर्नेछ।
1: प्रोप्राइटर निशाग हतराज, सम्पर्क नम्बर 9855069608 9294443। सुबिना सुनसादी पसल मन्थली एक देवकोटा चोक प्रभु ब्याङ्क अगाडि, साथै एसएस लेडिज कलेक्सनमा कुर्ता सुरुवाल र साडी पनि पाइन्छ।
2: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
3: लेखेर, बोलेर, इसारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
2: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
3: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
1: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
0: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848543098 0848543098।
1: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
0: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापत्ती गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
4: Kajaria Tiles, your world-class luxury.
0: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
1: आवश्यक कागजातहरू,
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रामेछाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255 0845401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
5: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
6: दैनिक ₹197,000 ₹50,00,000 बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
0: हावाहुरी चलेको बेला के गर्ने?
8: घरको झ्याल र ढोका बन्द गर्ने,
0: आगोका स्रोतहरू बन्द गर्ने,
8: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
0: भिडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
8: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
0: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
8: हावाहुरी चलेको बेला के नगर्ने,
0: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
8: बिजुलीको तार लत्रिएको छ भने नछुने,
0: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
8: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
0: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।

नमस्कार हजुरको रेडियो 102.1 मेगाहर्ज को अपराह्न 4 बजेको रामेछाप अनि रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर संगालो रामेछाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले यो खबर हजुरको रेडियो 102.1 मेगाहर्ज तथा कोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। रामेछापमा रहेका विकासी कार्यालयहरूको बजेट कार्यान्वयन अवस्था कमजोर देखिएको छ। चालू आर्थिक वर्षको 10 महिना बितिसक्दा पनि रामेछापका अधिकांश कार्यालयको बजेट खर्च सुस्त देखिएको छ। बागमती प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास कार्यालय रामेछापको चालू आर्थिक वर्ष 2082-83 बजेट कार्यान्वयन सुस्त देखिएको हो। आर्थिक वर्षको 9 महिना बितिसक्दा पनि कार्यालयले कुल बजेटको 40% भन्दा कम मात्रै खर्च गर्न सकेको छ। कार्यालयका अनुसार साउनदेखि चैत्र मसान्तसम्म 1,09,36,380 रूपियाँ बजेट मध्ये 39,70,39,000 रूपियाँ मात्रै खर्च भएको छ, जुन कुल बजेटको 39.34% हो। कार्यालयको चालूतर्फ 1,49,59,880 रूपियाँ विनियोजन भएकोमा 57.33% अर्थात 85,76,479 रूपियाँ खर्च भएको छ। कार्यान्वयन नहुने अवस्थामा पुगेको छ भने 7 वटा योजना अझै कार्यान्वयन प्रक्रियामै प्रवेश गर्न नसकेको बताइएको छ। जलस्रोत तथा सिंचाई डिभिजन कार्यालय रामेछापले चालू आर्थिक वर्षको साउनदेखि वैशाखसम्म कुल बजेटको 27.29% मात्रै खर्च गरेको छ। कार्यालयका निमित्त डिभिजनल प्रमुख गोविन्द प्रसाद भुटेलका अनुसार 98,21,07,000 रूपियाँ बजेट मध्ये हालसम्म 26,80,04,419 रूपियाँ खर्च भएको छ। उहाँका अनुसार यो अवधिमा कार्यालयको भौतिक प्रगति 68% पुगेको छ। यस्तै शहरी विकास तथा भवन कार्यालय रामेछापको बजेट खर्च 16.85% सीमित भएको छ। खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रामेछापले पनि कुल बजेटको 27.05% मात्रै खर्च गरेको छ। समग्रमा विकासी कार्यालयहरूको कार्यान्वयन गति सुस्त देखिँदा आर्थिक वर्ष सकिन केही महिना मात्रै बाँकी रहँदा पनि ठूलो परिमाणमा बजेट खर्च गर्नुपर्ने दबाव बढ़ेको छ। समयमै योजना सम्पन्न नहुँदा गुणस्तर र प्रभावकारितामाथि समेत प्रश्न उठ्न थालेको छ। आर्थिक वर्ष सकिन अब 2 महिना मात्रै बाँकी रहँदा रामेछापका ठूला विकासी कार्यालयहरूको बजेट खर्च 30% नपुग्नु चिन्ताजनक बनेको बताइएको छ। यो अवधिसम्म अधिकांश विकास योजनाहरू सम्पन्न भइसक्नुपर्ने भए पनि रामेछापका कार्यालयहरूको प्रगति कमजोर देखिएको छ। विद्यार्थीको आकर्षण नभएपछि रामेछाप बहुप्राविधिक शिक्षालयमा सञ्चालन हुँदै आएको फूड एण्ड डेरी विषयमा नयाँ विद्यार्थी भर्ना लिन बन्द गरिएको छ। कार्यालयले शिक्षालयले चालू शैक्षिक सत्रका लागि उक्त विषयमा विद्यार्थी भर्ना नलिने भएको छ। विद्यार्थी संख्यामा गत वर्षदेखि नै उक्त विषयमा आकर्षण देखिएको थिएन। गत वर्ष पनि त्यहाँ भर्ना भएका भन्दा पनि बाहिरबाट स्थानान्तरण गरेर आएका विद्यार्थीहरूलाई अध्यापन गराइएको थियो। शिक्षालयका एक कर्मचारीले बताए अनुसार यो वर्षदेखि नयाँ कक्षा नै सञ्चालन नहुने भएको छ। शिक्षालयले भर्ना भएर अध्ययन गरिरहेका उक्त विषयका विद्यार्थीको पठन पाठन भने सञ्चालन गर्ने जनाएको छ। 2074 सालमा स्थापना गरिएको उक्त शिक्षालयले कृषि र पशु विज्ञान विषयमा भने भर्ना खोलेको छ। पहिले कोटाभन्दा धेरै आवेदन पर्ने गरेको थियो, तर केही वर्षदेखि उक्त विषयमा समेत विद्यार्थीहरूको आकर्षण देखिएको छैन। स्थानीय सरकारको पूर्ण छात्रवृत्ति हुँदा पनि विद्यार्थीहरू अन्य विषयमा अध्ययन गर्न सहरतिर जाने क्रम रोकिएको छैन। शिक्षालयले भर्ना अभियानका लागि गाउँ गाउँमा पुगेर अन्तर्क्रिया गर्ने, जनप्रतिनिधिहरू मार्फत सूचना सम्प्रेषण गर्ने लगायतको कार्य भने गर्दै आएको छ। मन्थली शहीद स्मृति बहुमुखी क्याम्पसले प्रविधि मैत्री तथा गुणस्तरीय शिक्षामा जोड़ दिँदै नयाँ विषय र संकाय थप्ने तयारी अघि बढ़ाएको जनाएको छ। समय र प्रविधिको माग अनुसार शिक्षण प्रणालीलाई आधुनिकीकरण गर्दै रामेछापमा गुणस्तरीय तथा सिपमूलक शिक्षा उपलब्ध गराउने लक्ष्यसहित क्याम्पसले विभिन्न योजना अघि सारेको छ। क्याम्पस प्रमुख डाक्टर भरत कुमार श्रेष्ठका अनुसार शिक्षण सिकाइ प्रक्रियामा सूचना प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखिएको छ। विद्यार्थीलाई आधुनिक प्रविधिसँगै अभ्यस्त बनाउँदै प्रभावकारी पठन पाठन सञ्चालन भइरहेको उहाँले बताउनु भएको छ। उहाँका अनुसार विगतमा ब्ल्याकबोर्डमा आधारित शिक्षण प्रणाली प्रचलनमा रहे पनि अहिले समय अनुसार शिक्षण शैली परिवर्तन गर्नुपर्ने आवश्यकता बढ़ेको छ। क्याम्पसले शिक्षकलाई सूचना तथा संचार प्रविधि सम्बन्धी तालिम समेत सञ्चालन गर्दै आएको जनाएको छ। हाल क्याम्पसमा स्नातक तहमा बीए बीएड र बीबीएस तथा स्नातकोत्तर तहमा नेपाली र
एमएट कार्यक्रम सञ्चालनमा रहेका छन्। क्याम्पसमा हाल 564 जना विद्यार्थी अध्ययनरत रहेको क्याम्पस प्रमुख श्रेष्ठले जानकारी दिनुभएको छ। रामेछाप घर भएकी शस्त्र प्रहरीका सहायक हवलदार अनिता कार्कीले नयाँ कीर्तिमान कायम गर्नुभएको छ। सगरमाथाको सफल आरोहण गर्नुभएको कार्कीले शस्त्र प्रहरीको तर्फबाट पहिलो महिला आरोहीको इतिहास रच्नु भएको छ। रामेछापको गोकुलगुङ्गा गाउँपालिका एक चुचुर स्थायी ठेगाना भएकी शस्त्र प्रहरीको सहायक हवलदार कार्कीले हिजो बिहान 10:20 जाँदा सफलतापूर्वक सगरमाथाको आरोहण गरेको शस्त्र प्रहरीले जनाएको छ। शस्त्र प्रहरी बल नेपालको तर्फबाट सगरमाथा आरोहण गर्ने उहाँ तेस्रो शस्त्र प्रहरी कर्मचारी हुनुहुन्छ भने महिला कर्मचारी मध्ये पहिलो आरोही हुनुहुन्छ। यो सँगै कार्की शस्त्र प्रहरीबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला आरोही पनि बन्नुभएको छ। उहाँ राष्ट्रिय स्तरको फेन्सिङ खेलाड़ी पनि हुनुहुन्छ। रामेछापको मन्थल स्थित लिटिल स्टार इंग्लिश स्कूलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा यसमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई नगद सहित सम्मान गरेको छ। विद्यालयका प्रिन्सिपल रमेश भुइँयालको अध्यक्षतामा हिजो सम्पन्न कार्यक्रममा उद्योग पर्यटन तथा वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठको प्रमुख अतिथ्यता रहेको थियो। विद्यालयबाट 4 जीपीए ल्याउन सफल विद्यार्थी सृष्टि श्रेष्ठ, आवास सुप्रेती, अभिषेक प्रसाई, अल्का श्रेष्ठ र स्मृति घिमिरेलाई नगदसहित सम्मान पत्र प्रदान गरिएको छ। कार्यक्रममा विद्यालय स्थापना कालदेखि नै कार्यरत शिक्षिका राधा लक्ष्मी सुवेदीलाई 30 लामो सेवापछि अवकाश ग्रहण गरेको अवसरमा दौसला बढ़ाएर सम्मानसहित विदाई गरिएको थियो। यसैगरी विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरूलाई पनि सम्मान गरिएको कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति पनि दिएका थिए। ग्रामीण भान्सामा बढ़दो रासायनिक विषादीको प्रयोगप्रति सचेत बनाउने उद्देश्यले आमाहरूलाई विषादीरहित तथा स्वस्थकर खानाबारे अभिमुखीकरण गरिएको छ। कृषि ज्ञान केन्द्र ओखलढुङ्गाको आयोजनामा सुनकोशी गाउँपालिका 8 सञ्चालन गरिएको एक दिवसीय सचेतना कार्यक्रममा स्थानीय 2 आमा समूहका करिब 60 महिलाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा रासायनिक विषादीको जथाभावी प्रयोगले मानव स्वास्थ्य, माटोको उर्वरा शक्ति र वातावरणमा पार्ने नकारात्मक प्रभावबारे जानकारी गराइएको थियो। साथै सुरक्षित खाद्य उत्पादनलाई प्रवर्धन गर्न विषादीको प्रयोग न्यूनीकरण गर्दै जैविक खेती प्रणाली अपनाउनु पर्ने विषयमा समेत सहभागीहरूलाई सचेत बनाइएको आयोजकले जनाएको छ। ओखलढुङ्गाको सुनकोशी गाउँपालिका 5 वडाध्यक्ष गोविन्द राम तामाङ आफ्नै पदबाट राजीनामा दिएर वैदेशिक रोजगारीका लागि अस्ट्रेलिया जानुभएको छ। कार्यालयको अवधि करिब 1 बाँकी छँदै उहाँ शनिबार अस्ट्रेलिया उड्नु भएको हो। गाउँपालिकाका उपाध्यक्ष सुनिता अधिकारीका अनुसार तामाङको श्रीमती विगत केही वर्षदेखि अस्ट्रेलियामै रहेकाले उहाँ पनि जनप्रतिनिधिको पद छोडेर त्यता जानुभएको हो। स्थानीय तहमा 2 कार्यकाल वडाध्यक्ष निर्वाचित भइसकेका जनप्रतिनिधिले नै बीचमा पद त्यागेर विदेश पलायन रोजेपछि यस घटनाले स्थानीय स्तर र सामाजिक वृत्तमा निकै चासो र चर्चा भएको छ। उपाध्यक्ष अधिकारी, प्रमुख प्रशासक अधिकृत लोकेन्द्र बहादुर राई लगायत जनप्रतिनिधि कर्मचारीहरूले तामाङलाई विदाई गरेका थिए। उहाँ नेकपा एमालेबाट 2074 र 2079 सालको स्थानीय तह निर्वाचनमा लगातार निर्वाचित हुनुभएको हो। तामाङ सामाजिक कार्यसँगै खेलकुदमा पनि सक्रिय हुनुहुन्थ्यो। र मकवानपुरमा घाँस काट्ने क्रममा रूखबाट लडेर 1 महिलाको मृत्यु भएको छ। भीमखेती गाउँपालिका 1 किसेडी बलटोलमा घाँस काट्ने क्रममा रूखबाट लडेर 45 कमला साङतानको मृत्यु भएको छ। साङतान आइतबार बिहान घाँस काट्न जंगल गएकी थिइन्। रूखमा चढ़ेर घाँस झार्ने क्रममा अचानक लडेर उनी गम्भीर घाइते भएकी थिइन्। जंगलमा घाँस काट्न गएका स्थानीयले उनलाई घाइते अवस्थामा देखेपछि आफन्तलाई खबर गरेका थिए। घाइते स्याङतानलाई उपचारको लागि हेटौँडा अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। हजुरको रेडियो 102.1 MHz, तामाको सीएफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको अपरान्न 4 रामेछाप खबर सकियो। खबरबाट खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस खबरबाट म राजन पनि विदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्छ। सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
2: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
3: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
2: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
4: Kajaria Tiles, your world-class luxury.
5: सुन्नुहोस् है, सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
6: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
5: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
6: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
4: Kajaria Tiles, your world class luxury.
2: हावाहुरी चलेको बेला के गर्ने?
6: घरको झ्याल र ढोका बन्द गर्ने,
2: आगोका स्रोतहरू बन्द गर्ने,
6: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
2: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
6: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
2: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
6: हावा हुरी चलेको बेला के नगर्ने,
2: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
6: बिजुलीको तार लत्रिएको छ भने नछुने,
2: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
6: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
2: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
7: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, 3 कुने, काठमाडौँ।
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
8: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
2: हाम्रा विशेषताहरू,
8: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
8: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
8: आवश्यक कागजातहरू,
2: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
8: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 98543425, 048541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

6.9 इंचको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, दुई वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।

नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रममा उकाली ओह्रालीको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रमको साथमा सम्झना खड्गी भने प्रविधि संयोजनबाट मलाई साथ दिनुभएको छ मदन विष्णुकीजी हुनुहुन्छ। उहाँले मलाई साथ दिनुभएको छ भने साथमा तपाई हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं। तपाई इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियल वेबसाइट www.hajurkoradio.org.nbka साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोशी एफएम 95.5 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला र कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईले यो कार्यक्रम हरेक दिन यही समयमा सुन्दै आइराख्नु भएको छ। कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव प्रतिक्रिया पनि दिन सक्नुहुनेछ होइन। तपाईँले फेसबुक पेजबाट पनि आफ्नो साथी सङ्गीलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ। तपाईँले फोन गरेर आउनुपर्ने हुन्छ, आजको अवस्थामा के गर्नुपर्छ कसो गर्नुपर्छ भनेर तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई त थाहा नै छ। आज सोमबारको अवस्था आजको अवस्थामा तपाईँले पुरानो भाका गाएर चाहिँ हामीलाई सुनाउनु पर्ने हुन्छ र तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर पनि खुल्ला भइसकेको छ। कार्यक्रम सुन्दै हुनुहुन्छ भने कार्यक्रममा सहभागिता पनि जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रममा एकदमै मिठा पुराना भाकाहरू गीत संगीतहरू सुन्दै आइराख्नु भएको छ, तपाईँलाई त्यस्तो अप्ठ्यारो पनि नहोला र सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्नो साथी सङ्गीलाई सम्झना सन्देश पठाउन सक्नुहुनेछ। तपाईँले पठाउनुभएका सन्देशहरूलाई हामी कार्यक्रम समय अवधिभरि वाचन गर्ने नै छौं भन्दै कार्यक्रमको शुरूआत गर्न चाहन्छु एकदमै मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ, तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

कार्यक्रममा एकदमै मिठो गीतबाट कार्यक्रमको आलिब्रालीको शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ 0484040026 फोन गरेर तपाई सहभागिता जनाउन सक्नुहुनेछ अनि आफूलाई मनपर्ने मिठो गीतहरू चाहिँ तपाईँले गाउनु पर्ने हुन्छ आजको अवसायमा आउनुहोला पनि भन्न

0: ले हाम्रो स्टुडियो नै एकदम उत्साह बनाउँछ, अनि आउनु परेन त?
1: हजुर हजुर, अनि आज फेरि दिदीले लिएर आउनु भएछ, झनै माथि एकदम रमाइलो लागिरहेको छ है त।
0: अनि ल, कहिले काहीँ अब यसो पालो फेरो पनि होइन तपाईँको होइन माझमा चाहिँ हामी उपस्थित हौँ होइन। अब कहिले काहीँ यस्तै हुन्छ, अब कहिलेको कहिलेको होइन, तर पनि हाम्रो कार्यक्रमलाई चाहिँ निरन्तरता दिउँ भन्ने हिसाबले चाहिँ उपस्थित भएका छौँ, र तपाईँहरूको त्यो मिठो आवाजमा आज पुरानो भाका पनि हामी सुन्नेछौँ है त। उहाँ केही काम विशेषले आज आउनु भएको छैन, भोलिबाट पक्कै पनि आउनुहुन्छ। अनि खाजा लिनु भयो त हजुरले?
1: हजुर हजुर, खाजा भइसक्यो नि त, अघि नै सँगसँगै खाएको नि त।
0: हो र, ल हो नि है, हाम्रो अब समय त थाहा छँदैछ, त्यही त अब कुराकानी भने यस्तै हो, हामी मिठो गीततर्फै लाग्छौँ, हामीलाई सुनाउनुहोस् है त।
1: एकदम पुरानै सारङ्गीको धुन भन्ने गीत, सुरलको गीत गाउने प्रयास गर्छु, एक टुक्का मात्रै भए पनि है त।
0: हुन्छ, सुरु गर्नुहोस्।
1: घर पर

0: ठिक छ, एकदमै मिठो गीत गाउनुभयो सारङ्गीको धुन है, पक्कै पनि मिठो आवाजमा मिठो गीत सुनाउनु भयो, हजुरलाई विशेष धन्यवाद। फेरि पनि होइन आउने जमरको साथ हामी आजको बसाइबाट चाहिँ छुटाउँ है त। हस्त नमस्ते। उहाँ हुनुहुन्थ्यो जागतले रातमाटादेखि हुनुहुन्थ्यो देवजी, उहाँले पनि एकदमै मिठो गीत गुनगुनाएर छुटिसक्नु भएको छ। जो साथीलाई इच्छा छ होइन चाहना छ म पनि गीत गाउँछु है भन्ने साथीहरूको लागि चाहिँ हाम्रो स्टुडियोको नम्बर खुल्ला रहेको छ, सधैँ डायल गर्दै आउनु भएको नम्बर रहेको छ 0840 40 0026। फटाफट फोन गरेर आउनुहोला। कार्यक्रम अवधिभरि मिठा पुराना गीत संगीतहरू पनि बज्नेछ। यति बेला अर्को साथी हुनुहुन्छ जस्तो लागिरहेको थियो, हुनुहुन्न भन्दै हुनुहुन्छ। जो साथीहरूलाई कार्यक्रममा चाहिँ इच्छा चाहना छ आउनुहोला भन्न चाहे, यो समय होइन उकाली ओह्राले भन्ज्याङ चौतारी मेलापात गरिराख्नु भएको छ होइन। दिउँसो अलि चर्को काम थियो भने अहिले चाहिँ मन्द मन्द होइन शीतल हावा सिरसिर बतास चलिरहेको छ होला, काममा व्यस्त हुनुहुन्छ होला, मकै गोड्दै हुनुहुन्छ होला होइन। चौतारीमा हावा होइन सिरसिर बतासँगै मिठा गीत संगीतहरू सुनिराख्नु भएको छ होला भन्ने पनि आशा गरेका छौं। र साथै यो मिठो गीत संगीतको साथसाथै तपाईँको आवाजमा पनि हामी मिठो गीत सुन्नेछौ। यति बेला अर्को साथी पनि आइसक्नु भएको छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार।
1: नमस्कार
0: हजुर। नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? रामेछापबाट को बोल्नुभयो? हेलो, के भन्नुभयो?
1: पारस भण्डारी
0: भन्नुभयो? के छ नि रामेछापबाट भन्नुभयो है पारस भण्डारी? अनि के छ हजुरको खबर सुनाउनुहोस् न। के गरिदिनुहुन्छ, खाजा खाँदै हुनुहुन्छ कि क्या हो? खाजा खाँदै हुनुहुन्छ? अनि कार्यक्रम सुन्नु भएको छ कि छैन त? हेलो, साथी हुनुहुन्थ्यो उहाँ चाहिँ रामेश्वरबाट भन्दै हुनुहुन्थ्यो, पारस भण्डारीजी हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद पालो तपाईँको रहेको छ आउनुहोला है फटाफट। आजको बसाइमा तपाईँको आवाजमा मिठो गीत सुन्नेछ र हामी पनि साथसाथै अन्य धेरै साथी सङ्गीले पनि तपाईँको आवाजमा मिठो गीत सुन्नेछ होइन। तपाईँको गीत संगीत सुनेर एकदम भरपूर मनोरञ्जन लिनुहुनेछ भने पनि आशा लिएका छौं। गाह्रो अप्ठ्यारो नमान्नुहोला होइन, तपाईँले सधैँ गुनगुनाउनुहुन्छ, तपाईँ उकाली झर्दा ओह्राली झर्दा मेलापात गर्दाखेरि होइन लोकगीत संगीतहरू भनेको तपाईँको मुखमै झुन्डिरहेको हुन्छ होइन।

जाँदाखेरि पनि हरेक काम गर्दा पनि तपाईँले गुनगुनाइराख्ने होइन गीत संगीत हो, एकदमै सहज पनि छ, सजिलो पनि छ, होइन सबैको मन मुटु मस्तिष्कमा बस्न सफल भएको लोकगीत संगीतहरू होइन पुरानो भागहरू रहेको छ। तपाईँलाई जुन मनपर्छ त्यो गीत गाएर सुनाउनुहोला र कार्यक्रममा पनि हामी मिठो गीत राख्नेछौ। यति बेला भने हामी कार्यक्रममा अर्को मिठो गीत तर्फ जानेछौ, त्यसपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि जानेछौ, विश्रामपछि फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: दूध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
1: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाई खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि स्वस्थ पनि।
2: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
1: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै, सम्पर्क नम्बर 98 41 82 96 10।
3: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्सुरेन्स जीवनको लागि

0: सस्तुमै पोषक दाना पाउन रामी छापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
3: Kajaria Tiles, your world-class luxury.
4: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
5: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
4: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
5: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
4: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं नपकाऊ।
5: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
4: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
5: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
4: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
5: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214।
3: Kajaria Tiles, your world-class luxury.
6: ए गर्मियामा आयो हजुर सुकी सक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गललाई खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को तथा 50 को चार बमोजिम लिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

कार्यक्रम हामीले एकदमै मिठो गीत राख्यौं, त्यसपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि गयौं। विश्राम पछि फेरि उपस्थित भइसकेको छु म तपाईँको साथमा सम्झना घड्गे हुन्छु। अब नै साथमा तपाईँ विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुनिराख्नु भएको छ। एकदमै मिठा गीत संगीतबाट पनि तपाईँले मनोरञ्जन दिइराख्नु भएको छ, लिइराख्नु भएको छ भने पनि आशा लिएका छौं। सुनेर साथ दिनुहोला। जो साथी फुर्सदी हुनुहुन्छ कार्यक्रममा गीत गाउनको लागि इच्छुक हुनुहुन्छ, उहाँ साथीको लागि चाहिँ हाम्रो स्टुडियो खुल्ला नम्बर खुल्ला रहिरहेको छ। तपाईँले सधैँ डायल गर्दै आउनु भएको नम्बर रहेको छ 048 40 40 26। यति बेला कोही साथी हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु। नमस्कार। कोही साथी हुनुहुन्थ्यो उहाँ बाहिरिनु भइसकेको छ, जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद, तपाईँले फोन गर्नुभयो, आउने प्रयास गर्नुभएको छ।

साथीहरू विशेष धन्यवाद र यति बेला हामीलाई सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ हाम्रो जीवन विकजी हुनुहुन्छ दिदी नमस्ते सन्चै हुनुहुन्छ अनि खाजा खानुभएको दिदी मैले पनि ड्युटीबाट सुनिरहेको छु है हजुरले भन्नुभएको छ दिदी खाजा हजुरले एकदम राम्रो चलाउनु भएको छ मैले फेसबुकबाट चाहिँ सुनिरहेको छु हजुरलाई कुशल बेलवासी र देवी घरती भएको लाउँदिन कसैलाई दोष भन्ने गीत चाहिँ राखिदिनु होला भन्दै हुनुहुन्छ म कतादेखि सुन्दैछु है भन्दै हुनुहुन्छ तपाईँको पनि हामीले आफ्नै प्रयास गर्नेछौ र त्यसै गरी अर्को साथी हुनुहुन्छ विनोद बरुवालजी हुनुहुन्छ हेलो हजुर नमस्ते म पनि सुन्दैछु है सालुबाट विनोद बरुवाल हो नि भन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी हुनुहुन्छ बाबुराम मगरजी हुनुहुन्छ दिदी नमस्ते नमस्कार है म बाबुराम मगर हो खोलडुङ्गा पोकली घर भइहाल्छ है रियादबाट सुन्दैछु सबैलाई धेरै माया सम्झना छ र मेरो घर परिवार साथी संगीलाई पनि धेरै माया सम्झना छ विशेष गरी मेरो प्यारो साथी रञ्जित कालेलाई चाहिँ धेरै धेरै सम्झना माया छ है भन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी हुनुहुन्छ अर्को साथी सौरभ केसीजी हुनुहुन्छ हेलो सिज गुड आफ्टरनुन म बाक्सर नगरपालिका आठको मान्छे

0: कार्यक्रममा एकदमै मिठो गीत हाम्रो जीवनजीले रोसाईमा पार्न भएको थियो। उहाँ चाहिँ यहाँ चाहिँ कतारदेखि र एकदम हाम्रो नयाँ नै गीत रहेको थियो, तर पनि उहाँकोले होइन परदेशबाट सुनिरहेको छु भनिसकेपछि चाहिँ हामीले नाइ भन्न सकेनौ र उहाँको गीत हामीले राखिसकेका छौँ। अन्तिम अन्तिम क्षणमा पनि आइसकेका छौँ। यस्तै मिठा र मायाला लोकगीत संगीतहरूबाट तपाईँलाई मनोरञ्जन दिइराखेका छौँ। तपाईँ सात समुद्र पारी हुनुहुन्छ, जहाँ हुनुहुन्छ आफ्नो केयर गर्नुहोला होइन, कार्यक्रमलाई सुनेर साथ दिनुहोला, कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ। यति बेला हामीलाई कमेन्ट प्राप्त भएको छ, सुप्रिया बान्त राईजी हुनुहुन्छ, उहाँले लेख्नु भएको छ, मलाई तडपाई रहनु पर्दैन, मलाई आदत भइसकेको छ, मान्छे भइसकेको मान्छे मेरो आँसु झरिरहनु पर्दैन, म हजारौं पटक रोइसकेको मान्छेलाई खोजिरहनु पर्दैन, म धेरै टाढा भइसकेको मान्छेलाई स्वीकार भए पनि नजिक आउनु मलाई त कसैले छोडिसकेको मान्छे भन्नुभएको छ। एकदम मिठो लेख्ने सना रहेको छ, तर मैले यसलाई एकदम मिलाएर वाचन गर्न सकिन होला, यसमा क्षमा प्रार्थी छु। हेलो हजुर, दर्शन नमस्ते, गुड आफ्टरनुन हजुर, नास्ता भयो हजुर भन्नुभएको छ, मेरो नास्ता भइसक्यो हजुरको भाइकी बाँकी छ। इट्स मी सुप्रिया राई, आई एम फ्रम धरानबाट भन्दै हुनुहुन्छ, धरानदेखि हामीलाई सुन्दै हुनुहुन्छ। अपकमिङ सङ डेडिकेटेड टु जस्ट फर यु एण्ड माई फ्रेन्ड भन्नुभएको छ। यति बेला कोही साथी सम्पर्कमा हुनुहुन्छ भन्दै हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु र उहाँको साथी रहेको कमेन्टलाई फेरि वाचन गर्नेछु। को हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु, नमस्कार।
1: नमस्कार
0: ल, अन्तिममा आउनुभयो हाम्रो विक्रमजी, के छ खाजा लिनुभयो? सुनेर साथ दिनुभएको छ, एकदमै मिठा गीत सङ्गीतहरू पनि बजेका छन् होइन, अन्तिममा भए पनि हाम्रो विक्रमजीको चाहिँ आवाज सुन्न पायौँ, एकदमै खुसी छ। र यो मिठो आवाजमा हामीलाई छोटोमा गीत पनि सुनाउनुहुन्छ भन्ने चाहिँ पूरा विश्वास छ है त।
1: छोटो पनि भन्दा नि धेरै नै छोटो बोल्छु, के अरे त्यो पाएसम्म त्यही गीत होला है, लाल दाजु साथीको। कालो कालो रेल को धुआले, कालो कालो रेल को धुआले, मोटा कालो भोनी हजुर छाता न उड़नाले, मोटा कालो भोनी हजुर छाता न उड़नाले। जति नै गरी हजुर
0: ल ठिक छ, म त कालो छाता उड्दै नउड्नाले है
1: हजुर, यो पुरानो गीत कति मिठो छ, उहाँको गीत कति न्याय दिएर गाउन सकिन्छ मलाई थाहा भएन, तैपनि उहाँको सम्मान सुनहरू एउटा यो गीत चाहिँ बजाउने कोसिस गर्न होला।
0: पक्कै पनि हामी राख्ने कोसिस गर्नेछौ, अन्तिमसम्म सुनेर साथ दिनुहोला है त। हस् हजुर, धन्यवाद। हस् त नमस्ते, उहाँ हुनुहुन्थ्यो विक्रम सेवा खडादेवीबाट, उहाँले चाहिँ गीत रोजेमा पार्नु भएको छ, म त कालो छाता उड्दै नउड्नाले भन्नुभएको छ, हामी राख्ने प्रयास गर्नेछौ। तपाईँले पनि सुन्दै हुनुहुन्छ होला होइन, अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्न सक्दैनौ किनभने समय छैन होइन, त्यही भएर चाहिँ हामी अब चाहिँ कार्यक्रममा साथी लिँदैनौ र हाम्रो साथीको कमेन्ट बाँकी नै छ, त्यसलाई कमेन्टलाई हामी वाचन गर्ने नै छौँ र त्यसपछि हामी विक्रमजीले रोजाइमा पार्नु भएको छ मिठो गीत होइन राख्ने प्रयास पनि गर्नेछौँ। र यति बेला मैले हाम्रो साथी हुनुहुन्थ्यो सुप्रियाजीको कमेन्ट वाचन गर्दै थिएँ, साथीहरूको नाम लिनु बाँकी थियो, उहाँले भन्नुभएको छ माई फ्रेन्ड सरोज श्रेष्ठ, त्यसै गरी मिडिया प्रेमी राई अनिसा आयुष तामाङ, त्यसै गरी देनिस मारिहाङ देवान, राजकले मगर, शुक्र राज र साइली निर्दोष, मनको साथी जीवन कार्की, योगेन इमेहाङ लिम्बू, मिडिया प्रेमी मुस्कान राई, मिडिया प्रेमी निर्मला अनेम, मिडिया प्रेमी ममता पुया, सरला राई, श्रीराज महत एण्ड माई फ्रेण्डलाई पनि भन्दै छुटिन्छु भन्नुभएको छ। भावना मगरजीले पनि हेलो सिस, म पनि सुन्दैछु है इन्डियाबाट, मिस यु अल भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्दै अब चाहिँ हामी छुटिनुपर्ने हुन्छ है। उहाँले भन्नुभएको गीत हामी सकेसम्म राख्ने त प्रयास गरेको हो होइन, यदि भएन भने पनि विक्रमजी अन्य बसाइमा हामी पक्कै पनि तपाईँले भन्नुभएको गीत राख्ने नै छौ। उहाँले चाहिँ म त कालो छाता उड्दै नउड्नाले भने गीत चाहिँ रोजाइमा पार्नुभएको थियो, हामी राख्ने प्रयास गर्छौ र यदि भएन भने अर्को गीत कार्यक्रममा बस्छ हजुरले चाहिँ होइन दुःख मन नगर्नु होला, अन्य विषयमा हामी राख्नेछौँ भन्दै यति बेला हामी अब चाहिँ छुटिनुपर्ने हुन्छ। तीन दिन तपाईँले देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट हामीलाई सुनेर साथ दिनुभयो। सुनेर साथ दिनुहुने सम्पूर्ण साथीहरूलाई चाहिँ विशेष धन्यवाद व्यक्त गर्दै कार्यक्रम अर्को एकदमै मिठो गीत राख्दै आजको बसाई उकाली ओह्रालीबाट हामी पनि विदा लिने समय भइसकेको छ। यति दिनसम्म मलाई प्रविधि समिसनबाट साथ दिनुभयो मदन विष्णुजीलाई पनि विशेष धन्यवाद भन्दै यस कार्यक्रम उकाली ओह्रालीबाट म सम्झना खड्गी पनि विदा हुन चाहे। हवस् त नमस्ते।

0: अहिले साँझको 5 बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तीनकुने काठमाडौँ
3: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ,
4: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
3: हाम्रा विशेषताहरू
4: 40% मात्रै डाउन पेमेन्ट,
3: सजिलो मासिक किस्ता सुविधा,
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
3: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
4: आवश्यक कागजातहरू,
3: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255, 0485401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7
1: मॉडल. Kajaria Tiles, your world class luxury.
2: सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ.
3: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्.
2: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं. तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ.
3: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौ.
2: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप.
3: थप जानकारीको लागि टोल फ्री नम्बर 1178.
4: हावाहुरी चलेको बेला के गर्ने?
3: घरको झ्याल र ढोका बन्द गर्ने.
4: आगोका स्रोतहरू बन्द गर्ने.
3: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने.
4: भिडभाडमा भए नआत्तिने. भागदौड नगर्ने. बिस्तारै सुरक्षित स्थानमा लाग्ने.
3: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने.
4: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने.
3: हावाहुरी चलेको बेला के नगर्ने?
4: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने.
3: बिजुलीको तार लत्रिएको छ भने नछुने.
4: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने.
3: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने.
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश.

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
2: कसरी फलिरहेछ तपाईँको देशमा छन् छैन, नगरपालिकाले के गर्ने, चिसोले के गर्ने,
3: गाडी भाडा पत्ताको अब जम्मा फाइदा भनेको 2 रुपियाँ अब 5 रुपियाँ हतदाम बस्यो त्यति बस्ने
2: त्यसको भाउ छ, त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो कि यो बिचौलियाले अलिकति गरेछ।
4: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा, कृषि र किसानका पाटोका कुरा,
5: आलु धेरै हुन्छ, मकै धेरै हुन्छ, कोदो धेरै हुन्छ,
6: गत वर्षको रेकर्ड तरकारी खाने आलु 3 करोडको बिक्री भएको छ, एउटा कालो गोदारी आलुको बिउ भनिन्छ 7 करोडको आलु बिक्री भएको थियो।
1: किसानका सिधा प्रश्न, विज्ञ र सरकारको जवाब।
2: यसै प्रकारमा म आबद्ध छु, टमाटर साग सब्जी लगाएर बजारमा बेच्ने, जुन कि चामलतिर लगाएर भजन गर्ने, मेरो काम त्यो थियो। किसानमुखी बजेट ल्याउनु पर्दैन देशमा, किसान उयो नलाग्यो भने देशमा लाग्दैन।
7: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ, 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ। म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्षमा मन्त्री तर्फ अगाडि बढ्छु।
1: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
4: कार्यक्रम कृषि सवाल।
8: नमस्कार, कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ। म हुँ असीम सागपडा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ, साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 MHz सँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 MHz सुनसरी, सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 MHz शंखुवा सभा, रेडियो गुराज 105.2 MHz धनकुटा, रेडियो खबरपालिका 88.7 MHz धनकुटा, सामुदायिक रेडियो हलेसी एफएम 102.4 MHz खोटाङ, रेडियो एभरेज 96.8 MHz सोलुखुम्बुबाट पनि सुन्दैछ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 MHz दोलखा, रेडियो 3200 94.5 MHz ऐना पोखरी दोलखा, रेडियो हिमाली 101.7 MHz दोलखा, रेडियो रामेछाप 95.8 MHz रामेछाप, हजुरको रेडियो 102.1 MHz रामेछाप, रेडियो मेलम्ची 107.2 MHz सिन्धुपाल्चोक, रेडियो जुगल 98.1 MHz सिलढुङ्गा सिन्धुपाल्चोक, रेडियो क्रान्ति 90.4 MHz कोसीपारी काभ्रे, रेडियो रसुवा 102.1 MHz धुन्चे रसुवा, नीलकण्ठ एफएम 98.5 MHz धादिङ बेसी धादिङ, रेडियो राजमार्ग 92.1 MHz धादिङ, रेडियो चिम्पेश्वर 90.9 MHz बिजोर नुवाकोट, रेडियो बागमती 107.4 MHz ककनी नुवाकोट, रेडियो कास्की 90.6 MHz पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 MHz गलिङ स्याङ्जा, रेडियो पाल्पा 97.1 MHz रामपुर पाल्पा, रेडियो सामर्थ्य 92.1 MHz काउसती नवलपुर, रेडियो काउसती 102.6 MHz काउसती नवलपुर, दाउन्नी एफएम 103.4 MHz बर्दघाट नवलपरासी, सामुदायिक रेडियो अर्घाखाँची 105.8 MHz अर्घाखाँची, भेरी एफएम 105.4 MHz नेपालगंज बाँके, रेडियो डोटी 98.5 MHz डोटी, रेडियो रामारसन 92 MHz अछाम, रेडियो नयाँ नेपाल 104.5 MHz दार्चुला, रेडियो प्रभु 102.6 MHz कञ्चनपुर, रेडियो बुङ्गल 98.3 MHz बझाङ, सौगात एफएम 103.6 MHz बैतडी, सामुदायिक रेडियो मेलौली एफएम 101.2 MHz मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 MHzबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ। आजको श्रृङ्खलामा चाहिँ हामीले च्याउ क्षेत्रको जागरणको कुरालाई उच्च महत्व दिएर आजको श्रृङ्खलामा जोड्ने प्रयास गरेका छौँ। रिमाल दाजुभाइले गर्दै गरेको च्याउको सफलताको कुरालाई आजको श्रृङ्खलामा जोड्ने प्रयास गरेका छौँ। हामीले विशेष गरी यो च्याउ फार्ममा गएर हामीले भिजुअल तयार पारेका थियौँ र विश्वजित रिमाल यसका प्रबन्ध निर्देशक हुनुहुन्छ। अगाडि हामीले भने जस्तै रिमाल दाजुभाइ मध्येका एक र प्राविधिक दुर्गा भट्टसँग गरेको कुराकानी हामीले क्रमैसँग सँगसँगै कार्यक्रममा सिलसिलाबद्ध तरिकाले राख्ने प्रयास गरेका छौँ। आजको श्रृङ्खलामा करिब करिब यही नै श्रृङ्खलाले आजको समय सकिन्छ होला, समय रह्यो भने हामी रहेछ केही बारीहरूको पक्कै पनि चर्चा गर्नेछौँ।
9: यो त हाम्रो नेपालको धेरै राम्रो स्कोप हो भनेर हामी दाजुभाइले सल्लाह गऱ्यौँ। सल्लाह गरेर त्यो खालको हामीले बिउ पनि परिकल्पना गऱ्यौँ र मैले फोनमा दादालाई भने, दादा या त यो खालको छ यो यसरी यसरी थलीबाट कुरा सुरुवाला पनि चौकलेर चाहिँ भन्दाखेरि तपाईँ राम्रोसँग सिकेर आऊ तिमी राम्रोसँग गर भनेर दाइले फेरि मलाई भन्नुभयो अनि फेरि बेलुकामा दाई र दाई र हाम्रो कुरा भयो दाइले फेरि सँग दाई त्यसो के गर्ने भन्दाखेरि दाइले एउटा बिउला पनि खोल्नुपर्छ ल भनेर हामीले बिउला पनि खोल्यौँ बिउला चाहिँ चन्द्रगिरी बाह्र वार्डमा चन्द्रगिरी नापाको वार्डमा बाह्रमा बिउला छ अनि त्यो बिउला खोलेपछि किसान समग्र किसानहरूलाई जोडेर हामीले बिउ पनि उत्पादन गर्न सुरु गर्यौँ र माधुर्गमा जस्तै परिकल्पना स्वरूप आज दिनमा गोदा नौपाका वार्ड नम्बर तिनमा लोरेन्थो भन्दामा यो माधुर्ग मसरुम इस्टाब्लिस छ
10: अनि यो अहिले माधुर्ग मसरुममा मैले काम गरेको पाँच वर्ष भयो अनि हामीले अहिले यसमा धेरै स्ट्रगल गरेर कम्पनीलाई अहिले यो ठाउँमा अहिले धेरै गरिरहेको छ पाँच वर्षसम्म किन योभन्दा अगाडि हाम्रो कम्पनी धेरै लसमा थियो कम्पोस्ट राम्रो बन्द थिएन हाम्रो यहाँ कम्पोस्ट युनिट राम्रो थिएन होइन अहिले यसको कम्पोस्ट युनिट हाम्रो मोडर्न एग्रिकल्चर हेडवटाबाट हाम्रो नयाँ टेक्नोलोजीबाट एउटा 22 दिनमा कम्पोस्ट बन्छ
8: नेपालमा आधुनिक च्याउखेतीको जागरण मा दुर्गा मसरुम इन्डस्ट्रिजको फरक अभियान नेपालको कृषि क्षेत्र विशेष गरी च्याउखेतीमा एउटा नयाँ क्रान्ति र जागरण ल्याउने काम मा दुर्गा मसरुम इन्डस्ट्रिज प्रणालीले गरेको छ विक्रमसम्म 2076 सालमा दाजुभाइ अर्थात विश्वजित रिमाल र विकास रिमालको नेतृत्वमा स्थापित यस कम्पनीले परम्परागत च्याउखेतीलाई आधुनिकीकरण गर्दै उच्च प्रविधिको प्रयोगबाट च्याउ उत्पादनको शुरूआत गरेको थियो कालीबाडी बजारमा लामो समय व्यापार गर्दै आएका रिमाल दाजुभाइले च्याउ बेच्ने गर्थे परम्परागत टनेल खेतीमा मौसमको प्रतिकूलता विशेष गरी 81 बढ्ने तापक्रमले च्याउको उत्पादन स्वार्थी घटेर बजारको माग धान्न नसक्ने समस्यामा उनीहरूले नजिकबाट निहालेका थिए यही समस्याको समाधान खोज्दै उनीहरू इण्डिया पुगे त्यहाँ वातावरण अनुकूल एसी प्रविधि र प्यानलहरूको प्रयोगबाट उत्पादन भइरहेको च्याउ खेती देखे जलस्रोतको धनी देश नेपालमा बिजुलीको राम्रो सम्भावना भएकाले यो प्रविधि नेपालमै भित्राउन सकिने अठोटका साथ उनीहरूले मा दुर्गा मसरुमको परिकल्पना गरे काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा एक वर्षसम्म हावापानी र तापक्रमको अध्ययन गरे पश्चात गोदावरी नगरपालिका वार्ड नम्बर 3 क्षेत्रमा उनीहरूले आफ्नो कर्मभूमि बनाए शुरूआत सहल थिएन नेपालका सरकारी निकायलाई समेत प्यानल र एसीबाट च्याउ फल्छ भन्ने ज्ञान नभएको अवस्थामा उनीहरूले भन्सारमै मात्रै ठूलो रकम तिर्नु पर्यो त्यति मात्र होइन प्रविधिको पूर्ण ज्ञान नहुँदा शुरूआती चरणमा एकै ठाउँमा मल र च्याउ उत्पादन गर्दा ब्याक्टेरियाको संक्रमणले घाटा बिहोर्नु पर्यो लकडाउन र बैंकिङ क्राइसिस जस्ता चुनौती त साथमा सँगसँगै थिए माधुर्गा मसरुमले आफू मात्र सफल हुने बाटो रोजेन उनीहरूले च्याउ खेतीको ज्ञान र प्रविधि लुकाउनु भन्दा त्यसलाई बाँध्न रुचाए ट्रिनिटी एग्रो र ध्रुव कृषि फार्म जस्ता अन्य फार्महरूलाई पनि उनीहरूले प्रविधि सिकाएर सहयोग गरे प्रविधि सिकाए र प्रवर्धन गरे चन्द्रगिरी बाह्रमा बिउ ल्याब स्थापना गरी देशभरका किसानहरूलाई गुणस्तरीय च्याउको बिउ समेत उपलब्ध गराइरहेका छन् साथै हेटौडामा मल कारखाना खोलेर खेर जाने छवारी र कुखुराको चुलीबाट च्याउको लागि उत्कृष्ट कम्पोस्ट उत्पादन गर्ने प्रविधि पनि भित्रिएका छन् ज्ञान बाँडेर उत्पादन घट्दैन बरु धेरै उत्पादन भएमा भोलि विदेशमा निर्यात गर्न क्यानिङ गर्न र च्याउको धुलो बनाउन सकिन्छ विश्वजित रिमाल भन्छन् मुनाफाको मात्र पछि नलागि निरन्तर कर्ममा विश्वास गर्ने मा दुर्गा मसरुम इन्डस्ट्रिज आज नेपालका हजारौं किसानका लागि प्रेरणाको स्रोत बनेको छ उनीहरूको यो निरन्तरताको मेहनतले नेपालमा आधुनिक च्याउ खेतीको जागरण मात्र ल्याएको छैन कृषिलाई कसरी सम्मानित र व्यावसायिक बनाउन सकिन्छ भने ज्वलन्त उदाहरण समेत प्रस्तुत गरेको छ आउनुहोस् मा दुर्गा मसरुम इन्डस्ट्रिज प्रणालीका प्रबन्ध निर्देशक विश्वजित रिमाल र कम्पनीका प्रारम्भिक दुर्गा भट्टसँग गरेका कुराकानीलाई आजको श्रृङ्खलामा सरसर्ती समेट्ने प्रयास गरौं
9: नमस्कार म विश्वजित रिमाल मा दुर्गा मसरुम इन्डस्ट्री प्राइभेट लिमिटेडको सञ्चालक यस हाम्रो यस मा दुर्गा मसरुम इन्डस्ट्री विक्रमसम्म 2076 सालमा स्थापना भई आजसम्म हामी यसमा लागिपरेका छौँ यसका सञ्चालक हुनुहुन्छ म विश्वजित रिमाल र मेरो दादा विकास रिमाल हुनुहुन्छ हामीले धेरै वर्षदेखि च्याउ खेती गर्दै गर्दै गर्दै आएको थियौँ अनि अब कालिमेटी बजारमा हामीले 2046 सालदेखि व्यापार गर्दै जाँदाखेरि अनि त्यहाँ किसानले चामल ल्याउनुहुन्थ्यो हामीले बेच्थ्यौँ बेच्दा बेच्दै अब तपाईँको यो प्रकृतिको कुरा हो किसानले मा दुर्गा मसरुम चाहिँ कसरी स्थापना भयो भन्ने भन्दै भन्दै गर्दाखेरि किसानले त्यो बेला सामान ल्याउनुहुन्थ्यो सामान बेच्थ्यौँ र हामी किसानको फर्ममा भिजिट गर्न जाँदाखेरि किसानको फर्ममा चाहिँ एउटा प्यानलको फर्ममा उहाँले खेती गर्नुहुन्थ्यो अनि कुनै बेला एकदम धेरै आउँथ्यो कुनै बेला एकदम थोरै आउँथ्यो अब धेरै आउँदा त एकदम मौसम राम्रो भएर आउँदो रहेछ र थोरै आउँदाखेरि चाहिँ तपाईँको किन आयो भनेर हामीले सोच्दै जाँदाखेरि चाहिँ स्वाट्ट घाम लाग्ने 81 टेम्परेचर स्वाट्ट बढ्ने र किसानको त्यो भएको क्रिमिनहरू सबै मार्ने अब त्यो कसरी भयो भनेर सोच्दै गर्दाखेरि हामीले बाहिर हामी बस्यौँ सल्लाह गऱ्यौँ र हामी 2075 साल 74 सालमा हामी इन्डिया भिजिट गयौँ। मेरो दादाहरूले मलाई सल्लाह दिनुभयो र दादाले मलाई इन्डियाको लागि एप्रोच गर्नुभयो। म इन्डिया गएँ। इन्डिया गएपछि इन्डियाको मसरुम फार्ममा भिजिट गरेँ, हेरेँ। खासमा जानु भन्ने कारण चाहिँ खेती भन्दा पनि त्यहाँ सारा सामान ल्याएर नेपालमा बेच्न सकिन्छ कि, किनकि त्यहाँ अब त्यहाँ एकदम धेरै चिया सस्तो पनि पाउने र चिया त्यहाँ खेती पनि भएर देखियो। अनि यहाँ चाहिँ किसानको अब कहिले सर्ट टेम्परेचर बढेर किसानहरूलाई चाहिँ एकदमै समस्या, च्याउ नआउने, मार्केटमा मान्छेले च्याउ लियो भनेर डिमान्ड गर्ने र हामीले डिमान्ड गर्दा हुँदाहुँदै हामीले सामान पुर्याउन नसक्ने कन्डिसनमा अनि दादा हामी सल्लाह भयो, म इन्डिया गएँ। इन्डिया जाँदै गर्दाखेरि हाइटेक प्रविधिबाट त्यहाँ त मजाले चाहिँ च्याउ खेती भइरहेको छ। अनि हजुरहरूलाई थाहै छ हाम्रो देश त जसमा सेकेन्ड भन्ने देश हो, र हाम्रो देशमा त जति पनि पाइन्छ विद्युत, त्यहाँ चाहिँ उहाँहरूले विद्युत प्रयोग गरेर मजाले एसीमा यस्तो गरी एसीमा मजाले राम्रोसँग यो उयोहरू लगाएर यसरी ब्यागहरू देख्नुहुन्छ, यसरी ब्यागहरू उहाँले मजाले गरेको देखेँ। विद्युत म त एकदम अचम्मित परेँ क्या, यो प्रकृति नेपालमा किन मान्न सक्ने त अनि भन्दै गर्दाखेरि अनि मैले दाइलाई त्यहाँबाट डाइरेक्ट कल गरेँ। कल गर्दाखेरि अनि दाइले यसलाई पोसिबल छ नि त भन्दै गर्दाखेरि हामीले अनि यो गोदावरी यो अब हाम्रो अहिले फार्मको लोकेसन चाहिँ गोदावरी नगरपालिका वार्ड नम्बर 3 ललनथोक भन्ने ठाउँमा हो। यो ठाउँमा चाहिँ हामी किन आयौँ भन्दाखेरि यो च्याउलाई सबभन्दा राम्रो भनेको फ्रेस राम्रो हावा चाहिन्छ र यो काठमाडौँ भ्यालीभरि कहिले त्यो तपाईँको चन्द्रगिरीको कुनामा यतापट्टि बुढानीगण्डको कुनामा टोखा कुनामा र गोदावरी कुनामा हामीले एक वर्ष स्टडी गर्दाखेरि पानीको मात्रा कति पर्छ, कति हावा, कति पानी भन्ने स्टडी गर्दा गर्दै लास्टमा यो ठाउँमा यो काठमाडौँ भ्यालीभरिको सबभन्दा बेस्ट टेम्परेचर छ र बेस्ट टेम्परेचर क्लाइमेट भएर हामी यहाँ आयौँ। यहाँ चाहिँ धेरै घाम पनि नलाग्ने ठिक्क ट्याक्कै यो जङ्गलको जङ्गल टक्कै हजुरले क्यामेरा देख्न सक्नुहुँदैन, माथि जङ्गलको टक्कै सेपिलो हुने अनि मसरुमको प्रोडक्सन एकदम हाई हुने भएर हामी यहाँ आयौँ। र साथै मैले हजुरलाई फेरि इन्डियाको ट्रस्टसँग जोडिहालेँ अनि त्यहाँ हेर्दै जाँदाखेरि उहाँले अब अनि मैले यो फार्मको चाहिँ मोटामोटी एउटा परिकल्पना लिएर त्यहाँ परिकल्पना बनाए। अब यहाँ पहिला हामी च्याउकिनमा गयौँ, च्याउकिन गएपछि अब आफ्नो देशमा के गर्नुपर्छ भन्ने हिसाबले हामीले च्याउको परिकल्पना गरेर हामी इन्डिया गयौँ। अनि इन्डिया गर्दाखेरि इन्डियाको एउटा तपाईँको पानीपत भन्ने ठाउँमा एउटा चण्डीगढ मसरुम फार्म भन्ने ठाउँ चण्डीगढ हो त्यो एक्ज्याक्ट मलाई थाहा भएन, कुनै एउटा मसरुम फार्म भनौँ, चौधरी मसरुम फार्म सरी चौधरी मसरुम फार्ममा म गएर लगभग 4-5 दिन बसेँ। त्यहाँ टनल बङ्कर अब तपाईँको जस्तो हाम्रो हेटौँडा फ्याक्ट्रीमा हाम्रो अहिले हालै मेरो एग्रिकल्चर कल्चर एन्ड रिसर्च सेन्टर प्रावि भनेर हामीले एउटा मल फ्याक्ट्री खोलेको छौँ। त्यो मल फ्याक्ट्री जस्तै त्यहाँ उता इन्डियामा मजाले तपाईँको मजाले त्यो एउटा भुसाबाट ताकि हाम्रो देशमा जाने फोहोर त्यो हाम्रो देशमा खेर गइरहेको चिज हाम्रो च्याउबाट च्याउ चाहिँ हामीले पहाडबाट उत्पादन गर्छ भन्थ्यौँ तर त्यहाँबाट तपाईँको 6 अलीबाट गइरहेको छ, 6 अलीबाट 6 अली अनि त्यहाँबाट फेरि कुखुरा सुली त हामीले उसमा हाल्थ्यौँ के अरे बारीमा हाल्थ्यौँ। अब त्यो कुखुरा सुलीको त्यो 6 अली मिक्स गरेर मजाले तपाईँको त्यहाँ मल बनाइरहेको छ। ओहो मल बनाइसके पछाडि त अब यो त हाम्रो नेपालको धेरै राम्रो स्कोप हो भनेर हामीले दाजुभाइले सल्लाह गऱ्यौँ। सल्लाह गर्दाखेरि त्यो खालको हामीले बिउ पनि परिकल्पना गऱ्यौँ र मैले फोनमा दादालाई भने दादा यहाँ त यो खालको छ यो यसरी 6 अलीबाट कुखुरासुलीबाट पनि च्याउ फल गर्छ भन्दाखेरि तपाईँ राम्रोसँग सिकेर आऊ तिमी राम्रोसँग गर भनेर दाईले फेरि मलाई भन्नुभयो। अनि फेरि बेलुकामा दाई र हाम्रो कुरा भयो, दाईले फेरि फोन गरेर दाई त्यसले के गर्ने भन्दाखेरि दाईले एउटा बिउलाई पनि खोल्नुपर्छ ल भनेर हामीले बिउलाई पनि खोल्यौँ। बिउलाई चाहिँ चन्द्रगिरी 12

ठाउँ हुँदै गर्दाखेरि अब हामीले लाउँदै गर्दाखेरि अनि इन्डियाको सिनारीमा कुरा गर्दै गर्दाखेरि इन्डियाको यो सप्लाई टिमसँग भेट्दै गर्दाखेरि उहाँहरूले हामीलाई सबै कुरा बिस्तारै ज्ञान गर्दै गर्दै गर्दै गरेर हामी नेपालमा आएर फाइनल्ली एक वर्षको मेहनत पश्चात हामीले 2075 सालमा यो महादेवका मसरुम इन्डस्ट्री इस्टाब्लिस गर्यौँ। इस्टाब्लिस गर्दै गर्दाखेरि सरकारी निकायलाई लिएर हामीले देखायौँ, सब उहाँहरू हाम्रो कामद्वारा एकदमै एप्रिसिएटेड, उहाँले एकदम खुसी मान्नुभयो। यस्तो गर्नु हुन्छ भन्दाखेरि उहाँहरू एकदम सोध्नु, उहाँहरू सबैभन्दा बाहिर कुरा गरेको यो फार्म चाहिँ, अनि यसरी हामीले सुरु गर्दै गर्दाखेरि पछि उहाँहरूले हामीलाई मिटिङमा बोलाउनु भयो, लाउनु तपाईँलाई चेक गर्न के चाहिन्छ भन्दाखेरि सर हामीलाई पेनल चाहिन्छ, एसी चाहिन्छ, अनि तपाईँ यो हाम्रो टेम्परेचर कन्ट्रोलहरू चाहिन्छ भनेर मैले यसरी उहाँलाई भन्दै गर्दाखेरि र हामीले भन्दै गर्दाखेरि उहाँले फाइनल्ली अहिले दिनमा यो पेनलमा थोरै भने छुट छ, यो हिटासँग नियमित भन्छ एसीलाई, त्यसमा तपाईँको थोरै भए पनि सरकारले राहत दिन्छ, भन्सा छुट गरेको छ, गर्दै गए पनि सबै कुरा पोसिबल छ। अब मान्छेले भन्छ पहिले अब त्यो अब अहिलेको लाइफलाई अहिलेको लाइफ अब अहिले हामी यही काम गर्दा गाडी चढ्छौँ, अब पलसारलाई गाडी चढ्छौँ, हामी आफ्नो घरमा बस्छौँ, यिनीहरूको जिन्दगी आमामा कति राम्रो भन्छन् मान्छेले, त्यो के होइन हजुर, 2067 सालदेखिको त्यो बाटोमा बसेर चाहियो कि किलो बेच्दै गर्दाको हुन्छ, यहाँ इन्डियामा गएर दुःख गरेर यहाँ यत्रो लिङ धन गरेर यत्रो एसबी गरेर दुःख त त्यो पनि त पक्कै छ नि त, त्यो पहिला दुःख गर्नुहोस्, पहिला दुःख गरेपछि अनि तपाईँको पहिला मेहनत गरेपछि फलदास गर्ने भनेको बस मेहनत मात्रै गर्ने, यदि मेहनत गरेको खण्डमा 100% फल कति आउँछ भन्न सक्दैन, तर फल अवश्य आउँछ। र सुरु गर्दै गर्दाखेरि तपाईँ अब अर्को यसमा यसमा एउटा यसमा यो मसरुम खोल्दै गर्दाखेरि अर्को एउटा पाटो पनि भयो, यसमा एउटा घटना पनि छ, यो पनि हजुरलाई म सेयर गरिहाल्छु। जस्तो एउटा योले पनि कुनै पनि फार्म गर्ने मान्छेलाई कुनै पनि किसान एउटा पाठ पनि सायद सिकाउन सक्ला मेरो भोइसबाट मेरो बोलीबाट। अब यो फर्म लाउँदै गर्दाखेरि अलिअलि थोरै थोरै थियो, अलि थोरै थोरै ज्ञान थियो हामीलाई, फर्म लायौँ अनि गऱ्यौँ। त्यहाँ तल हाम्रो यो भन्दा अलिकति तल स्पेसमा त्यो मल हामी आफैले मल बनायौँ, मल बनायौँ, कुखुरासुलो ल्यायौँ, छल ल्यायौँ, मल बनायौँ, गर्दाखेरि लास्टमा हाम्रो च्याउ फलेन। हेर्नुहोस् है अब यहाँ पुरिया छ, पुरिया छ, फलेन, नफल्दाखेरि किन फल्न भन्दाखेरि त एकै ठाउँमा च्याउको फार्म गर्नु हुँदैन, एकै ठाउँमा च्याउको मल हाल्दाखेरि त्यसको ब्याक्टेरियादेखि लिएर त्यो त एकदम यो चिज भनेको एकदम सेन्सिटिभ चिज हो, त्यसमा तपाईँको जुन ढुसी हुन्छ र सानो किराले पनि खाइदिन्छ, यो चिज त एकदमै तपाईँको सेन्सिटिभ चिज भयो, यसलाई एकदम केयर गर्नु पऱ्यो, सरसफाई। अब हामीले एकै ठाउँमा मल एकै ठाउँमा यसरी गर्दा च्याउ मिल्न भएर यसको भुसनाले किराले एकदम खराब पानी भएर हामीले प्रयास आजभन्दा भोलिभन्दा पर्सिभन्दा निको पर्सिभन्दा भन्दै हामीले 2 करोड रुपियाँ घाटा खायौँ, च्याउ फलेन, सामान किनेछ गरेछ हाल्दा हाल्दै 2.5 करोड घाटा खायो। अब भन्नुहोस् हाम्रो उमेरको मान्छे 2.5 करोड घाटा के पऱ्यो होला हाम्रो दिमागमा क्या, तै पनि हामीले हरेस खाएनौँ हजुर, हामीले हरेस पटक्कै खाएनौँ है, हामीले हरेस नखाँदाखेरि अनि एउटा हाम्रो यो भर्खर जानुभयो दुर्गासर भन्ने हुनुहुन्छ, अनि हरेस नखाँदाखेरि अनि बिस्तारले हामीले होइन अलिअलि केही न केही गर्नुपर्छ भनेर एउटा तपाईँको विदेशमा बस्ने कमल सुवेदी भन्ने सर हुनुहुन्थ्यो, उहाँ आउनुभयो, यसो फर्म भिजिट गर्नुभयो, तर उहाँले सपोर्ट पनि गर्नुभयो, यसरी छ यसरी यसरी गर्नुपर्छ है, यो यही हिसाबले काटिङ गर्नु यो गर्नु भन्ने हाम्रो टेक्निसियन उहाँले ट्रेनिङ दिनुभयो, र दुर्गा सर भन्ने अब दुर्गा भट्ट हुनुहुन्छ यहाँ, उहाँले एकदम मेहनत गर्नुभयो, र 2.5 करोड घाटा पर्दै गर्दाखेरि फेरि फाइनल्ली यही जग्गामा विभिन्न अब कोहीले हाम्रो भाडामा लिएको जग्गा हो, अस्ट्रेलियर आउँदै गर्दाखेरि विभिन्न कुरा एकैचोटि 2.5 करोड घाटा पनि पर्नु, एकैचोटि तपाईँको लकडाउन पनि सुरु हुनु, हेर्नुहोस् है हाम्रो कहानी हाम्रो दुःख, हेर्नुहोस् है एकैचोटि लकडाउन पनि सुरु हुनु, एकचोटि 2.5 करोड घाटा पनि पर्नु, अनि फेरि एकैचोटि तपाईँको अनि एकैचोटि तपाईँको यो ब्याङ्कमा क्राइसिस पनि आउनु, त्यो हुँदाखेरि छ्याक्क लगाउनु भयो, अब ब्याङ्क मान्छेलाई अब त्यहाँमाथि यो साउले फेरि अब तपाईँको यो साउले यहाँबाट झर्दै जा भन्ने खालको क्वेसन होइन, अब केही विभिन्न अप्ठ्यारोहरू बाद फाइनली ब्याङ्कलाई हामीले कुरा गऱ्यो, हजुर हाम्रो कम्पनीलाई त हाम्रो समस्या पऱ्यो भन्दाखेरि प्रभु ब्याङ्क सुरुमा प्रभु ब्याङ्क है अहिले चाहिँ हामीमा कारोबार छ, प्रभु ब्याङ्कले चाहिँ प्रभु ब्याङ्कले सपोर्ट गरेकै हो, अनि त्यहाँबाट बिस्तारै यो विभिन्न अप्ठ्यारो आउँदैखेरि अब जग्गा किनिँदैन, एमएमए ब्याङ्क भक्तपुर ब्रान्चले हामीलाई सहयोग गरेकै हो, कृषि लोन दियो, सरकारले के गर्न भन्नुहुन्छ के गर्नु पर्यो, सरकारले त बाटो देखाइदिने हो, सरकारले बाटो देखाएपछि किसान आफै हिँड्यो, अब किसान त्यो सरकारले लगाउँछ अनुदान दिन्छ होइन हजुर, अनुदान भन्ने कुरा त अरे के अनुदान सरकारले अहिले हाम्रो कम्पनी दियो भने अहिले 4 लाख दियो होला त्यो उ गर्नलाई अनि यो ट्रस्ट बनाउनलाई 10-11 लाख लियो होला अनि यो अर्को मनलाई सरकारले 8-9 लाख दियो होला, तर यो ओभरअल कम्पनीको हाम्रो लगाउनु 5 करोड छ क्या, 5 करोड हामीले लगाउनु सरकारले हाम्रो 5 लाख दिएको पनि सहयोग हो क्या, अब त्यो 5 करोड सरकारले पनि बिचरा कहाँबाट हाल्यो।

0: त्यो पाँच रुपियाँ दिनुहोस् मान्छेले काम पनि गर्दैन, सरकारले थोरै सपोर्ट गर्छ, हामीले धेरै गर्ने हो। एउटा पहिला सुरु जे दाम भन्यो, मैले सुरुमा हाम्रो च्याउ खेती गर्नु भन्दा अगाडि इन्डियाबाट दिनको दुई दिन गाडी च्याउ आउँथ्यो क्या, इन्डियाबाटै आउँथ्यो क्या, ल्याउने मान्छे पनि थियो सुरुमा हामी नै हो, किनकि बजारको डिमान्ड पुरा गर्न हामी ल्याउनु पर्थ्यो, ल्याउनमा सुरुमै हामी हो। त्यहाँबाट अब हामीले यो टेक्नोलोजी आएर यो तपाईँको यो टेक्नोलोजी भइसकेको लागि अब हामीसँग सहकारी गर्ने साथीहरू हुनुहुन्छ, विभिन्न साथीहरूलाई जस्तो टिमिडिया एग्रो प्राइभेट लिमिटेड अनि यता सरलाई कृषि फर्म, हामीले उहाँलाई सबै कुरा हामीले सिकायौँ गऱ्यौँ, हामीले भनेको भनेको क्या, मान्छेले यो व्यवसाय गरे पनि भन्न पनि हुन्न, थाहा पायो भने भसकै हुन्छ, अर्को मान्छे आयो भने पुरै घाटा पर्छ भनेर, त्यो त्यो होइन क्या, त्यो मलाई कदापि लाग्दैन। मैले टिमिडिया हाम्रो टिमिडियालाई मेरो विचार गरेर टिमिडियालाई आफूसँग बोलाएर म्याम यो हो भन्नुभयो, अनि सरलाई पनि सरलाई यो ध्रुवक कृषि फार्मलाई पनि सपोर्ट अलिअलि भयो, हाम्रो छोरालाई कति गर्न सक्यौँ त्यति गऱ्यौँ होइन। अब विभिन्न नेपालका राज्यहरूको किसानलाई हामीले चाहेको क्वालिटीको हामी बिउ दिने प्रयास अहिले पनि हामी प्रयासरत छौँ, बिउ दिने रहेछौँ होइन, सबैलाई सपोर्ट गर्नु, एक्लैलाई यस्तो नभएको भने केही पनि भन्दैन, यस्तो हुनुपर्छ जसले भन्ने यो एक किसानलाई अर्को सपोर्ट गर्ने। अब भन्नुहोस् यो च्याउ, अब मैले यो फार्म खोलेँ, यो फार्म खोलेर मैले यो तपाईँ यो च्याउको खेती गर्न अरू कसैलाई सिकायो भने के फर्क, अरूको अहिले के सोध्दो रहेछ भनेदेखि, अब मैले फार्म खोलेर अरू फेरि खोल्यो भने त धेरै च्याउ फल्छ बडा घर्छ, ए हजुर अब त सुध्रिनु कि मैले यो फार्म खोलेर अरूलाई मैले सेयर गर्न सकेँ, मेरो आफ्नो ज्ञान सिकेन भने धेरै च्याउ फल्छ, धेरै प्रोडक्सन हुन्छ, मार्केट त खोजेन नि सर, भयो नेपालमा विकास भोलि विदेशमा बेच्न सकिएला, भोलि क्यानिङ बन्ला धुलो बन्ला विभिन्न जति जसले प्रोडक्ट त्यति नै धेरै तपाईँको असर पनि सँगसँगै आउँदै जान्छ। एउटा इक्जाम्पल, मेरो अस्ति भर्खर गाउँको इक्जाम्पल लिएँ मैले, ठुलो बाढी आयो, ठुलो बाढी आएर मेरो सबै छोरीको ढाल लाग्यो, तर त्यहाँ भसक्क ग्राबेल तपाईँको जुन ढुङ्गा राख्यो, त्यो धानमा बेसी मैले ग्राबेल ढुङ्गा देखेँ र मैले मेरो त्यो धानको पैसा उठाएँ, भनेपछि तपाईँको ओभरअली अवसर जति चुनौतीसँगै र तपाईँको धेरै प्रोडक्सनसँगै अवसर पनि सँगसँगै आउँछ, त्यही भएर मान्छेले काम गर्न छोड्नुहुन्न, बस काम मात्रै गर्नुहोस्, काम वान टू थ्री अनि काम अनि वर्क, नो प्रफिट, नो प्रफिटको हिसाब किताबै छैन, नो अबाउट डन थिङ्क अबाउट प्रफिट अनि डु वर्क, आई नो एक दिन पक्कै पनि आउँछ प्रफिट, अवश्य आउँछ, कति आउँदा थोरै धेरै भन्ने कुरा मात्रै, त्यही भएर अलिकति बेसी कुरा नै गरेँ होला, त्यसमा माफ पाऊ। अहिले मैले भन्दै थिएँ अब हाम्रो कम्पनी अस्ट्रेलियाको आउँदाखेरि एउटा कमर्सियल उयो हुनाले थोरै सहयोग थियो, त्यो टाइममा चाहिँ एउटा कम्पनीको पिलर हेर्नुहोस् है, अब यहाँ कुरा जोड्छ बेला म यो कम्पनी यो ठाउँमा आउनु भएको सबभन्दा ठुलो एउटा हात छ हामी चाहिँ नौजवान दुर्गा भट्ट लाउनुहोस् राजा, यो भाइ बिचरा म यस्तै नौजवान मान्छे हो, यति मेहनत गर्छ, उसको मेहनतको म कदर गर्छु, युवा हो अझै भजङ्गी भन्न मिलेन, अहिले हामी बुढो हुनलाई सक्यौँ, जुन भनेको त्यो 28-27 वर्ष त्यो चलाएको हो, तर ऊ युवाले यति मेहनत गर्यो, आज यो कम्पनी यो ठाउँ छ त दस दुर्गा भट्टाको कारण हो, कम्पनीमा पनि मा दुर्गा त्यो मेरो मम्मीको नाम हो, अनि अर्को पनि दुर्गा भएको छ जुन हाम्रो कम्पनीको पिलरै उयो, हामीलाई सबै जिम्मा दिन्छौँ सबै हेर्छौँ।
1: म दुर्गा भट्ट, मसरुम प्राधिक, म अहिले काम गरेको मसरुममा 13 वर्ष भयो, अनि यो अहिले मा दुर्गा मसरुममा मैले काम गरेको 5 वर्ष भयो, अनि हामीले अहिले यसमा धेरै स्ट्रगल गरेर कम्पनीलाई अहिले यो ठाउँमा अहिले धेरै गरिरहेछौँ 5 वर्षसम्म, किन योभन्दा अगाडि हाम्रो कम्पनी धेरै लसमा थियो, कम्पोस्ट राम्रो बन्द थिएन, हाम्रो यहाँ कम्पोस्ट युनिट राम्रो थिएन होइन, अहिले यसको कम्पोस्ट युनिट हाम्रो मोडर्न एग्रिकल्चर हेडवटाबाट हाम्रो नयाँ टेक्नोलोजीबाट एउटा 22 दिनमा कम्पोस्ट बन्छ, त्यो कम्पोस्ट भएर अहिले हामीले यहाँ ल्याएर अहिले हाम्रो राम्रो प्रोडक्सन राम्रो भएको छ, कम्पनी राम्रो रनिङ चलेको छ, अहिले हाम्रो पहिले 6 रुम थियो, त्यहाँबाट हामीले 3 रुम थप्यौँ, 9 भयो, अब अझै हामीले 5 रुम अझै थप्नेछौँ यो कम्पनीमा, अहिले हामीले एउटा 14-15 रुम बनाउनेछौँ होइन, 15 रुम यो बनाउनेछौँ, अझै हाम्रो यो पर डे हाम्रो अहिले 500 छ भने 1000 केजी हामीले पर डे यहाँको प्रोडक्सन राखेको छौँ मा दुर्गा मसरुमको, अनि फेरि यसको शाखाहरू पनि अरू ठाउँमा हामीले गर्दैछौँ, अनि हाम्रो यस्तै प्रत्येक प्रदेशमा हाम्रो यो महादुर्गा मसरुम इन्डस्ट्री प्रत्येक प्रदेश 7 प्रदेशमा हाम्रो खोल्ने एउटा योजना छ।
0: अब हाम्रो महादुर्गा मसरुम हामीले 7 प्रदेशमा खोल्ने प्लानिङ छ, धेरै भन्दैनौ, हाम्रो चाहिँ हामी नेपालमा आत्मनिर्भर बनाउँछौँ, तपाईँहरू पनि काउली बन्दा भ्यान्टा कोपी अब जुन तर गोबेला अनि धान मकै गहुँ विभिन्न चिजमा हामी जस्तो युवालाई ल्याएर रोजगार दिएर र तपाईँको आत्मनिर्भर हुन पाएन, हजुर देश डेभलप हुन जानु पर्दैन, मान्छे जति मैले कमाउँदै पनि देश डेभलप हो, मैले कमाउँदै राशन लागेको फाल्टो खातामा त्यो पैसा जान्छ भने राज्य उनीहरूलाई लाग्ने मैले कमाएपछि त्यही भएर हाम्रो उद्देश्य भनेको सात प्रदेशमा फ्याक्ट्री खोल्ने र मोटामोटी अहिले हामी गण्डकी प्रदेशमा रिमाल मस्रुम इन्डस्ट्रीको नामले हामी लन्च गर्दैछौँ लगत्तै अनि अब भोटाना मेरा उद्योगको नाममा लन्च भइसकेको छ अब त्यो लगत्तै हामी मध्य प्रदेशमा अब अर्को एक दिवसभित्र हामी सुरु गरिसक्छौँ हामी बुझ्नेवाला छैन हामी भाग्नेवाला छ हामी कुचाउने मस्रुममा र म यहाँ यो क्यामेरा मार्फत सम्पूर्ण दर्शकलाई या हेरिरहनु भएको मान्छेलाई प्लिज आफ्नो खुट्टामा एटलिस्ट आफूले खाने चिज चाहिँ फलाइदिनुहोस् किन्नु भन्दा नै अलिक आफूले खाने चिज फलाइदिनुहोस् तपाईँले तपाईँ एकजनाको पेटले तपाईँको दुःखले तपाईँको मेहनत धेरै पनि पर्न तपाईँले बिहान एक घन्टा दुई घन्टा पाउनुहुन्छ तपाईँको एक घन्टा दुई घन्टा पाउनुहुन्छ त्यो कृषि कर्ममा या केही चिज फलाउनमा जे फलाउनु भयो च्याउ मैले भन्नुहुन्छ च्याउ फलाएर हामी कहिले फलाउने हामीले थाहा छैन भन्दाखेरि हजुर त्यो पनि भयो भने साग फलाउनुहोस् न र आफ्नो पेटलाई आफ्नो शरीरलाई पुग्ने अझै तपाईँले फलाएको मात्रै भने देशभरले हुन कहाँ केही गर्नै पर्दैन आफूलाई पुग्नु मात्रै फलाए पुग्यो र हाम्रो उद्देश्य भनेको च्याउलाई अनि आत्मनिर्भर भन्ने पछि नेपालमा अहिले अधिकांश पहिला तपाईँको दिनको 3 लाख 4 लाख बिजनेसमा अहिले धेरै भयो भने त 2-4 हजार या 5 हजार छुटपुटमा होला इन्डियामा नेपालमा बिजनेस हुने अब हामीले च्याउमा गर्न पायौँ भनेको धुलो जुन हस्पिटलको हल्दी हस्पिटलको हस्पिटलमा पेसेन्टलाई खुवाउन मिल्यो त्यो धुलो हामी प्रयास गर्दैछौँ र अहिले क्यान मसन दाजु दिवसमा त्यो चाहिँ बेच्न पाइयोस् भन्ने हिसाबले हामी त्यो प्लानिङ गर्दैछौँ हामी हाम्रो च्याउलाई हामी चाहिँ मेरोमा म दुर्गा भाइ मेरो भाइ विकास रिमाल र समस्त च्याउ नेपाल च्याउ उत्पादक किसान संघका सम्पूर्ण पदाधिकारी र सम्पूर्ण व्यक्तिहरूको च्याउमा आबद्ध हुनुहुन्छ ती सबको बलबुताबाट हामी नेपालमा च्याउको आत्मनिर्भर बन्ने उद्देश्यमा छौँ र त्यो गर्छौँ 2-4 वर्षभित्र र हजुरहरूलाई चाहिँ म यहाँबाट क्यामेरामा के भन्न चाहेँ भनेदेखि एटलिस्ट डिनर सेक्सनमा हो भने एकदम डिप भरलाइदिनुहोस् र विशेष गरेर तपाईँले काउली खेती गर्नुहुन्छ भने विशेष गरेर काउली अनि बन्ने हुने हिसाबले तपाईँले खेती गरिदिनुहोस् र आलु खेती गर्ने त्यो हिसाबले तपाईँ गर्नुहोस् त्यो चाहिँ तपाईँसँग तपाईँकोमा छ खाला फाइदाउनु अहिले त्यति मात्रै गर्न सक्यो भने देश कृषि प्रधान देश अनि चाहिँ भन्न मिल्ला कि अब अहिलेसम्म हामी धेरै कुरा किनेर खान्छौँ तपाईँको यहाँको कुखु यहाँको चामल चामललाई कस्तो विडम्बना छ तपाईँको धानी मेरो कुन चाहिँ अनि हामीलाई चामल बेच्छ त्यो बाबा त्यो चामल चाहिँ हामी किन्न खान नपाएको म यो कुरा नै बुझिरहेको छैन तर मेन कुरा चाहिँ एटलिस्ट आफूलाई पनि मात्रै मान्छेले खेती गरिदियो भने कृषि गर्छ कृषि क्रान्ति मान्छेले कृषि क्रान्तिको गफ मात्रै होइन काम गर्नु पर्यो मेन कुरा चाहिँ मेन कुरा आफूलाई पुग्ने आफ्नो गाउँमा खेती खिच्छ भने धेरै पनि परेन क्या तपाईँको मोटामोटी भागेश्वरको रूपमा गएर गाउँमा गएर यसो दुईजना साथीहरू घुम्ने हिसाबले या दुईजना खाने हिसाबले भागेश्वर रूपमा गाउँमा जानु यसो कुराले चलाउनुहोस् असारमा या चैतमा गएर यसो एक दिन डेढ डेढ लिएर धान रोपेर आउनुहोस् अलिअलि पानी लगाएपछि मसिनमा धान खेती भइहाल्छ आफ्नो खेत किन भागेर राख्नु चामल किन्नुहुन्छ तपाईँहरू खेत भएको हुन्छ अहिले हप्तामा या महिनामा या दुई महिना एउटा भ्याकेसन हिसाबले घुम्ने हिसाबले जस्तो हामी मनाउनुहोस् गास्तैहरू भयो गाउँमा गएर खेतमा गएर हामी कर्म गर्न सक्यौँ भने सायद हामीलाई खाना पुग्छ होला त्यो हिसाबले चाहिँ मैले यहाँ बाला समस्तलाई काम गर्नुहोस् काम मात्रै गर्नुहोस् काम गर्नुहोस् है काम गरेर मात्रै देश अगाडि बढ्छ अब अगाडि बढ्न गएको छ देश बढेन होइन है तपाईँ हाम्रो मिलेर बनाउनु तपाईँले गर्ने आफ्नो नाउँ तपाईँले आफ्नो नाउँ गर्ने अनि मात्रै बन्छ देश काम गर्नुहोस् काम गर्नुहोस् काम होस् फलको आश नगर्नुहोस् हजुर फल अवश्य आउँछ हस्त नमस्कार
2: यिनै जानकारीहरू सँगसँगै आजको श्रृङ्खलाको समय सकिने सकेको छ यहाँहरूको कुनै पनि समस्या दिगासा गुनासाहरू रह्यो भने हामी सिधा हटलाइन नम्बरबाट रिपोर्ट गर्ने गरेका छौँ जसको लागि यहाँहरूले 98510-97192 टेलिफोन एसएमएस व्हाट्सएप भाइबर अथवा यहाँहरूले सिधा लिङ्क मार्फत जोडिन पनि सक्नुहुन्छ भन्दै असीम चापबाट यहाँहरूको माझबाट बिताउने अनुमति माग्छु। कृषि कर्म गरौँ नमस्कार।

0: के गर्नु सबै गाउँका छिटाहरू कोही मुगलान पसे कोही सहर बसे म बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला
1: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भइगयो नि
2: रञ्जित कार इन्टरप्राइजेस कमलामाई नगरपालिका एक नम्बर बजार सिन्धुली सम्पर्क नम्बरहरू 0475211158 9954014575 9841690669 9864147188
1: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
2: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि रामेछाप नगरपालिकाको अनुरोध
3: घरेलु हिंसा महिला हिंसा फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ यो सेवा निशुल्क पाइन्छ
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
6: Kajaria Tiles, your world-class luxury. Kajaria Tiles, your world-class luxury.

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को 4 बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
3: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
2: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513 45701 र 9513 45702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
3: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
4: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
5: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485403998 0485403998।
4: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार

0: रामेछाप जिल्लाको आठवटै स्थानीय तहहरूको संयुक्त पहल।
1: मंगलसूत्र झुम्का र पाउजु कहाँ बनाएर ल्याउनु।

0: हजुर, यहाँ आधुनिक परम्परागत घर गहनाहरू ग्यारेन्टीका साथ बनाइनुका साथै बिक्री वितरण गरिन्छ। खरिद गरिएको सुनसादीको घर गहना फिर्ता गर्नु परेमा बिल अनिवार्य ल्याउनु पर्नेछ।
1: प्रोप्राइटर निशा गहतराज, सम्पर्क नम्बर 9855069708 9924443042। सुबिना सुनसादी पसल मन्थली एक देवकोटा चोक प्रभु ब्याङ्क अगाडि, साथै एसएस लेडिज कलेक्सनमा कुर्ता सुरुवाल र साडी पनि पाइन्छ।
0: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
2: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
0: सम्पर्क नम्बर 9844021369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।
3: हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: भैया ने दाँत दुखेर मर्न लागे म हेर्दे त मेरो दाँतमा के भछ
1: के हेर्नु नि आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि
0: ए काका काकी के को गन्थन मन्थन हो
2: ए बाबु पो बस न यतै के को गन्थन मन्थन हुनु नि घरमा सबैजना रोगी कोही दाँतका कोही आँखाका सबै रोगी मात्र छौ अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थियौँ हामी त
0: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिलश्री मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि अनुभवी चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच इमर्जेन्सी सेवा ल्याब सेवा अन्तर्गत रगत दिशा पिसाबहरूको जाँच एक्सरे सेवा भिडियो एक्सरे सेवा फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि त्यही गए त भइगयो नि अहिले त दाँतका सम्पूर्ण सेवाहरू आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ तपाईँहरू दुवैजनाको त्यही उपचार हुन्छ त्यति मात्र हो र काका त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि
3: रोग राइटर मोहन कुमार श्रेष्ठ सम्पर्क नम्बर 9845404305 0484503005 मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर मन्थली नगरपालिका 2 देवकोटा चोक लक्ष्मी सनराइज बैंक भएको घर मन्थली रामेछाप
4: Kajaria Tiles, your world-class luxury. Kajaria Tiles, your world-class luxury.
2: ए बुहारी, सारै मासु खान मन लागेको छ भोलिका लागि तरकारी पनि सकिएको छ फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे जाऊ त लिएर आऊ
5: ल्याउनु त ल्याउने बुबा तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि
2: ए पिरले कि बुहारी रामेछाप मिट सब एन्ड कोल्ड स्टोर छँदैछ नि तुरन्तै त्यहाँ गएर लिएर आइहाल त
6: हजुर रामेछाप मिटसप एन्ड कोल्ड स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस् यहाँ होम डेलिभरीको पनि व्यवस्था छ
7: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ
5: प्रोप्राइटर राम बहादुर शाही सम्पर्क नम्बर 9848746403 रामेछाप मिटसप एन्ड कोल्ड स्टोर रामेछाप अस्पताल जाने रोड रामेछाप बजार रामेछाप
4: Kajaria Tiles, your world-class luxury.
1: होइन ये बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन साह्रै ढाड दुखाएर हैरान पार्यो सिरक पनि उस्तै छ यता पोका उता पोका डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो उफ हैरान भए म त
8: के गर्नु त बुढी ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई
9: हजुर विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ
1: प्रोप्राइटर ओम बहादुर पुलामी मगर मनिका पुलामी मगर सम्पर्क नम्बर 9869422544
9: 9840378093 ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली
10: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो अहिले त छरीतिर राम्री पो देख्छु त कसरी
11: के जिस्के किने शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ रोग त टाढै निकाले जस्तो भयो चटक्कै
0: हजुर लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाउँ
10: महिलाहरूको तल्लो पेट दुख्ने भुक्ताङ्ग चिलाउने सेतो पानी बग्ने गर्भ जाँच भिडियो एक्सरे वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल
0: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा
6: निकालिनेछ।
3: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
12: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
13: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
10: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली
12: सम्पर्क नम्बर 0475904662 98692 65 99 99 8
4: Kajaria Tiles, your world class luxury.

0: Nani and Babu.
1: नमस्ते आज हामी तपाईलाई लाली सँग भेटेका छौ को हो लाली लाली हामी प्यारी गाई हो
2: ये yeah!

来了是马来了，不知道从安本地还买了一个不知道从安天的马来了从

0: र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य शीर्षकहरूबाट। प्रतिनिधि सभाको बैठकमा नयाँ नियमावली पेश, प्रधान न्यायाधीश सिफारिश, विवाद सम्बन्धी रिट दर्ता गर्न कायम मुकायम प्रधान न्यायाधीशको आदेश। रामेछापमा विकास कार्यालयको बजेट खर्च सुस्त, विद्यार्थी नपाएपछि रामेछाप बहुप्राविधिक शिक्षालयमा संचालित फुड एण्ड डेरी विषयको अध्यापन बन्द। भारतमा ट्रक र म्याजिक भ्यान ठोकिँदा 10 जनाको मृत्यु, र स्टार्कलाई पछि पार्दै सन्दीप बने ओडीआईमा सबैभन्दा छिटो 150 विकेट लिने खेलाड़ी। रामेछाप नगरपालिकाको अनुरोध,
1: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
3: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
0: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
2: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
0: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
0: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
2: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 9896692998।
7: हजुरको रेडियो 102.1 मेगा।
0: अब पूरा समाचार। प्रतिनिधि सभाको बैठकमा नयाँ नियमावली पेश भएको छ। आज बसेको बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिमा सभापति गणेश पराजुलीले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको हो। नयाँ नियमावलीमाथिको छलफलमा बोल्दै नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद युवराज दुलालले असल संसदीय अभ्यासलाई निरन्तरता दिनुपर्ने बताउनुभयो। यस्ता नेपाली कांग्रेसका सांसद नगेन्द्र कुमार केरुङले मिनी संसदको रूपमा रहेको संसदीय समितिलाई नियमावलीले नै प्रभावकारी बनाउनुपर्ने बताउनुभयो। छलफलमा सांसदहरूले उठाएको विषयमाथि जवाफ दिँदै समितिका सभापति पराजुलीले अहिलेसम्मको संसदीय नियमावलीको अभ्यास र सिफारिश विकासक्रमलाई ध्यान दिएर मस्यौदा प्रस्ताव गरिएको बताउनुभयो। उहाँले मस्यौदामाथि आउने संशोधन प्रस्तावको आधारमा पछि थप छलफल गर्ने आश्वासन पनि दिनुभयो। छलफलपछि नयाँ नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमत स्वीकृत भएको छ। प्रतिनिधि सभाको पहिलो अधिवेशनमा गठित 15 सदस्यीय समितिले चालू दोस्रो अधिवेशनको पहिलो बैठक वैशाख 28 मस्यौदा प्रतिवेदन प्रस्तुत गरेको थियो। नयाँ नियमावली नआएको विद्यमान अवस्थामा 2079 सालको प्रतिनिधि सभा नियमावलीबाट कार्य सञ्चालन भइरहेको छ। कायम मुकायम प्रधान न्यायाधीश सपना

0: रान मल्लले संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधान न्यायाधीश सिफारिशमा वरिष्ठता मिचेको दावी गरिएको रिटको दरपीट विरूद्ध निवेदन दर्ता गर्न आदेश दिनुभएको छ। रिट निवेदक प्रेम सिलवालले आज बिहान मल्ललाई भेटेर इजलासमा पेश हुने निवेदन समेत नभएको भनेर उजुरी दिएपछि उहाँले सर्वोच्च प्रशासनलाई आदेश दिनुभएको हो। गएको वैशाख 25 गते संवैधानिक परिषदबाट प्रधान न्यायाधीशमा सिफारिश गर्दा वरिष्ठताका आधारमा नगरी चौथो नम्बरमा रहेका मनोज कुमार शर्मालाई सिफारिश गरिएपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता सिलवाल लगायतले सर्वोच्चमा रिट पेश गर्नुभएको थियो। त्यो रिट सर्वोच्चको रजिस्ट्रारबाट रिट दर्ता गर्न अस्वीकार गरी दरपेट गरिएको थियो। अधिवक्ता सिलवाल दरपेट विरूद्ध वैशाख 28 गते इजलास समक्ष निवेदन लिएर पुग्नु भएकोमा सर्वोच्च अदालतको निवेदन केही समयमा दर्ता हुने भन्दै रोकिएको थियो। कायम मुकायम प्रधान न्यायाधीश मल्लको आदेशपछि निवेदन दर्ताको प्रक्रियामा गएको सर्वोच्च प्रशासनले जनाएको छ। सुनको भाउ आज बढ़ेको छ। सुनको भाउ तोलामा 800 रूपियाँले बढ़ेर 2,94,800 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनसादी व्यवसायी महासंघले जनाएको छ। हप्ताको पहिलो कारोबार दिन हिजो सुनको भाउ तोलाको 2,94,000 रूपियाँ थियो। आज चाँदीको भाउ भने 40 रूपियाँले घटेको छ। चाँदीको भाउ तोलामा 40 रूपियाँले घटेर 5,040 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाउ तोलाको 5,060 रूपियाँ थियो। रामेछापमा रहेको विकासी कार्यालयहरूको बजेट कार्यान्वयन अवस्था कमजोर देखिएको छ। चालू आर्थिक वर्षको 10 महिना बितिसक्दा पनि रामेछापका अधिकांश कार्यालयको बजेट खर्च सुस्त देखिएको छ। बागमती प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास कार्यालय रामेछापको चालू आर्थिक वर्ष 2082-83 बजेट कार्यान्वयन सुस्त देखिएको छ। आर्थिक वर्षको 9 महिना बितिसक्दा कार्यालयले कुल बजेटको 40% भन्दा कम मात्रै खर्च गर्न सकेको छ। कार्यालयका अनुसार साउनदेखि चैत्र मसान्तसम्म 1,09,36,380 रूपियाँ बजेट मध्ये 39,70,39,000 रूपियाँ मात्रै खर्च भएको छ, जुन कुल बजेटको 39.34% हो। कार्यालयको चालुतर्फ 1,49,59,860 रूपियाँ विनियोजन भएकोमा 57.33% अर्थात 85,76,499 रूपियाँ खर्च भएको छ। पुँजीगततर्फ 99,44,004 रूपियाँ बजेट रहेकोमा 38,85,03,000 रूपियाँ खर्च भएको छ। यो पुँजीगत बजेटको 39.7% मात्रै हो। कार्यालयका इन्जिनियर द्रोण बहादुर चौधरीका अनुसार चालू आर्थिक वर्षमा कार्यालय मार्फत 134 योजनाहरू सञ्चालनमा छन्। तीमध्ये चैत्रसम्म 22 योजना मात्रै सम्पन्न भएका छन्, जुन कुल योजनाको 16.42% हो। उहाँका अनुसार हाल 80 योजनाको सम्झौता भएर काम भइरहेको छ। 10 योजनाको लागत अनुमान तयार भइसकेको छ भने 6 योजनाको ठेक्का सूचना प्रकाशन गरिएको छ। 9 योजना कार्यान्वयन नहुने अवस्थामा पुगेको छ भने 7 योजना अझै कार्यान्वयनको प्रक्रियामा प्रवेश गर्न सकेको छैन। यस्तै जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय रामेछापले चालू आर्थिक वर्षको साउनदेखि वैशाखसम्म कुल बजेटको 27.29% मात्रै खर्च गरेको छ। कार्यालयका निमित्त डिभिजनल प्रमुख गोविन्द प्रसाद भुर्चेलका अनुसार 98,21,07,000 रूपियाँ बजेट मध्ये हालसम्म 26,80,04,419 रूपियाँ खर्च भएको छ। उहाँका अनुसार यो अवधिमा कार्यालयले भौतिक प्रगति 68% गरेको छ। यस्तै शहरी विकास तथा भवन कार्यालय रामेछापले बजेट खर्च 18.85% सीमित रहेको छ भने खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रामेछापले पनि कुल बजेटको 27.05% मात्रै खर्च गरेको छ। समग्रमा विकासी कार्यालयहरूको कार्यान्वयन गति सुस्त देखिँदा आर्थिक वर्ष सकिन केही महिना मात्रै बाँकी रहँदा पनि ठूलो परिमाणमा बजेट खर्च गर्नुपर्ने दबाव बढ़ेको छ। समयमै योजना सम्पन्न नहुँदा गुणस्तर र प्रभावकारितामाथि समेत प्रश्न उठ्न थालेको छ। आर्थिक वर्ष सकिन अब 2 महिना मात्रै बाँकी रहँदा रामेछापका ठूला विकासी कार्यालयहरूको बजेट खर्च 30% नपुग्ने चिन्ताजनक बनेको बताइएको छ। यो अवधिसम्म अधिकांश विकासी योजनाहरू सम्पन्न भइसक्नु पर्ने भए पनि रामेछापका कार्यालयहरूको प्रगति कमजोर देखिएको छ। विद्यार्थीको आकर्षण नभएपछि रामेछाप बहुप्राविधिक शिक्षालयमा सञ्चालन हुँदै आएको फूड एण्ड डेरी विषयमा नयाँ विद्यार्थी भर्ना लिन बन्द गरिएको छ। विद्यालयले चालू आर्थिक वर्षका लागि शिक्षालयले चालू शैक्षिक सत्रका लागि उक्त विषयमा विद्यार्थी भर्ना नलिने भएको छ। विद्यार्थी संख्यामा गत वर्षदेखि नै उक्त विषयमा आकर्षण देखिएको थिएन। गत वर्ष पनि त्यहाँ भर्ना भएका भन्दा पनि बाहिरबाट स्थानान्तरण गरेर आएका विद्यार्थीहरूलाई अध्यापन गराइएको थियो। विद्यालयका एक कर्मचारीका अनुसार यो वर्षदेखि नयाँ कक्षा नै सञ्चालन नहुने भएको हो। मन्थली सहित स्मृति बहुमुखी क्याम्पसले प्रविधि मैत्री तथा गुणस्तरीय शिक्षामा जोड़ दिँदै नयाँ विषय र संकाय थप्ने तयारी अब अगाडि बढ़ाएको जनाएको छ। समय र प्रविधिको माग अनुसार शिक्षण प्रणालीलाई आधुनिकीकरण गर्दै हामीसाथमै गुणस्तरीय तथा शिपमूलक शिक्षा उपलब्ध गराउने लक्ष्य सहित क्याम्पसले विभिन्न योजना अघि सारेको छ। क्याम्पसका प्रमुख डाक्टर भरत कुमार श्रेष्ठका अनुसार शिक्षण सिकाई प्रक्रियामा सूचना प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखिएको छ। विद्यार्थीलाई आधुनिक प्रविधिसँग अभ्यस्त गराउँदै प्रभावकारी पठन पाठन सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभएको छ। तपाईँ ती बेला साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा हुनेछौ। तपाईँ रेडियो सुन्दै रहनुहोला।
1: ए केटा, ल्याइस त भगवानको मूर्ति नछैकन अलग राखिदिए है के?
2: बाजे मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउने कछोरा मसँग तपाईँ छैन हुँदैन र
3: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
5: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौ, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौ,
6: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं।
5: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
6: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
5: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
6: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
5: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
7: वनमा आगो लगाउनेलाई वन एन 2076 दफा 50 चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रूपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
8: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: हजुरको रेडियो 102.1 MHz।
0: विश्राम बसेको हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। मकवानपुरमा घाँस काट्ने क्रममा रूखबाट लडेर एक महिलाको मृत्यु भएको छ। पेम्फेदी गाउँपालिका एक किसेडी बलटोलमा घाँस काट्ने क्रममा रूखबाट लडेर 45 वर्षीय कमला साङदानको मृत्यु भएको हो। साङदान आइतबार बिहान घाँस काट्न जंगलमा गएकी थिइन्। यस्तै कञ्चनपुरमा एक पुरूषको शव फेला परेको छ। दोधारा चाँदनी नगरपालिका 5 45 वर्षीय लीलाराम सुनारको धारिलो हतियार प्रहार गरेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र थापाले सुनार आज बिहानै आफ्नै घरमा मृत अवस्थामा फेला परेको जानकारी दिनुभएको छ। घटनापछि प्रहरीले श्रीमती यशोदा सुनारलाई नियन्त्रणमा लिएको छ। कञ्चनपुरको शुक्लाफाट नगरपालिका 12 लिकीका एक महिलाको माटोको डिस्कोमा पुरेर आज मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार लालझाडी गाउँपालिका 4 इटाहा क्षेत्रमा घरलिपोतका लागि माटो खन्ने क्रममा शुक्लाफाटा नगरपालिका 12 की 40 वर्षीय हरदुलिया राणाको घटनास्थलमै मृत्यु भएको हो। यस्तै भक्तपुरमा एक पुरूषको शव फेला परेको छ। मध्यपृथ्वी नगरपालिका 3 कौशलटार स्थित हनुमन्ते खोलाको पुल नजिकै एक पुरूषको शव फेला परेको छ। मृत भेटिएका पुरूष इलाम घर भएका 48 वर्षीय भीम राई रहेको प्रहरीले जनाएको छ। काठमाडौँको महाराजगंजमा रोकिराखिएको गाड़ीमा स्कूटर ठोकेर चालकको मृत्यु भएको छ। सड़कमा रोकेको प्र301024 छ 3614 नम्बरको योद्धा गाड़ीमा बाप्र 02 0002 प 1167 नम्बरको स्कूटर ठोकिएको थियो। आइतबार राति स्कूटर ठोकिँदा चालक काभ्रेको पनौती घर भएका 20 वर्षीय राहुल खत्रीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। समाचारक्रम अन्तर्राष्ट्रिय समाचार। भारतमा ट्रक र म्याजिक भ्यान ठोकिँदा 10 जनाको ज्यान गएको छ। उत्तर प्रदेशमा पर्ने लखिमपुर खिरी जिल्लामा लखिमपुरदेखि बहराइचतर्फ गइरहेको म्याजिक भ्यान विपरीत दिशाबाट आइरहेको ट्रकसँग ठोकिएको हो। लखिमपुर खिरीका जिल्लाधिकारी अञ्जनी कुमार सिंहले दुर्घटना आज बिहान भएको बताउनु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डोनाल्ड ट्रम्पको भ्रमण लगतै रूसी राष्ट्रपति भ्लादिमिर पुटिन भोलि चीनको 2 दिने औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ। चीनी राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा पुटिनले राजकीय भ्रमण गर्न लाग्नु भएको छ। यसअघि ट्रम्पले यही मे 13-15 चीनको भ्रमण गर्नुभएको थियो। झण्डै 1 दशकपछि भएको अमेरिकी राष्ट्रपतिको चीन भ्रमण विश्वको नजरमा थियो। यसको ठिक 3 दिनपछि रूसी राष्ट्रपति पुटिन बेजिङ पुग्नुहुने भएको हो। भ्रमणमा पुटिन र सी जिनपिङले द्विपक्षीय सम्बन्ध, चीन र रूस बीचको व्यापक साझेदारी र रणनीतिक सहयोगलाई अझ गहिरो बनाउने तरिका र महत्वपूर्ण अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दामा विचार आदान प्रदान गर्ने चिनिया विदेश मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। अन्त्यमा खेल समाचार। नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार स्पिनर सन्दीप लामिछानेले 1 दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट ओडीआईमा विश्व कीर्तिमान बनाउनु भएको छ। 25 वर्षीय सन्दीप 1 दिवसीय अन्तर्राष्ट्रिय सबैभन्दा छिटो 150 विकेट लिने खेलाड़ी बन्नुभएको छ। घरेलु मैदान कीर्तिपुरको त्रिवी रंगशालामा चलिरहेको आईसीसी क्रिकेट विश्वकप लीग 2 श्रृंखलामा स्कटल्याण्डसँगको खेलमा सन्दीपले यो उपलब्धि हासिल गर्नुभएको छ। सन्दीपले 73 1 दिवसीय अन्तर्राष्ट्रियमा 150 विकेट लिनुभएको छ। सन्दीपले अस्ट्रेलियाका स्टार बलर मिचेल स्टार्कलाई पछि पार्नु भएको छ। यिनै समाचारसँगै हामी साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। प्रतिनिधि सभाको बैठकमा नयाँ नियमावली पेश। प्रधान न्यायाधीश सिफारिश, विवाद सम्बन्धी रिट दर्ता गर्न कायम मुकायम प्रधान न्यायाधीशको आदेश। रामेछापमा विकासीय कार्यालयको बजेट खर्च सुस्त, विद्यार्थी नपाएपछि रामेछाप बहुप्राधिक प्राविधिक शिक्षालयमा सञ्चालित फूड एण्ड डेरी विषयको अध्यापन बन्द। भारतमा ट्रक र म्याजिक भ्यान ठोकिँदा 10 जनाको मृत्यु, र स्टार्कलाई पछि पार्दै सन्दीप बने ओडीआईमा सबैभन्दा छिटो 150 विकेट लिने खेलाडी। हजुरको रेडियो 102.1 MHz, तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको साँझ 6 बजेको हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार.
1: Kajaria Tiles, your world class luxury.
2: किन आँखा मिचेको मिचेको गरेको
3: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने.
2: धेरै समय मोबाइल चलाइसिक्या हो
3: भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ.
2: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ. राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे.
3: ए, त्यसो भए जोगिन के गर्ने त?
2: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने. हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति. बुझिस?
3: बुझेँ.
2: यसलाई 20-20-20 को नियम भन्छन्. मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने. घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ.
4: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ.
5: नेपाल सरकार, विज्ञापन बोर्ड.
1: Kajaria Tiles, your world class luxury.
6: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
7: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं. पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजैदेखि हातेमालो गरौं.
6: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं.
7: सावधान, वन जंगल नजिक आगो नबालौं. आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं.
6: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं. सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं.
7: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं. जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ.
6: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो.
8: वनमा आगो लगाउनेलाई वन एन 2076 दफा 50 चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं, नगराउ. वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ.
9: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश.
1: Kajaria Tiles, your world class luxury.
10: Wow, देव, पुरानो पल्सर बाइकमा पनि यति राम्रो पिकअप र माइलेज कसरी, कहाँ गएर बनायो?
11: हेर न तोसीमा, हिजो मन्थलीमा रहेको बजाज कम्पनीको आधिकारिक विक्रेता तथा सर्भिस सेन्टर एपेक्स अटो इन्टरप्राइजेसमा गएर बनाएर आएको अहिले साउन्ड पिकअप र माइलेज नयाँ बाइकको जस्तै भयो भने.
12: हजुर, तपाईँ हाम्रै सहर मन्थलीमा रहेको बजाज कम्पनीको आधिकारिक विक्रेता तथा सर्भिस सेन्टर एपेक्स अटो इन्टरप्राइजेसमा 10 वर्षदेखि अनुभव प्राप्त मिस्त्रीद्वारा मोटरसाइकल मर्मत गरिन्छ. इन्जिन 2 वर्षको वारेन्टीका साथ मर्मत हुन्छ. पार्ट पुर्जामा 8%, इन्जिन मर्मतमा 10% र सर्भिसिङमा 5% छुटको पनि व्यवस्था छ. सावधान, उस्तै उस्तै देखिने स्पियर पार्ट होइन, पिङ स्टिकर भएका बजाजका पार्ट्स मात्रै जेनुन हुन्. बजाजको आधिकारिक ठाउँहरूमा गएर मात्रै मर्मत तथा स्पियर पार्ट्सहरू खरिद गर्नुहोस्।
10: थप जानकारीको लागि सम्पर्क नम्बर 9860-84-85-30, 048-590-530, एपेक्स अटो इन्टरप्राइजेस, ट्राफिक चोक ट्राफिक कार्यालयको ठ्याक्कै अगाडि मन्थली बस पार्क रामेछाप.
2: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
13: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी.
2: हुर्केकै गिरिराज चल्ला 150
13: हजुर. हुर्किएकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
14: ताजा र ठूलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
13: विराज किसानको साथी।
14: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
13: प्रोप्राइटर जय मानन्दर। फोन 0485402439 0485402433 र 98540420439। विराज सप्लायर्स कटहर बोर्ड छेउ मन्थली रामेछाप।
15: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान।
16: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
1: Kajaria Tiles, your world-class luxury.
17: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
18: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
17: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
18: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
17: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
18: सम्पर्क नम्बर 0485401443 98630023422।
12: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
17: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
12: हाम्रा विशेषताहरू
17: 40% मात्रै डाउन पेमेन्ट,
12: सजिलो मासिक किस्ता सुविधा,
17: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
12: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
17: आवश्यक कागजातहरू,
12: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
17: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रामेछाप।
12: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420055 0485401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
19: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
20: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
21: ल के कुटेन्छन्? हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
22: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
21: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142896910।

0: नमस्कार। नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक जम्मेदार सरिना सापकोटा। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम तपाईँले रेडियो नेपाल सहित देशैभरका 212 एफएम स्टेशनहरूबाट सुन्दै आउनुभएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिको साथमा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाली सेनालाई प्राप्त सफलता सम्बन्धी रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नमस्कार। सैनिक गतिविधि प्राविधिक सेनानी विनोद अधिकारीबाट सुन्नुहोस्। नेपाली सेनाले जंगी अड्डामा वैशाख 30 गते 6 संस्करणको राष्ट्रिय साइबर सुरक्षा गोष्ठी 2083 सञ्चालन गरेको छ। उक्त गोष्ठीको प्रधान सेनापति महारथी श्री अशोकराज सिगदेलले समापन गर्नुभएको हो। वर्तमान विश्व परिवेशमा सूचना प्रविधिको तीव्र विकाससँगै बढ़दो साइबर चुनौती, डाटा चुहावट र एआईबाट सिर्जना हुन सक्ने सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सबै सरकारवाला निकायहरूबीच सहकार्य, समन्वय र सम्पर्क स्थापित गराउने उद्देश्यले उक्त गोष्ठी सञ्चालन गरिएको हो। गोष्ठीमा विभिन्न मन्त्रालय तथा सरकारी निकायका प्रतिनिधिहरू, नेपाली सेना, अन्य सुरक्षा निकाय, सरकारी तथा साइबर सुरक्षासँग सम्बन्धित गैर सरकारी निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। प्रतिविद्रोह तथा जंगल वारफेयर शिक्षालयमा विदेशी शिक्षार्थीहरू समेत संलग्न गराई सञ्चालन गरिएको सिसम 114 सीआईजेडब्ल्यू तालिम वैशाख 31 गते सम्पन्न भएको छ। माघ 6 गतेबाट सञ्चालन भएको उक्त तालिमको मध्य प्रतिनापति उपरथी श्री विष्णु कुमार खड्काले समापन गर्नुभई उत्कृष्ट शिक्षार्थीहरूलाई पुरस्कार तथा तालिम पूरा गर्ने शिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गर्नुभएको हो। तालिममा सहभागी विदेशी शिक्षार्थीहरूमा चीनका 2 जना, भारतका 2 जना, दक्षिण कोरिया, जाम्बिया र पाकिस्तानका 1-1 जना गरी 7 जना रहेका थिए भने स्वदेशी शिक्षार्थीहरूमा 23 जना अधिकृत र 71 जना अन्य दर्जा गरी 101 जना सहभागी थिए। जंगी अड्डामा वैशाख 28 गतेदेखि 31 गतेसम्म रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ। कार्यक्रमको जनसम्पर्क तथा सूचना निर्देशक एवं सैनिक प्रवक्ता सागरथी श्री राजाराम बस्नेतले शुभारम्भ तथा समापन गर्नुभएको हो। 4 दिनसम्म सञ्चालन भएको अभिमुखीकरण कार्यक्रममा विभिन्न संचार माध्यमहरूमा आबद्ध 29 जना संचारकर्मी सहभागी थिए। यसैबीच रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम समापनको अवसरमा विगत 10 वर्षदेखि नेपाली सैनिक रेडियो कार्यक्रम निशुल्क रूपमा प्रसारण गर्दै आएका 5 रेडियोहरूलाई सम्मान गरिएको छ। सम्मानित हुने रेडियोहरूमा मेरो एफएम, रेडियो जनसञ्चार, रेडियो मेलम्ची, रेडियो सिन्धु र रेडियो सेफर्ड रहेका छन्। दार्चुला जिल्लाको ब्यास गाउँपालिका 2 स्थित दुम्लिङ गाउँमा पहिलो पटक गाडी पुगेको छ। नेपाली सेनाले दार्चुला टिंकर सड़क आयोजना अन्तर्गत राङथलदेखि दुम्लिङसम्म सड़क स्तरोन्नति गरेसँगै दुम्लिङमा गाडी पुगेको हो। वैशाख 26 गते दार्चुला टिंकर सड़क आयोजना प्रमुख सेनानी श्री राजेश कटवाल सहित संचारकर्मीहरूले उक्त सड़कको स्थलगत अवलोकन गरेका थिए। दुम्लिङ गाउँमा गाडी गुडेपछि स्थानीयहरूले हर्षोल्लासका साथ स्वागत गरेका थिए। महाकाली करिडोर अन्तर्गत पर्ने दार्चुला टिंकर सड़क खण्डको 79 किलोमिटर सड़क नेपाली सेनाले निर्माण गरिरहेको छ। नेपाली सेनाले कोशी करिडोरको खादवारी किमाथाङका सड़क खण्ड अन्तर्गत संखुवासभा जिल्ला भोटेकोशी गाउँपालिका 2 च्याम्ताङदेखि घोङघप्पासम्म 10.81 किलोमिटर सड़क निर्माण गरी हस्तान्तरण गरेको छ। उक्त सड़क वैशाख 28 गते आयोजना प्रमुख सेनानी श्री शमशेर बहादुर सिंहले उत्तर दक्षिण सड़क आयोजना प्रमुख उपसचिव श्री राम बहादुर गुरूङलाई हस्तान्तरण गर्नुभएको हो। सैनिक गतिविधिमा अब खेल समाचार। नेपाल टेक्वान्डो संघले झापा जिल्लाको बिर्तामोड़मा वैशाख 25 र 26 गते सञ्चालन गरेको प्रथम झापा राष्ट्रिय टेक्वान्डो प्रतियोगितामा त्रिभुवन आर्मी क्लब 10 पदकसहित टीम च्याम्पियन बनेको छ। उक्त प्रतियोगितामा क्लबले 6 स्वर्ण, 1 रजत र 3 काँस्य पदकसहित नगद रू 50,000, पदक तथा प्रमाणपत्र प्राप्त गरेको हो। नेपाल आर्चरी संघले वैशाख 26 गतेदेखि 28 गतेसम्म पोखरामा सञ्चालन गरेको 13 राष्ट्रिय आर्चरी प्रतियोगितामा सैनिक खेलाड़ीहरूले 7 पदक जितेका छन्। प्रतियोगितामा त्रिभुवन आर्मी क्लबमा आबद्ध महिला तथा पुरूष आर्चरी खेलाड़ीहरूले 4 स्वर्ण 1 रजत र 2 काँस्य पदक जित्दै द्वितीय स्थान हासिल गरेका हुन्। प्रतियोगिताबाट हुद्ध पवन राई र ज्ञानु अवाले सन् 2026 जापानमा आयोजना हुने 20 एसियन गेम्सका लागि छनौट हुनुभएको छ। मुगु जिल्ला स्थित हनुमानध्वज गुल्माले वैशाख 30 गते 6 रारा ट्रेल दौड़ सञ्चालन गरेको छ। प्रतियोगिता अन्तर्गत 16 किलोमिटर दौड़ पुरूष खुल्लातर्फ जुम्ला जिल्ला तातोपानी गाउँपालिका 7 का दल बहादुर कुंवर प्रथम, कनका सुन्दरी गाउँपालिका 8 का युवक राज बुढा द्वितीय र मुगु जिल्ला छायानाथ रारा नगरपालिका 14 का अंकल बडुवाल तृतीय हुनुभयो। त्यस्तै महिलातर्फ पातरासी गाउँपालिका 2 की सुनमाया बुढा प्रथम, सोही स्थानकी राममाया बुढा द्वितीय र अमलदार सुनसरी रोकाया तृतीय हुनुभयो। सुन्दै हुनुहुन्थ्यो सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
3: दरखास्त आह्वान।
4: नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेका सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स, बन्दोबस्ती कार्य सिपाही, सूचीकार, सफाईकर्मी, चर्मकर्मी, लोहकार, केशकर्तक, सिकर्मी, सयस र नालबन्दी पदमा खुल्ला प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ।
3: आवश्यक योग्यता पुगेका नेपाली नागरिकले तोकिएका भर्ना केन्द्रमा स्वयं उपस्थित भई वा अनलाइन फारम भरी सोको प्रिन्ट आउट सहित तोकिएको भर्ना केन्द्रमा दरखास्त पेश गर्न सक्नुहुनेछ।
4: सैन्य पदका लागि भर्ना केन्द्रहरू:
3: उपत्यका प्रितना हेडक्वार्टर नारायणहिटी काठमाडौँ,
4: राजदलगढ लगनखेल ललितपुर,
3: श्री मेहरगढ धुलीखेल काभ्रे पलाञ्चोक,
4: पूर्वी प्रितना हेडक्वार्टर इटहरी सुनसरी,
3: नम्बर 2 बाहिनी अड्डा हिले धनकुटा,
4: नम्बर 18 बाहिनी अड्डा भुल्के उदयपुर,
3: नम्बर 21 बाहिनी अड्डा तोपगाछी झापा,
4: दुर्गा बक्सगण ओखलढुङ्गा,
3: वीरदलगढ ओदिन पाँचथर,
4: मध्य पूर्वी प्रितना हेडक्वार्टर बर्दीबास महोत्तरी,
3: गरूडदलगढ सरीकोट दोलखा,
4: श्रीजङगढ वीरगंज पर्सा,
3: बरकगढ राजपिराज सप्तरी,
4: मध्य प्रितना हेडक्वार्टर हेटौडा मकवानपुर,
3: नम्बर 6 बाहिनी अड्डा बैरिनी धादिङ,
4: नयाँ सबुजगण भरतपुर चितवन,
3: पश्चिम प्रितना हेडक्वार्टर विजयपुर कास्की,
4: नम्बर 23 बाहिनी अड्डा सेराडिल बागलुङ,
3: चण्डी प्रसादगढ श्रीस्वारा लमजुङ,
4: मध्य पश्चिम प्रितना हेडक्वार्टर योगीकुटी बुटवल रूपन्देही,
3: शमशेर दलगण गुरूसिंगे कपिलवस्तु,
4: ज्वाला दलगण भरतपुर दाङ,
3: रामबाड गुल्म धागीथुम गुल्मी,
4: उत्तर पश्चिम प्रितना हेडक्वार्टर निमारे सुर्खेत,
3: नम्बर 4 बाहिनी अड्डा नेपालगंज पाके,
4: देवीदत्तगण परिमला चौर जुम्ला,
3: हनुमानध्वज कुल्म हुटु मुगु,
4: सुदूर पश्चिम प्रितना हेडक्वार्टर तेघरी कैलाली,
3: नम्बर 25 बाहिनी अड्डा भगतपुर कञ्चनपुर,
4: नम्बर 5 बाहिनी अड्डा दिपायल डोटी
3: र श्री दल कुल्म खलङ्गा दार्चुला।
4: विभिन्न ट्रेडका फलोअर्स पदका लागि भर्ना छनौट केन्द्रहरू:
3: उपत्यका प्रितना हेडक्वार्टर नारायणहिटी काठमाडौँमा सूचीकार, केशकर्तक, सिकर्मी, सयस र नालबन्दी पदका उम्मेद्वारले दरखास्त पेश गर्न सक्नुहुनेछ।
4: यस्तै वीरदलगण ओदिम पाँचथरमा बन्दोबस्ती कार्य सिपाही र सफाईकर्मी,
3: बरकगढ राजपिराज सप्तरीमा बन्दोबस्ती कार्य सिपाही, चर्मकर्मी, लुहाकार र केशकर्तक,
4: नयाँ सबुजगण भरतपुर चितवनमा बन्दोबस्ती कार्य सिपाही, सफाईकर्मी र केशकर्तक,
3: चण्डी प्रसादगढ श्रीस्वारा लमजुङमा बन्दोबस्ती कार्य सिपाही र सूचीकार,
4: शमशेर दलगण गुरूसिंगे कपिलवस्तुमा बन्दोबस्ती कार्य सिपाही, सूचीकार, सफाईकर्मी र केशकर्तक,
3: देवीदत्तगढ परिमला चौर जुम्लामा बन्दोबस्ती कार्य सिपाही, चर्मकर्मी र लुहाकार,
4: कालीबहादुरगढ कपासे सुर्खेतमा बन्दोबस्ती कार्य सिपाही, सफाईकर्मी, चर्मकर्मी र लोहकार,
3: र श्री दल गुल्म खलङ्गा

0: एक वर्ष पूरा भएको हुनुपर्नेछ।
1: विभिन्न ट्रेडका फलोअर्सका लागि उमेरको हद
0: 18 वर्ष पूरा भई 26 वर्ष ननागेको हुनुपर्नेछ।
1: विस्तृत जानकारीका लागि
0: नेपाली सेनाको भर्ना छनौट निर्देशनालयको आधिकारिक पोर्टल vacancy.nepalarmy.mil.np वा वैशाख 18 गतेको गोर्खापत्र दैनिक हेर्नुहुन अनुरोध गरिन्छ।
2: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। अब प्रस्तुत गर्दैछौ प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाली सेनालाई प्राप्त सफलता सम्बन्धी रेडियो सामग्री।

0: भएको छ भने छोटो अवधिमै त्रिभुवन आर्मी क्रिकेट टीमले उत्साहजनक सफलता समेत हासिल गरेको छ।
1: यसै सन्दर्भमा आजको कार्यक्रममा त्रिभुवन आर्मी क्रिकेट टीम र यस टीमले वैशाख 4 गते सम्पन्न प्रधानमन्त्री कप एक दिवसीय पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा हासिल गरेको सफलता सम्बन्धी रेडियो सामग्री प्रस्तुत गर्नेछौ। प्रस्तुतिमा छौ म प्राविधिक उपसेनानी मन्दिरा बानिया
0: र म प्राविधिक उपसेनानी मनिष अधिकारी। प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता नेपाली घरेलु क्रिकेटकै प्रतिष्ठित प्रतियोगिता हो। सन् 2017 शुरू भएको यो प्रतियोगिताले नेपाली क्रिकेटलाई व्यवस्थित प्रतिस्पर्धात्मक र व्यावसायिक बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्याएको छ। यही प्रतियोगिताको इतिहासमा त्रिभुवन आर्मी क्रिकेट क्लबले आफूलाई सबैभन्दा सफल र बलियो टोलीका रूपमा स्थापित गरेको छ। स्थापना कालदेखि नै आर्मी क्लबले घरेलु क्रिकेटमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएको छ। 9 संस्करण मध्ये 7 पटक फाइनल पुग्नु आफैमा एउटा असाधारण उपलब्धि हो।
1: हालै सम्पन्न 9 संस्करणमा अपराजित रहँदै उपाधि जित्नु आर्मी क्लबका लागि केवल जित मात्र होइन, अनुशासन, निरन्तरता र उत्कृष्ट योजनाको परिणाम पनि हो। यससँगै आर्मी क्लब प्रधानमन्त्री कपको तेस्रो पटक च्याम्पियन बन्न सफल भएको छ। सन् 2017 भएको पहिलो संस्करणको त्यो अविस्मरणीय क्षण अझै पनि क्रिकेट समर्थकहरूको स्मृतिमा ताजै छ। वर्षाका कारण फाइनल खेल प्रभावित भएपछि त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब संयुक्त विजेता घोषित भएका थिए। यस प्रतियोगितामा नेपाली सेनाको सहभागिता र प्राप्त सफलताबारे बताउनुहुँदै त्रिभुवन आर्मी क्रिकेट क्लबका कप्तान विनोद भण्डारी,
2: हामीले 3 जित्यौं पीएम कप, जति पनि संस्करण भयो 50 ओभरको पीएम कप हो, सबै चाहिँ आर्मीले खेलेछ। भनेपछि 7 जति भएको छ, 7 3 हामीले फाइनल जितेछौँ, तर 7 नै फाइनल खेलेछौँ आर्मीले चाहिँ। होइन, पहिलाको प्लेयरहरू अहिलेको प्लेयरहरूमा अब फरक त भइहाल्छ, तर टिमको माहौल चाहिँ एउटै हुन्छ। जहिले पनि आर्मी टिम भइसकेपछि एउटा डिसिप्लिन हुन्छ आर्मीको, त्यसमा नै काम भइरहन्छ धेरै जस्तो सबै कुरामा। एज अ क्याप्टन मात्रै त मैले त ग्राउन्डमा काम गर्ने हो धेरै कुराहरू होइन, अब तर त्योभन्दा बाहिर अब आर्मी क्लबले जसरी काम गर्दाखेरि भएको छ, पहिला हामीसँग ट्रेनिङ गर्नलाई ठाउँ नै थिएन, त्यसपछि अहिले नेटहरू बनाउनु भएको छ, नेटमा ट्रेनिङ गर्न सजिलो भएको छ, त्यसपछि अब अहिले आएर टर्फ विकेट बनाउनु भएको छ। अहिले रिजल्ट आउनुको एउटा मेन पोइन्ट भनेको एउटा त्यो टर्फ विकेट पनि हो, त्यसमा ट्रेनिङ गरेर अब सेम म्याचको जस्तै ट्रेनिङ मिल्छ, त्यसले गर्दा म्याचको जस्तै सिनारी बनाएर खेल्न मिल्छ टर्फ विकेट भइसकेपछि चाहिँ, त्यसले गर्दा चाहिँ त्यो चाहिँ मेन पोइन्ट हो जस्तो लाग्छ। आर्मीको टिम बन्दाखेरिबाट 13 जति भयो, फर्स्ट बोर्ड क्याप्टन मै नै थिएँ, अहिलेसम्म पनि क्याप्टन म नै छु, भनेपछि अब सबै कुरा सबै टुर्नामेन्टहरू पनि खेलेकै छ।
0: पहिलो संस्करणको सफल शुरूआतपछि आर्मी क्लबले आफ्नो विजय यात्रालाई अझ सशक्त बनाउँदै लग्यो। त्यसकै निरन्तरता स्वरूप सन् 2021 र हालै सम्पन्न सन् 2026 9 संस्करणमा एकल रूपमा उपाधि जित्दै आर्मीले घरेलु क्रिकेटमा आफ्नो स्पष्ट वर्चस्व स्थापित गरेको छ। 2082 चैत 7 गतेदेखि 2083 वैशाख 4 गतेसम्म सञ्चालन भएको 9 संस्करणमा त्रिभुवन आर्मी क्लबले अपराजित यात्रा कायम गर्दै नेपाली क्रिकेटमा नयाँ कीर्तिमान कायम गरेको हो। यो सफलताले टोलीको तयारी, सामूहिक भावना, नेतृत्व क्षमता र सैनिक अनुशासनलाई पुनः एकपटक प्रमाणित गरेको छ। घरेलु प्रतियोगिताहरूमा नेपाली सेनालाई प्राप्त सफलताहरूले नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितासम्म पुग्ने बाटो बन्ने गरेको छ। यसै पृष्ठभूमिमा नेपालको समग्र क्रिकेटको विकासमा नेपाल आर्मी क्रिकेट क्लबको भूमिका महत्वपूर्ण रहेको नेपाल क्रिकेट संघ क्यानका प्रवक्ता छुम्बी लामा बताउनुहुन्छ।
3: महत्वपूर्ण भूमिका खेलेको छ, नेपालको राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीहरू जसले देशको लागि खेल्ने खेलाडीहरूलाई चाहिँ विभागीय टिमभित्र पनि नेपाल आर्मीले उहाँहरूलाई चाहिँ एउटा पुल एउटा कन्ट्राक्ट राखेर चाहिँ देशको लागि खेल्ने एउटा इन्भाइरोमेन्ट क्रिएट भएको छ। त्यसो हुँदा क्रिकेटको डेभलपमेन्टको लागि चाहिँ नेपाल आर्मी क्लबको महत्वपूर्ण भूमिका छ, जसले नेपालमा धेरैभन्दा धेरै खेलाडीहरू चाहिँ विभागीय टोलीहरूमा गएर खेल्ने इच्छाहरू पनि देखिएको छ। पछिल्लो चरण त झन् विभागीय टोलीभित्र पनि नेपाल आर्मीले क्रिकेटमा राम्रो गरिराखेको छ। अब अहिले रिसेन्टली त नेपाल आर्मीले नै पीएम कप जितेको छ। नेपालको क्रिकेटको विकासमा नेपाल आर्मीको महत्वपूर्ण भूमिका छ। विभागीय टिम क्यानले सबैलाई हेर्ने दृष्टिकोण एउटै नै रहन्छ। फेरि पछिल्लो चरणमा अब नेपाल आर्मीले जे गरिराखेको छ त्यो राम्रो देखिएको छ। ट्रेनिङ फेसिलिटिजहरूदेखि लिएर प्लेयर्सहरू दिने फेसिलिटी अब सबै कुरा राम्रो छ। अब किनकि विभागीय टिममा अलिकति मेन कुरा भनेको सबै प्लेयर्सहरूमा डिसिप्लिन राम्रो हुन्छ, यसले चाहिँ अन्य प्रादेशिक टिमहरू नेसनल सेटअप भएको प्लेयर्सहरूलाई पनि चाहिँ धेरै कुराहरू सिक्ने चाहिँ इन्भाइरोमेन्ट भएको छ। त्यसो हुँदाखेरि चाहिँ निश्चय पनि अब विभागीय टिमहरूभित्र पनि सबैले आफ्नो कन्ट्रिब्युसन गरिरहेको छ। त्यसमा पनि नेपाल आर्मी

0: महत्वपूर्ण भनेर भएको थियो गरिराखेको छ।
1: प्रधानमन्त्री कपको विजेता बनेसँगै त्रिभुवन आर्मी क्लब प्रतिष्ठित जय ट्रफीमा छनौट हुन पनि सफल भएको छ। यसअघि चार टोली मात्र सहभागी हुने उक्त प्रतियोगितामा यस वर्षदेखि प्रधानमन्त्री कपका उत्कृष्ट छ टोलीलाई समावेश गर्ने निर्णय क्यानले गरेको थियो। यसअघिका संस्करणमा उपविजेतामा सीमित बनेको आर्मी क्लब यस पटक पनि जय ट्रफीमा उपाधिको बलियो दावेदारका रूपमा उभिएको छ। प्रधानमन्त्री कपको उपाधिले पनि आफूलाई थप उत्साहित गरेको खेलाड़ी अनुभव छ। क्रमशः जितेन्द्र सिंह, भीम सार्की र तीर्थ दास।
2: आर्मीको कन्टेक्स्टमा हेर्ने हो भने क्रिकेट खेलले विगतको केही दिनहरूमा राम्रो नतिजा पनि ल्याउन सफल भइरहेको र रिसेन्टली हाम्रो नेपाल क्रिकेट सङ्घ अन्तर्गत हुने डोमेस्टिक स्ट्रक्चर मध्ये वन अफ द मेजर टुर्नामेन्ट प्राइम मिनिस्टर कप 2026 उपाधि नेपाल आर्मीले जित्न पनि सफल भएको छ। अलरेडी सेड क्रिकेट इज अ टिम गेम। अब यसमा ओभरअल 11 जनाको कन्ट्रिब्युसन वाज भेरी इम्पोर्टेन्ट र हाम्रो कन्टेक्स्टमा नट ओन्ली 11 र बाहिर बस्ने 4 जना खेलाडीहरूको पनि उत्तिकै योगदान थियो। अब हाम्रो टिम वी ह्याड अ भेरी एक्सपिरियन्स लिडर टु लिड द टिम साथसाथै यङ इनर्जीहरूको पनि कोलाबोरेसन थियो। त्यो भएको कारणले गर्दाखेरि सबैजनाको एउटा जित्नुपर्छ भन्ने एउटा इन्टेन्सन लगाव र सबैजनाको डेडिकेसनको कारणले गर्दाखेरि र एउटा टिम युनिटी बनेको थियो। त्यसको कारणले गर्दा हामीले जित्न सफल भएको जस्तो लाग्छ।
3: यो एउटा अपर्च्युनिटी पनि थियो हाम्रो लागि किनकि लास्ट 2-3 पिएम कपमा हामी सेकेन्ड भइरहेको थियौँ रेगुलर। सो यो पालि एउटा हामीले त्यसको लागि एउटा छुट्टै क्याम्पदेखि लिएर प्रिपेरेसन पनि राम्रो गरेका थियौँ। सँगसँगै जय ट्रफी पनि हाम्रो राम्रै भएको थियो। त्यसले गर्दा नै हाम्रो रिजल्ट राम्रो आएको हो यो पालि। अनि त्यसको लागि सारा टिम नै खुसी थियो। योपालि चाहिँ आर्मीबाट खेलिसकेपछि एउटा सेक्युरिटी चाहिँ फिल भएको छ, फाइनेन्सियलदेखि लिएर एउटा सबै कुरामा सेक्युरिटी फिल भएको छ। त्यसले गर्दा चाहिँ एउटा मोटिभेसन मिलेर नेसनल टिमको लागि पनि एउटा सजिलो वे बनेको छ आर्मी टिमबाट जोइन हुँदा चाहिँ। आर्मी भनेपछि आफैमा एउटा अनुशासन सबै कुराको महत्व बोकेको छ यसले, होइन, ग्राउन्डमा पनि हामी त्यो कुराहरूले गर्दा मोटिभेसन पनि हुन्छ र आफ्नो गर्नुपर्ने काममा बढी फोकस भइन्छ यसले गर्दा चाहिँ।
0: फाइनल जितेकोमा एकदम खुसी लागेको थियो अनि एक्सपिरियन्स पनि एकदमै राम्रो भएको थियो। 3 ठाउँमा खेल्नु पर्थ्यो, काठमाडौँ, जनकपुर र बिहान, 3 ठाउँको पिचहरू फरक फरक हुनाले धेरै अरू कन्डिसनमा कसरी खेल्ने भनेर धेरै राम्रो एक्सपिरियन्स भयो यो खालि। आर्मी टिममा आबद्ध भएपछि यहाँ प्रोफेसनलिजम होला, प्रोफेसनल टिम कसरी अगाडि बढ्छ, कसरी सबै प्लेयरहरू ट्रेनिङ गर्छन् र कसरी प्रोफेसनल तरिकाले एउटा टिम मैदानमा उत्रिन्छ भन्नाले अलि राम्रो एक्सपिरियन्स भयो। त्रिभुवन आर्मी क्लबमा आएपछि मैले नयाँ नयाँ कुराहरू सिक्न पाएँ। यहाँ धेरै जसा इन्टरनेसनल प्लेयरहरू छ नि त टिममा, अनि उहाँहरूबाट पनि धेरै नयाँ कुरा र राम्रो पोजिटिभ कुराहरू सिक्न पाएँ मैले।
4: त्रिभुवन आर्मी क्रिकेट क्लबले स्थापना भएको पहिलो वर्षमै पेप्सी स्ट्यान्डर्ड चार्टर T20 क्रिकेट प्रतियोगिताको उपाधि जित्दै आफूलाई बलियो टोलीका रूपमा स्थापित गरेको थियो। राष्ट्रिय टोलीका तत्कालीन कप्तान पारस खड्का लगायत स्टार खेलाड़ी सम्मिलित एपीएफ क्लबलाई पराजित गर्दै हासिल गरेको त्यो सफलता नेपाली क्रिकेटकै ऐतिहासिक उपलब्धि मध्ये एक मानिन्छ। त्यो अविस्मरणीय क्षणलाई महिला क्रिकेट टोलीका प्रशिक्षक इन्द्रकमल मानन्दर यसरी सम्झनुहुन्छ।
5: वन अफ द बिगेस्ट टिम एपीएफ, एपीएफमा चाहिँ नेपालको फुल होल स्क्वाडै उता हुनुहुन्थ्यो। त्यो मुभमेन्ट चाहिँ एकदम अनबिलिभेबल थियो। जुन एउटा जोस जागर थियो त्यति बेला हाम्रो फर्स्ट टिम, फर्स्ट नेसनल च्याम्पियनसिप आर्मीको जुन रिप्रेजेन्ट गरेको थियौँ, त्यो मौका, त्यो जित्दाखेरिको मुभमेन्ट चाहिँ एकदमै राम्रो थियो। त्यो बेलाको समय र अहिलेको समयमा भास्ट डिफरेन्स छ। अहिले क्रिकेटै भास्ट डिफरेन्स भएको छ। त्यही अनुसारको अब टेक्निक्सहरू, इक्विपमेन्ट्सहरू जुन अब आर्मीबाट हामीले पाएका छौँ, फेसिलिटिजहरू, अब ग्राउन्ड पनि हाम्रो अहिले त्रिभुवन आर्मी क्लबमै बनिसकेको छ, क्लबभित्र नै। सो फेसिलिटिजहरू भास्ट डिफरेन्ट नै भएको छ भनौँ।
1: आर्मी क्लबको सफलता प्रधानमन्त्री कपमा मात्र सीमित छैन। राष्ट्रिय खेलकुद परिषदको आयोजनामा हुने विभिन्न प्रतियोगितादेखि क्षेत्रीय तथा मफसलका प्रतियोगितासम्म आर्मीले आफ्नो प्रतिभाशाली उपस्थिति कायम राख्दै आएको छ। सन् 2015 सम्पन्न राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि जित्नुहोस् वा सन् 2019 र 2020 लगातार मनमोहन कप जित्नु, आर्मी क्लबले घरेलु क्रिकेटमा निरन्तर आफ्नो दबदबा कायम राखेको छ। घरेलु क्रिकेटमा आर्मीको निरन्तर सफलता बारे टोलीका मुख्य प्रशिक्षक अनिल मण्डल।
6: 5-6 इयरदेखि आर्मी क्लबमा प्रशिक्षण गरेर हो। पहिले चाहिँ म एज अ प्लेयर 10-12 वर्षसम्म खेले, अहिले चाहिँ प्रशिक्षणमा क्रिकेटमा हेरेर ओभरअल हेर्दाखेरि हामी लगभग 3 वर्षपछि पिएम कप जित्यो। पुरा टिम चाहिँ उत्साहित छ यो कुरालाई हेरेर जहिले पनि हामी फाइनल पुग्थ्यौँ फाइनलमा गएर अलि हल्का मिस्टेकले गर्दा हारेर थियो टिमहरू चाहिँ बुस्टअप भएको छ हाम्रो संस्थाको जुन सपोर्ट थियो योमा चाहिँ धेरै ठुलो योगदान छ हाम्रो त्रिभुवन आर्मी क्लबको ठुलै सपोर्ट पुर्याइरहेको छ हाम्रो प्लेयरलाई यो पालि प्रदर्शन चाहिँ त्यही मोटिभेसनले गर्दा चाहिँ योपालि राम्रो भएको छ
4: खेलकुदमा जित जति गौरवपूर्ण हुन्छ हारलाई स्वीकार गर्नु त्यत्तिकै चुनौतीपूर्ण हुन्छ मैदानमा आफ्नो सम्पूर्ण क्षमता प्रदर्शन गर्दा पनि कहिले काहीँ परिणाम सोचे अनुकूल नहुन सक्छ तर त्यही संघर्ष धैर्यता र पुनः उठ्ने साहसले सफल टोली निर्माण हुन्छ सन् 2016 विराटनगरमा सम्पन्न 7 राष्ट्रिय खेलकुद अन्तर्गतको T20 क्रिकेट प्रतियोगितामा एपीएफसँग पराजित हुँदै आर्मी क्लब उपविजेतामा सीमित बनेको थियो त्यसपछि पनि संघर्षको यात्रा जारी रह्यो सन् 2019 लुम्बिनीमा सम्पन्न 8 राष्ट्रिय खेलकुदमा काँस्य पदक तथा काठमाडौँमा सम्पन्न 9 राष्ट्रिय खेलकुदमा रजत पदक जित्दै आर्मीले निरन्तर प्रतिस्पर्धात्मक उपस्थिति कायम राख्यो यही संघर्ष धैर्यता र निरन्तर मेहनतले आज त्रिभुवन आर्मी क्रिकेट क्लबलाई सम्मानित उचाइमा पुर्याएको हो प्रतिस्पर्धाको मैदानमा हरेक चरणमा क्लबले यो सफलता प्राप्त गर्नका लागि के कस्तो तयारी गरेको थियो त टिम व्यवस्थापक चन्द्र साउद
7: मैले अहिलेसम्म 7-8 वर्ष चाहिँ कोचिङ डिपार्टमेन्ट हेरेको अनि त्यसपछि विगत 1 वर्षदेखि चाहिँ म बोलिङ कन्सल्टेन्ट एज ए म्यानेजर पनि टिम व्यवस्थापन पहिले 1-1.5 वर्ष जति भयो प्लेयर हुँदा र अहिले एज ए म्यानेजर कोच हुँदा छुट्टै भूमिका हुन्छ प्लेयर हुँदाखेरि एउटा जोस एउटा आफूले के गर्छु भन्ने खालको जोस भरिएको हुन्छ आफूमा अहिले चाहिँ त्यही कुराहरू मैले आफ्नो जीवनमा गर्न नसकिएका कुराहरू आफूभन्दा जुनियर प्लेयर उदयमान खेलाडीहरू छन् एज ए बोलर तिनीहरूलाई सहयोग गर्न पाउँदा एकदमै खुसी लाग्छ यो एकदमै हार्डवर्क हो विगत 3-4 वर्षदेखि यसमा अथवा कसरी हुन्छ एउटा प्लेयरहरूलाई एक साथमा राखेर अभ्यास गराएको छौँ हामीले विगत 1-1.5 महिनादेखि सबै टिमको सगोलमा अभ्यासका कारण सबैले एकअर्कालाई सपोर्ट गरेर त्यो चाहिँ एउटा राम्रो पार्ट देखिएको थियो राम्रो
1: प्रधानमन्त्री कप र राष्ट्रिय खेलकुद प्रतियोगिता मात्र होइन आर्मी क्लबको उपाधि सूचीमा अन्य घरेलु प्रतियोगिताको नाम समेत अटाएको छ सन् 2019 र सन् 2020 सम्पन्न मनमोहन कप दुवै संस्करणको उपाधि समेत आर्मी क्लबले जितेको थियो सन् 2025 मनमोहन कपमै भने आर्मी क्लब उपविजेता बनेको थियो आर्मी क्लबले काठमाडौँमा मात्र होइन मोफसलका प्रतियोगितामा पनि आफ्नो दबदबा कायम गर्न सफल भएको छ सन् 2024 सम्पन्न कोशी प्रदेश कपमा विजेता बन्दै आर्मीले पूर्वमा पनि आफ्नो अमिट छाप छाडेको थियो त्रिभुवन आर्मी क्लबको सफलताका पछाडि नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको अथक मेहनत लुकेको छ खेलाड़ीलाई नियमित अभ्यास स्तरीय प्रशिक्षण आवश्यक सुविधा रोजगारीको स्थायित्व तथा मानसिक सुरक्षा प्रदान गर्दै नेपाली सेनाले खेललाई पेसाका रूपमा अंगाल्न सक्ने वातावरण निर्माण गरेको छ यही कारणले धेरै प्रतिभाशाली युवा खेलाड़ीले आफ्नो भविष्य क्रिकेटमै देख्न थालेका छन् नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रका केन्द्रपति महासेनानी श्री मदनजङ राणा
8: केन्द्रको यो उद्देश्य नै नेपाली सेनाको राष्ट्रिय तहको खेलाडीहरू उत्पादन गर्ने हुने छ अब अहिले हामीले 60-65% राष्ट्रिय खेलाडीहरू नै हामीले उत्पादन गरेका छौँ त्यसलाई कन्टिन्यू गरेर अझ यसलाई प्रमोट गर्ने भन्ने हो यसलाई बढाउँदै लैजाने भन्ने कुरा हो हामीले अब विभिन्न स्किमहरू ट्यालेन्टहरूदेखि लिएर हाम्रो आफ्नै अब युनिट लेभलहरूमा भएको खेलाडीहरूलाई प्रमोट गरेर उनीहरूलाई अनि आइडेन्टिफाई गरेपछि लिएर आएर केन्द्रमा लिएर आएर सर्टेन लेभलको ट्रेनिङ दिन सक्यो भने उनीहरू चाहिँ एउटा राष्ट्रिय लेभलको खेलाडी बन्छ भनेर त्यसपछि यस्तो किसिमको पोटेन्सियलहरूलाई ल्याएर तालिम गराउने उद्देश्य हो त्यो बाहेकको अरू स्थानीय तहहरूको टुर्नामेन्टहरू सञ्चालन हुने विभिन्न किसिमको खेलकुदहरूमा चाहिँ हामीले ट्यालेन्टहरू हन्ट गरिरहेको छौँ हाम्रो स्काउटहरू गएर त्यो ट्यालेन्टहरूलाई आइडेन्टिफाई गरेपछि अनि उनीहरूसँग चाहिँ काउन्सिलिङ गर्ने अब एज ग्रुपको छ नि एज ग्रुपमा ल्याएर खेलाउने इभन हामीले स्कुलहरूमा गरिरहेको छौँ विशेष गरेर आर्मी स्कुलहरूमा नि एनसिसीकै बच्चाहरू पनि कोही त्यस्तो किसिमको पोटेन्सियल छ भने चाहिँ उनीहरूलाई हामीले चाहिँ अब कोनेक्ट गरेर ल्याएर रेगुलर ट्रेनिङहरू दिने गरेका छौँ
4: मैदानमा खेलाड़ीहरूको प्रदर्शनलाई सबैभन्दा नजिकबाट निहाल्ने निष्पक्ष साक्षी हुन् एम्पायरहरू उनीहरूको बुझाइमा आर्मी क्लबका खेलाड़ीहरूमा अनुशासन एकाग्रता र खेल भावना सबैका लागि अनुकरणीय पक्ष हुन् निर्णयलाई सम्मान गर्ने प्रतिस्पर्धी टोली प्रति खेल भावना प्रदर्शन गर्ने तथा टोलीको सामूहिक सफलतालाई प्राथमिकता दिने संस्कार नै सैनिक अनुशासनको प्रतिफल भएको एम्पायर राम कैलाश यादवको बुझाइ छ
9: तीनवटा विभागीय टिमहरू छ त्यो विभागीय टिम मध्ये आर्मीको डिसिप्लिन राम्रो स्तरको छ क्याप्टनदेखि लिएर 11 प्लेयर र अन्य सब प्लेयर हुन्छ नि 14-15 सबै राम्रा छन् कुनै इन्डिसेन्ट बिहेभियर छैन आर्मीको प्राय डिसेन्टै एकदम राम्रो बिहेभियर हुन्छ टिमवर्क पनि छ, कोपरेशन छ, कप्तानको नियन्त्रण हुन्छ खेलाडीमाथि, गेमको जे ग्रेभिटी छ, स्पिरिट छ, गेममा जुन भिड्नु पर्ने जुन कुरा छ त्यो सबमा छ। अब आउट अफ फिल्ड पनि अब एउटा डिसिप्लिन छ, इन्स्टिट्युसनल डिसिप्लिन छ, टिमवर्क राम्रै छ। हाम्रो दुई तरहको टिम छ, 10 टिम खेल्छौँ, अरू क्षेत्रगत टिमहरू छन् र विभागीय टिममा आर्मी पुलिसको र सशस्त्रको टिम छ, त्यसमा कुनै टिमभन्दा आर्मी कम छैन, करिब अगाडि नै छन्। भविष्यमा पनि अब टिम त इन्डोर्स भइहाल्छन्, केही नयाँ केही त आउन सक्लान्, तर आर्मीको डिसिप्लिन, आर्मीको टिमवर्क, आर्मीको सक्सेस राम्रो रेटमा रहेको छ, त्यो राम्रै गरिरहेको छ। समग्रमा भन्नुपर्दा हामी सन्तुष्ट छौँ।
1: आज नेपाली राष्ट्रिय क्रिकेट टोलीका धेरै खेलाड़ी त्रिभुवन आर्मी क्लबसँग आबद्ध छन्। क्लबमा उपलब्ध नियमित अभ्यास, व्यवस्थित प्रशिक्षण, उत्कृष्ट सुविधा तथा सैनिक अनुशासनले खेलाड़ीलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धाका लागि अझ सक्षम बनाएको छ। पुनः मुख्य प्रशिक्षक अनिल मण्डल,
6: त्रिभुवन आर्मी क्लब क्रिकेट टिमको स्थापना हुँदाखेरि मैले चाहिँ अनुभव गरेको सबभन्दा ठूलो सपोर्ट चाहिँ हाम्रो विभागको धेरै हेल्पफुल छ। एज अ प्लेयरलाई अब जे चिज चाहियो, जुन रिसोर्सेसहरूको कमी भइरहन्छ, त्योमा चाहिँ धेरै ठूलो योगदान गरेर हाम्रो विभागले अहिलेको प्लेयरहरूलाई पनि माथि उठ्नलाई, जसरी अब प्रदेशमा पनि छ तर जुन विभागले हाम्रो विभागले गरिरहेछ, हरेक चिजमा हरेक सेक्टरमा हेरिरहेको छु मैले, विभागको धेरै ठूलो भूमिका रहेछ। जे चिज पाउनु पर्ने अरू ठाउँमा पाइरहेको हुँदैन, विभागहरूले गर्दाखेरि चाहिँ अहिले हाम्रो नेपाल क्रिकेटमा धेरै ठूलो योगदान पुगिरहेछ। नेसनल टिममा पढ्नलाई, प्लेयरलाई ग्रुम गर्नलाई जुन विभागले सपोर्ट गरिरहेछ, त्यो चाहिँ धेरै ठूलो योगदान छ विभागको, हाम्रो आर्मी क्लबको।
4: खेलकुदमा समर्थकलाई टोलीको 12 खेलाड़ी मानिन्छ। कुनै पनि टोलीको सफलतामा समर्थकको प्रेम, ऊर्जा र विश्वासको महत्वपूर्ण भूमिका हुन्छ। नेपाली क्रिकेटका समर्थक त झन विश्वमै चर्चित छन्। राष्ट्रिय टोली मात्र होइन, घरेलु क्रिकेटमा समेत समर्थकहरूको उल्लेखनीय उपस्थिति देखिन्छ। त्रिभुवन आर्मी क्रिकेट क्लबले स्थापना कालदेखि नै समर्थकहरूको गहिरो माया र साथ पाउँदै आएको छ।
10: म चाहिँ निकेश पराल, त्रिभुवन आर्मी क्लबलाई चाहिँ मैले अब फलो गरिरहेको, रिजनल गेमहरूमा चाहिँ आर्मी क्लब, पुलिस क्लबहरू सबै हुन्थ्यो। आर्मी क्लब चाहिँ पहिलादेखि नै स्ट्रङ क्लबको रूपमा चाहिँ नेपालमा अब स्थापित छ। पहिलादेखि नै अब नेसनल प्लेयर्सहरूदेखि लिएर आर्मी क्लब भन्ने बित्तिकै एउटा स्ट्रङ टिम, यसले चाहिँ जित्न सक्छ है टुर्नामेन्ट भन्ने खालको चाहिँ जहिले नै आउँथ्यो क्या पहिल्यैदेखि। सो अनि अहिले पनि अब विनोद भण्डारी राईहरू हुनुहुन्छ होइन, यता अब भीम साथीहरू होइन, राम्रो राम्रो प्लेयरहरूको अहिले पनि छ सम्पर्क हामी दाई जे होस्। आर्मी क्लबले चाहिँ पहिलादेखि नै अहिलेसम्म त्यो लिगेसी मेन्टेन गरिरहेको छ, होप यसले चाहिँ पछि चाहिँ यो लिगेसी मेन्टेन गरोस्।
11: मेरो घर मोहनपुर, नेपाल आर्मी क्रिकेटलाई फलो गरेको चाहिँ 4-5 भयो, विगत धेरै लामो समयदेखि फलो गरेको छु। मलाई चाहिँ एकदमै मनपर्छ हाम्रो आर्मी क्रिकेट टिम, किनकि उहाँहरू मैदानमा उत्रिने बित्तिकै एकदमै तपाईँको साहसीको पहिचान र एकदम डिसिप्लिन हुनुहुन्छ हाम्रो टिम, आर्मी टिम, र एकदमै फिजिकल्ली फिट, मेन्टल्ली फिट, हेल्दी, टिमवर्क सबै कुरा झल्किन्छ। एउटा राम्रो क्रिकेट टिममा हुनुपर्ने गुणहरू सबै झल्किन्छ।
12: हाम्रो कतिजना खेलाडीहरू चाहिँ राष्ट्रिय टिममा पनि खेल्नुहुन्छ, उहाँहरूको खेल पनि धेरै राम्रो छ, उहाँहरूको खेलले गर्दाखेरि हाम्रो नेपाल आर्मीको पहिचानलाई पनि अझै माथि पुग्न मद्दत गरेछ भनौँ न।
1: यसरी त्रिभुवन आर्मी क्लब अन्तर्गत रहेको क्रिकेट टीमले नेपाली खेल क्षेत्रमा ठूलो छाप कायम गरेको छ। सैनिक अनुशासन, राष्ट्रप्रेम र सामूहिक भावनालाई आत्मसात गर्दै नेपाली सेनाले नेपाली क्रिकेटलाई केवल खेलका रूपमा नभई राष्ट्रिय गौरवका रूपमा अघि बढ़ाइरहेको छ। यो सफलताले अझै उचाइ लियोस्। नेपाली सैनिक रेडियो कार्यक्रमको तर्फबाट शुभकामना। श्रोता, यस प्रस्तुतिसँगै आजको लागि हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। हस्त श्रोता, आजको कार्यक्रमबाट प्राविधिक सहकर्मी प्राविधिक जमादार सन्तोष बजगाईसँगै म प्राविधिक जमादार सरिना सापकोटा पनि विदा हुन्छु। नमस्ते।
13: हजुरको रेडियो 102.1 मेगा।
14: हावाहुरी चलेको बेला के गर्ने?
15: घरको झ्याल र ढोका बन्द गर्ने,
14: आगोका स्रोतहरू बन्द गर्ने,
15: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
14: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
15: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने
14: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने
15: हावा हुरी चलेको बेला के नगर्ने
14: कमजोर संरचना अग्ला रुख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने
15: बिजुलीको तार लत्रिएको छ भने नछुने
14: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने
15: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने
14: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
16: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
14: हाम्रा विशेषताहरू
16: 40% मात्रै डाउन पेमेन्ट
14: सजिलो मासिक किस्ता सुविधा
16: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
14: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
16: आवश्यक कागजातहरू
14: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
16: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप
14: थप जानकारीका लागि सम्पर्क नम्बर 9845043255 0485401006 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
17: Kajaria Tiles, your world-class luxury.
18: Hey, low, chatting parna to sabai jane yata aavate yata. Yo thulo rukko phedma basau.
19: Unna. Chatting karta rukko phedma basnu hudaina. Tyaha ta jhan jokhim huncha.
20: Ho ra?
19: Ho ni. Chatting karta ruk muni ra bijuliko khamba wa aglo thauma basnu hudaina. सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
20: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
19: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
20: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
19: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
21: नेपाल सरकार विज्ञापन बोर्ड

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
2: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने फसल पनि त हुनु पर्यो नि।
1: ए पिरले एकी बुहारी, रामेछाप मिट सब एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
3: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
4: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
2: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
5: Kajaria Tiles, your world-class luxury.
6: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिओ बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
7: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि।
5: Kajaria Tiles, your world-class luxury.
9: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
10: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
9: फोहोर, मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
10: खानेकुराहरू पत्र पत्रिका तथा रङ्गीन कागजमा राखेर खाने बानी नगरौं।
9: एउटै तेलमा खानेकुरा पटक पटक नतारौ, नपकाउ।
10: अखाद्य रङ प्रयोग भएका वा अत्याधिक रङ प्रयोग भएका रङ्गीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
9: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
10: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
9: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
10: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, सिन्धुली। फोन नम्बर 0447-5213।

0: यहाँ आधुनिक परम्परागत गरगहनाहरू ग्यारेन्टीका साथ बनाइनुका साथै बिक्री वितरण गरिन्छ। खरिद गरिएको सुनसादीको गरगहना फिर्ता गर्नु परेमा बिल अनिवार्य ल्याउनु पर्नेछ।
1: प्रोप्राइटर निशाग हतराज, सम्पर्क नम्बर 9855069080 9924443042। सुबिना सुनसादी पसल मन्थली एक देवकोटा चोक प्रभु ब्याङ्क अगाडि, साथै एसएस लेडिज कलेक्सनमा कुर्ता सुरुवाल र साडी पनि पाइन्छ।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार.
1: Kajaria Tiles, your world class luxury.
2: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारिदिनु पर्यो माता.
3: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो. रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ.
2: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
3: त्यसो भए ध्यान दिएर सुन्ने.
4: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा. सुन्नु भए त
2: मजाले सुने. अब बिरामी लिएर जिल्ला अस्पताल कुदे.
5: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np.
1: Kajaria Tiles, your world class luxury.
6: हजुरको रेडियो 102.1 MHz.
7: संसदमा प्रधानमन्त्रीसँग प्रश्न उत्तर गराउन सांसदहरूको माग. न्यायपालिका र कार्यपालिका बीच प्रधान न्यायाधीश सिफारिशले टकराव बढ्दै प्रधान न्यायाधीश सिफारिश विरूद्ध 16 उजुरी सुनवाईको तयारी.
8: प्रधान न्यायाधीशले आफ्नो कार्ययोजना सहित कुनै एउटा बैठकमा आमन्त्रित गरेर उजुरी सकिसके पछाडि आमन्त्रित गर्छ समितिले र उहाँले आफ्नो कार्ययोजना प्रस्तुत गर्नुहुनेछ.
7: एमालेमा पूर्व राष्ट्रपति भण्डारीको पुनरागमन, राजनैतिक समीकरण फेरिने संकेत, समस्याग्रस्त सहकारीमा साना बचतकर्तालाई रकम फिर्ता शुरू, पीड़ितलाई राहत दिन ऋण असुली तीव्र.
9: बचतकर्ताहरूको बचत फिर्ता गरेको अवस्था चाहिँ छ र अब क्रमशः हामी यो कुरालाई निरन्तरता दिन्छौं.
7: सुदूरपश्चिममा क्षयरोग नियन्त्रण चुनौतीपूर्ण, लक्ष्यको 57% मात्र बिरामी पहिचान, बिहारबाट जोखिममा परेका 6 नेपाली बालबालिकाको उद्धार, आर्थिक गणनामा सरकारी विज्ञापन नीतिको असर.
10: सूचना तथा संचार मन्त्रालयसँग छलफल र मिटिङ गरेर एउटा यो विज्ञापन बोर्ड मार्फत यहाँहरूलाई विशेष रूपमा अनुरोध चाहिँ गरेका छौं.
7: र स्कटल्याण्डमाथि नेपालको शानदार जित, लीग दुईमा 5 स्थान.
11: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM.
7: संसदीय समितिहरूलाई मिनी अर्थात सानो संसद पनि भन्ने गरिन्छ. संसद र सरकारलाई उत्तरदायी बनाउन समसंसदीय समितिहरूको विशेष भूमिका हुने गर्दछ. संसदीय समितिका सभापति र सदस्यहरूले यो महत्वपूर्ण

0: कहीँ पनि अगाडि बसेको देखिँदैन तर कन्फ्लिक्ट अफ इन्ट्रेस्टको सिद्धान्त देखिने गरी अदालतको न्याय प्रशासनको विषयभन्दा बाहिर गएर जे क्रियाहरू हुन्छन् कि भन्ने डर नेपाली नागरिकमा छ। सभामुख जीव मार्फत म नेपाली नागरिक र सम्बन्धित निकायको ध्यान आकर्षण होस् भन्न चाहन्छु।
1: अर्का सांसद बास्कोटाले दरपीड भएका रिट दर्ता गर्न आदेश दिने विषय न्यायोचित नभएको तर्क गर्नुभयो।
2: कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका यिनीहरूले चेक एण्ड ब्यालेन्स गर्ने हो, तर यहाँ त सत्ता कब्जा गर्ने नियतले यदि न्यायपालिका त्यो लेभलमा उत्रेर काम गर्न थाल्यो भने यसले न्याय सम्पादन गर्न सक्दैन। न्याय सम्पादन सम्मानित सर्वोच्च अदालतमा बस्नुभएका सम्मानित न्यायाधीशज्यूहरूको सबैको न्यायमूर्तिहरूको प्रमुख दायित्व हो। यदि न्याय सम्पादन नगरेर अन्य विषयमा उहाँहरूले विषयान्तर गर्न खोज्नुहुन्छ भने यो सम्मानित सदनबाट यसको विशेष ध्यान आकर्षण म न्यायालयलाई त्यस्तै गरेर सरकारलाई र सभामुख महोदय मार्फत गर्न चाहन्छु।
1: कायम मुकायम प्रधान न्यायाधीश प्रधानले संवैधानिक परिषदको प्रधान न्यायाधीशमा सिफारिश विरूद्ध दायर दरपीट निवेदन दर्ता गरेर पेशी तोक्न आदेश दिएपछि सर्वोच्च प्रशासनका कर्मचारी कार्यकक्ष छोडेर बाहिर निस्किएका थिए। उहाँले सबै निवेदन दर्ता गरी भोलि पेशी चढ़ाउन आदेश दिनुभएको थियो। संवैधानिक परिषदको सिफारिशको विरूद्धमा कायम मुकायम प्रधान न्यायाधीशको आदेशले न्यायपालिका र कार्यपालिका बीच दूरी बढ़ाउने भन्दै चिन्ता व्यक्त गरिएको छ। यसलाई कसरी लिन सकिन्छ? सीआईएमसँग कुरा गर्दै संविधानविद विपिन अधिकारी,
3: जसरी भए पनि सरकारको अनुकूल भइदिने प्रयास गर्न लागे भने हाम्रो मौलिक अधिकारहरूको के होला? स्वतन्त्र न्यायपालिका नभइकन संविधानको सर्वोच्चता कसरी कायम होला भन्ने एउटा प्रश्न चाहिँ उठ्यो। प्रधान न्यायाधीशले यो दरपीडका इस्युहरूमा हस्तक्षेप गर्ने प्रचलन छैन र जे जति काम कारवाही हुन्छ त्यो प्रशासनिक नै भए पनि न्यायिक प्रकारको काम कारवाही हो र प्रधान न्यायाधीश या निमित्त प्रधान न्यायाधीशले अब चाहिँ हस्तक्षेप गर्नुपर्ने दिन पनि नेपालमा आयो। अब त्यो चाहिँ परम्परागत रूपमा नदेखिएको एक किसिमको हस्तक्षेप भएको हुनाले अब त्यसमा पनि एउटा टिप्पणी छ। अनि यो अवस्थामा पुर्याउने हाम्रा चाहिँ प्रक्रियाहरू, प्रशासनिक संयन्त्रहरू, रजिस्ट्रारको कार्यालयहरू र एउटा सिफारिस भएको तर नियुक्ति नभएको प्रधान न्यायाधीशले जसरी निर्णयहरू गरिएको देखिन्छ, प्रभावित गरेको देखिन्छ, अनि त्यसबाट के भयो भने यो त एनआरकी भन्छन् यसलाई। यो कानूनको शासनको प्रत्याभूति त अदालतबाट हुनुपर्दछ र विवादग्रस्त मान्छेले अदालत छोडेर हिँड्नुपर्छ। यो अदालतलाई चाहिँ सार्वजनिक रूपमा अपराधी जस्तो उभ्याएर अनि आफ्नो राजनीति गर्न कसैले पनि पाउँदैन। अब हामी एउटा कानूनको शिक्षकले भन्ने प्रष्ट भाषा त्यही नै हो।
1: यसैबीच नेपाल बार एसोसिएशनले सर्वोच्च अदालत प्रशासनले संवैधानिक महत्वका रिट निवेदन दर्ता नगरी न्यायिक प्रक्रियामै अवरोध सिर्जना गर्ने भन्दै आपत्ति जनाएको छ। बारका महासचिव वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइरालाद्वारा आज जारी प्रेस विज्ञप्तिमा विगत केही समयदेखि सर्वोच्च अदालतमा दायर भएका संवैधानिक महत्वका रिट निवेदनहरू अदालत प्रशासनले दरपीट गरी फर्काउने तथा त्यस विरूद्ध परेका निवेदन समेत लामो समयसम्म दर्ता नगरेर न्याय मार्ग अवरूद्ध पारिएको उल्लेख गरिएको छ। संसदीय सुनवाई समितिमा प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज शर्मा विरूद्ध 16 उजुरी परेका छन्। समितिले उजुरी दिनका लागि तोकेको 10 दिनको समय आज सकिएको छ। यस अवधिमा डाक्टर शर्मा विरूद्ध 16 उजुरी परेका संघीय संसद सचिवालयले जनाएको छ। प्राप्त उजुरीहरू संसदीय सुनवाई समितिका सदस्यहरूलाई भोलि वितरण गरिनेछ। उजुरीका आधारमा डाक्टर शर्मासँग प्रश्न राख्दै पर्सि बुधबार जवाबको मौका दिइने सचिवालयका प्रवक्ता एकराम गिरीले सीआईएनसँग बताउनुभयो।
4: आज 5 बजेसम्म 16 उजुरीहरू प्राप्त भएको छ समितिमा। अब समितिको बैठक भोलि बसेर उजुरीहरू खोल्ने, उजुरीहरू समितिका सदस्यहरूले वितरण गर्ने, अध्ययन गर्ने, त्यसपछि आवश्यकता अनुसार अब समितिले निर्णय गर्न चाहिँ बाँकी नै छ। अब समितिले उजुरीलाई कसरी अगाडि बढाउँछ भन्ने हुन्छ। आवश्यकता अनुसार उजुरीकर्तालाई बोलाएर अथवा प्राप्त उजुरीहरूको भेरिफिकेसन गर्ने लगायतको काम पनि समितिले गर्ला नै। भोलि प्रस्तावित प्रधान न्यायाधीशले आफ्नो कार्यजना सहित कुनै एउटा बैठकमा आमन्त्रित गर्छ। उजुरी सकिसके पछाडि आमन्त्रित गर्छ समितिले र उहाँले आफ्नो कार्य योजना प्रस्तुत गर्नुहुनेछ।

0: शास्त्रीका अनुसार बुधबार बिहान 9 बजेदेखि 3 बजे भित्र उजुरी उप डाक्टर शर्माको जवाफ र सिफारिशलाई निर्णयार्थ पेश गर्ने तयारी रहेको छ। सांसदहरूले प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राख्न सभामुखको ध्यान आकर्षण गराएका छन्। आज प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाली कम्युनिष्ट पार्टी नेकपाकी सांसद बलावती शर्माले प्रतिनिधि सभा नियमावलीको नियम 56 अनुसार प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राख्नुपर्ने व्यवस्था रहेको स्मरण गराउनुभयो।
1: पक्षका माननीयजीहरूले नियम 38 को कुरा उठाइरहँदाखेरि नियम 56 प्रत्यक्ष प्रश्न गर्न सकिने भन्ने कुरालाई पनि कार्यान्वयन होस्। आज पहिलो दिन हो र यो हप्ता हामी सेड्युलमा हेर्दा 4 दिन चल्दैछ। पक्कै पनि हामीले सम्माननीय प्रधानमन्त्रीज्यूलाई प्रश्न गर्न सकिनेछ, यो मैले स्मरण गराउन चाहन्छु।
0: पछिल्लो समय प्रधानमन्त्री बालेन्द्र शाहलाई लक्षित गर्दै संसदमा विभिन्न विषय उठिरहेका छन्। सुकुम्बासी बस्तीमा डोजर चलाएको विषय संसद बैठक छोडेर बाहिर रहेको घटना तथा अध्यादेश सम्बन्धी विषय सम्बन्धित विपक्षी दलहरूले प्रधानमन्त्रीसँग जवाफ माग गर्दै आएका छन्।

0: गणेश प्रसाद भट्टले सीआईएनसँग बताउनुभयो।
1: आजबाट चाहिँ समस्याग्रस्त सहकारीका साना बचतकर्ताहरूको बचत फिर्ता गर्ने गरी काम शुरू गरिएको छ। आज हामीले कान्तिपुर, पशुपति र शिव शिखर सहकारी तीनवटा सहकारीका ब्याङ्क भेरिफिकेशन भएर आएका बचतकर्ताहरूको चाहिँ करिब 378 जना बचतकर्ताहरूको बचत फिर्ता गरेको अवस्था चाहिँ छ र अब क्रमशः हामी यो कुरालाई निरन्तर मानिन्छ।
0: नेकपा एमाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः पार्टी सदस्यता दिने निर्णय गरेको छ। आज बसेको एमाले सचिवालय बैठकले उहाँलाई सदस्यता दिने निर्णय गरेको हो। पार्टी सचिव पद्मा अर्यालले बैठकबाट भण्डारीलाई सदस्यता दिने निर्णय भएको जानकारी दिनुभयो। यसअघि एमाले पूर्व राष्ट्रपति भइसकेको व्यक्तिलाई सक्रिय पार्टी सदस्य बनाउन नहुने तर्क गर्दै भण्डारीको सदस्यता खारेज गरेको थियो। गत साउनमा बसेको केन्द्रीय समिति बैठकले उहाँको नवीकरण भइसकेको सदस्यता पनि समेत रद्द गरेको थियो। भण्डारीलाई पुनः सदस्यता दिएसँगै एमालेको आन्तरिक राजनीतिमा नयाँ समीकरण बन्न सक्ने अनुमान गरिएको छ। सीआईएनसँग कुरा गर्दै एमाले नेता विशाल भट्टराईले भन्नुभयो,
2: आन्तरिक समस्याहरूलाई समाधान गर्दै तिक्ततापूर्ण विगतहरूलाई बिर्सेर पार्टीलाई एक ढिका बनाउन जरूरी थियो। कतै न कतै विद्या भण्डारीको सदस्यता नवीकरण नहुनाको कारणले गर्दा पार्टीभित्र देखिएका कतिपय समस्याहरू र कतिपय साथीहरूले महसुस गर्नुभएको असहजतालाई अन्त्य गरेर अब फेरि पार्टीलाई चाहिँ सबल र सुदृढ गर्नुपर्छ भन्ने मनसायका साथ हुनुपर्छ आजको पार्टीको सचिवालय बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा पूर्व राष्ट्रपति सम्माननीय विद्यादेवी भण्डारी जो हाम्रो पार्टीको उपाध्यक्ष पनि हुनुहुन्थ्यो कुनै बेला उहाँको सदस्यता नवीकरण भएको छ।
0: राष्ट्रिय तथ्याङ्क कार्यालयले सरकारी विज्ञापन सम्बन्धी नयाँ नीतिका कारण राष्ट्रिय आर्थिक गणनाको प्रचार प्रसार प्रभावकारी रूपमा गर्न नसकेको जनाएको छ। यसले विशेष गरी ग्रामीण क्षेत्रमा गणनाको काम प्रभावित भएको कार्यालयको भनाइरहेको छ। आज रेडियो कर्मीसँग भएको छलफलमा प्रमुख तथ्याङ्क अधिकारी डाक्टर कमल प्रसाद पोखरेलले निजी संचार माध्यमसँग अपेक्षित सहकार्य गर्न नपाउँदा सूचना प्रवाहमा समस्या भएको बताउनुभयो।
3: पछिल्लो खास गरेर सरकारको विज्ञापन सम्बन्धी निजी क्षेत्रसँगको सहकारी सम्बन्धी नीतिले गर्दाखेरि हामीले जुन रूपमा सहकार्य गर्ने योजना बनाएका थियौँ त्यही रूपमा गर्न सकिरहेको छैनौँ। तथापि सूचना तथा संचार मन्त्रालयसँग छलफल र मिटिङ गरेर एउटा यो विज्ञापन बोर्ड मार्फत यहाँहरूलाई विशेष रूपमा अनुरोध चाहिँ गरेका छौँ। त्यो अलिकति हाम्रो डाइरेक्ट हुने थियो, यो चाहिँ अलिक इन्डाइरेक्ट बाटो चाहिँ समाउनु परेको।
0: भारतको बिहार राज्यबाट विभिन्न प्रलोभनमा पारेर जोखिमपूर्ण अवस्थामा पुगेका 6 जना नेपाली बालबालिकालाई उद्धार गरिएको छ। नयाँ दिल्ली स्थित नेपाली दूतावास तथा सामाजिक संस्था किन इण्डियाको पहलमा उनीहरूको उद्धार गरिएको हो। उद्धारपछि बालबालिकालाई सुरक्षित रूपमा स्वदेश फिर्ता गराउने तयारी भइरहेको किन इण्डियाका कार्यकारी निर्देशक नवीन जोशीले जानकारी दिनुभयो। सुदूरपश्चिम प्रदेशमा क्षय रोग नियन्त्रणका लागि विभिन्न प्रयास भइरहेको भए पनि नयाँ बिरामी पत्ता लगाउने काम अझै चुनौतीपूर्ण बनेको छ। स्वास्थ्य निर्देशनालयका अनुसार धेरै संक्रमित अझै स्वास्थ्य प्रणालीको पहुँच बाहिर रहेको अनुमान गरिएको छ। आर्थिक वर्ष 2082-83 6384 जना नयाँ क्षय रोगीको पहिचान पत्ता लगाउने लक्ष्य राखिएको थियो, तर हालसम्म 3651 जना मात्रै पहिचान भएका छन्, जुन लक्ष्यको 57% हो। निर्देशनालयका अनुसार क्षय रोग फोकल पर्सन मनोज प्रसाद ओझाका अनुसार कैलाली र कञ्चनपुर क्षय रोगका मुख्य प्रभावित जिल्ला बनेका छन्। प्रदेशभर फेला परेका कुल बिरामी मध्ये 68% यी दुई जिल्लामै रहेको उहाँले बताउनुभयो। साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग दुई श्रृंखलामा नेपालले स्कटल्याण्डसँग 6 विकेटले हराएको छ। स्कटल्याण्डले दिएको 195 रनको लक्ष्य नेपालले 38 ओभर 1 बलमा 4 विकेट गुमाएर भेटायो। यसअघि किर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्डले 34 ओभर 1 बलमा 194 रन बनाउँदा सबै विकेट गुमायो। यो जीतसँगै नेपाल लीग दुई तालिकामा 27 खेलमा 22 अंक सहित 5 स्थानमा उक्लिएको छ। यस्तै स्कटल्याण्ड 31 खेलमा 38 अंक सहित शीर्ष स्थानमा र अमेरिका 26 खेलमा 36 अंक सहित दोस्रो स्थानमा छ। कृतिपुरमा चलिरहेको लीग दुई श्रृंखलाको पहिलो खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकालाई हराएको थियो।
4: सन्तोषी रावल।

0: गुल्मीको चन्द्रकोटका नागरिकलाई घर दैलोमै स्वास्थ्य उपचार सेवा
1: लगभग हामीहरू अब सबै डाक्टर जति आउनु चेक गर्नु राम्रै भएको छ होइन हामी बुटो जानु पर्थ्यो अहिले चाहिँ यहाँ त अब यहाँ आएर चेक गर्न पाउनु त धेरै खुसी हुन्छ
2: औषधि वितरण कार्यक्रम पनि हाम्रो निशुल्क छ केही केही अब कुनै कुनै महिना इसिजी पनि हामीले निशुल्क गरिरहेका छौँ
0: गाउँमै गुणस्तरीय स्वास्थ्य सेवाका लागि स्थानीय सरकारको पहल रिपोर्टसँगै कृषि उत्पादन बढ़ाएर आत्मनिर्भर बन्न सरकारको जोड़ कृषि मन्त्रीसँगको विशेष संवाद पनि बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
3: रामी दाईको कुरा त ठिकै हो तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन् यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ
4: छ्वाली पराल र मकैको ढोटबाट बायोग्यास कम्पोस्ट मल पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ
5: नमस्कार नमस्कार कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त
6: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि
5: हो नि यसमा सरकार उद्योगी र सहकारी मिलेर किसानलाई तालिम अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि
6: ओहो धन्यवाद नानी अब त म जलाउँदै जलाउँदिन अवशेष त मेरो धन्दै छ नि
3: बाली अवशेष जलाउँदा धुवा प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य
7: बाली अवशेष नजलाउ वातावरण र स्वास्थ्य जोगाउ
3: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ गुल्मीको विकट गाउँमध्ये एक मानिने चन्द्रकोट गाउँपालिका दुई विश्वखर्कमा अहिले स्वास्थ्य सेवामा सकारात्मक परिवर्तन देखिएको छ त्यहाँ मासिक रूपमा विशेषज्ञ डाक्टर सहितको निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुन थालेको छ
9: विश्वखर्काकी पुतली बिक लामो समयदेखि ढाड घाँटी र घुँडाको दुखाईबाट पीड़ित हुनुहुन्थ्यो तर अहिले गाउँमै सञ्चालन हुने शिविरमा जाँच गराएर औषधि पाउन थालेपछि उहाँ निकै खुसी हुनुहुन्छ
10: घुँडा दुख्ने ढाड दुख्ने घाँटी दुख्ने औषधि गर्न यस्तो डाक्टर आएर सुविधा गरिदिएमा त धन्यवाद भन्नु पर्यो हामीले राम्रो गर्नु पर्यो बाबुलाई
9: अर्का स्थानीय वीरबहादुर कार्कीले बुटबलबाट पाउने सेवा आफ्नै गाउँबाट पाउनुभयो घर नजिकै मासिक रूपमा रोगका विशेषज्ञहरूबाट गुणस्तरीय जाँच हुँदा आफूलाई राहत मिलेको उहाँले बताउनुभयो
1: लगभग हामीहरू अब सबै डाक्टर जति आउनु चेक गर्नु राम्रै भएको छ होइन हामी बुटो जानु पर्थ्यो अहिले चाहिँ यहाँ त अब यहाँ आएर चेक गर्न पाउनु त धेरै खुसी हुन्छ
9: वडा कार्यालयले चालू आर्थिक वर्षमा 7,50,000 रुपियाँ बजेट छुट्याएर गत असोजदेखि शिविर सञ्चालन गर्दै आएको छ हालसम्म 475 जनाले सेवा लिएका छन् ती मध्ये 93 जनाको पाठेघरको मुख क्यान्सर जाँच गरिएको छ हाड जोड्ने महिला तथा स्त्री रोग जनरल फिजिसियन आँखा छाला तथा यौन रोग नाक कान घाँटीका सेवा शिविरमा पाइने विश्वखर्का स्वास्थ्य चौकीका प्रमुख राज आर्यन शाहले बताउनुभयो
2: हाड जोड्ने तथा जोड्ने प्रकार विशेषज्ञ महिला तथा स्त्री रोग विशेषज्ञ नेत्र रोग विशेषज्ञ जनरल फिजिसियन छाला रोग तथा यौन रोग विशेषज्ञ नाक कान घाँटी हाम्रोमा हरेक महिना केही केही ल्याब जाँच पनि निशुल्क हुन्छ औषधि वितरण कार्यक्रम पनि हाम्रो निशुल्क छ केही केही अब कुनै कुनै महिना इसिजी पनि हामीले निशुल्क गरेका छौँ युएसले भिडियो एक्सरे सेवा पनि निशुल्क हुन्छ रगतको जाँच पिसाबको जाँच पनि निशुल्क गर्ने गरेका छौँ अहिलेसम्म
9: वडा अध्यक्ष कमल केसीका अनुसार मासिक रूपमा फरक फरक विशेषज्ञ डाक्टर ल्याएर सेवा दिँदै आएको छ यो शिविर हरेक महिनाको अन्तिम शनिबार सञ्चालन हुने गरेको छ
11: यो कार्यक्रम यो आर्थिक वर्ष मात्रै नभएर आगामी दिनमा पनि निरन्तरता दिएर लैजाने एकदम सोचिरहेको छु एकदमै प्रभावकारी भएको चाहिँ मैले चाहिँ महसुस गरिरहेको छु
9: पहिले सामान्य उपचारकै लागि पनि बुटवल वा काठमाडौँ जानुपर्ने बाध्यता थियो तर अहिले गाउँमै विशेषज्ञ सेवा पाउँदा यात्रा खर्च बचत भएको छ भने समयको समेत सदुपयोग भएको छ उमाकान्त पोखरेल सीआईएन रेडियो धुरकोट गुल्मी
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ आयात प्रतिस्थापन गर्न कृषि क्षेत्रमा नयाँ योजना ल्याउने सरकारको तयारी
12: त्यसैले कुन कुन नीतिहरू परिवर्तन गर्ने भनेर अहिले मेरो फर्स्ट इन्टरभेन्सन नै आफू पनि कानूनकै ब्याकग्राउण्डबाट आएको हुनाले मैले कति धेरै कानूनी फ्लजहरू देखेको छु कानून नगरिकन हामी उछिन त जान सक्दैनौ
0: उत्पादनदेखि बजारीकरणसम्म सरकारको नयाँ रणनीति विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
13: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। नेपाल कृषि प्रधान मुलुक भए पनि कृषिजन्य वस्तुमा परनिर्भरता बढ़दै गएको छ। दुई तिहाई नजिकको सरकारले कृषि उत्पादन र आत्मनिर्भरताका लागि के कस्ता कदम चाल्दैछ? साथी लील प्रकाशनले कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँग कुराकानी गर्नुभएको छ।
12: बाँदर निलगाई बनेलको कुराहरू छ अनि मानव वन्यजन्तु द्वन्दको समाधान चाहिँ कस्तो छ भने अलिकति कतिपय अवस्थामा चाहिँ यो इकोसिस्टम अहिले वातावरणीय परिवर्तनले पनि त्यो कुरा भइरहेछ। त्यसलाई कसरी मिटिगेट गर्न सकिन्छ, त्यसलाई कसरी लग्न सकिन्छ भन्ने कुरामा चाहिँ हामीले यसपटक चाहिँ के छ भन्दाखेरि सजिलो कुरा कृषि पनि वन पनि एउटै नेतृत्वले हेरिराखेको, यता के गर्न सकिन्छ त्यता के गर्न सकिन्छ त्यो दुइटै चाहिँ एउटै टिमले हेरिराखेको भएर त्यो कुरा चाहिँ हामीले हेरेर नै अगाडि
14: भनेको। विगतमा वन मन्त्रालयको जिम्मेवारी एउटा र कृषिको अर्को दिँदाखेरि बाधा अवरोध थियो भने यसपालि त्यस्तो नहोस् भन्ने
12: सायद त्यो छलफल नहुन सक्छ तर यसपालि हुँदैन। अर्को कुरा चाहिँ के छ भने सबैभन्दा ठुलो कुरा चाहिँ वन बाधक भयो है, वन विकासको बाधक भयो भन्दै हुनुहुन्छ। अब हामी लगभग मैले वनमा जुन जुन कानूनहरू 20-25 वर्षदेखि त्यही कानून लागू भइरहेछ जसले गर्दाखेरि कानूनको रिभ्यू नभएर पनि भएको हो कि कतिपय कुराहरू कानूनको किन भन्दाखेरि सरकार नीति नियम भन्दा बाहिर त गएर काम गर्न सक्दैन। त्यसैले कुन नीतिहरू परिवर्तन गर्ने भनेर अहिले मेरो फर्स्ट इन्टरभेन्सन नै आफू पनि कानूनकै ब्याकग्राउन्डबाट आएको हुनाले मैले कति धेरै कानूनी फ्लजहरू देखेको छु। कानूनको कार्यान्वयन नगरिकन हामी उछिन त जान सक्दैनौँ। त्यसैले सर्वप्रथम चाहिँ कृषि र वनको कुन कानूनहरू परिवर्तन गर्नुपर्ने छ त्यसमा अध्ययन भइराखेको छ। वन विकासको बाधक बन्ने छैन।
14: अहिले धेरैले चर्चा गर्ने भनेको वन ऐन र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन सम्बन्धी त्यो छ। त्यो सबै बाधा अवरोधहरू तपाईँको पालामा
12: अब अटोमेसन रहेछ। यो कानूनले हामीले गर्न पाएन भन्ने हुँदैन कि अब त्यो कुरा लेखिसकेपछि त अटोमेसनमा जान्छ नि त। भनेको त्यही दबाब टेकेर उहाँहरूले काम गर्न पाउनुहुन्छ। कानूनलाई नै कानूनको फ्लजमा चाहिँ टेकेर धेरै कामहरू हुने गरेका थिए, अब त्यो काम चाहिँ रोकिन्छ।
14: तपाईँले कर्मचारीमा कस्तो उत्साह पाउनुभयो दुवै मन्त्रालयको अहिले तपाईँले गरिराखेको काम हेर्दाखेरि कस्तो छ, उहाँहरूमा उत्साह कस्तो देखिराख्नु भएको छ अहिले?
12: मैले एउटा मात्र निर्देशन के दिएको छु भने यो देश मेरो मात्र होइन, यो देश तपाईँहरूको पनि हो, तपाईँको छोराछोरी पनि विदेश छन्। आजको दिनमा हाम्रै माथातमै बस्ने कर्मचारीहरूको छोराछोरी विदेश छन्, को भोलि एकजना बिरामी पर्दाखेरि तपाईँको बिदा लिएर बस्नुपर्ने अवस्था छ, अथवा कसैले बुढा मान्छे छन् भने टेक केयर गर्ने मान्छे छैन। यो देश मेरो मात्र होइन कि यो देश कर्मचारीको पनि हो होइन। त्यसैले यसपटक हामीलाई जनताले हामीलाई मात्र सुध्रेन, जनताले नेतालाई मात्र सुध्रे भने होइन नि त, जनताले त पुरै संयन्त्र सुध्रोस् भनेर हामीलाई म्यान्डेट दिएर पठाउनु भएको छ। सो संयन्त्र सुध्रेन भने पनि हामी काम गर्छौँ, संयन्त्र सुध्रिन्छ भने हामी सौहार्दपूर्ण व्यवहार गरेर हामी एकदम एउटै फ्यामिली हो नि त होइन, त्यो एउटा फ्यामिली भएर काम गर्छौँ। यदि उहाँहरूले सहयोग गर्नु भएन भने तर पनि हामी काम गर्छौँ, काम गर्ने भनेर आएको
14: भनेको निजामती छ र कर्मचारी प्रशासनले विगतमा अरू मन्त्रीको जे जति तितो थियो त्यो खालको अहिले
12: त्यसमा चाहिँ कम्प्रोमाइज गर्दैन भन्छन् होला होइन। सायद योभन्दा अगाडिका नेताहरूले चाहिँ राजनीतिलाई गरिखाने पेसा बनाए, हामीलाई यो पेसा राजनीतिलाई गरिखाने पेसा बनाउन छैन। भोलि गएर मैले राजनीति सकिने पदमा रहँदासम्म एउटा कुरा हो, तर भोलि पल्ट म बाहिर गएर पनि मसँग धेरै उपायहरू छन्, म आफै कारण व्यवसाय हो केही न केही गरेर खान सक्ने अवस्था छ भनेको राजनीतिलाई मैले चाहिँ हामी धेरै तमाम युवाहरूले अब पेसा बनाउनु पर्दैन क्या, हामीसँग आफ्नै ब्याकअप छ, हामी जबसम्म यो ठाउँमा रहन्छौँ जबसम्म यो पोजिसनमा रहन्छौँ देशलाई घात गर्ने काम चाहिँ दिँदैन, यो देशमा बस्ने वातावरण चाहिँ हामी बनाउँछौँ।
14: पारिवारिक एउटा पृष्ठभूमि पनि तपाईँको खेती किसानीसँग जोडिएको छ, त्यो अनुसारको विज्ञतासँग जोडिएको छ, तपाईँले जब अरूलाई हेर्नुभन्दा आफैबाट पनि तपाईँले धेरै कुराहरू त्यो महसुस गर्न सक्नुहुन्छ, यसले कतिको सजिलो बनाउँछ अहिलेदेखि ल यसो गरौँ उसो गरौँ भन्ने त थुप्रै थुप्रै सुझावहरू आइराखेको होला, तपाईँको परिवारको सदस्यमा त कृषिसँग सम्बद्ध विज्ञ पनि हुनुहुन्छ क्या, अलिकति बताउनुहोस् न को को के ठाउँमा काम गरिरहेको
12: छ। अब ससुराबाट हुनुहुन्न तर ससुरा बुवा चाहिँ माछा विशेषज्ञ हुनुहुन्थ्यो, कृषि मन्त्रालयको सहसचिवबाट रिटायर हुनुभएको हो, अनि उहाँ अहिले एक्सपायर हुनुभयो तर उहाँको केही विज्ञताहरू हामीले छौँ। अनि त्यसरी मेरो श्रीमान एग्रिकल्चर इकोनोमिक्सको चाहिँ प्राध्यापक हुनुहुन्छ, मेरो जेठाजी पनि कृषि मन्त्रालय अन्तर्गत काम गर्नुहुन्छ, मेरो देवरहरू सबैजना, मेरो घरमा सबैजना चाहिँ कृषिमा मास्टर्स
14: भनेको सल्लाह सुझाव विज्ञता केही चाहियो भने त तपाईँले सुरुवात चाहिँ आफ्नै ठाउँबाट गर्न सक्नुहुन्छ।
12: त्योभन्दा पनि म प्र्याक्टिकल्ली म पनि किसान हो, म बच्चादेखि नै मलाई खेतीपाती गर्न आउँछ, कुन क्रप्स कसरी रोप्ने भन्ने थाहा छ मलाई, मलाई धान रोप्न आउँछ, मलाई हलो जोत्न आउँछ, मलाई सबै कुरा गर्न आउँछ, म चाहिँ पढेर भन्दा नि पढेर बनेको किसान हो नि त, म आफैलाई पनि सबै कुरा आउँछ भनेपछि, तर के छ त भन्दा म जुन ठाउँमा छु जुन पोजिसनमा छु त्यो कुरा पनि हेर्नु पर्यो अनि टेक्निकालिटिज पनि हेर्नु पर्यो, होइन प्र्याक्टिकल र टेक्निकालिटिज चाहिँ मिलाएर हामी मिड वेबाट जानुपर्ने अवस्था छ नि त, यो नेतृत्व गरिराख्दाखेरि सबै कुरा चाहिँ हामी मिलाएर जान सक्छौँ। सरकार भनेको नीति नियमले नियम भन्दा अथवा सरकार चाहिँ रुल अफ ल भन्दा त माथि छैन नि त, सो रुल अफ लको कुरा त्यो गुड गभर्नेन्सको कुरामा पनि मैले लामो समयदेखि चाहिँ अध्ययन गर्ने अध्यापन गर्ने काम गरेको हुनाले त्यस अर्थमा चाहिँ मैले सायदै म यो काम चाहिँ सजिलै गर्छु जस्तो लाग्छ।
0: संवैधानिक परिषदले प्रधान न्यायाधीश सिफारिश गरेसँगै व्यवस्थापिका र न्यायपालिका बीच तनाव बढ़ेको छ। कामु प्रधान न्यायाधीश प्रधानले संवैधानिक परिषदको प्रधान न्यायाधीशमा सिफारिश विरूद्ध दायर दरपेट निवेदन दर्ता गरेर पीसी तोक्न आदेश दिएपछि सर्वोच्च प्रशासनका कर्मचारी कार्यकक्ष छोडेर बाहिर निस्केपछि विवाद बाहिर आएको हो। नेपाल बार एसोसिएशनले सर्वोच्च अदालत प्रशासनले संवैधानिक महत्वका रिट निवेदन दर्ता नगरी न्यायिक प्रक्रियामै अवरोध सिर्जना गरेको भन्दै आपत्ति जनाएको छ भने राजनैतिक रूपमा दुई तर्फबाट विचारहरू आएका छन्। विभाजित राजनैतिक विवादले गर्दाखेरि न्यायालयमा पनि राजनीति देखिएको छ। सांसदहरूले प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राख्न ध्यानाकर्षण गराएका छन् भने न्यायालयमा देखिएको विकृतिको पनि कुरा उठाएका छन्। सरकारले समस्याग्रस्त सहकारीमा फँसेको बचत रकम फिर्ता दिन शुरू गरेको छ। नेकपा एमाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः पार्टी सदस्यता दिने निर्णय गरेको छ। भारतको बिहार राज्यबाट विभिन्न प्रलोभनमा परेर जोखिमपूर्ण अवस्थामा पुगेका छजना नेपाली बालबालिकालाई उद्धार गरिएको छ। सुदूरपश्चिम प्रदेशमा क्षयरोग नियन्त्रणका लागि विभिन्न प्रयास भए पनि नयाँ बिरामीहरू देखिन थालेका छन् र आईसीसी क्रिकेट कप लीग दुई श्रृंखलामा नेपाल स्कटल्याण्डलाई 6 विकेटले हराएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 5 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: अहिले रातको 8 बजे हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: Kajaria Tiles, your world-class luxury.
2: सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
3: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
2: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ।
3: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौ।
2: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
3: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
4: बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
5: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
6: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
5: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
6: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
5: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
6: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
7: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
8: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: Kajaria Tiles, your world class luxury.
10: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
11: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
3: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
12: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
3: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
12: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
3: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
12: अखाद्य, रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
3: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
12: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
3: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
12: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214।
1: Kajaria Tiles, your world-class luxury.

0: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
1: यसरी फलिरहेछ। तपाईँको देशमा छन् छैन, नगरपालिकाले के गर्ने, चिसीले के गर्ने,
2: गाडी भाडा पताएको, अब जम्मा फाइदा भनेको 2 रुपियाँ अब 5 रुपियाँ हतदाम बस्यो त्यति बस्ने,
1: त्यसको भाउ छ, त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो कि यो बिचौलियाले अलिकति गरेछ।
3: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा, कृषि र किसानका पाटोका कुरा,
4: आलु धेरै हुन्छ, मकै धेरै हुन्छ, कोदो धेरै हुन्छ,
5: गत वर्षको त्यो तरकारी खाने आलु 3 करोडको बिक्री भएको छ, एउटा कालो गोदारी आलुको बिउ भनिन्छ 6 करोडको आलु बिक्री भएको थियो।
0: किसानका सिधा प्रश्न, विज्ञ र सरकारको जवाब।
1: टमाटर साग सब्जी ल्याएर बजारमा बेच्ने, जुन टमाटर ल्याएर भजन गर्ने, मेरो काम त्यो थियो किसानमुखी बजेटले देख्ने, किसान उसले नलाग्यो भने देख्नुको लाग्दैन।
6: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ, 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ, म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्ष मन्त्री दिन तपाईँ अगाडि बढ्छु।
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
3: कार्यक्रम कृषि सवाल।
7: नमस्कार, कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ। म हुँ असीम सापकोटा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ, साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 MHz सँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 MHz सुनसरी, सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 MHz शंखुवा सभा, रेडियो लालीगुराँस 105.2 MHz धनकुटा, रेडियो खबरपालिका 88.7 MHz धनकुटा, सामुदायिक रेडियो हलेसी एफएम 102.4 MHz खोटाङ, रेडियो एभरेज 96.8 MHz सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 MHz दोलखा, रेडियो बैतेश्वर 94.5 MHz ऐना पोखरी दोलखा, रेडियो हिमाली 101.7 MHz दोलखा, रेडियो रामेछाप 95.8 MHz रामेछाप, हजुरको रेडियो 102.1 MHz रामेछाप, रेडियो मेलम्ची 107.2 MHz सिन्धुपाल्चोक, रेडियो जुगल 98.1 MHz सिलढुङ्गा सिन्धुपाल्चोक, रेडियो क्रान्ति 90.4 MHz कोसीपारी काभ्रे, रेडियो रसुवा 102.1 MHz धुन्चे रसुवा, नीलकण्ठ एफएम 98.5 MHz धादिङ बेसी धादिङ, रेडियो राजमार्ग 92.1 MHz धादिङ, रेडियो चिम्पेश्वर 90.9 MHz विदुर नुवाकोट, रेडियो बागमती 107.4 MHz ककनी नुवाकोट, रेडियो कास्की 90.6 MHz पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 MHz गलिङ स्याङ्जा, रेडियो पाल्पा 97.1 MHz रामपुर पाल्पा, रेडियो सामर्थ्य 92.1 MHz कावसती नवलपुर, रेडियो कावसती 102.6 MHz कावसती नवलपुर, दाउन्नी एफएम 103.4 MHz बर्दघाट नवलपरासी, सामुदायिक रेडियो अर्घाखाँची 105.8 MHz अर्घाखाँची, भेरी एफएम 105.4 MHz नेपालगंज बाँके, रेडियो डोटी 98.5 MHz डोटी, रेडियो रामारसन 92 MHz अछाम, रेडियो नयाँ नेपाल 104.5 MHz दार्चुला, रेडियो प्रभु 102.6 MHz कञ्चनपुर, रेडियो बुङ्गल 98.3 MHz बझाङ, सौगात एफएम 103.6 MHz बैतडी, सामुदायिक रेडियो मेलौली एफएम 101.2 MHz मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 MHzबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ। आजको श्रृङ्खलामा चाहिँ हामीले च्याउ क्षेत्रको जागरणको कुरालाई उच्च महत्व दिएर आजको श्रृङ्खलामा जोड्ने प्रयास गरेका छौँ। रिमाल दाजुभाइले गर्दै गरेको च्याउको सफलताको कुरालाई आजको श्रृङ्खलामा जोड्ने प्रयास गरेका छौँ र हामीले विशेष गरी यो च्याउ फार्ममा गएर हामीले भिजुअल तयार पारेका थियौँ र विश्वजित रिमाल यसका प्रबन्ध निर्देशक हुनुहुन्छ। अगाडि हामीले भने जस्तै रिमाल दाजुभाइ मध्येका एक र प्राविधिक दुर्गा भट्टसँग गरेको कुराकानी हामीले क्रमैसँग सँगसँगै कार्यक्रममा सिलसिलाबद्ध तरिकाले राख्ने प्रयास गरेका छौँ। आजको श्रृङ्खलामा करिब करिब यही नै श्रृङ्खलाले आजको समय सकिन्छ होला, समय रह्यो भने हामी रहेछ केही बारीहरूको पक्कै पनि चर्चा गर्नेछौँ।
8: यो त हाम्रो नेपालको धेरै राम्रो स्कोप हो भनेर हामी दाजुभाइले सल्लाह गऱ्यौँ। सल्लाह गरिरहेको त्यो खालको हामीले बिउ पनि परिकल्पना गऱ्यौँ र मैले फोनमा दादालाई भने, दादा यहाँ त यो खालको छ, यो यसरी यसरी छलीबाट कुरासुलीबाट पनि च्याउ फल्दो रहेछ भन्दाखेरि तपाईँ राम्रोसँग सिकेर आऊ, तिमी राम्रोसँग गर भनेर दाइले फेरि मलाई भन्नुभयो। अनि फेरि बेलुकामा दाइलाई हाम्रो कुरा भयो, दाइले फेरि फोन गरेर दाई त्यसले के गर्ने भन्दाखेरि दाइले एउटा बिउ ल्याब पनि खोल्नुपर्छ ल भनेर हामीले बिउ ल्याब पनि खोल्यौँ। बिउ ल्याब चाहिँ चन्द्रागिरी 12 अन्त बिउलाई खोलेपछि किसान समग्र किसानहरूलाई जोडेर हामीले बिउ पनि उत्पादन गर्न सुरु गर्यौँ र महादुर्गा मस्तै परिक्रमा स्वरूप आज दिनमा गोदा नगरपालिका वार्ड नम्बर तीनमा लेभेन्थ भन्ने ठाउँमा यो महादुर्गा मसरुम इस्टाब्लिस छ।
9: अनि यो अहिले महादुर्गा मसरुममा मैले काम गरेको 5 वर्ष भयो अनि हामीले अहिले यसमा धेरै स्ट्रगल गरेर कम्पनीलाई अहिले यो ठाउँमा अहिले धेरै गरिरहेको छ 5 वर्षसम्म किन योभन्दा अगाडि हाम्रो कम्पनी धेरै लसमा थियो, कम्पोस राम्रो बन्द थिएन, हाम्रो यहाँ कम्पोस युनिट राम्रो थिएन होइन। अहिले यसको कम्पोस युनिट हाम्रो मोडर्न एग्रिकल्चर हेडवटामाबाट हाम्रो नयाँ टेक्नोलोजीबाट एउटा 22 दिनमा कम्पोस बन्छ।
7: नेपालमा आधुनिक च्याउखेतीको जागरण, महादुर्गा मसरुम इन्डस्ट्रिजको फरक अभियान, नेपालको कृषि क्षेत्र विशेष गरी च्याउखेतीमा एउटा नयाँ क्रान्ति र जागरण ल्याउने काम महादुर्गा मसरुम इन्डस्ट्रिज प्रणालीले गरेको छ। विक्रमसम्म 2076 सालमा दाजुभाइ अर्थात विश्वजित रिमाल र विकास रिमालको नेतृत्वमा स्थापित यस कम्पनीले परम्परागत च्याउखेतीलाई आधुनिकीकरण गर्दै उच्च प्रविधिको प्रयोगबाट च्याउ उत्पादनको शुरूआत गरेको थियो। कालीबाटी बजारमा लामो समय व्यापार गर्दै आएका रिमाल दाजुभाइले च्याउ बेच्ने गर्थे। परम्परागत टनेल खेतीमा मौसमको प्रतिकूलता विशेष गरी 81 बन्ने तापक्रमले च्याउको उत्पादन स्वाप्ने घटेर बजारको माग धान्न नसक्ने समस्यामा उनीहरूले नजिकबाट निहालेका थिए। यही समस्याको समाधान खोज्दै उनीहरू इण्डिया पुगे। त्यहाँ वातावरण अनुकूल एसी प्रविधि र प्यानलहरूको प्रयोगबाट उत्पादन भइरहेको च्याउ खेती देखे। जलस्रोतको धनी देश नेपालमा बिजुलीको राम्रो सम्भावना भएकाले यो प्रविधि नेपालमै भित्राउन सकिने अठोटका साथ उनीहरूले महादुर्गा मसरुमको परिकल्पना गरे। काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा 1 वर्षसम्म हावापानी र तापक्रमको अध्ययन गरे पश्चात गोदावरी नगरपालिका वार्ड नम्बर 3 क्षेत्रमा उनीहरूले आफ्नो कर्मभूमि बनाए। शुरूआत सहल थिएन। नेपालका सरकारी निकायलाई समेत प्यानल र एसीबाट च्याउ फल्छ भन्ने ज्ञान नभएको अवस्थामा उनीहरूले भन्सारमै मात्रै ठूलो रकम तिर्नु पर्यो। त्यति मात्र होइन, प्रविधिको पूर्ण ज्ञान नहुँदा शुरूआती चरणमा एकै ठाउँमा मल र च्याउ उत्पादन गर्दा ब्याक्टेरियाको संक्रमणले घाटा बेहोर्नु पर्यो। लकडाउन र बैंकिङ क्राइसिस जस्ता चुनौती त साथमा सँगसँगै थिए। महादुर्गा मसरुमले आफू मात्र सफल हुने बाटो रोजेन। उनीहरूले च्याउ खेतीको ज्ञान र प्रविधि लुकाउनु भन्दा त्यसलाई बाँड्न रुचाए। ट्रिनिटी एग्रो र ध्रुव कृषि फार्म जस्ता अन्य फार्महरूलाई पनि उनीहरूले प्रविधि सिकाए र सहयोग गरे। प्रविधि सिकाए र प्रवर्धन गरे। चन्द्रगिरी 12 मा बिउ ल्याब स्थापना गरी देशभरका किसानहरूलाई गुणस्तरीय च्याउको बिउ समेत उपलब्ध गराइरहेका छन्। साथै हेटौडामा मल कारखाना खोलेर खेर जाने छवारी र कुखुराको सुलीबाट च्याउको लागि उत्कृष्ट कम्पोस्ट उत्पादन गर्ने प्रविधि पनि भित्रिएका छन्। ज्ञान बाँडेर उत्पादन घट्दैन, बरु धेरै उत्पादन भएमा भोलि विदेशमा निर्यात गर्न क्यानिङ गर्न र च्याउको धुलो बनाउन सकिन्छ। विश्वजित रिमाल भन्छन्, मुनाफाको मात्र पछि नलागि निरन्तर कर्ममा विश्वास गर्ने महादुर्गा मसरुम इन्डस्ट्रिज आज नेपालका हजारौं किसानका लागि प्रेरणाको स्रोत बनेको छ। उनीहरूको यो निरन्तरताको मेहनतले नेपालमा आधुनिक च्याउ खेतीको जागरण मात्र ल्याएको छैन, कृषिलाई कसरी सम्मानित र व्यावसायिक बनाउन सकिन्छ भने ज्वलन्त उदाहरण समेत प्रस्तुत गरेको छ। आउनुहोस् महादुर्गा मसरुम इन्डस्ट्रिज प्रणालीका प्रबन्ध निर्देशक विश्वजित रिमाल र कम्पनीका प्राविधिक दुर्गा भट्टसँग गरेका कुराकानीलाई आजको श्रृंखलामा सरस्वती समेट्ने प्रयास गरौं।
8: नमस्कार, म विश्वजित रिमाल, महादुर्गा मसरुम इन्डस्ट्री प्राइभेट लिमिटेडको सञ्चालक। यस हाम्रो यस महादुर्गा मसरुम इन्डस्ट्री विक्रमसम्म 2076 सालमा स्थापना भई आजसम्म हामी यसमा लागिपरेका छौँ। यसका सञ्चालक हुनुहुन्छ म विश्वजित रिमाल र मेरो दादा विकास रिमाल हुनुहुन्छ। हामीले धेरै वर्षदेखि च्याउ खेती गर्दै आएको छौँ अनि अब कालीमती बजारमा हामीले 2066 सालदेखि व्यापार गर्दै जाँदाखेरि अनि त्यहाँ किसानले सामान ल्याउनुहुन्थ्यो, हामीले बेच्थ्यौँ। बेच्दा बेच्दै अब तपाईँको यो प्रकृतिको कुरा हो, किसानले महादुर्गा मसरुम चाहिँ कसरी स्थापना भयो भन्ने भन्दै गर्दाखेरि किसान त्यो बेला सामान ल्याउनुहुन्थ्यो, सामान बेच्थ्यौँ र हामी किसानको फर्ममा भिजिट गर्न जाँदाखेरि किसानको फर्ममा चाहिँ एउटा टनलको फर्ममा उहाँले खेती गर्नुहुन्थ्यो अनि कुनै बेला एकदम धेरै आउँथ्यो, कुनै बेला एकदम थोरै आउँथ्यो। अब धेरै आउँदा त एकदम मौसम राम्रो भएर आउँदो रहेछ र थोरै आउँदाखेरि चाहिँ तपाईँको किन आयो भनेर हामीले सोच्दै जाँदाखेरि चाहिँ स्वात्त घाम लाग्ने, 81 टेम्परेचर स्वात्त बढ्ने र किसानको त्यो भव्य पिनहरू सबै मार्ने। अब त्यो कसरी भयो भनेर सोच्दै गर्दाखेरि हामीले दाजुभाइ हामी बस्यौँ, सल्लाह गऱ्यौँ र हामी 2074 सालमा हामी इन्डिया भिजिट गयौँ। म मेरो दादाहरूले मलाई सल्लाह दिनुभयो र दादाले मलाई इन्डियाको लागि अप्रोच गर्नुभयो, म इन्डिया गएँ। इन्डिया गएपछि इन्डियाको मसरुम फार्ममा भिजिट गरेँ, हेरेँ। खासमा जानु भने कारण चाहिँ खेतीभन्दा पनि त्यहाँ सारा सामान ल्याएर नेपालमा बेच्न सकिन्छ कि किनकि त्यहाँ अब त्यहाँ एकदम धेरै चिया सस्तो पनि पाउने र चिया त्यहाँ खेती पनि भएर देखियो अनि यहाँ चाहिँ किसानको अब कहिले स्वाट टेम्परेचर बढेर किसानहरूलाई चाहिँ एकदमै समस्या च्याउ नआउने मार्केटमा मान्छेले च्याउ लियो भनेर डिमान्ड गर्ने र हामीले डिमान्ड गर्दा हुँदाहुँदै हामीले सामान पुर्याउन नसक्ने कन्डिसनमा अनि दादा हामी सल्लाह भयो म इन्डिया गएँ इन्डिया जाँदै गर्दाखेरि हाइटेक प्रविधिबाट चिया त मजाले चाहिँ च्याउ खेती भइरहेको छ अनि हजुरहरूलाई थाहै छ हाम्रो देश त जसमा सेकेन्ड भन्ने देश हो र हाम्रो देशमा त जति पनि पाइन्छ विद्युत त्यहाँ चाहिँ उहाँहरूले विद्युत प्रयोग गरेर मजाले एसीमा यस्तो गरी एसीमा मजाले राम्रोसँग यो उयोहरू लगाएर यसरी ब्यागहरू यो पछि देख्नुहुन्छ यसरी ब्यागहरू उहाँले मजाले गरेको देखेँ विद्युत म त एकदम अचम्मित परे क्या यो प्रकृति नेपालमा पनि नाम नसक्ने त अनि भन्दै गर्दाखेरि अनि म दाइले त्यहाँबाट डाइरेक्ट कल गरेँ कल गर्दाखेरि अनि दाइले यसलाई पोसिबल छ नि त भन्दै गर्दाखेरि हामीले अनि यो गोदावरी गोदावरी यो अब हाम्रो अहिले फार्मको लोकेसन चाहिँ गोदावरी नगरपालिका वार्ड नम्बर 3 ललनथोक भन्ने ठाउँमा हो यो ठाउँमा चाहिँ हामी किन आयौँ भन्दाखेरि यो च्याउलाई सबभन्दा राम्रो भनेको फ्रेस राम्रो हावा चाहिन्छ र यो काठमाडौँ भ्यालीभरि कहिले त्यो तपाईँको चन्द्रगिरीको कुनामा यतापट्टि बुढानीगण्डको कुनामा टोखा कुनामा र गोदावरी कुनामा हामीले एक वर्ष स्टडी गर्दाखेरि पानीको मात्रा कति पर्छ कति हावा कति पानी भनेर स्टडी गर्दा गर्दै लास्टमा यो ठाउँमा यो काठमाडौँ भ्यालीभरिको सबभन्दा बेस्ट टेम्परेचर र बेस्ट टेम्परेचर क्लाइमेट भएर हामी यहाँ आयौँ यहाँ चाहिँ धेरै घाम पनि नलाग्ने ठिक्क ट्याक्क यो जङ्गलको जङ्गल टक्कै हजुरले क्यामेरा देख्न सक्नुहुँदैन माथि जङ्गलको टक्कै सेपिलो हुने अनि मसरुमको प्रोडक्सन एकदम हाई हुने भएर हामी यहाँ आयौँ र साथै मैले हजुरलाई फेरि इन्डियाको प्रशासनसँग जोडिहालेँ अनि त्यहाँ हेर्दै जाँदाखेरि उहाँले अब अनि मैले यो फार्मको चाहिँ मोटामोटी एउटा परिकल्पना लिएर त्यहाँ परिकल्पना बनाए अब यहाँ पहिला हामी च्याउ किन्न गयौँ च्याउ किन्न गएपछि अब आफ्नै देशमा के गर्नुपर्छ भन्ने हिसाबले हामीले च्याउको परिकल्पना गरेर हामी इन्डिया गयौँ अनि इन्डिया गर्दाखेरि इन्डियाको एउटा तपाईँको पानीपत भन्ने ठाउँमा एउटा चण्डीगढ मसरुम फार्म भन्ने ठाउँ चण्डीगढ त्यो एक्जेक्ट मलाई थाहा भएर कुनै एउटा मसरुम फार्म भनौँ चौधरी मसरुम फार्म सरी चौधरी मसरुम फार्ममा म गएर लगभग 4-5 दिन बसेँ त्यहाँ प्राइमरी बङ्कर अब तपाईँको जस्तो हाम्रो हेटौँडा फ्याक्ट्रीमा हाम्रो अहिले हालै मेरो एग्रिकल्चर कल्चर एन्ड रिसर्च सेन्टर प्रावि भन्दा हामीले एउटा मल फ्याक्ट्री खोलेको छौँ त्यो मल फ्याक्ट्री जस्तै त्यहाँ उता इन्डियामा मजाले तपाईँको मजाले त्यो एउटा भुसाबाट ताकि हाम्रो देशमा जाने फोहोर त्यो हाम्रो देशमा खेर गएर चिज हामीले च्याउबाट च्याउ चाहिँ हामीले पराबाट उत्पादन गर्छ भन्थ्यौँ तर त्यहाँबाट तपाईँको छलीबाट गरिरहेको छ छलीबाट छली अनि त्यहाँबाट फेरि कुबुरासुल त हामीले उसमा हाल्छौँ के अरे बारीमा हाल्छौँ अब त्यो कुबुरासुलीको त्यो छली मिक्स गरेर मजाले तपाईँको त्यहाँ मल बनाइरहेको छ मल बनाइसके पछाडि त अब यो त हाम्रो नेपालमा धेरै राम्रो यसको हो भनेर हामीले दाजुभाइले सल्लाह गऱ्यौँ सल्लाह गरिरहेको त्यो खालको हामीले बिउ पनि परिकल्पना गऱ्यौँ र मैले फोनमा दादालाई भने दादा यहाँ त यो खालको छ यो यसरी यसरी छलीबाट कुरासुलीबाट पनि च्याउ फल गर्छ भन्दाखेरि म त्यहाँ राम्रोसँग सिकेर आऊ तिमी राम्रोसँग गर भन्ने दाइले फेरि मलाई भन्नुभयो अनि फेरि बेलुकामा दाइ र हाम्रो कुरा भयो दाइले फेरि फोन गरेर दाइ त्यसले के गर्ने भन्दाखेरि दाइले एउटा बिउ ल्याब पनि खोल्नुपर्छ ल भनेर हामीले बिउ ल्याब पनि खोल्यौँ बिउ ल्याब चाहिँ चन्द्रगिरी 12 वार्ड नम्बर चन्द्रगिरी नाताको वार्ड नम्बर 12 बिउ ल्याब छ अनि त्यो बिउ ल्याब खोलेपछि किसान समग्र किसानहरूलाई जोडेर हामीले बिउ पनि उत्पादन गर्न सुरु गऱ्यौँ र माधुर्गम जस्तै परिकल्पना स्वरूप आज दिनमा गोदाम नगरपालिका वार्ड नम्बर 3 ललन्थो भन्ने ठाउँमा यो माधुर्गम इस्टाब्लिस छ र हजुरले यही क्यामेरा मार्फत मैले के भने गरेँ के चाहिँ हुँदैन र हिजो त अब म एउटा सानो भयो इन्डियामा च्याउ लिन जाँदाखेरि मैले च्याउ लिन जाँदाखेरि दाइले मलाई तिमी जायो यसो यसरी गरेर भन्दै पठाउँदाखेरि र मैले हेरिरहँदाखेरि त्यो इन्डियामा त्यो ग्रो गरेको देखेर मैले दाजुभाइ हाम्रो कोअर्डिनेसन गरेर सल्लाह गरेर त्यो प्रोसिजर जाब हेरेको भएन मैले नेपालमा भाइ हामी मिलेर नेपालमा हामीले यो प्यानल लगायौँ अब भन्नुहोस् यो प्यानल यो तपाईँको यो एसी रुम छ मैले पहिला स्टार्टिङमा हामीले यस प्यानल लगाउँदाखेरि भन्सामा मात्रै 22 लाख तिर्यो तपाईँ यो त कृषि हो नि कृषि भएर 22 लाख किन तिर्नु पनि बाध्य भयो भन्दाखेरि यो नेपालको मान्छेलाई पनि केही थाहा नभएको क्या खास भनेर नेपालको जुन सरकारी निकाय बस्ने मान्छेलाई पनि प्यानलबाट यो इस्युबाट च्याउ खोज्छ भन्ने कुरा छैन अब त्यो थाहा हुँदै गर्दाखेरि अब हामीले लाउँदै गर्दाखेरि अनि इन्डियाको सिनारीमा कुरा गर्दै गर्दाखेरि इन्डियाको यो सप्लाई टिमसँग भेट्दै गर्दाखेरि उहाँहरूले हामीलाई सबै कुरा बिस्तारै ज्ञान गर्दै गएर हामी नेपालमा आएर फाइनल्ली एक वर्षको मेहनत पश्चात हामीले 2075 सालमा यो महादेवका मसरुम इन्डस्ट्री इस्टाब्लिस गऱ्यौँ इस्टाब्लिस गर्दै गर्दाखेरि सरकारी निकायलाई लिएर हामीले देखायौँ सब उहाँहरू हाम्रो कामद्वारा एकदमै एप्रिसिएटेड उहाँले एकदम खुसी मान्नुभयो यस्तो गर्नुहुन्छ भन्दाखेरि उहाँहरु एकदम सोच्नुहोस् उहाँहरु सबैभन्दा बाहिर कुरा गर्दा यो फार्म चाहिँ अनि यसरी हामीले सुरु गर्दाखेरि पछि उहाँहरूले हामीलाई मिटिङमा बोलाउनु भयो लाउनु तपाईँलाई च्याउ गर्न के चाहिन्छ भन्दाखेरि सर हामीलाई प्यानल चाहिन्छ एसी चाहिन्छ अनि तपाईँ यो खालको टेम्परेचर कन्ट्रोलहरू चाहिन्छ भनेर मैले यसरी उहाँलाई भन्दै गर्दाखेरि र हामीले भन्दै गर्दाखेरि उहाँले फाइनल्ली अहिले दिनमा यो प्याङमा थोरै भने छुट छ यो हिटासँग नियमित भन्छ एसीलाई त्यसमा तपाईँको थोरै भए पनि सरकारले राहत दिन्छ भन्सा छुट गरेको छ गर्दै गयो भने सबै कुरा पोसिबल छ अब मान्छेले भन्छ पहिले अब त्यो अब अहिलेको लाइफलाई अहिलेको लाइफ अब अहिले हामी यही काम गर्दा गाडी चढ्छौँ अब पहिला सरलाई गाडी चढ्छौँ हामी आफ्नो घरमा बस्छौँ यिनीहरूको जिन्दगी आमामा कति राम्रो भन्छन् मान्छेले त्यो त्यो होइन हजुर 2064 सालदेखिको त्यो बाटोमा बसेर च्याउ एक किलो बेच्दै गर्दाको हुन्छ यहाँ इन्डियामा गएर दुःख गरेर यहाँ यत्रो लिङ धन गरेर यत्रो यसरी गरेर दुःख त त्यो पनि त पक्कै छ नि त त्यो पहिला दुःख गर्नुहोस् पहिला दुःख गरेपछि अनि तपाईँको पहिला मेहनत गरेपछि फर्कास गर्ने भनेको बस मेहनत मात्रै गर्ने यदि मेहनत गरेको खण्डमा 100% फल कति आउँछ भन्न सक्दैन तर फल अवश्य आउँछ र सुरु गर्दै गर्दाखेरि तपाईँको अब अर्को यसमा यसमा एउटा यसमा यो मौसम खोल्दै गर्दाखेरि अर्को एउटा पाटो पनि भयो यसमा एउटा घटना पनि छ यो पनि हजुरलाई म सेयर गरिहाल्छु जस्तो एउटा योले पनि कुनै पनि फार्म गर्ने मान्छेलाई कुनै पनि किसान एउटा पाठ पनि सायद सिकाउन सक्ला मेरो भोइसबाट मेरो बोलीबाट अब यो फर्म लगाउँदै गर्दाखेरि अलिअलि छोरछोरी अलि छोरछोरी ज्ञान थियो हामीलाई फर्म लगायौँ अनि गऱ्यौँ त्यहाँ तल हाम्रो यो भन्दा अलिकति तल स्पेसमा त्यो मल हामी आफैले मल बनायौँ मल बनायौँ कुखुरा सुरु ल्यायौँ छल ल्यायौँ मल बनायौँ गर्दाखेरि लास्टमा हाम्रो च्याउ फलेन हेर्नुहोस् है अब यहाँ पुरिया छ पुरिया छ फलेन नफल्दाखेरि किन फल्न भन्दाखेरि त एकै ठाउँमा च्याउको फार्म गर्नु हुँदैन एकै ठाउँमा च्याउको मल हुँदाखेरि त्यसको ब्याक्टेरियादेखि लिएर यो त एकदम यो चिज भनेको एकदम सेन्सिटिभ चिज हो त्यसमा तपाईँको जुन ढुसी हुन्छ एउटा सानो किराले पनि खाइदिन्छ यो चिज त एकदमै तपाईँको सेन्सिटिभ चिज भयो यसलाई एकदम केयर गर्नु पऱ्यो सरसफाई अब हामीले एकै ठाउँमा मल एकै ठाउँमा यसरी गर्दा च्याउ मिल्न भएर यसको भुस्नाले किराले एकदम खराब पानी भएर हामीले प्रयास आजभन्दा भोलिभन्दा पर्सिभन्दा निको पर्सिभन्दा भन्दै हामीले 2 करोड रुपियाँ घाटा खायौँ च्याउ फलेन सामान किनेछ गरेछ हाल्दा हाल्दै 2.5 करोड घाटा खायो अब भन्नुहोस् हाम्रो उमेरको मान्छे 2.5 करोड घाटा के पऱ्यो होला हाम्रो दिमागमा क्या तै पनि हामीले हरेस खाएन हजुर हामीले हरेस पटक खाएन है हामीले हरेस नखाँदाखेरि अनि एउटा हाम्रो यहाँ अब यो भर्खर जानुभयो दुर्गासर भन्ने हुनुहुन्छ अनि हरेस नखाँदाखेरि अनि बिस्तारले हामीले होइन अलिअलि के न के गर्नुपर्छ भनेर एउटा तपाईँको विदेशमा बस्ने कमल सुवेदी भन्ने सर हुनुहुन्थ्यो उहाँ आउनुभयो यसो फर्म भिजिट गर्नुभयो तर उहाँले सपोर्ट पनि गर्नुभयो यसमा यसरी छ यसरी यसरी गर्नुपर्छ यो यो हिसाबले काकिङ गर्नुहोस् यो गर्नुहोस् भन्ने हाम्रो टेक्निसियन उहाँले ट्रेनिङ दिनुभयो र दुर्गा सर भन्ने अब दुर्गा भट्ट हुनुहुन्छ यहाँ उहाँले एकदम मेहनत गर्नुभयो र 2.5 करोड घाटा पर्दै गर्दाखेरि फेरि फाइनल्ली यही जग्गामा विभिन्न अब कोहीले हाम्रो भाडामा लिएको जग्गा हो अस्ट्रेल आउँदै गर्दाखेरि विभिन्न कुरा एकैचोटि 2.5 करोड घाटा पनि पर्नु एकैचोटि तपाईँको लकडाउन पनि सुरु हुनु हेर्नुहोस् है हाम्रो कहानी हाम्रो दुःख हेर्नुहोस् है एकैचोटि लकडाउन पनि सुरु हुनु एकचोटि 2.5 करोड घाटा पनि पर्नु अनि फेरि एकैचोटि तपाईँको अनि एकैचोटि तपाईँको यो ब्याङ्कमा क्राइसिस पनि आउनु त्यो हुँदाखेरि छ्याक्क लगाउनु भयो अब ब्याङ्क मान्छेले अब यहाँ त्यहाँमाथि यो साउले फेरि अब तपाईँको यो साउले यहाँबाट झटेर जा भन्ने खालको क्वेसन होइन अब केही विभिन्न अफ्ट्रागहरू बाद फाइनली ब्याङ्कलाई हामीले कुरा गऱ्यो हजुर हाम्रो कम्पनीलाई त हाम्रो समस्या पऱ्यो भन्दाखेरि प्रभु ब्याङ्क सुरुमा प्रभु ब्याङ्क है अहिले चाहिँ हामीमा कारोबार छ प्रभु ब्याङ्कले चाहिँ प्रभु ब्याङ्कले सपोर्ट गरेकै हो अनि त्यहाँबाट बिस्तारै यो विभिन्न अफ्ट्रागहरू आउँदाखेरि अब जग्गा किनिँदैन एमएमए ब्याङ्क भक्तपुर ब्रान्च चाहिँ हाम्रो सहयोग गरेकै हो कृषि लोन दियो सरकारले के गर्न भन्नुहुन्छ के गर्नु पर्यो सरकारले सरकारले त बाटो देखाइदिने हो सरकारले बाटो देखाएपछि किसान आफै हिँड्यो अब किसान सरकारले लाउँछ अनुदान दिन्छ होइन हजुर अनुदान अनुदान भन्ने कुरा त अहिले के अनुदान सरकारले अहिले पनि हाम्रो कम्पनी दियो भने अहिले 4 लाख दियो होला त्यो ऊ गर्न अनि यो ट्रस्ट फन्डलाई 10,000 लियो होला अनि यो अर्को मनलाई सरकारले 8-9 लाख दियो होला तर यो ओभरअल कम्पनीको हाम्रो लगाउनु 5 करोड छ क्या 5 करोड हामीले लगाउँदै सरकारले हाम्रो 5 लाख दिएको पनि सहयोग हो क्या अब त्यो 5 करोड सरकारले पनि बिचेर कहाँबाट हाल्योस् त्यो 5 करोड दियो भने मान्छेले काम पनि नै गर्दैन सरकारले थोरै सपोर्ट गर्छ हामीले धेरै गर्ने हो एउटा पहिला सुरु जे काम गरियो मैले सुरुमा हाम्रो च्याउ खेती गर्नुभन्दा अगाडि इन्डियाबाट दिन्दै दुई तिन गाडी च्याउ आएको थियो क्या इन्डियाबाटै आउँछ क्या ल्याउने मान्छे पनि त्यो सुरुमा हामी नै हो कुनै बेलाको डिमान्ड पुरा गर्न हामी ल्याउनु पर्छ ल्याउनमा सुरुमै हामी हो त्यहाँबाट अब हामीले यो टेक्नोलोजी आएर यो तपाईँको टेक्नोलोजी भइसकेपछि अब हामीसँग सहकार गर्ने साथीहरू हुनुहुन्छ विभिन्न साथी होला जस्तो टिम इन्डिया एग्रो प्राइभेट लिमिटेड अनि यता सनलाइट कृषि फर्म हामीले उहाँलाई सबै कुरा हामीले सिकायौँ गऱ्यौँ हामीले भनेको भनेको क्या मान्छेले यो प्रयोगशाला गरे पनि भन्न पनि हुन्न थाहा पायो भने भसकै हुन्छ अर्को मान्छे आयो भने पुरै घाटा पर्छ भनेर त्यो त्यो होइन क्या त्यो मलाई कदापि लाग्दैन मैले टिमिङ हाम्रो टिमिङ एङ्गललाई मेरो विचार गरेर टिमिङ एङ्गल आफूसँग बोलाएर म्याम यो यो हो भन्नुभयो अनि सरलाई सरलाई पनि सरलाई यो ध्रुवा कृषि फार्मलाई पनि सपोर्ट अलिअलि भयो भने हाम्रो छोरालाई कति गर्न सक्यौँ त्यति गरौँ होइन अब विभिन्न नेपालको राज्य भएको किसानलाई हामीले चाहेको क्वालिटीको हामी बिउ दिने प्रयास अहिले पनि हामी प्रयास प्रयासरत छौँ बिउ दिने राख्छौँ होइन सबैलाई सपोर्ट गर्ने एकले अर्कालाई यस्तो नभएको भने केही पनि भन्दैन यस्तो हुनुपर्छ जसले भन्छ एक किसानलाई अर्को सपोर्ट गर्ने अब भन्नुहोस् यो च्याउ अब मैले यो फार्म खोलेँ यो फार्म खोलेर मैले यो तपाईँ यो च्याउको खेती गर्न अर्को कसैलाई सिकायो भने के फर्क अरूको अहिले के सोध्दो रहेछ भनेदेखि अब अहिले मैले फार्म खोलेको अहिले फेरि खोल्दियो भने त धेरै च्याउ फल्छ बडा घट्छ ए हजुर अब त सोध्रिन्छ कि मैले यो यो फार्म खोलेर अहिले मैले सेयर गर्न सकेँ मेरो आफ्नो ज्ञान सिकाउनु भने धेरै च्याउ फल्छ धेरै प्रोडक्सन हुन्छ मार्केट त खोलिँदैन नि सर भयो नेपालमा विकास भोलि विदेशमा बेच्न सकिएला भोलि क्यानिङ बन्ला धुलो बन्ला विभिन्न जति जसले प्रडक्ट त्यति नै धेरै तपाईँको अवसर पनि सँगसँगै सँगसँगै आउँदै जान्छ एउटा इक्जाम्पल एउटा म अस्ति भर्खर गाउँको इक्जाम्पल दिएँ मैले ठुलो बाढी आयो ठुलो बाढी आएर मैले सबै छोरीको धान लाग्यो तर त्यहाँ भाषाको ग्राबेलले तपाईँको जुन ढुङ्गा राख्यो त्यो धानमा बेसी नै ग्राबेलले ढुङ्गा देखेँ र मैले मेरो त्यो धानको पैसा उठाएँ भनेपछि तपाईँको ओभरअली अवसर जति चुनौतीसँगै र तपाईँको धेरै प्रोडक्सनसँगै अवसर पनि सँगसँगै आउँछ त्यही भएर मान्छेले काम गर्न छोड्नुहुन्न त्यस काम मात्रै गर्नुहोस् काम काम काम वान टू थ्री अनि काम अनि वर्क नो प्रफिट नो प्रफिटको हिसाब किताबै छैन नो अबाउट डन्ट थिङ्क अबाउट प्रफिट अनि डु वर्क आई नो आई नो आई नो एक दिन पक्कै पनि आउँछ प्रफिट अवश्य आउँछ कति आउला थोरै धेरै भन्ने कुरा मात्रै त्यही भएर अलिकति बेसी कुरा पनि गरे होला त्यसमा माफ पाऊ अहिले मैले भन्दै थिएँ अब हाम्रो कम्पनी अफ स्ट्रगल आउँदाखेरि एउटा कमर्स सुरुले हुँदाखेरि थोरै सहयोग थियो त्यो टाइममा चाहिँ एउटा कम्पनीको पिलर हेर्नुहोस् है अब यहाँ कुरा जोड्छु हजुरलाई म यो कम्पनी यो ठाउँमा आउनु भएको सबभन्दा ठुलो एउटा हात छ हामी चाहिँ नौजवान दुर्गा भट्ट लाउनुहोस् राजा यो भाइ बिचरा म यस्तै नौजवान मान्छे हो यति मिहिनेत गर्छ उसको मिहिनेतको म कदर गर्छु युवा हो अब जे भन्दै भन्न मिलेन अहिले हामी बुढो हुन लैसक्यौँ दिनु भनेको त्यो 28-27 वर्ष त्यो तलब हो तर ऊ युवाले यति मिहिनेत गर्यो आज यो कम्पनी यो ठाउँ छ त 10 दुर्गा भट्ट यो कारण हो कम्पनीमा पनि मा दुर्गा थियो मेरो मम्मीको नाम हो अनि अर्को पनि दुर्गा यहाँ छ जुन हाम्रो कम्पनीको पिलरै उयो हामीलाई सबै जिम्मा दिन्छौँ सबै गर्छौँ
9: म दुर्गा भट्ट मसरुम प्राविधिक म अहिले काम गरेको मसरुममा 13 वर्ष भयो अनि यो अहिले मा दुर्गा मसरुममा मैले काम गरेको 5 वर्ष भयो अनि हामीले अहिले यसमा धेरै स्ट्रगल गरेर कम्पनीलाई अहिले यो ठाउँमा अहिले धेरै गरिरहेछौँ 5 वर्षसम्म किन योभन्दा अगाडि हाम्रो कम्पनी धेरै लसमा थियो कम्पोस्ट राम्रो बन्द थिएन हाम्रो यहाँ कम्पोस्ट युनिट राम्रो थिएन होइन अहिले यसको कम्पोस्ट युनिट हाम्रो मोडर्न एग्रिकल्चर हेडवर्डमाबाट हाम्रो नयाँ टेक्नोलोजीबाट एउटा 22 दिनमा कम्पोस्ट बन्छ त्यो कम्पोस्ट भएर अहिले हामीले यहाँ ल्याएर अहिले हाम्रो राम्रो प्रोडक्सन राम्रो भएको छ कम्पनी राम्रो रनिङ चलेको छ अहिले हाम्रो पहिले 6 रुम थियो त्यहाँबाट हामीले 3 रुम थप्यौँ 9 भयो अब अझै हामीले 5 रुम अझै थप्नेछौँ यो कम्पनीमा अहिले हामी यहाँबाट 14-15 रुम बनाउनेछौँ होइन 15 रुम यो बनाउनेछौँ अझै हाम्रो यो पर डे हाम्रो अहिले 500 छ भने 1000 केजी हामीले पर डे यहाँको प्रोडक्सन राखेको छौँ मा दुर्गा मसरुमको अनि फेरि यसको शाखाहरू पनि अरू ठाउँमा हामीले गर्दैछौँ अनि हाम्रो यस्तै प्रत्येक प्रदेशमा हाम्रो यो महादुर्गा मसरुम इन्डस्ट्री प्रत्येक प्रदेश 7 प्रदेशमा हाम्रो खोल्ने एउटा योजना छ
8: अब हाम्रो महादुर्गा मसरुम चाहिँ हामीले 7 प्रदेशमा खोल्ने प्लानिङ छ धेरै भन्दैनौ हाम्रो च्याउलाई हामी नेपालमा आत्मनिर्भर बनाउँछौँ तपाईँहरू पनि काउली बन्दा भ्यान्टा कोपी अब विभिन्न तर्कला अनि धान मकै गहुँ विभिन्न चिजमा हामी जस्तो युवालाई ल्याएर रोजगार दिएर र तपाईँको आत्मनिर्भर हुन पाएन हजुर देश डेभलप हुन जानु पर्दैन मान्छे जति मैले कमाएँ त्यति देश डेभलप हो मैले कमाएँ राशन राज्यको खाल्टो खातामा त्यो पैसा जान्छ भने राज्य उनीहरू लाग्ने मैले कमाएपछि त्यही भएर हाम्रो उद्देश्य भनेको सात प्रदेशमा फ्याक्ट्री खोल्ने र मोटामोटी अहिले हामी गण्डकी प्रदेशमा रिमाल मसरुम इन्डस्ट्रीको नामले हामी लन्च गर्दैछौँ लगत्तै अनि अब नेपाल युगको नाममा लन्च भइसकेका छ अब त्यो लगत्तै हामी मध्य प्रदेशमा अब अर्को एक दिवसभित्र हामी सुरु गरिसक्छौँ हामी रोप्नेवाला छैन हामी भाग्नेवाला छ हामी कुच्याउने मसरुममा र म यहाँ यो क्यामेरा मार्फत सम्पूर्ण दर्शकलाई या हेरिरहनु भएको मान्छेलाई प्लिज आफ्नो खुट्टामा एटलिस्ट आफूले खानेछु चाहिँ फलाइदिनुहोस् किन्नु भन्दा नै आफूले आफूले खानेछु फलाइदिनुहोस् तपाईँले तपाईँ एकजनाको पेटले तपाईँको दुःखले तपाईँको मेहनत धेरै पनि पर्न तपाईँले बिहान एक घन्टा दुई घन्टा पाउनुहुन्छ तपाईँको एक घन्टा दुई घन्टा पाउनुहुन्छ त्यो कृषि कर्ममा या केही चिज फलाउनमा जे फलाउनु भयो च्याउ मैले भन्नुभयो च्याउ फलाएर हामी कहिले फलाउने हामीले थाहा छैन भन्दाखेरि हजुर त्यो पनि पऱ्यो भने साग फलाउनुहोस् न र आफ्नो पेटलाई आफ्नो शरीरलाई पुग्ने अझै तपाईँले फलाएको मात्रै भने देशभरले हुन कहाँ केही गर्नै पर्दैन आफूलाई पुग्नु मात्रै फलाए पुग्यो र हाम्रो उद्देश्य भनेको च्याउलाई हामी आत्मनिर्भर भनिएपछि नेपालमा अहिले अधिकांश पहिला पहिला तपाईँको दिनको 3 लाख 4 लाख बिजनेस अहिले धेरै भयो भने 2-4 हजार या 5 हजार छुट्टीमा होला इन्डियामा नेपालमा बिजनेस हुने अब हामीले च्याउमा गर्न पायौँ भनेको धुलो जुन हस्पिटलको हार्दी हस्पिटलको हस्पिटलमा पेसेन्टलाई खुवाउन मिले जस्तो धुलो हामी प्रयास गर्दैछौँ र अब क्यान मसँग दाजु दुई वर्षमा त्यो चाहिँ बेच्न पाइयोस् भन्ने हिसाबले हामी त्यो प्लानिङ गर्दैछौँ हामी हाम्रो च्याउलाई हामी चाहिँ मेरो म दुर्गा भाइ मेरो भाइ विकास रुमाल र समस्त च्याउ नेपाल च्याउ उत्पादक किसान संघका सम्पूर्ण पदाधिकारी र सम्पूर्ण व्यक्तिहरूको च्याउमा आबद्ध हुन्छ ती सबको बलबुताबाट हामी नेपालमा च्याउको आत्मनिर्भर बन्ने उद्देश्यमा छौँ र त्यो वर्षमा 2 वर्षभित्र र हजुरहरूलाई चाहिँ म यहाँबाट क्यामेरामा के भन्न चाहेँ भनेदेखि एटलिस्ट जुनै सेक्सनमा भयो भने एकदम डिपहरू लगाइदिनुहोस् र विदेशमा तपाईँले काउली खेती गर्नुहुन्छ भने विदेशको काउली आउनु बन्द हुने हिसाबले तपाईँले खेती गरिदिनुहोस् र आलु खेती गर्नु त्यो हिसाबले तय गर्नुहोस् त्यो चाहिँ तपाईँसँग तपाईँले कमाएर छर्काएर फैलाउने एटलिस्ट त्यति मात्रै गर्न सक्यो भने देश कृषि प्रधान देश अनि के भन्न मिल्ला कि अब अहिलेसम्म हामी धेरै कुरा किनेर खान्छौँ तपाईँको यहाँको कुखु यहाँको चामल चामललाई कस्तो विडम्बना छ तपाईँको धानी मेरो जुन चाहिँ अनि हाम्रो चामल बेच्छ एउटा त्यो चामल चाहिँ हामी किन्न खान नपाएको मैले कुरा नै बुझिरहेको छैन तर मेन कुरा चाहिँ एटलिस्ट आफूलाई पनि मात्रै मान्छेले खेती गरिदियो भने कृषि गर्छ कृषि क्रान्ति मान्छेले कृषि क्रान्तिको गफ मात्रै होइन काम गर्नु पऱ्यो मेन कुरा चाहिँ मेन कुरा आफूलाई पुग्ने आफ्नो गाउँमा खेती खिच्छ भने धेरै पनि परेन क्या तपाईँको मोटामोटी भागेसँग रूपमा गएर गाउँमा गएर यसो दुईजना साथीभाइहरू घुम्ने हिसाबले या दुईजना खाने हिसाबले भागेसँग रूपमा गाउँमा गएर यसो कुटो कुराले चलाउनुहोस् असारमा या चैतमा गएर यसो एक दिन डेढ डेढ लिएर धान डेढेर आउनुहोस् अलिक पानी लगाएपछि मसिनमा धान खेती भइहाल्छ आफ्नो खेत पनि भागेर राख्नु यहाँ चामल किन्नुहुन्छ उता गएर खेत भागेर हुन्छ एटलिस्ट भातकामा या महिनामा या दुई महिना एउटै भ्याकेसन हिसाबले घुम्ने हिसाबले जस्तो हामी मनाउनु स्थान गाउँस्तरी भयो गाउँमा गएर खेतमा गएर हामी कर्म गर्न सक्यो भने सायद हाम्रा खान पुग्छ होला त्यही हिसाबले चाहिँ मैले यहीँ बाला समस्तलाई काम गर्नुहोस् काम मात्रै गर्नुहोस् काम गर्नुहोस् है काम गरे मात्रै देश अगाडि बढ्छ अब अगाडि बढ्न गएको छ देश बढेन होइन अब तपाईँ हाम्रो मिलेर बनाउनु तपाईँले गर्ने आफ्नो नाममा तपाईँले आफ्नो नाम गर्नु अनि मात्रै बन्छ देश काम गर्नुहोस् काम गर्नुहोस् काम होस् फलको आश नगर्नुहोस् हजुर फल अवश्य आउँछ हस्त नमस्कार
7: यिनै जानकारीहरू सँगसँगै आजको श्रृङ्खलाको समय सकिने सकेको छ यहाँहरूको कुनै पनि समस्या जिज्ञासा गुनासाहरू रह्यो भने हामी सिधा हटलाइन नम्बरबाट टिप्पण गर्ने गरेका छौँ जसको लागि यहाँहरूले 98510-97192 टेलिफोन एसएमएस वाट्सएप भाइबर अथवा यहाँहरूले सिधा लिङ्क मार्फत जोडिनु पनि सक्नुहुन्छ भन्दै असीम चापबाट यहाँहरूको माझबाट बिताउने अनुमति माग्छु। कृषि कर्म गरौँ नमस्कार।

0: हजुरको रेडियो 102.1 MHz।
1: के तपाईलाई थाहा छ तपाईँ हिंसामा अथवा अन्यायमा परेमा कहाँ जाने?
2: नेपालको संविधान 2072 को धारा 217 ले नगरपालिकामा उप प्रमुखको समजगत्वमा 3 सदस्यीय न्यायिक समिति गठन गरी न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन 2074 को दफा 47 को उपदफा 1 मा न्यायिक समितिलाई विवादको निरूपण गर्ने र उपदफा 2 मा मेलमिलापद्वारा मुद्दाको निरूपण गर्ने अधिकार प्रदान गरेको छ। साना प्रकृतिका विवादहरू रामेछाप नगरपालिकाले प्रत्येक वडावडामा मेलमिलाप केन्द्र मार्फत विवाद समाधान र मिलापत्र गराउने काम गर्दछ।
1: निरूपण गर्ने प्रकृतिका विवादहरू
2: आलिधुर बाँध पैनी कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग सम्बन्धी विवाद,
1: अर्काको बाली नोक्सानी गरेको सम्बन्धी विवाद,
2: चरण घाँस दाउरा सम्बन्धी विवाद,
1: ज्याला मजदुरी नदिएको सम्बन्धी विवाद,
2: घरपालुवा पशु पंक्षी हराएको वा पाएको सम्बन्धी विवाद,
1: ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको सम्बन्धी विवाद,
2: नाबालक छोरा छोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लगाउन वा शिक्षा दीक्षा नदिएको सम्बन्धी विवाद,
1: वार्षिक 25 लाख रुपियाँ सम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा सम्बन्धी विवाद,
2: अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको सम्बन्धी विवाद,
1: आफ्नो घर वा बलेसीबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सम्बन्धी विवाद,
2: सदियारको जग्गा तर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको सम्बन्धी विवाद,
1: कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो, वस्तुभाव निकाल्ने निकास, वस्तुभाव चराउने चौर, कुलो, नहर, पोखरी, पाटी, पौवा, अन्त्येष्टि स्थल, धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको सम्बन्धी विवाद,
2: मेलमिलापद्वारा मात्र निरूपण गर्ने विवादहरू,
1: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक एकको हकको जग्गा अर्कोले चापी मिची वा घुसाई खाएको सम्बन्धी विवाद,
2: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको सम्बन्धी विवाद,
1: पति पत्नी बीचको सम्बन्ध विच्छेद सम्बन्धी विवाद,
2: अङ्गभङ्ग बाहेकको बढीमा 1 वर्षसम्म कैद हुन सक्ने कुटपिट सम्बन्धी विवाद,
1: गाली बेइज्जती सम्बन्धी विवाद,
2: लुटपिट सम्बन्धी विवाद,
1: पशु पंक्षी छाडा छाडेको वा पशु पंक्षी राख्दा वा पाल्दा लापरवाही गरी अरूलाई असर पारेको सम्बन्धी विवाद,
2: अरूको आवासमा अनधिकृत प्रवेश गरेको सम्बन्धी विवाद,
1: अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोग चलन गरेको सम्बन्धी विवाद,
2: ध्वनि प्रदूषण गरी वा फोहोर मैला फ्याँकी छिमेकीलाई असर पुर्याएको सम्बन्धी विवाद,
1: प्रचलित कानूनमा मेलमिलाप हुन सक्ने व्यक्ति बाधी भई दायल हुने अन्य देवानी र 1 वर्षसम्म कैद हुन सक्ने फौजदारी सम्बन्धी विवाद।
2: यस्ता किसिमका समस्या भएमा तपाईँले आफ्नो वडाको मेलमिलाप केन्द्रमा निवेदन दर्ता गराउन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका।

0: चिकित्सा सुविधा
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
0: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
1: आवश्यक कागजातहरू
0: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255 0484541106 इमेल scfinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
2: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
4: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: Kajaria Tiles, your world-class luxury.
2: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
3: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क नम्बर 9844021369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थरी रामेछाप।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्छ। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
1: Kajaria Tiles, your world class luxury.
6: तपाईँले त हुल्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
7: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
6: हुर्केकै गिरिराज चल्ला 150 मा?
7: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
8: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
7: विराज किसानको साथी,
8: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
7: प्रोभाइडर जय मानन्दर, फोन 0848540239, 0848540533 र 98540240239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ मन्थली रामेछाप।
0: हजुरको रेडियो

0: नमस्कार। आजको कार्यक्रममा प्रधान न्यायाधीश सिफारिश विरूद्धका रिट निवेदन दर्ता गर्न सर्वोच्चको प्रशासनलाई कामु प्रधान न्यायाधीशको आदेश, संसदभित्र र बाहिर तीव्र विवाद,
1: तर्पित भएका रिटहरूलाई दर्ता गर्ने आदेश दिनु कतिको न्यायोचित हो,
0: पछिल्लो विवादले संसद सरकार र न्यायालयमा कस्तो असर,
2: व्यवस्थापिका र कार्यपालिकाले अदालतको संवेदनशीलतालाई गम्भीर रूपमा आत्मसात गर्नुपर्ने बेला भएको छ,
0: अनि इबोला भाइरस संक्रमण रोक्न कंगोमा मानिसहरूलाई स्वास्थ्य सरसफाईमा विशेष ध्यान दिन त्यहाँका अधिकारीहरूद्वारा आह्वान। सबभन्दा पहिला प्रमुख विश्व समाचार। अशोक दाहालबाट समाचार सुन्नुहोस्। अफ्रिकाका स्वास्थ्य अधिकारीहरूले कंगो गणतन्त्रमा फैलिएको इबोला भाइरसको संक्रमण नियन्त्रणका लागि सरसफाई कायम गर्न आह्वान गरेका छन्। हाल देखिएको इबोला प्रकोप बुन्डी बुजो प्रजातिको रहेको र संक्रमित मध्ये एक तिहाई मानिसहरूको ज्यान लिने अधिकारीहरूले बताएका छन्। यो प्रजातिका लागि अहिलेसम्म कुनै प्रभावकारी औषधि वा खोप उपलब्ध छैन। संक्रमण डीआर कंगोबाट छिमेकी देश युगाण्डासम्म फैलिसकेको छ भने रुवाण्डा र दक्षिण सुडानलाई उच्च सतर्कतामा राखिएको छ। सशस्त्र द्वन्द्व जारी रहेको क्षेत्रमा फैलिएका कारण यसको नियन्त्रणमा चुनौती देखिएको अधिकारीहरूले बताएका छन्। बीबीसी संवाददाता जो इनवुड भन्छन्, यो भाइरस निकै नै खतरनाक छ र त्यो नै उनीहरूका लागि प्रमुख चिन्ताको विषय हो। यसले आन्तरिक रक्तस्राव हुँदै मृत्युसम्म पुर्याउन सक्छ, बीबीसी संवाददाताको भनाई। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी आईईएले इरान युद्धका कारण तेलका व्यापारिक भण्डारहरू घट्दै गएको चेतावनी दिएको छ। आईईएका प्रमुख फाती बिरोलले केही देशहरूले रणनीतिक भण्डारबाट इन्धन बिक्री गरे पनि अबको केही सातासम्म मात्रै पुग्ने भण्डार बाँकी रहेको जनाएका छन्। यसैबीच अन्तर्राष्ट्रिय श्रमिक संगठनले मध्यपूर्वको द्वन्द्वका कारण विश्वभरि 10 लाख मानिसहरूले रोजगारी गुमाउन सक्ने र सबैभन्दा मारमा आप्रवासी कामदार पर्ने आकलन गरेको छ। अन्वेषणका लागि समुद्रको गहिरो क्षेत्रमा जाने क्रममा गत सातादेखि हराइरहेका 4 जना इटलीका स्कुबा डाइभरहरू भेटिएको मालदिव्सको सरकारले जनाएको छ। बेपत्ता 5 जना मध्ये 1 जनाको शव बिहिबारै प्राप्त भएको थियो। फिनल्याण्ड र मालदिव्सका विशिष्ट तालिम प्राप्त गोताखोरहरूले 60 मिटर गहिराईमा रहेको भाबु एटोल गुफाभित्र उनीहरूको शव फेला पारेको 1 जना अधिकारीले बताए। बेपत्ताको खोजीमा फिनल्याण्डबाट 3 जना विशेषज्ञहरूको टोली हिजो मालदिव्स पुगेको थियो। उनीहरूको उद्धारका क्रममा मालदिव्सको नेशनल डिफेन्स फोर्सका 1 जना गोताखोरले पनि ज्यान गुमाएका छन्। इरानको विदेश मन्त्रालयले युद्ध अन्त्य गर्ने विषयमा अमेरिकाले अघि सारेको पछिल्लो प्रस्तावमा जवाफ पठाइएको जनाएको छ। इरानी संचार माध्यमहरूले अमेरिकाले ठोस लचकता नदेखाएको टिप्पणी गरेका छन्। त्यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति सम्झौताको प्रस्तावमा तत्कालै कदम चाल्न इरानलाई चेतावनी दिएका थिए। अर्कोतर्फ इजरायली संचार माध्यमहरूले अमेरिका र इजरायलका नेताहरूबीच युद्ध विराम भंग गरेर पुनः आक्रमण शुरू गर्ने विषयमा छलफल चलिरहेको उल्लेख गरे पनि त्यो विवरण आधिकारिक रूपमा पुष्टि भएको छैन। र स्पेनको उच्च अदालतले गायिका साकिरालाई 7 करोड़ अमेरिकी डलर फिर्ता गर्न कर प्रशासनलाई निर्देशन दिएको छ। 8 वर्षको कानूनी लडाईपछि अदालतको आदेशलाई साकिराले स्वागत गर्दै आफ्नो जीतलाई आफू जस्तै समस्यामा परेका सर्वसाधारणमा समर्पित गर्ने बताएकी छिन्। यो बीबीसी नेपाली सेवा हो। साझा पखमा यहाँलाई स्वागत छ। सर्वोच्च अदालतकी कायम मुकायम प्रधान न्यायाधीशले अदालत प्रशासनलाई प्रधान न्यायाधीशको सिफारिश विरूद्ध परेको रिट निवेदन दर्ता गर्न भनिदिएको बताइएको आदेशले संसदभित्र र बाहिर विवाद चर्किएको छ। आजै दर्ता गर्न भनी आदेश भएकोमा सर्वोच्च प्रशासनले साँझसम्म त्यस सम्बन्धी कार्यवाही अगाडि बढ़ाएको पाइएको थिएन। एक रिपोर्ट। कामु प्रधान न्यायाधीश सपना प्रधान मल्लले रिट निवेदनहरूको दर्ता प्रक्रिया अगाडि नबढ़ाइएका विषयमा मुख्य रजिस्ट्रार समक्ष ध्यानकर्षण गराउँदा प्रधान न्यायाधीशमा सिफारिश न्यायाधीशकै निर्देशन अनुसार नगरिएको भनेर आदेशमा उल्लेख गरिएका विवरण आएका छन्। साथै उनले आजै रिट निवेदन दर्ता गर्न र भोलि मंगलबार पेशी चढ़ाउन पनि आदेश दिएको विवरण आएका छन्। तर त्यसबारे सर्वोच्च अदालतका प्रशासनका अधिकारीहरूले औपचारिक प्रतिक्रिया जनाएका छैनन्। उनीहरूसँग सम्पर्क गर्ने बीबीसीको प्रयास सफल हुन सकेन। त्यस लगत्तै प्रतिनिधि सभाको बैठकमा सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदहरूले कामु प्रधान न्यायाधीशको निर्णयको आलोचना गरेका थिए। रासोपाकी सांसद समीक्षा बास्कोटा,
3: सुन्न आए अनुसार आफैले कायम मुकायम प्रधान न्यायाधीशले डेलिगेशन बोलाएर रिट दर्पित भएका रिटहरूलाई दर्ता गर्ने आदेश दिनु कतिको न्यायोचित हो, यो हामीले छलफल गर्नै पर्छ।
4: तर संविधानको धारा 105 ले न्यायाधीशका बारेमा संसदमा बोल्न नपाइने भन्दै एमालेका

0: सांसद ऐन बहादुर महरले आपत्ति प्रकट गरेका थिए।
1: संसदको कुनै पनि सदनमा छलफल नहुने कुरा स्पष्ट व्यवस्था गरेको छ, तर पटक पटक यो सदनमा यो संसदमा न्यायाधीशहरूका काम कारवाहीमाथि न्यायाधीशहरूको चाहिँ अपमान हुने गरी, अदालतको अपमान हुने गरी र शक्ति पृथकीकरणको सिद्धान्तलाई खण्डित हुने गरी जसरी अभिव्यक्त भइरहेका छन्, खास गरी योभन्दा अगाडि बोल्नुभएका मान्य सदस्यहरूले त्यो कुरालाई चाहिँ गरेका छन्।
0: यसै सन्दर्भमा वकिलहरूको छात्र संगठन नेपाल बार एसोसिएशनका प्रतिनिधि मण्डलले कामु प्रधान न्यायाधीशलाई भेटेका थिए। त्यसपछि डाकिएको आकस्मिक बैठक मार्फत बारले के निर्णय लियो त भनेर साथी गनी अन्सारीले बारका अध्यक्ष विजय मिश्रलाई सोधेका छन्।
2: संसदमा कायम प्रधान न्यायाधीशको आदेश उपर छलफल गर्न पाइँदैन, यो कुरा 2035 सालमा नेपाल बार एसोसिएसनका अध्यक्ष सर्वरत्न तुलाधरको मुद्दा निर्णय नम्बर 1197 सर्वोच्च अदालतले निरूपण गरिराखेको विषय छ। अहिलेको संविधानको धारा 105

0: पहिला पनि यस्तो दुईटै बहुमत थियो, दुईटै बहुमत हुँदाखेरि हामीले जे गर्छौँ त्यही कानून हुने, हाम्रो जिब्रोमा कानून हुने, राज्यको सबै निकायहरू हाम्रो अधीनमा रहनुपर्ने भन्ने किसिमको मानसिकता जो हामीले विकास गर्यौं त्यो होइन रहेछ भन्ने कुरा पछि समयक्रमले देखाउन सक्छ।
1: यो प्रकृतिको घटना पहिला भएको थियो कि थिएन विगतमा?
0: मेरो विचारमा यो कहिले पनि भएको थिएन। कामुक प्रधान न्यायाधीशले दुर्लभ अधिकार दुर्लभ क्षणमा प्रयोग गर्नु भएको छ, त्यस्तो प्रयोग गर्नुपर्ने अवस्था सृजना पनि भएको हो। अन्तिम जिम्मेवारी प्रधान न्यायाधीश वा कामुक प्रधान न्यायाधीशकै हो। त्यो कर्तव्य प्रयोग गर्दाखेरि के गरेको देखिएन भने उहाँकै अङ्ग प्रशासनले त्यसलाई पालना गरेको देखिएन। यो चाहिँ नेपालको न्यायिक इतिहासमा पहिलो घटना हो।
1: कामु प्रधान न्यायाधीशको कदम सही हो भने यहाँहरूको निष्कर्ष?
0: कामु प्रधान न्यायाधीशको संविधान कानून संविधानवाद मुलुकको प्रणाली न्यायपालिकालाई सही ठाउँमा राख्ने उहाँको संवैधानिक कर्तव्य हो। त्यो संवैधानिक कर्तव्य उहाँले आदेश मार्फत पूरा गर्नु भएको अवस्था छ। त्यो पूरा गरेको कुरालाई प्रशासनले नयाँ प्रधान न्यायाधीश आइसकेपछि यो अध्याय नै समाप्त हुन्छ भन्ने मनस्थितिका साथ अवज्ञा गरेको देखिन्छ। आज प्रधान न्यायाधीशको आदेश अवज्ञा हुँदा भोलि पनि अवज्ञा नहोला भन्न सकिन्न। प्रशासनको काम न्यायको अन्तिम अधिकारीको आदेश पालना गर्ने हो, उल्लङ्घन गर्ने होइन।
1: तपाईँहरूले पनि यस बीचमा कामु प्रधान न्यायाधीशको ध्यानाकर्षण गराएको भन्ने कुरा थियो, तपाईँहरूले त्यति बेला के भन्नुभएको थियो?
0: हामीले त्यति बेला के भनेका थियौँ भने अदालतमा आउने निवेदनहरू फर्काउने काम नगरियोस्, न्याय बोल्ने भनेको माथि सर्वोच्च अदालतको न्यायाधीशहरूले हो, तलबाट होइन। प्रशासनले प्रशासनिक काम गर्ने हो, न्यायिक विवेक प्रयोग गर्ने होइन। त्यस उसले गर्दा अदालतमा आउने मानिसहरू, मन्दिरमा आउने मान्छेहरू सबैलाई निर्वाध प्रवेश दिनुपर्छ। प्रवेश गर्दाखेरि मुद्दा लाग्ने नलाग्ने भन्ने कुरा बहस छलफलबाट न्यायाधीशले निरूपण गर्ने कुरा हो भनेर हामीले भनेका छौँ।
1: समग्रमा आजको बैठकबाट निष्कर्ष भन्नु पर्दाखेरि कायमकायम प्रधान न्यायाधीशबाट जुन किसिमको आदेश आयो त्यसमा तपाईँहरूको समर्थन त त्यो सही हो भन्ने निष्कर्ष हो?
0: हाम्रो निष्कर्ष त्यही हो। त्यो निष्कर्ष अपालन गरेकोमा न्याय विवेक सत्यको खोजी गर्न भोलि दिउँसो 1:15 बजे नेपाल भारतसँग प्राङ्गणमा हामीले लालटेन बालेर न्याय विवेक खोज्दैछौँ।
1: न्याय हराएको हो अहिले?
0: अहिले विवेक हराएको छ।
2: उनी थिए नेपाल बार एसोसिएसनका अध्यक्ष विजय मिश्र, साथी गनी अन्सारीसँग कुरा गर्दै। नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठकले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता कायम गर्ने निर्णय गरेको पार्टीकी एक सचिवले बताएकी छन्। विगतमा उनको पार्टी सदस्यता एमाले रोकेको थियो, तर आजको निर्णयले उनलाई पार्टी भित्र्याउने बाटो खुलेको देखिन्छ। उक्त निर्णयबारे एमालेकी सचिव पद्मा अर्यालले भनिन्,
3: आज पार्टीको 8 सचिवालय बैठकबाट पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीज्यूको सदस्यता कायम गर्ने निर्णय गरेका
2: छ। नेकपा एमालेभित्र चुनौती बिहोरिरहेका भनिएका अध्यक्ष केपी ओलीले विगतमा भण्डारीको पार्टीमा पुनरागमन रोकेका थिए, तर अहिले भने उनी पूर्व राष्ट्रपतिको पुनरागमनको निम्ति तयार भएको चर्चा तीव्र बनेको छ। तपाईँ नेपालका विभिन्न एफएम स्टेशनहरूबाट बीबीसी नेपाली सेवाको साझा पख सुनिरहनु भएको छ। हाम्रो कार्यक्रम www.bbcnepali.com गएर आफूले चाहेको समयमा पनि सुन्न सक्नुहुन्छ। अब एउटा अन्तर्राष्ट्रिय प्रसंग। अफ्रिकाका स्वास्थ्य अधिकारीहरूले इबोला भाइरसको संक्रमण फैलिएको कंगो गणतन्त्रमा कडाईका साथ सरसफाई कायम गर्न र यसको फैलावट रोक्न आग्रह गरिरहेका छन्। अफ्रिकन सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका प्रमुखले संक्रमणका कारण मृत्यु भएका मानिसहरूको अन्तिम संस्कार गर्दाखेरि पनि विशेष सतर्कता अपनाउन भनेका छन्। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
4: अफ्रिकामा 390 जनामा इबोला संक्रमण फैलिएको आशंका गरिएको र 100 जना मारिएको अपुष्ट विवरण आएको अफ्रिकाको स्वास्थ्य नियामकले जनाएको छ। यसअघि विश्व स्वास्थ्य संगठनले इबोलाले महामारीको रूप नलिएको तर ठूलो मात्रामा फैलिएको हुन सक्ने जनाएको थियो। हालसम्म

0: वा खोप पत्ता लागेको छैन। इबोलाको जायर प्रजातिका लागि भने खोपले स्वीकृति पाइसकेको छ। संक्रमित मानिसहरूको रियल सिगान रगत र बान्ताबाट सर्ने इबोलाको लक्षण संक्रमण सरेको साधारणतया 21 दिनपछि मात्रै देखिने गर्छ। यसका प्रारम्भिक लक्षणहरूमा ज्वरो आउने, टाउको दुख्ने र थकान लाग्ने हुन्छ भने संक्रमणले च्याप्दै जाँदा बान्ता हुने, पखाला लाग्ने हुँदै जटिल समस्या देखा पर्छन्।
1: विश्व स्वास्थ्य संगठनको स्वास्थ्य संकटकाल घोषणा पश्चात संसारभरि इबोला संक्रमण बारे चासो र चिन्ता बढेका छन्। नेपालमा चाहिँ यसको निगरानी र नियन्त्रणका लागि सरकारले जोखिम विश्लेषण गरिरहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले बताएका छन्। स्वास्थ्य मन्त्रालय तथा अन्तर्गतका निकायको केन्द्रीय स्तरको बैठक बसेर छलफल भइरहेको उनीहरूले बताएका छन्। सरकारको तयारी अवस्थाबारे मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले भने,
2: हामीसँग परीक्षणको अवस्थाहरू छ, हामी परीक्षण गर्न सक्नेछौ, निगरानीहरूलाई पनि तीव्र गतिमा गर्न सक्ने अवस्थामा छौ।
1: अहिलेका लागि विदेशमा भएका मानिसहरू नेपालमा भित्रिँदा इबोलाको जोखिम बढ्ने हुँदा विमानस्थलमा सतर्कता अप्नाइएको उनले बताए।
2: स्थलगत मार्गबाट आउनेहरूको हकमा हाम्रो नियमित रूपमा जुन नाकाहरू जसरी चल्या छन् अहिले ती त्यसै गरी नै चलिरहेका छन्। त्यसलाई थप व्यवस्थित गर्ने कुराहरूमा अहिले हामीले थप तत्कालै थप केही गरेका छैनौ। तर अन्तर्राष्ट्रिय हवाई नाकाबाट आउजाउ गर्नेहरूको हकमा चाहिँ अलिक सुदृढ गरेर त्यसमा थप निगरानी गर्ने, त्यहाँ बस्ने स्वास्थ्य कर्मीहरूको क्षमतामा इबोलाको कुराहरूलाई थप व्यवस्थित गर्ने कुरा, त्यसै अनुसार अलिक केन्द्रित हुनका लागि अभिमुखीकरण गर्ने कामहरू चाहिँ हामीले गरेका छौँ। अहिले नै हामी कहाँ जोखिम आइसकेको अवस्था छैन, तर हामी सम्पूर्ण हिसाबले जोखिमलाई नजिकबाट विश्लेषण गरेर तयारीको अवस्थामा छौं।
1: इबोला संक्रमण फेला परेको अफ्रिकी राष्ट्र कंगोमा नेपाली सैनिक शान्ति सेनाका रूपमा जाने गरेका छन्। जाने वा आउने क्रममा नियमित रूपमा नै उनीहरूको स्क्रिनिङ हुने गरेको मन्त्रालयले बताएको छ।

यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। भोलि बेलुकी पौने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: कल भी रात को 9 बजे।
1: हजुर को रेडियो 102.1 मेगाहर्ट्ज।
2: Kajaria Tiles, your world class luxury.
3: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
4: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
5: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
4: हाम्रा विशेषताहरू
5: 40% मात्रै डाउन पेमेन्ट,
4: सजिलो मासिक किस्ता सुविधा,
5: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
4: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
5: आवश्यक कागजातहरू,
4: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
5: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255, 0845410106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
2: Kajaria Tiles, your world-class luxury.
4: हावा हुरी चलेको बेला के गर्ने?
6: घरको झ्याल र ढोका बन्द गर्ने,
4: आगोका स्रोतहरू बन्द गर्ने,
6: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
4: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
6: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
4: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
6: हावा हुरी चलेको बेला के नगर्ने,
4: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
6: बिजुलीको तार लत्रिएको छ भने नछुने,
4: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
6: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
4: जनहितका लागि हजुरको रेडियो 102.1।

0: एक मेगाहर्ट्ज द्वारा जारी संदेश।
1: Kajaria Tiles, your world class luxury.
2: ए भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
3: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो चटक्कै।
0: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाउँ।
2: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
0: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
0: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
2: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 9896692998
7: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: Kajaria Tiles, your world-class luxury.

0: 6.9 inchको standard display, AI powered camera, 2 वर्षको warranty सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: आमामामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है? कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है?
2: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
3: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082, प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप। रामेछाप नगरपालिकाको अनुरोध।
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
3: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।
2: पौडी मात्र खेलेर के गर्नु? खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुर्कुटमा।
3: लौ, के को चिन्ता? चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
2: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
3: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844200596090453।
2: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
4: कजारिया टाइल्स, योर वर्ल्ड क्लास लक्जरी।
5: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
2: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
5: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
3: हजुर, रामेछाप मिटसप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
6: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
2: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848746803। रामेछाप मिटसप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
4: Kajaria Tiles, your world-class luxury.
3: रामेछाप नगरपालिकाको अनुरोध।
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
3: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।
7: तन्ने पैसा कमाइएला भनेर 100 करोड 36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
8: कतिखेर विदेश पुगाउला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरे हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्या हुन् नि, त्यो बेला सुनेर पनि उडाइयो, अब अहिले यो दुःख।
7: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन, म कति खुसी छ हेर त।
9: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाऊ।
6: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
10: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली सम्पर्क नम्बर 0485430398 0485430398
6: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेकास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
10: मन्थली नगरपालिका रामेछाप नगरपालिका सुनापति गाउँपालिका दोरम्बा सैलुङ गाउँपालिका खानादेवी गाउँपालिका गोकुलगंगा गाउँपालिका उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल
11: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज
12: हजुरको रेडियो 102.1 मेगाहर्ज
13: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन् आफूले पनि गाई भैँसी पाल्न सकिएन गाउँ घरमा पनि किन्न पाइँदैन नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि
14: ल के को टेन्सन हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि त्यही गए त भइगयो नि मिठो पनि सस्तो पनि
15: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ
14: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै सम्पर्क नम्बर 9841826910
4: Kajaria Tiles, your world class luxury.
16: घर बनाउनको लागि रड सिमेन्ट जस्ता पाटा चाहिने कहाँबाट ल्याउने होला फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भटी
17: काका तिमीलाई यति नै थाहा छैन अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका
18: हजुर यहाँ सिमेन्ट रड पाइप फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काँटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
19: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9854040682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9854040892 र 0485430 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खादबारी रामेछाप
10: जथाभावी सड़क नखनौ वन जंगल र वन्यजन्तुको संरक्षण गरौं वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं
20: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं पृथ्वी हाम्रो साझा घर हो आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं
10: वन डढेलो रोकौं वन जंगल र जैविक विविधताको संरक्षण गरौं
20: सावधान वन जंगल नजिक आगो नबालौं आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं
10: सलाई लाइटर मट्टितेल पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं
20: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय संरक्षण कार्यालय वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं जंगल हाम्रो जीवन हो विनाशकारी डडेलोबाट वन जोगाऊ
10: वन डडेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो
21: वनमा आगो लगाउनेलाई वन एन 2076 तथा 50(4) बमोजिम लिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ
22: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
4: Kajaria Tiles, your world

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: Kajaria Tiles, your world-class luxury.
2: के तपाईँ कब्जियत, पाइल्स, फिचर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
3: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
2: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
3: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
2: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
3: सम्पर्क नम्बर 0845410043 98630423422।
1: Kajaria Tiles, your world-class luxury.
2: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
3: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू, तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
2: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
3: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
4: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
5: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
4: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
5: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
4: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
5: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
4: सचेत बनाऊ।
5: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: Kajaria Tiles, your world-class luxury.

0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।

0: 6.9 इंचको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, दुई वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार.
1: Kajaria Tiles, your world-class luxury.

0: Kajaria Tiles, your world-class luxury.
1: Wow, aina, hizo gharma zyada testai chamak. Aaj office ma aayo testai chamak cha. Yati dherai ghar office ko lagi chahine decoration ko saman chai kahile lyayo ni? Ani kahan bata lyayo?
2: Kahan bata hunu ni? Hamre monthale Kotarbud najikai raheko Birganj Furnishing and Supplies bata lyayeko ni. त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845 85 73 65 बिरगन्स फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कठर बोर्ड रामेछा
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्न बारम्बार।
1: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
3: Kajaria Tiles, your world-class luxury.
4: Azurko Radio, 102.5.

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.nt का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको या प्रतामको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। कर्णाली प्रदेश सरकारले काठमाडौँ स्थित कान्छाराम कन्स्ट्रक्सन कम्पनी प्रालीबाट 10 करोड़ 83 लाख रूपियाँ भन्दा बढ़ी रकम असूल गर्न देशभरका सरकारी निकायहरूलाई पत्रचार गरेको छ। सम्झौता बमोजिम काम नगरेको र ठेक्का तोडिएपछि तिर्नुपर्ने दायित्व भुक्तानी नगरेको भन्दै पूर्वाधार विकास निर्देशनालय सुर्खेतले यस्तो कदम चालेको हो। निर्देशनालयले संघीय मन्त्रालयहरू, सबै प्रदेशका भौतिक पूर्वाधार मन्त्रालयहरू र देशभरका पूर्वाधार विकासका कार्यालयहरूलाई पत्रचार गर्दै उक्त निर्माण कम्पनीले कतैबाट भुक्तानी पाउने भए सो रकम कट्टा गरी सरकारी खातामा जम्मा गरिदिन अनुरोध गरेको छ। कान्छाराम कन्स्ट्रक्सन कम्पनी प्रालीले प्रदेश राजधानी नगरको अर्बन रोड प्याकेज 1 को स्तर उन्नतिका लागि 2078 भदौ 17 गते ठेक्का सम्झौता गरेको थियो, तर सार्वजनिक खरिद ऐन र सम्झौताका शर्तहरू पालना नगरेपछि निर्देशनालयले उक्त ठेक्का रद्द गरेको थियो। ठेक्का रद्द भएपछि भएको पोस्ट टर्मिनेसन इभ्यालुएसन र महालेखा परीक्षकको कार्यालयको आर्थिक वर्ष 2081-82 प्रारम्भिक प्रतिवेदनका आधारमा कम्पनीले सरकारलाई ठूलो रकम फिर्ता गर्नुपर्ने देखिएको छ। निर्देशनालयका अनुसार निर्माण कम्पनीले पेस्कीको ब्याज र बाँकी काम पूरा गर्न लाग्ने थप खर्चसहित कुल 10 करोड़ 83 लाख 69,335 रूपियाँ सरकारी कोषमा बुझाउन बाँकी छ। उक्त रकम बेरोजी कायम भएपछि निर्देशनालयले पटक पटक ताकेता गर्दा पनि कम्पनीले अटेर गर्दै आएको पत्रमा उल्लेख छ। मेडिकल व्यवसायी दुर्गा पर्सालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई सोमबार पर्साको वीरगंज स्थित दियालो होटलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका अधिकृतले जानकारी दिएका छन्। उनलाई कुन कसुरमा पक्राउ गरिएको भन्ने बारे प्रहरीले खुलाएको छैन। पर्साईसँग केही विषयमा बुझ्नुपर्ने भएपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरिवेशनाथले जानकारी दिनुभएको छ। नेकपा एमाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सदस्यता प्रदान गर्ने निर्णय गरेको छ। एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा आज बसेको सचिवालय बैठकले भण्डारीलाई पूर्ण पार्टी सदस्यता दिने औपचारिक निर्णय गरेको। पूर्व राष्ट्रपति भण्डारीको भावी भूमिका र पार्टी नेतृत्वमा आउन सक्ने सम्भावनाबारे सोधिएको प्रश्नमा उपमहासचिव लेखराज भट्टले अहिले उहाँलाई सदस्यता दिने निर्णय भएको र नेतृत्वको विषयमा भविष्यको कुरा भएको बताउनुभयो। सरकारले समस्याग्रस्त सहकारीका बचतकर्तालाई पैसा फिर्ता दिन शुरू गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज 378 जना पीड़ितलाई गरी 13,79,216 रूपियाँ फिर्ता गरेर पैसा फिर्ताको काम शुरू गरेको हो। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार आज कान्तिपुर सहकारीका 215 जनाले 9,89,716 रूपियाँ, पशुपति सहकारीका 7 जनाले 41,465 रूपियाँ र शिव शिखर सहकारीका 156 जनाले 3,68,035 रूपियाँ गरी कुल 14 लाख रूपियाँ फिर्ता पाएका छन्। यसअघि घोषणा गरिए अनुसार समितिले आजदेखि 10,000 रूपियाँ भन्दा कम बचत रहेका पीड़ितलाई पैसा फिर्ता दिने काम शुरू भएको हो। प्रतिनिधि सभाको बैठकमा नयाँ नियमावली पेश भएको छ। आज बसेको बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको। नयाँ नियमावलीमाथिको छलफलमा बोल्दै नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसदीय बराज दुलालले असल संसदीय अभ्यासलाई निरन्तरता दिनुपर्ने बताउनु भएको छ। यस्तै नेपाली कंग्रेसका सांसद नरेन्द्र कुमार केरुङले मिनी संसदका रूपमा रहेको संसदीय समितिलाई नियमावलीले नै प्रभावकारी बनाउनुपर्ने बताउनुभयो।
कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधान न्यायाधीश सिफारिशमा वरिष्ठता मिचेको दावी गरिएको रिटको दरपेट विरूद्धको निवेदन दर्ता गर्न आदेश दिनुभएको छ। रिट निवेदक प्रेम सिलवालले आज बिहान मल्ललाई भेटेर इजलासमा पेश हुने निवेदन समेत नभएको भनी उजुरी दिएपछि उहाँले सर्वोच्च प्रशासनले आदेश दिनुभएको हो। रामेछापमा रहेका विकास कार्यालयहरूको बजेट कार्यान्वयन अवस्था कमजोर देखिएको छ। चालू आर्थिक वर्षको 10 महिना बितिसक्दा पनि जिल्लाका अधिकांश कार्यालयको बजेट खर्च सुस्त देखिएको बागमती प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास कार्यालय रामेछापको चालू आर्थिक वर्ष 2082-83 बजेट कार्यान्वयन सुस्त देखिएको छ। आर्थिक वर्षको 9 महिना बितिसक्दा कार्यालयले कुल बजेटको 40% भन्दा कम मात्रै खर्च गर्न सकेको कार्यालयका अनुसार साउनदेखि चैत्र मसान्तसम्म 1,09,36,380 रूपियाँ बजेट मध्ये 39,70,39,000 रूपियाँ मात्र खर्च भएको छ। जुन कुल बजेटको 39.34% कार्यालयको चालुतर्फ 1,49,59,860,880 रूपियाँ विनियोजन भएकोमा 57.33% अर्थात 85,76,479 रूपियाँ खर्च भएको छ। पुँजीको तर्फ 79,44,04,000 रूपियाँ बजेट रहेकोमा 38,85,03,000 रूपियाँ खर्च भएको कार्यालयले जनाएको छ। विद्यार्थीको आकर्षण नभएपछि रामेछाप बहुप्राविधिक शिक्षालयमा सञ्चालन हुँदै आएको फूड एण्ड डेरी विषयमा नयाँ विद्यार्थी भर्ना लिन बन्द गरिएको छ। शिक्षालयले चालू शैक्षिक सत्रका लागि उक्त विद्या माफ गर्नुहोला यसलाई पुनः सुन्नुहोस् शिक्षालयले चालू शैक्षिक सत्रका लागि उक्त विषयमा विद्यार्थी भर्ना नलिने भएको विद्यार्थी संख्यामा गत वर्षदेखि नै उक्त विषयमा आकर्षण देखिएको थिएन। गत वर्ष पनि यहाँ भर्ना भएका भन्दा पनि बाहिरबाट स्थानान्तरण गरेर आएका विद्यार्थीहरूलाई अध्यापन गराएको थियो। शिक्षालयकीय कर्मचारीले यो वर्षदेखि नयाँ कक्षा नै सञ्चालन नहुने भएको छ उहाँले भन्नुभएको छ। मन्थली सदी स्मृति बहुमुखी क्याम्पसले प्रविधि मैत्री तथा गुणस्तरीय शिक्षामा जोड दिँदै नयाँ विषय र संकाय थप्न तयारी अघि बढ़ाएको जनाएको छ। समय र प्रविधिको माग अनुसार शिक्षण प्रणालीलाई आधुनिकीकरण गर्दै जिल्लामै गुणस्तरीय तथा सिपमूलक शिक्षा उपलब्ध गराउने लक्ष्यसहित क्याम्पसले विभिन्न योजना अघि सारेको क्याम्पस प्रमुख डाक्टर भरत कुमार श्रेष्ठका अनुसार शिक्षण सिकाइ प्रक्रियामा सूचना प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखिएको छ। मकवानपुरमा घाँस काट्ने क्रममा रूखबाट लडेर एक महिलाको मृत्यु भएको छ। बिम्फेती गाउँपालिका किसिडिए बलटोलमा घाँस काट्ने क्रममा रूखबाट लडेर 45 वर्षीय कमला सङ्तानको मृत्यु भएको हो।

महाराज गंजमा रोकी राखेको गाडीमा स्कूटर ठोकिदा काभ्रे फलान्छ घर भएका चालकको मृत्यु भएको छ। दुर्घटनामा परिचालक काभ्रेको पनौती घर भएका 20 वर्षीय राहुल खत्रीको मृत्यु भएको हो। खत्रीले चलाएको बाप्र 3002/2/1167 नम्बरको स्कूटर सड़कमा रोकी राखेको प्र 3001/2436/14 नम्बरको युद्ध गाडीमा ठोकिएको थियो। आइतबार राति दुर्घटनामा गम्भीर घाइते भएका खत्रीको त्रिवी शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। र जेएनजी आन्दोलनमा फरार भएका रामेछापका युवक पुनः जबरजस्ती गर्ने मुद्दामा पक्राउ परेका छन्। रामेछापको रामेछाप नगरपालिका एक घर भएका 22 वर्षीय विक्रम भुजेलाई प्रहरीले पक्राउ गरेको। उनले वैशाख 31 गते फरक क्षमता भएकी 35 वर्षीय महिलालाई जबरजस्ती गर्ने गरेको आरोप छ। घटनापछि फरार रहेका उनलाई खोजतलासका क्रममा हिजो रामेछाप नगरपालिका एकबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी इन्सपेक्टर राजन प्रसाद तिमल सिन्हाले जानकारी दिनुभएको छ। पक्राउ परेका भुजेललाई जिल्ला अदालत रामेछापबाट 7 दिनको म्याद थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। काठमाडौँको बाल सुधार गृहमा रहेका भुजेल गत भदौको जेएनजी आन्दोलनका क्रममा फरार भएका थिए। हवस् त, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुनु नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

Hazrat Gravas, Hazrat Krasati, Hazrat Radio X, Dui Thaplaik Megahertz, Namaskar, Hazrat Radio X, Dui Thaplaik Megahertz, Ko Rajkalin Prastuti, Karikram SMS, Duhuri Ko Parkham Rahanu Vaika, Vastanu Vaika, Tabai Tamam, Tamam, Adaraniya Srota Manurama, Rajkalin Lok Sangitika Vivad, and Sait Arti Ko Swagat Karna Chahanchu, Ma Karikram Prastuta, Tabai Ke Mitu Ko Dukti Ki, Bakhar 14 Bada 15 Ma Lagi Kain, Sam Tito Sritas, महत उपस्थित भइसकेको छु तपाईको माझमा रम्न रमाइलो गर्नको लागि अनि तपाईसँगै भनौं न रम्न रमाइलो गर्नको लागि रमाला रमाला लोकदोरी भाकाहरू तपाईको माझमा राख्नको लागि उपस्थित भएको छु रेडियो सुन्नुहुन्छ भन्ने आशा छ फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 मेगाहर्ज तामेको एफएम 95 मेगाहर्ज अनि अनलाइनका थुप्रै माध्यमबाट यति बेला देश तथा विदेशमा रहेर सुन्नुहुन्छ भन्ने आशा छ सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु अफ्रिकन सिमुलेसन हजुरको रेडियो 102.1 मेगाहर्ज तामाको सिएफएम 95 मेगाहर्ज अनि अनलाइनका माध्यमहरूका हाम्रो पात्र नेपाली पात्र हजुरको एप हजुरको न्युज .com सामाजिक सञ्जाल फेसबुक लगायतका थुप्रै माध्यमबाट यति बेला हामी अनियर भइराखेका छौँ रातको समय छ 10:17 गइसकेको छ मिठा मिठा रमाइला रमाइला कुराकानी गर्नको लागि उपस्थित भएको छु सुनेर साथ दिनुहोला कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला पनि भन्न चाहन्छु अब धेरै कुराकानी नगरौँ यति बेला तपाईँको माझमा एउटा गीत राखिएको छ कार्यक्रमको शुरूआतमा त्यसपछि म आउँछु यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छु पुरानो गीत छ होइन नयाँ पुरानो गीतहरूबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु म तपाईँको माझमा यति बेला राख्न चाहन्छु लोकधोरी गीत रहेको छ पुरानो गीत होइन यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छु म एउटा गीत राखेर कार्यक्रमको सुरुवात गरिहाल्छु त्यसपछि मात्र तपाईँसँग कुराकानी गर्नको लागि उपस्थित हुन्छु मतलब तपाईँले पठाउनुभएका मेसेजहरू वाचन गर्नको लागि आउनेछु

स्टुडियो सुन्दै गर्नु होला यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छु। राजन ठकुरी, बिमा कुमारी दुरा अनि सृजना विराई थापाको आवाज नैतिक छ। राम्रो फुल त फुलै नहुने यति बेलाको समयमा तपाईँको माझमा आएको, त्यसपछि आउँछु रेडियो सुन्दै गर्नुहोला। मेसेजहरू पठाउँदै

कार्यक्रममा समस्त हरियाणीहरू भइराखेको छ। रातको समय छ। आवाजमा म श्रुराजमा छु, साथमा तपाईँ हुनुहुन्छ। यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ भन्ने आशा छ। श्रीकाउन्स मनुलेसन हजुरको रेडियो 102.1 MHz अनि तामाको सिएफएम 95 MHz अनि अनलाइनका थुप्रै माध्यम छन्। ती माध्यमबाट पनि यति बेला सुन्नुहुन्छ, ठिक छ। सुनेर साथ दिनुहोला, कार्यक्रमलाई पनि सेयर गरेर साथ दिनु पनि अनुरोध गर्न चाहन्छु भने म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ। मनपर्छ कार्यक्रम भने पनि भन्न चाहन्छु। हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा तपाईँले म्यासेजहरू पठाउन सक्नुहुन्छ पनि भन्न चाहे भन्दै यति बेला म म्यासेजतर्फ लाग्न चाहन्छु। दोला खाली कान्छ हुनुहुन्छ, सम्झना सबैमा मिस यु अल भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर यति बेला हुनुहुन्छ म्यासेज पठाउनु भएको छ मलाई कसले भन्दाखेरिमा अनिसा सुनवार हुनुहुन्छ। मेरो त आँसु तिमीलाई पानी भएको छ, मेरो त आँसु हो तिमीलाई पानी भएको छ, तिमीले रुवाउने मलाई रुने पानी भएको छ। मेरो त आँसु तिमीलाई पानी भएको छ, तिमीले रुवाउने मलाई रुने पानी भएको छ। हिजो तिमीले रमाएर राज गरेको यो दिल, हिजो तिमीले रमाएर राज गरेको यो दिल, त्यही दिल आज जलेर खरानी भएको छ, त्यही दिल आज जलेर खरानी भएको छ। मेरो त आँसु हो तिमीलाई पानी भएको छ, तिमीले रुवाउने मलाई रुने पानी भएको छ।

Sie war sehr, gerade drum sind es hei, wann der Mensch, und wenn sie die Welle, dann ist das nur einmal ein bisschen zu machen, die weitere Zahnse. Ja, mir ist alles kollegi. So nakandung an uns, so nakandung alle Messes, was haben wir bei Gott zu wandern uns. Sie war auch, namaskar, super Adri, Saad, das ist der Rasmahasar, wann der Mensch, also sind es hei, wann der Mensch, Halipani. Also, so ist der Mensch, also, da muss ich gucken, dass ich eine. मीठो याद माया टूट समझना था ये बेला तपाई को मीठो आवाज मा रमाउने मान्छे मा सुन्दै छु है हेर्दै छु भन्नु छ रात को बेला माया का कुराहरु मात्र सुन्न मन पर्छ मीठो मीठो माया का कुराहरु सुनाउनुस् ल श्री सर भन्नु छ सुनाउने प्रयास गर्छु अप्सरा खटका छ बिना कन्दिङ अञ्जिता ठाकुरी अप्सरा बस्नेत सुनिता भण्डारी श्री राजमहत एमजरेल त्यस्तै गरेर देवमान दिवान टिक्राम किमिरे प्रेम खड्का टिक्राम सुनवार घाल बिरमान हिम्मत खड्की समीर सहयोग अन्जान थलुङ विश्वजिने त्यस्तै गरेर कल्पना साम्पाङ कमाल पौडेल सृजला सापकोटा तारा श्रेष्ठ केशव सेन्चुरी विनिता गिरी इराबहादुर लगायतका सबैमा सम्झना माया छ भन्नुहुन्छ अनिसा केशव हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे त्यस्तै अनिसा हुनुहुन्छ आउँछु नजिकमै पनि सताउने आउँछु नजिक मै पनि सताउनु के भएर आउँछु नजिक मै पनि सताउनु के भएर माया गरेसी लाग्छ सताउनु के भएर आउँछु नजिक मै पनि सताउनु के भएर माया गरेसी लाग्छ सताउनु के भएर आफ्नै ठानेसी हाल खबर सोध्न मन लाग्ने आफ्नै ठानेसी हाल खबर सोध्न मन लाग्ने माया छ भने त्यो मनमा सबै बताउनु के भएर माया छ भने त्यो मनमा सबै बताउनु के भएर आउँछु नजिक मै पनि सताउनु के भएर माया गरेसी लाग्छ हक जताउनु के भएर आफ्नै ठानेसी हाल खबर सोध्न मन लाग्ने आफ्नै ठानेसी हाल खबर सोध्न मन लाग्ने माया छ भने त्यो मनमा सबै बताउनु के भएर माया छ भने त्यो मनमा सबै बताउनु के भएर भन्नुहुन्छ पक्कै पनि हुनु पर्यो माया माया भइसकेपछि निर्धक्कसँग हक जताउन पनि पाइयो होइन मनका कुरा भन्न पनि पाइयो पनि भन्न चाहन्छ होइन र सबै भन्नुपर्छ के मनका कुराहरू निर्धक्कसँग भन्नुपर्छ गर्नुपर्छ अनि न विश्वास हुन्छ मायामा अनि न सम्बन्ध गाढा हुन्छ होइन सब कुरा भनेर खुलस्त भनिसकेपछि मलाई त्यस्तो लाग्छ है साथसाथै हक त अब यसै पनि जमाइहालिन्छ नि आफ्नो भइसकेपछि आफ्नै त हो नि होइन र त्यो भइसकेपछि हक जमाउन मन लाग्छ जस्तो लाग्छ अनिसाजी हुनुहुन्छ उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु यो लेखको लागि त्यस्तै गरेर त्यति बेला हुनुहुन्छ म्यासेज पठाउनु भएको छ मलाई म्यासेजहरू वाचन गरिरहेको छु त्यो म्यासेजहरू छन् सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरू वाचन गरिरहेको छु नहोस् पीडा अभाव कहिले नरुनु तिमी नहोस् पीडा अभाव कहिले नरुनु तिमी जनम जनम सातौ जनम खुसी हुनु तिमी नहोस् पीडा अभाव कहिले नरुनु तिमी जनम जनम सातौ जनम खुसी हुनु तिमी म भुइँको धुलो तिमी आकाश चुम्ने मान्छे म भुइँको धुलो तिमी आकाश चुम्ने मान्छे सफलताले सधैँभरि आकाश छुनु तिमी सफलताले सधैँभरि आकाश छुनु तिमी नहोस् पीडा अभाव कहिल्यै नरुनु तिमी जनम जनम सातौं जनम खुसी हुनु तिमी म भुइँको धुलो तिमी आकाश चुम्ने मान्छे म भुइँको धुलो तिमी आकाश चुम्ने मान्छे सफलताले सधैँभरि आकाश छुनु तिमी सफलताले सधैँभरि आकाश छुनु तिमी अनिसा सुनवार भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे कुमार श्रेष्ठ हुनुहुन्छ यति बेला मेसेज पठाइराख्नु भएको छ मलाई नमस्ते हजुर दोलखा मार्बु घर भई आज काठमाडौँ कलङ्कीबाट कार्यक्रम मजाले सुन्दैछु भन्नुहुन्छ घर परिवार साथीभाइ सबैमा अभिवादन गीत समर्पण गर्न चाहन्छु भन्नुहुन्छ भने धनु गजमेर अनि सोमपली शेर्पा लगायत सबैमा पनि सम्झना माया छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु श्रीराज महदाई मिल्छ भने मलाई मर्ने मिति हुँदैन पात्रमा भन्ने गीत राखिदिनुहोस् ल भन्नुहुन्छ
अनि साथीले नमिनी भन्ने कुरा आउन उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर त्यति बेला केही म्यासेजहरू छन् होइन, म पाचन गर्ने कोसिस गरिरहेको छु, यति बेला हुनुहुन्छ म्यासेज पठाउनु भएको छ मलाई मित्र हुनुहुन्छ, बानी भएको छ तिम्रो यादमा एकचोटि पानी भएको छ भन्दा हुन्छ, एलएस कविता हुनुहुन्छ मित्र, ठिक छ, मलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु होइन। त्यस्तै गरेर यति बेला हुनुहुन्छ आशुकामा गर्नुहुन्छ, हेर्दैछु सुन्दैछु सबैमा सम्झना माया छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे म्यासेजको लागि। त्यस्तै दिया लिम्बू हुनुहुन्छ, सम्झना सबैमा है इलामबाट सुन्दै हेर्दैछु सम्झना सबैमा शुभरात्रि भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि मलाई भन्दै। यति बेला मर्ने मिति मोहन खड्का अनि विष्णु माझीको आवाजमा गीत तपाईँको माझमा राख्न चाहन्छु, त्यसपछि म आउँछु सुन्दै गर्नुहोला, मेसेजहरू पठाउँदै गर्नुहोला है त।

मर्ने मिति हुँदैन आएन महान खड्का अनि विष्णु माझीको सुमधुर आवाजमा कि तपाईँको माझमा राखे हाँसी खुसी जिउ है जीवनमा मर्ने मिति हुँदैन यस्तो यस्तो रहेको थियो पक्कै पनि कार्यक्रममा समाज दोहोरी अनिहरू भइराखेको छ आवाजमा म श्रीराज महत्छु साथमा तपाईँ हुनुहुन्छ देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट हेर्दै अनि सुन्दै हुनुहुन्छ भन्ने आशा छ कहिलेकाहीँ लाग्दैन मर्ने मिति हुँदैन के तर बाँच्ने दिनहरू भने कहिलेकाहीँ निकै भारी लाग्छन् मान्छे बाहिरबाट हाँसिरहेको देखिए पनि भित्र कतै चिच्याइरहेको हुन्छ कसैले नसुन्ने गरी कसैले नदेख्ने गरी जीवन अचम्मको छ हे कहिले आफ्नै मान्छेहरूले टाढा बनाउँछन् कहिले पढाइहरूले सहारा दिन्छन् विश्वास गर्दा काउ पाइन्छ माया गर्दा एक्लोपन भेटिन्छ जीवन अचम्म छैन त तर पनि मान्छेहरू बाँचिरहन्छन् किनकि उसलाई थाहा हुन्छ उनीहरूलाई थाहा हुन्छ हरेक रातपछि बिहान आउँछ भनेर मर्ने मिति थाहा हुँदैन त्यसैले सायद भगवान्ले पनि हरेक मान्छेलाई सङ्घर्ष दिएर पठाएका हुन् कसैको पीडा आँखामा देखिन्छ कसैको मुस्कानभित्र लुकेको हुन्छ तर पीडा त सबैसँग हुन्छ नि छैन र चाहे त्यो सुखी होस् चाहे त्यो गरिब होस् कहिलेकाहीँ लाग्छ सबै कुरा सकियो अब केही बाँकी छैन तर त्यही समयमा होइन सुन्नुहोस् है कहिलेकाहीँ लाग्छ सबै कुरा सकियो अब केही बाँकी छैन तर त्यही समयमा एउटा सानो आशाले फेरि उठ्न सिकाउँछ एउटा आफ्नै मान्छेको शब्दले एउटा सम्झनाले एउटा अधुरो सपनाले फेरि बाँच्न मन लाग्छ त्यसैले भनिन्छ जीवन भनेको सधैँ जित्न मात्र होइन हारेर पनि मुस्कुराउन सक्नु हो क्या टुटेर पनि अरूलाई जोड्न सक्नु हो आँसु लुकाएर पनि अरूको खुसीको कारण बन्न सक्नु हो किनकि अन्त्य त एक दिन सबैको हुन्छ तर त्यो अन्त्यभन्दा अघि कसरी बाँच्यौं भन्ने कुरा ठूलो हुन्छ त्यसैले मर्ने मिति हुँदैन भनेर जीवनलाई घृणा गर्नुहुन्न बरु बाँचन्जेल आफ्नो कथा यस्तो बनाऊ कि तिमी गएपछि अथवा तपाईँ गएपछि अथवा म गएपछि पनि हाम्रो यादले अथवा तिम्रो यादले तपाईँको यादले कसैलाई मुस्कुराउन सकोस् कोही मुस्कुराउन सकोस् त्यो कोसिस गर्नुपर्छ है गर्न सुनाउन चाहन्छु म म्यासेजतर्फ लाग्छु यति बेला सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरू वाचन गरिरहेको छु म सुरुवात म्यासेज मार्फत वाचन गर्छु प्रकाश कृष्ण हुनुहुन्छ कार्यक्रम सुन्दैछु भन्नुहुन्छ

राम कुमार थापा, दादा माधव ढुङ्गेल, नाना उमा ढुङ्गेल, सुदीप बान्तुवा, हरपल रोश्नी, रिता राई, सन्ध्या राई, शर्मिला राई, राई अनिता, हजारमान राई, जमुना राई, करुणा चामलिङ, लभली किरात लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। कार्यक्रमलाई सेयर गरिदिनुहोस् ल। अनि साथीभाइ आफन्त लेख्न सेना पाउनुहुनेछ, लेख रचनाहरू छन् भने पनि पठाउनुहोस्, वाचन गर्छु म। बाक्सुरो नगरपालिका आठको मान्छे हाल चाहिँ भारतको गुजरातदेखि कार्यक्रम सुन्दैछु भन्नुहुन्छ सौरभ केसीले। घरमा हुनुहुन्छ श्रीमती, छोरालाई सम्झिन चाहन्छु है भन्नुहुन्छ उहाँलाई। विशेष रूपमा धन्यवाद। यति बेला मलाई हेरेर मेसेजहरू पनि पठाइराख्नु भएको छ। यति बेला हुनुहुन्छ कुमार हुनुहुन्छ, नमस्ते दाई। हजुर, म कुमार रामतेल सिन्धुली कमल माइक तीन हाल चाहिँ क्रोएसियादेखि, सबैलाई मिठो सम्झना भन्न चाहन्छु है भन्नुहुन्छ, सम्झि राखेको छु भन्नुहुन्छ उहाँलाई। विशेष रूपमा धन्यवाद। त्यस्तै गरेर यति बेला हुनुहुन्छ माया गाडाको खाउ, बुझिन मैले यो भनेको टिभी अभिचाल हुनुहुन्छ, मैले त्यो बुझिन है, बुझिन त्यहाँ मिलन बुझेल हुनुहुन्छ, दर्शन नमस्ते, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, हेर्दै हुनुहुन्छ दुबईबाट, घर सिन्धुलीको बिटी जोर सबैमा सम्झना माया छ भन्नुहुन्छ उहाँलाई। मनदेखि धन्यवाद, माया लगाइदेऊ भन्नुहुन्छ दिव्य विषय लोके लाउनुहुन्छ होला। धेरै त्यो रातमा एक्लै रात काट्नुहुन्छ, कोही छैन आज साथमा, तिमी एकपटक आइदेऊ सुन्दर सपनी, अरू पनि फेरि माया लगाइदेऊ भन्नुहुन्छ। किन किन मैले नबुझेको कि हाम्रो डिबीजी आए अन्न वाचन गर्न नआएको मलाई थाहा भएन। अधेरी त्यो रातमा एक्लै रात काट्नु छ, यहाँमा कोही छैन, यहाँ कोही छैन आज साथमा, तिमी एकपटक आइदेऊ सुन्दर सपनीहरू पनि फेरि माया लगाइदेऊ भन्नुहुन्छ। त्यस्तै आशा विश्वकर्म हुनुहुन्छ, सबैमा सम्झना माया छ भन्नुहुन्छ उहाँलाई, विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै वा कति मिठो मनै छ है गीत भन्नुहुन्छ हाम्रो दियाजी, गर्दै हुनुहुन्छ उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहन्छु। इलामबाट हुनुहुन्छ है, मनदेखि धन्यवाद। त्यस्तै टिकराम सुनार हुनुहुन्छ, रात्रिकालीन नमस्कार, म पनि मजाले हेर्दैछ यता ललितपुरबाट, सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। धनु गजमेर हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, खाना लिनुभयो भन्नुहुन्छ ओखलढुङ्गाबाट। धनु गजमेर सम्झनु पर्दाखेरि घर परिवार सबैलाई सम्झिन चाहन्छु भन्नुहुन्छ। साथीहरूमा कृष्ण सुनवार, कुमार श्रेष्ठ, राजकाले मगर, विनाश मगर, मौसम छामी, वीरेन्द्र विष्ट, ईश्वर बस्नेत, शिला अधिकारी, जेनिसा श्रेष्ठ, सनाखन्दमा हिमाली छेत्री, छेत्री कल्पु, अनु मगर, कविता कतानी, एलिना अमिनाम सुनवार, सम्पाली शेर्पा, निशा श्रेष्ठ, अभिषेक कुमार, धनुके, केशव सन्चरी लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। बान्तुराजन हुनुहुन्छ, गुड इभिनिङ हजुर, आज मलाई मिलिन राई अनि अर्जुन सापकोटाको आवाज भएको झलीको बोल गीत राखिदिनुहोस् ल भन्नुहुन्छ, प्लिज भन्नुहुन्छ। पलपल राईलाई पनि मिठो सम्झना है भन्नुहुन्छ सनाखन्दुङ्गाले, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। जीवनगिरी हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, ओखलढुङ्गा घर भइहाल्छ काठमाडौँबाट, जीवनगिरी हो भन्नुहुन्छ, सम्पूर्ण सम्झना माया छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। उहाँलाई मनदेखि धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर यति बेला लेख रचनाहरू वाचन भइराखेको छ, सुनिता सुनवारले पनि सम्झना सबैमा शुभरात्रि छ है भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। सोना कितना सोना है, सोना जैसा तेरा मन भन्नुहुन्छ है दिव्य अभिषेकले भनेको, मैले भनेको यति बेला म म्यासेज भन्दा पनि गीत राख्न चाहन्छु। हरपल रोशनी हुनुहुन्छ, लु कार्यक्रम प्रस्तुत सेवा, म हरपल रोशनी धनकुटाबाट, सबै साथीहरूमा मिठो सम्झना शुभ सपनीला भन्नुहुन्छ, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। यति बेला म गीत राख्न चाहन्छु ल झलीको, त्यसपछि आउँछु बाँकी रहेका म्यासेज, अनि साथसाथै तपाईँले पठाउनु भएका म्यासेजहरू वाचन गर्नको लागि अनि विदा माग्नको लागि यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छु झलीको गीत रहेको छ, मिलिन राई अर्जुन सापकोटा समीक्षा अधिकारीको आवाजमा रहेको गीत जस्तो लाग्छ, समीक्षा अधिकारीले पनि यसमा आवाज दिनुभएको छ, पक्कै पनि उहाँहरूको आवाजमा गीत तपाईँको

कार्यक्रममा सहभागी अनिहरू भइराखेको छ आवाज नमस्त राजमा सो साथमा तपाईँ हुनुहुन्छ तपाईँलाई देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ सुनेर साथ दिनुहोला पनि हुन चाहन्छु साथमा मेसेज पनि प्राप्त भइरहेका छन् मेसेजहरू वाचन गर्ने कोसिस गरिरहेको छु भने लेख रचनाहरू पनि प्राप्त भइरहेका छन् वाचन गर्ने कोसिस गरिरहेको छु ल कार्यक्रम सुन्दै हुनुहुन्छ नि सुनेर साथ दिनुहोला भन्न चाहे कस्तो लाग्छ कार्यक्रमको बारेमा यसो भनिदिनुहोला पनि भन्न चाहन्छु यति बेला म मेसेज तर्फ लाग्न चाहन्छु डिबी अफिसर हुनुहुन्छ उहाँ मेसेज पठाइराख्नु भएको छ होइन हेर्दै हुनुहुन्छ मेसेजहरू पठाइराख्नु भएको छ अनि सुन्दै पनि हुनुहुन्छ उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे त्यस्तै गरेर मलाई यति बेला हुनुहुन्छ मेसेज पठाउनु भएको छ हजुरले हजुर सन्चै हुनुहुन्छ म पनि आइपुगेँ है हजुर लाइभमा हेर्नलाई भन्नुहुन्छ लोडिङ आइदिइरहेको छ हाम्रो हुनुहुन्छ मगर्ने हुनुहुन्छ उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु लोडिङ आइदिइरहेको रहेछ विशेष रूपमा धन्यवाद ल यति बेला म मेसेजतर्फ लाग्न चाहन्छु हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त केही मेसेज छन् वाचन गर्न चाहन्छु जुङ्गा भनेको श्रेष्ठको जस्तो हुनुपर्छ धारित जावा डिबी अफिसले हेर्दै हुनुहुन्छ रमाइलो रमाइलो कुराहरू लेख्दै हुनुहुन्छ मनमै अब कुनै कुनै चिजहरूमा वाचन गर्दैछु कुनै कुनै चिजहरू मनमै भनौँ न त्यो वाचन गर्दै अन्त त्यसपछि आफै हाँसिरहेको छु है ठिक छ विशेष रूपमा धन्यवाद हुन चाहन्छु यति बेला म मेसेजतर्फ लाग्छु हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुक मार्फत प्राप्त मेसेजहरू वाचन गर्ने कोसिस गरिरहेको छु म यति बेला मेसेजहरू प्राप्त भइरहेका छन् होइन वाचन गर्ने कोसिस छ यति बेला आउनुहुन्छ है हाम्रो लोडिङ मगर्नेजी पनि हाँस्दै हुनुहुन्छ म आफै त हाँस्दैछु मनमनी होइन कुनै कुनै कुराहरू सम्झेर सामाजिक सञ्जाल फेसबुकमा प्राप्त मेसेजहरू वाचन गर्ने कोसिस म गरिरहेको छु यति बेला केही मेसेजहरू छन् म यति बेला वाचन गर्ने कोसिसमा छु मेसेजहरू वाचन गर्दैछु हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा गएर तपाईँले सर्च गर्न सक्नुहुन्छ त्यसमा एसएमएस दोहोरी भनेर अडियो लाइभ देख्न सक्नुहुन्छ अनि त्यसपछि त्यसमा मेसेजहरू पठाउन सक्नुहुन्छ भनेर भन्न चाहन्छु होइन तपाईँले पठाउनु भएका मेसेजहरू वाचन गर्ने कोसिस छ 10:54 भइसकेको छ के भन्न चाहन्छु है औषधि लिन बिर्सनु भयो कि ध्यान दिनुहोला पनि भन्न चाहन्छु बेलैमा औषधि यसो होइन लिनुहोला पनि भन्न चाहन्छु त्यस्तै गरेर मेसेजहरू वाचन गर्ने कोसिस गरिरहेको मैले हल्का समस्या ठिक छ वाचन गर्छु म औषधि लिन बिर्सिनु भयो कि ध्यान दिनुहोला भन्न चाहन्छु झालुगा बन्द गर्न बिर्सिनु भयो कि छिटो छिटो गर्नु न टाइम सकेर लाग्यो भनिदिनुहुन्छ लोडिङ हुनुहुन्छ है मगर्ने जी हुनुहुन्छ उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु मेसेज वाचन त गर्न खोजेको मलाई यहाँ धोका दियो क्या कहिलेकाहीँ के गर्नु चाहेर पनि मनले एउटा कुरा चाहन्छ कहिलेकाहीँ चाहेका कुराहरू पुरा हुँदैनन् भनेको यस्तोलाई भनिन्छ होइन वाचन गर्न खोजेको कहिले कता कि इन्दिरा भुजेल हुनुहुन्छ कार्यक्रम सुन्दै छ सिन्धुलीबाट भन्नुहुन्छ अनि आज जन्मदिन मनाउने भाइ निरोज भुजेललाई जन्मदिनको शुभकामना भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर यति बेला आउनुहुन्छ मेसेज पठाउनु भएको छ आज हल्का केही समस्या राखेको छ प्रकाश केही सुन्नुहुन्छ दाई हजुरको आवाज क्यार क्यार आइराखेको छ भन्नुहुन्छ मेरो आवाजै यस्तो छ हजुर के गर्नु घर भाडा गए ठिक छ त्यस्तै गरेर यति बेला आउनुहुन्छ मेसेज पठाउँदै हुनुहुन्छ मलाई मित्र आलेले पनि सुन्दैछु भन्नुहुन्छ धनु गजमेर हुनुहुन्छ मेरी आमालाई मैले एउटा चोलो किन्नु परेको छ मेरी आमालाई मैले एउटा चोली किन्नु परेको छ आज नभए भोलि पक्कै किन्नु परेको छ मेरी आमालाई मैले एउटा चोली किन्नु परेको छ आज नभए भोलि पक्कै किन्नु परेको छ कति दुःख कष्ट सही यति ठुलो बनाइदिनु भयो
कति दुःख कष्ट सहि यति ठूलो बनाइदिनु भयो, त्यही भएर आमालाई न्यानो चोली किन्नु परेको छ, त्यही भएर आमालाई न्यानो चोली किन्नु परेको छ। मेरी आमालाई मैले एउटा चोली किन्नु परेको छ, आज नभए भोलि पक्कै किन्नु परेको छ भनेर चाहिँ लेख्ने कोसिस गर्नुभयो। विशेष रूपमा धन्यवाद ल पनि भन्न चाहन्छु। त्यस्तै गरेर यति बेला बिर्सा राई हुनुहुन्छ, ग्रिन सिटी लामबाट सुन्दैछ भन्नुहुन्छ। मिसी मित्र आली भन्नुहुन्छ, दादा आशिष नमस्न, दादा जीवन प्रवीण, दादा ढकाल धर्मराज, प्यारी मिठोहरू फुलमाया राई, अलिसा लिम्बु, सरोज छेत्री, विपन्न राई, सुनिता कलुङ, त्यस्तै गरेर शान्ति विषय, प्यारी नानाहरू सुनिता चामलिङ राई, लक्ष्मी बान्तुवा, भावना मगर लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। रमन मोक्तान तामाङले पनि सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर यति बेला म्यासेज हेर्दै पनि छु, भाषण गर्दै पनि छु। हुनुहुन्छ यति बेला अभिषेक कुमार धनुकी हुनुहुन्छ दोला खासैलिङबाट, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। मुना राई लिम्बु हुनुहुन्छ धनकडाबाट, सुन्दैछु सम्पूर्णमा मिठो सम्झनामा शुभरात्रि भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। माधव ढुङ्गेल हुनुहुन्छ कार्यक्रम सुन्दैछु वीरतामोड झापाबाट भन्नुहुन्छ, सम्झिनु पर्दा प्यारी श्रीमती उमा ढुङ्गेल, बुनवासमी सताङ, रमिला राई, गीता ढुङ्गाना राई, अनिता कालीपुमिका, गीता लिम्बु, रञ्जित राई, गाला गुरुमान सुनार, पूर्वली आकाश राई, दिया लिम्बु, आङ्ब हाङ मुना कोइन्सिबी, मुना मुखिया, कमला मुखिया, चर्मान राई, अनिता राई, जेनी लिम्बु, निशा बान्तवा राई, लवली मेलिना श्रेष्ठ लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ। म देवीजीले भनेको म्यासेजहरू होइन, अघि भनेको म्यासेज आएन, सम्झेर हाँसिरहेको छु। दारी भनेको श्रीराज होइन, जुङ्गा भनेको श्री सरको जस्तो हुनुपर्छ, दारी त जा बोका मलाई वाचन गर्न पनि दिएको छैन, नाम राम्रो छ, मनमा त्यो हाँसो आइरहेको छ कुरा सम्झेर। त्यस्तै गरेर यति बेला हुनुहुन्छ सुनिता कुलुङ हुनुहुन्छ, सङ्घका सभादेखि सुन्दैछु भन्नुहुन्छ, निश्चित स्थानीय समीक्षा अधिकारीको आवाजमा भाका राखिदिनुहोस् ल भन्नुहुन्छ। कुन चाहिँ भन्नुभयो सुनिताजीले? समीक्षा अधिकारीको आवाजमा रहेको भाका राखिदिनुहोस् ल भन्नुहुन्छ, तर गीतको बोल भन्नुभएन। हेलसन कुलुङ, बुनु फुची, एम कला कुलुङ, नानाहरू सुनु सुनिता राई, अमृता मोक्तान, सपना तामाङ मोक्तान, सुमिता याखा लिम्बुखिम, दिल्सा राई, रोमन मोक्तान तामाङ, निमा शेर्पा, सरोज लिम्बु, जीवन प्रवीण, राज कली मगर लगायत सबैमा सम्झना छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। मेसेजहरू मैले छुट्याइन जस्तो लाग्यो, केही मेसेजहरू तल माथि भयो होला वाचन गर्नमा, विशेष रूपमा धन्यवाद दिन चाहन्छु। अब चाहिँ छुट्याउनुपर्छ जस्तो पनि लाग्यो होइन, मैले हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त मेसेजहरू सबै वाचन गरेँ, तर छोटो मिठो वाचन गरेन रिसानु होला। यति बेला के मेसेज छन् भने, पानको पत्ता छ मेरो माया तिमीमा, तिम्रो कथा छ भन्नुहुन्छ देवी अभिषेक, राति राति है ठिक छ कथा हुनुहुन्छ, वाचन गर्नुहोस् भन्नुहुन्छ, लोडिङ लोडिङ हुनुहुन्छ, म गर्नेजी हुनुहुन्छ, वाचन वाचन त म गरिरहेको छु है, दर्शन साथी भइसकेको छ, बिस्तारै भन्दैन। त्यस्तै गरेर यति बेला हुनुहुन्छ मेसेज उठाउनु भएको छ रमेश राणा मगर हुनुहुन्छ, उहाँले पनि सुन्दै हुनुहुन्छ, विशेष रूपमा धन्यवाद दिन चाहन्छ, हेर्दै हुनुहुन्छ, बिल्कुल बिल्कुल भन्दैनुहुन्छ, हरियो नारायण दर्शन भन्दै हुनुहुन्छ, बुद्ध बजार सारे दर्शन सर स्वागत छ अन्तिममा भए पनि। लगभग कार्यक्रमको सामग्री सकिन लागिसकेको छ, छुटिनुपर्छ पनि भन्न चाहे, अन्तिममा तपाईँको माझमा छोटो मिठोमा समीक्षा अधिकारीको आवाजमा गीत राख्न चाहन्छु। अनि 11 बजिसकेको छ, मैले अघि पनि भने लामखुट्टेको टोकाइबाट बस्नु होला पनि भन्न चाहन्छु। त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरिमा मौसममा परिवर्तन भइराखेको छ, पानी प्रशस्त मात्रामा पिउनुहोस् पनि भन्न चाहन्छु, स्वास्थ्य ख्याल गर्नुहोस् पनि भन्न चाहन्छु, जालोका बन्द गर्न बिर्सन भएको ध्यान दिनु होला, रातको समयमा विद्युतीय उपकरणहरू चार्जिङमा राखेर नछोड्नु होला पनि भन्न चाहन्छु। अर्को कुरा भन्नुपर्दाखेरिमा ग्यासको रेगुलेटर अफ गर्न बिर्सन भयो कि होइन, त्यसमा पनि ध्यान दिनु होला पनि भन्न चाहन्छु, भन्दै हेरेर सुनेर साथ दिनुभयो विभिन्न माध्यमबाट, त्यस्तो त विदेशमा रहेर सम्पूर्णलाई विशेष रूपमा धन्यवाद दिँदै अन्तिममा तपाईँको माझमा शिरमा शिरबन्दी समीक्षा अधिकारी अनि सुभाष खत्रीको आवाजमा गीत राख्दै राख्दै आजको विषयबाट म कार्यक्रम प्रस्तुत श्रीराजमा छुट्टी आवस्त, नमस्कार, शुभरात्र, मिठो सपनीको कामना गरे त।

छोरी भएर चाहिँ कस्तो शान्ति हो? आखिर एउटा जय फेला जोखाइ दिनु पर्यो भएपछि त यसले केटो हेरेर मैले दिए भइहाल्यो नि त।

0: हावाहुरी चलेको बेला के गर्ने,
1: घरको झ्याल र ढोका बन्द गर्ने,
0: आगोका स्रोतहरू बन्द गर्ने,
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
0: भीड़भाड़मा भए नआत्तिने, भागदौड़ नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
0: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
1: हावाहुरी चलेको बेला के नगर्ने,
0: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
1: बिजुलीको तार लत्रिएको छ भने नछुने,
0: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
0: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश।
2: Kajaria Tiles, your world-class luxury.

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: Kajaria Tiles, your world-class luxury.
3: होइन हजुर बुबा, झोला बोकेर हिँड्नु भयो त, सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
4: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छैन। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
3: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
4: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
3: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा 3 महिनादेखिको सुगरको अवस्था हेर्ने एचबीए1सी जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहेको कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बीमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बीमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
4: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
5: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने आईयूसीडी र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
3: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
6: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
0: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.np, फोन नम्बर 0484001114 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660484114 सम्पर्क गर्नुहोस्।
6: जिल्ला अस्पताल रामेछाप।
7: हजुरको रेडियो 102.1
8: मेगा सँगै रिदम सिंहको नमस्कार।
9: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
10: सर्वोच्चमा शक्ति संघर्षको उत्कर्ष, विवादमा मिसियो संसद, भट्ट आबद्ध कम्पनीद्वारा विवरण बुझाउन अटेर, स्वादमा अब्बल, प्रतिस्पर्धामा दुर्बल डीडीसी, छोटो सड़क सञ्जालबाट जोड़िए भारत, नेपाल, चीन लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्रमा छापिएको महोत्सवमा विश्वभर छरिएका नेपाली सेफ शीर्षकको शुभ समाचार।
8: विश्व बजारमा नेपाली सेफको माग बढ़ेको र नेपाली खानाको परिकार प्रवर्धन भइरहेको बताइएको छ। नेपाली सेफको व्यावसायिक दक्षता अभिवृद्धि र मौलिक नेपाली खानपानको प्रवर्धन गर्ने उद्देश्यका साथ झापाको दमकमा भएको खुल्ला कुकिङ प्रतिस्पर्धा तथा खाना महोत्सवमा सहभागी हुन उनीहरू आएका हुन्। इन्टरनेशनल सेफ सोसाइटी अध्यक्ष अरूण अधिकारीले पछिल्लो समय सेफलाई उच्च महत्वका साथ हेरिने गरेको समेत बताउनुभयो। विश्व बजारमा अहिले नेपाली सेफको अधिक माग रहेको उहाँको भनाई छ। नेपाली मौलिक स्वादलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन र स्थानीय पर्यटनलाई टेवा पुर्याउन पहिलो पटक दमकका दमकमा विश्वभरका नेपाली सेफ भेला भएको उहाँले बताउनु भएको छ। उहाँका अनुसार अन्य देशका सेफ समेत आएर कार्यक्रमलाई भव्य बनाउन सहयोग गरेको थिए। इन्टरनेशनल सेफ सोसाइटीका उपाध्यक्ष साई कुमार शर्माका अनुसार भारतमा नेपाली सेफको अधिक माग रहेको जनाउँदै 1 लाखदेखि 5 लाख रूपियाँसम्म मासिक कमाई गर्न सक्ने अवस्था रहेको छ। उहाँका अनुसार सेफ भएकाहरूले सहजै रोजगारी पाउने र आकर्षक सेवा सुविधा लिन सक्ने अवस्था विश्व बजारमा रहेको छ।
11: जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खाते खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रीके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
12: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: वाटर कूलर सीलिंग फैन स्टैंड फैन मिक्सर र आइरन को खरीद में एक्साइटिंग ऑफर पाउनुहोस् हरेक 15 दिन में क्रम्पटन को मिक्सर र बम्पर लक्ड्रामा माइडिया डबल डोर रेफ्रिजरेटर जित्ने मौका पनि नागरिकता मात्र भएपुग्छ सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क.com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका समाचार सर्वोच्चमा शक्ति संघर्षको उत्कर्ष शीर्षकमा हिमालय टाइम्समा खबर छापिएको छ प्रधान न्यायाधीश सिफारिश विरूद्धको विवादमा कायम कामु प्रधान न्यायाधीश सपना प्रधान मल्लको सक्रियता देखिएको छ संवैधानिक परिषदले गरेको प्रधान न्यायाधीश सिफारिश विरूद्धको रिटलाई दरपीट गरिएको आदेश विरूद्ध परेको निवेदन सर्वोच्च अदालतमा दायर नहुँदा कामु प्रधान न्यायाधीशले नै दर्ता गर्न आदेश दिनुभएको हो कामु प्रधान न्यायाधीश मल्लले अदालत प्रशासनले रिट निवेदनहरू दर्ता नगरी न्यायको बाटो अवरोध गरेको ठहर सहित सोमबार दिउँसो 1 बजेभित्र सबै निवेदन दर्ता गर्न आदेश दिनुभएको थियो साथै सबै रिट निवेदन र दरपीट आदेश उपका निवेदन अनिवार्य रूपमा दर्ता गरी मंगलबार नै पेशी चढ़ाउन भनिएको थियो वरिष्ठ अधिवक्ता डाक्टर दिनेश त्रिपाठी अधिवक्ता डाक्टर प्रेमराज चिलवाल र अधिवक्ता गीता थापाले दिनुभएका निवेदन तथा दरपीट विरूद्धको सुनवाईमा उहाँले कानून बमोजिम दर्तामा आएका रिट निवेदन दर्ता गर्न आदेश गर्नुभएको हो चौथो वरियताका डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीश सिफारिश विरूद्धको रिट दर्ता गर्न सर्वोच्च प्रशासनले अस्वीकार गरेपछि कानून व्यवसायले गुनासो गरेका थिए मल्लले कानूनले तोकेको विधि र प्रक्रिया बमोजिम अदालतमा दर्ता हुन आएको निवेदनलाई रोक्नु न्याय प्राप्तिको बाटोको अवरोध र अदालतको जनआस्थामाथिको अविश्वास बढ़ाउने व्यवहार एवं प्रयास भएको ठहराउनु भएको छ संवैधानिक प्रावधान अनुरूप दायर निवेदन र दरपीट विरूद्धका निवेदनलाई मुख्य रजिस्ट्रार हेर्ने परम्परा रहेको छ
3: यस्तै यही समाचारलाई मध्याह राष्ट्रिय दैनिकले सर्वोच्चमा स्याडो बक्सिङ सरकार न्यायालय विवादमा मिसियो संसद शीर्षकमा समाचार लेखेको छ प्रधान न्यायाधीश नियुक्ति सिफारिश विवाद सोमबार सर्वोच्च अदालत र प्रतिनिधि सभा बैठकमा एकैसाथ प्रकट भएका छन् प्रधान न्यायाधीश सिफारिश प्रकरणले सर्वोच्च अदालतमा द्वन्द चर्किदा कामु प्रधान न्यायाधीश सपना प्रधान मल्लको आदेशको अपज्ञा भएको छ न्यायालयमा परम्परा र वरियता मिचेर प्रधान न्यायाधीश सिफारिश गरिएका विरूद्ध परेको रिट दरपीट र दरपीट विरूद्धका निवेदन दर्ता नभएपछि मल्लले सोमबार आदेश दिएकी थिइन् इजलासले निर्णय गर्ने विषय पनि सर्वोच्च प्रशासनबाट होल्डमा राखिएको पाइएको भन्दै उनले सबै रिट निवेदन तथा दरपीठ आदेश उपको निवेदन समेत सोमबार 1 बजेभित्र दर्ता गरी जेठ 5 गति मंगलबारको तारिक तोकी पेशीमा चढ़ाउन आदेश दिएकी थिइन् सो आदेशपछि मुख्य रजिस्ट्रार विमल पौडेल रजिस्ट्रार मानबहादुर कार्की र मुख्य फ्वाटका कर्मचारी कार्यालय छाडेर सम्पर्कविहीन भएका थिए संवैधानिक परिषदले वैशाख 24 गते न्यायालयको स्थापित परम्परा र रोल क्रम मिचेर प्रधान न्यायाधीश सिफारिश गरेसँगै कार्यपालिका र न्यायपालिका बीच नयाँ द्वन्दको बीजारोपण भएको छ प्रधानमन्त्री बालेन्द्र शाहले अध्यादेश ल्याएरै चौथो वरियताका न्यायाधीश डाक्टर मनोज शर्मालाई सिफारिश गरेपछि न्यायपालिकाभित्र न्यायमूर्ति बीच ध्रुवीकरण बढ़ेको छ
2: त्यस्तै कामु प्रधान न्यायाधीशको आदेश सर्वोच्च प्रशासनद्वारा अवज्ञा शीर्षकमा कान्तिपुर दैनिकले खबर छापेको छ प्रधान न्यायाधीश सिफारिश विरूद्धको रिट तर्फिट गर्ने आदेश विरूद्धको निवेदन दर्ता गर्न कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले दिएको आदेश सर्वोच्च अदालत प्रशासनले अवज्ञा गरेको छ मल्लले सोमबार निवेदन दर्ता गर्न आदेश दिए पनि सर्वोच्च प्रशासनले पालना नगरेको संवैधानिक परिषदले वरिष्ठताका आधारमा सिफारिश गर्ने परम्परा तोडेर सर्वोच्चका न्यायाधीश मनोज शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो परिषदको उक्त निर्णय विरूद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता प्रेमराज सिलवालले 25 वैशाखमा रिट पेश गरे पनि सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गरेको थियो
3: राष्ट्रिय गौरवको त्रिदेशीय लाइफ लाइन ब्राटनगर रानी संखुवा सभा किमानथाङका सड़क सञ्जालबाट जोड़िएको छ। उत्तर दक्षिण कोशी सड़क आयोजना अन्तर्गत संखुवा सभाको खाँदबारीदेखि भोटखोला गाउँपालिकाको किमानथाङकासम्म व्यापारिक मार्ग जोड़िएको हो। नेपाल चीन भारत जोड़ने यो सबैभन्दा छोटो दूरीको सड़क सञ्जाल जोड़िए पनि यो मार्ग व्यापारिक प्रयोगमा आउन अझै केही समय लाग्नेछ। आयोजना प्रमुख रामबहादुर गुरूङका अनुसार जटिल भीड़ रहेको च्याम्तादेखि घोङकासम्मको 10.8 किलोमिटर सड़कको ट्र्याक खोल्ने जिम्मा नेपाली सेनालाई दिइएको छ। नेपाली सेनाले गत वैशाख 28 गते उक्त कार्य सकेर आयोजनालाई सड़क हस्तान्तरण गरेको छ। त्यसपछि घोमपाङदेखि किमानथाङकासम्मको 12 किलोमिटर सड़क आयोजनाले मरमत गरिरहेको छ। किमानथाङकामा सवारी पुगेका छन्। रानी किमानथाङका सड़कको दूरी 345 किलोमिटर रहेको छ, तर यसको नयाँ दूरी कायम हुन बाँकी छ। छोटो सड़क सञ्जालबाट जोड़िए भारत नेपाल र चीन शीर्षकमा गोर्खापत्रमा खबर छ।
2: सम्पत्ति शुद्धिकरण विरूद्ध निगरानी गर्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्सको एसिया प्यासिफिक समूह एपीजीले नेपालले पर्याप्त प्रगति नदेखाएका आलु सूचीमा पनि गम्भीर चेतावनी दिएको छ। यो लिस्टबाट बाहिर निस्कन आवश्यक सुधारमा नेपालको प्रगति निराशाजनक रहेको भन्दै एपीजीले यस्तो चेतावनी दिएको हो। यो चेतावनी सामान्य कूटनीतिक सन्देश होइन। एपीजीले यस भ्रमणलाई आगामी सेप्टेम्बर 2026 हुने निर्णायक एपीजेजी समीक्षा अघिको अन्तिम उच्च स्तरीय हस्तक्षेपका रूपमा स्पष्ट उल्लेख गरेको छ। अर्थात नेपालसँग अब 4 महिनाभन्दा कम समय बाँकी छ। एपीजीको 4-6 जेठको सपोर्ट बैठक काठमाण्डुमा जारी छ। आइतबार काठमाण्डु आइपुगेको एपीजीको उच्च स्तरीय प्रतिनिधि मण्डलले सोमबार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सम्पत्ति शुद्धिकरणसँग सम्बद्ध सरकारी निकायका अधिकारीहरूसँग छलफल गरेको थियो। त्यही गम्भीरतालाई प्रतिविम्बित गर्दै एपीजीले यसपटक आफ्ना उपकार्यकारी सचिव डेभिड च्यानन नेतृत्वमा उच्च स्तरीय प्रतिनिधि मण्डल पठाएको हो।
3: इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृत झा रिहा भइसकेको गलत सूचना सार्वजनिक गरेकोमा परराष्ट्र मन्त्रालयले माफी मागेको छ। झा अझै रिहा नभएको स्पष्ट पार्दै मन्त्रालयले आफ्नो त्रुटि र त्यसबाट सृजना भएको अन्यल प्रति क्षमा मागेको हो। मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै झा हाल इरानको बन्दर अब्बासमा पूर्वपक्षका लागि थुनामै रहेको जनाएको छ। उनको मुद्दा त्यहाँको स्थानीय अदालतमा विचाराधीन छ। परराष्ट्र मन्त्रालयका अनुसार अमेरिका इजरायल र इरानबीच गत फेब्रुअरी 28 द्वन्द शुरू हुनुभन्दा अघि नै झा पक्राउ परेका थिए। उनलाई जनवरी 2026 शुरूमा इरानको किस्म टापुबाट अवैध सामान ओसार पसार गरेको आरोपमा उनी सहित अन्य 6 विदेशी नागरिकसँगै इरानी सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए। यसअघि गत अप्रेल 15 इरानका लागि नेपाली अरनरी कन्सुल सहराम शान्तियले कतार स्थित नेपाली कार्यवाहक राजदूत कुमार राईलाई झा रिहा भइसकेको रिहा पत्र समेत जारी भएको अनौपचारिक सूचना दिएका थिए। त्यही सूचनाका आधारमा जनचासो संचार माध्यम र परिवारको सोधपूछलाई सम्बोधन गर्न मन्त्रालयले झा रिहा भएको विज्ञप्ति निकालेको थियो।
2: स्वादमा अब्बल प्रतिस्पर्धामा दुर्बल डीडीसी शीर्षकमा नागरिक दैनिकले खबर छापेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले शनिबार सामाजिक सञ्जालमा सार्वजनिक गरेको एउटा तस्विरले नेपाली डेयरी उद्योग स्वदेशी उत्पादन र सरकारी स्वामित्वको संस्थामाथिको बहस चर्काइदिएको छ। तस्विरमा प्रधानमन्त्री दुग्ध विकास संस्थान डीडीसीको उत्पादन याकचितसँग देखिनु भएको थियो। उक्त तस्विर पोस्ट भएको केही घण्टामै सामाजिक सञ्जालमा डीडीसी फेरि चर्चाको केन्द्र बनेको छ। कतिले प्रधानमन्त्रीको उक्त पोस्टलाई स्वदेशी उत्पादनप्रतिको समर्थनको संकेत माने त कतिले प्रश्न उठाए डीडीसी अझै कति सक्षम छ। धेरैले आफ्नै बाल्यकाल सम्झे डीडीसीका उत्पादन स्कूल छुटेपछि खाइने आइसक्रीम दूध मोही घिउ र रसभरि उक्त पोस्टले एउटा गम्भीर प्रश्न फेरि सतहमा ल्याइदिएको छ। नेपाल सरकारले आफ्ना सरकारी उद्योगलाई वास्तवमै कति प्राथमिकता दिएको छ र ग्रामीण किसानसँग प्रत्यक्ष जोड़िएको डीडीसी जस्तो संस्था आज कुन अवस्थामा छ। 2021 सालमा कपरेशन ऐन अन्तर्गत स्थापना भएको डीडीसी नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको संस्था हो। यसको उद्देश्य केवल दूध बेच्नु मात्र होइन, ग्रामीण किसानलाई दूधको सुनिश्चित बजार दिने, शहरसम्म सुरक्षित दूध पुर्याउने र व्यवस्थित दुग्ध अर्थतन्त्र निर्माण गर्ने अवधारणाबाट यो संस्थाको जन्म भएको थियो।
3: एमाले विद्या भण्डारीको सदस्यता नवीकरण गर्ने सक्रिय राजनीतिको बाटो खोल्यो शीर्षकमा आजको हिमालय टाइम्समा खबर छापिएको छ। नेकपा एमाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई औपचारिक रूपमा नै पार्टी सदस्यता दिने निर्णय गरेको छ। सम्भार अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले लामो समयदेखिको विवाद र बहसलाई चोर्दै भण्डारीको सदस्यता